नमस्कार अनि शुभ प्रभात। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथामा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन। नेपाल वातावरण पत्रकार समूहद्वारा संचालित रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको तर्फबाट आजको दिन मंगलमय बनोस् भनी कामना गर्दछौं। आज रेडियो सगरमाथामा बिहान 6 बजेदेखि राति 10 बजेसम्म विविध कार्यक्रमहरू सुन्न सक्नुहुन्छ। केही बेरमा भने तपाईं खबर पत्रिका सुन्न सक्नुहुनेछ।

0: नमस्कार, म दिपा झा
1: र म गोपाल जङ थापा। रेडियो सगरमाथाको बिहानी प्रस्तुति रेडियो खबर पत्रिकामा तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भाद्र 30 गते मंगलबार, भदौ शुक्ल चतुर्थी तिथि। नेपाल सम्वत 1146 न्वाला थो, ईस्वी सम्वत सन् 2026 सेप्टेम्बर 15 तारिक, आज ऋषि पञ्चमी।
0: बाढीपछिको पुनर्निर्माणमा स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सुरक्षित बस्ती विकासको तयारी।
1: महँगी अनियन्त्रित बन्दै चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो।
0: कंग्रेस विवाद झन बढ्दै, समायोजन प्रस्ताव देउवा समूहद्वारा अस्वीकार।
1: युक्रेनमा रूसी आक्रमणले आर्थिक संकट गहिरिँदै 10 अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान, रक्षा खर्च धान्न कठिनाई।
0: र फिफा निलम्बनका कारण नेपाली फुटबल सुनसान, इन्फा कर्मचारी र राखेप विरूद्ध प्रदर्शनको तयारीमा।
1: रेडियो खबर पत्रिका सुरु गरौं पत्र पत्रिकाको संगालोबाट। पुनर्निर्माणमा स्रोतको कमी हुँदैन प्रधानमन्त्री शीर्षकको खबर आजको गोर्खा पत्रमा प्रकाशित भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीबाट छेद विच्छेद भएका मानव बस्ती, सड़क, पुल लगायत भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आर्थिक स्रोतको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा सोमबार हिजो बाढी प्रभावित नुवाकोट, रसुवा, धादिङ, गोर्खा र तनहुँका 15 स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यसँग छलफल गर्दै उहाँले सरकारसँग उपलब्ध तथा दात्री निकायबाट प्राप्त स्रोत साधन परिचालन गरी पुनर्निर्माण तथा पुनर्स्थापनाको काम अघि बढाउने बताउनु भएको हो। छलफलका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीको विपदमा संघ, प्रदेश र स्थानीय तहबीच तत्काल समन्वय भई उद्धार तथा राहतका काम अघि बढेकोमा खुशी व्यक्त गर्नुभयो। प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न जनप्रतिनिधि संघको छलफल महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री शाहले स्थानीय तहका प्रमुख तथा प्रतिनिधि सभा सदस्यबाट प्रभावित क्षेत्रको अवस्थाको बारेमा जानकारी लिनुभएको हो। यसैबीच प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट प्रभावित नदी तटीय क्षेत्रमा पुनः बस्ती बसाउन सम्भव नहुने भन्दै सुरक्षित स्थानमा नयाँ बस्ती विकास गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले जोखिमयुक्त तटीय क्षेत्रमा पुनः बस्ती बसाउँदा भविष्यमा थप क्षति हुन सक्ने भएकाले प्रभावित नागरिकलाई नजिकैको सुरक्षित स्थानमा व्यवस्थित रूपमा पुनर्स्थापना गर्नुपर्ने बताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ हामी नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा प्रकाशित खबर। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलका आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सड़क तथा ढुवानी अवरूद्ध हुँदा तरकारी र फलफूलका आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन यसको लागि जुनसुकै वस्तुको भाव अनियन्त्रित बढेको बताएको छ। व्यवसायीहरूले कृत्रिम मूल्य वृद्धि गरेर उपभोक्ताको ढाड सेकिरहेको उपभोक्ता

0: अधिकार कर्मीहरूको आरोप रहेको छ, तर सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका पनि छैन। यस्तो मूल्य वृद्धिबारे जानकारी हुँदाहुँदै पनि सरकारले नियन्त्रणका लागि पहल नगर्नु भनेको गैर जिम्मेवारीपन हो भनेर उपभोक्ता अधिकार कर्मी माधव तिमिल सेना बताउनुहुन्छ। त्यस्तै गरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती भन्नुहुन्छ, अहिलेको कानूनी व्यवस्थामा अनुगमन निरीक्षकको अधिकार सीमित छ। हामी मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा छैनौ, यद्यपि व्यवसायीसँग छलफल गरेर जथाभावी मूल्य नतोक्न आग्रह गरिरहेका छौ। त्यस्तै गरी चिनी किलोको 140 पुग्यो बजारमा भाव शीर्षकको खबर पनि नयाँ पत्रिका दैनिकमै प्रकाशित रहेको छ। गुङ्गबुमा खाद्य किराना पसल चलाइरहेका चन्द्र थापाले नियमित ल्याइरहेको थोक गोदाममा चिनी नपाएको बताउनु भएको छ। थोक गोदाममा चिनी छैन भन्ने जवाफ आएपछि करिब दुई सातासम्म पसलमा चिनी नै राखिन उहाँ भन्नुहुन्छ, उपभोक्ताको चर्को माग ठेक्न नसकेपछि साल्ट ट्रेडिङबाट एक बोरा ल्याएको छु। साल्ट ट्रेडिङबाट उहाँले किलोको 105 रुपियाँमा खरिद गर्नुभएको थियो। त्यसमा ढुवानी खर्च जोडेर बिक्री गरिरहेको उहाँले बताउनु भएको छ। बजारमा चिनीको मूल्य प्रति किलो 140 रुपियाँसम्म बढेको छ। खाद्य किराना व्यवसाय संघका अध्यक्ष देवेन्द्र भक्त प्रधानले हरेक वर्ष चाडपर्वको समयमा चिनी आपूर्ति सहज हुने गरेकामा यसपटक भने अभाव देखिएको बताउनु भएको छ। अहिले भारतबाट चिनी निर्यात बन्द छ। उहाँले भन्नुभयो, स्वदेशी चिनी उद्योगका गोदाममा पर्याप्त मौजात छैन भन्ने कुरा आएकाले माग अनुसार आपूर्ति हुन नसकेको बताउनु भएको छ। चिनीको आपूर्ति असहज हुन थालेपछि मूल्यमा पनि ठूलो अन्तर देखिएको छ। साउनको पहिलो साता प्रति किलो 95 रुपियाँ रहेको खुद्रा मूल्य त्यसपछि 101 रुपियाँ पुगेको थियो। लगतै 105 र 110 रुपियाँ पुगेको एक खुद्रा विक्रेताले बताउनु भएको छ। अनियन्त्रित महँगी शीर्षकको यो खबर हामीले लियौ नयाँ पत्रिका दैनिकबाट। खबर लेख्नु भएको हो अजित अधिकारीले।
1: 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा दया दुधराज र अर्जुन पौडेलले लेख्नु भएको छ। विदुर नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 वर्षीय योविसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहनु भएको थियो, तर राति उहाँलाई अचानक ज्वरो आउनुका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योविसालाई बुधबार 27 भदौमा उपचारका लागि बट्टारस्थित फार्मेसीमा लिनुभएको छ। योविसा एक्लै बिरामी होइनन्, सेन्टरमै रहनुभएकी 20 महिनाकी उहाँकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिनु भएको छ। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामोल दिएर पठाउँछन्, बच्चा अझै निको भएको छैन, योगिताले भन्नुभयो। बाढीले घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चन्द्रज्योति माविको भवन अहिले अस्थायी घर बनेको छ। तर एउटै छानोमुनि 100 भन्दा बढी मानिस बसिरहेको यो सेन्टरमा देखिएको ज्वरो, रुघाखोकी र पखालाका घटना स्वास्थ्य जोखिमका संकेत हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवा, नुवाकोट र धादिङमा गरी 33 होल्डिङ सेन्टरमा 2400 भन्दा धेरै विस्थापित बसिरहेका छन्। अहिलेसम्म बाढी प्रभावित क्षेत्रमा ठूलो महामारी फैलिएको छैन, तर विस्थापितहरू भिडभाडमा बस्न बाध्य भएका छन् भने खानेपानीका स्रोत प्रभावित छन् र स्वास्थ्य संस्थामा पुग्न कठिनाइ छ। बालबालिका र दीर्घरोगी समेत ठूलो संख्यामा रहेका यी शिविरमा दूषित पानी, कमजोर सरसफाई र स्वास्थ्य सेवाको सीमित पहुँचले संक्रमण फैलिने जोखिम रहेको विज्ञहरू बताउँछन्। केही होल्डिङ सेन्टरमा रुघाखोकी, भाइरल ज्वरो र सामान्य पखालाका बिरामी मात्र तर विपदपछिको ठूलो चुनौती त्यसपछि फैलिने महामारी हो। महामारीमा बालबालिका र वृद्धवृद्धा सबैभन्दा बढी जोखिममा हुन्छन्।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ गोर्खापत्र दैनिकबाट। गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा प्रकाशित खबर रहेको छ, सुरुङ क्षेत्रमा खोज जारी, भोटेकोसी बाढीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ। नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले माथिल्लो त्रिशुली 1 र त्रिशुली 3A जलविद्युत आयोजनामा पावर हाउस तथा सुरुङ क्षेत्रमा खोजी जारी राखे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशुली 3B एक्सभेटर र ब्याक होल्डर प्रयोग गरी आवास गृह, कार्यालय भवन तथा सुरुङ क्षेत्रमा खोजी गर्दै पावर हाउसतर्फ खोजी केन्द्रित गरिएको छ। त्यसै गरी रसुवागढी, लाङटाङ, चिलेमे, माथिल्लो त्रिशुली 1, त्रिशुली 3A र त्रिशुली 3B जलविद्युत आयोजनाका सुरुङ तथा आसपासका क्षेत्रमा खोजी जारी राखेको हो। नेपाली सेनाले हालसम्म हवाई माध्यमबाट मात्र 4100

0: 77 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3894 जना नेपाली र 283 जना विदेशी नागरिक छन्। रसुवागढी जलविद्युत आयोजनामा आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिक सहितको संयुक्त टोलीले सुरुङ तथा आयोजनाका अन्य संरचनामा खोजी गरिरहेको छ। लाङटाङ जलविद्युत आयोजनामा ड्रोन प्रयोग गरी सुरुङभित्र खोजी गरिए पनि हालसम्म कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ। त्यसै गरी चिलिमे जलविद्युत आयोजनामा भने खोजी कार्य थप कठिन बनेको छ। संयुक्त टोलीले एक्साभेटर र लोडर प्रयोग गरी सुरुङमा थुप्रिएको करिब 100 मिटर माटो तथा भग्नावशेष हटाएको छ। सुरुङभित्र पानी भेटिएपछि पानी हटाउने कामसँगै उद्धार टोलीले डोरीको सहायताले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। चिलिमी क्षेत्रमा खोला वारपार गर्न तुइन समेत जडान गरिएको छ। तुइन सञ्चालनमा आएपछि स्याफ्रोबेसीलाई स्थलमार्ग हुँदै धुन्चीसँग जोड्न तथा खोज तथा उद्धार टोली र आवश्यक सामग्री ओसार पोसारमा सहयोग पुगेको छ। यसैबीच प्रभावित बस्ती तथा सडक आसपासको जमिनमा पनि खोजीलाई निरन्तरता दिइएको छ। रसुवा र नुवाकोटका त्रिशुली पारी कोलोनी, तुप्चे, दानसिंह, साम्री भन्ज्याङ, कालिकास्थान र मानचेत लगायत क्षेत्रमा नेपाली सेनाको टोलीले पैदल गस्ती मार्फत खोजी गरिरहेको छ।
1: यसैबीच भट्टेकोसी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरैजसो व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले भन्नुभयो, निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको उहाँले बताउनुभयो। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यकता आकलन पीडीएनएको सुरु गरेको छ, जसमा स्पष्ट रूपमा सरकारी र निजी क्षेत्रको कति कति क्षति भनेर छुट्टा छुट्टै आकलन हुन्छ। उहाँले भन्नुभयो, अहिले पनि कुल क्षतिमध्ये 1 खर्बभन्दा बढी सरकारी र बाँकी निजी क्षेत्रकै भएको अनुमान छ। बाढीले व्यापार उद्योग गरेर करिब 4800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1 खर्ब 46 अर्ब 19 करोड रुपियाँको क्षति भएको छ। बाढीबाट भौतिक संरचनामा भौतिक रूपमा पुगेको क्षति र त्यसबाट गुमेको सम्भावित हानि नोक्सानी जोडेर आरडीएनएले कुल क्षति तथा हानि नोक्सानी गणना गरेको हो। त्यसअनुसार बाढीले 1 खर्ब 46 अर्ब 19 करोड रुपियाँ बराबरको आर्थिक गतिविधि जीवनयापनमा असर गरेको देखाएको छ, जसमा 30 अर्ब 30 करोडको क्षति र 1 खर्ब 15 करोड 89 करोडको हानि नोक्सानी भएको जनाइएको छ।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ सौर्य दैनिकबाट। यसरी घटाइनेछ जोखिमपूर्ण 4 हिमतालको पानी शीर्षकको यो खबर सौर्य दैनिकको पहिलो पृष्ठमा प्रकाशित रहेको छ। जलवायु परिवर्तनका कारण पानीको मात्रा बढेर जोखिममा परेका नेपालका 4 ठूला हिमतालको पानीको सतह घटाउने प्रक्रिया सरकारले अघि बढाएको छ। हिमाली क्षेत्रमा बढ्दो तापक्रमका कारण हिमताल विस्तार हुने र कुनै पनि बेला विस्फोट भई हिमबाढी आउन सक्ने जोखिम बढेपछि सरकारले जोखिम न्यूनीकरणका लागि पानीको सतह घटाउने तयारी थालेको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले नै यसबारे पुष्टि गर्नुभएको हो। आइतबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँग भएको छलफलका क्रममा श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनु भएको थियो। उहाँले भन्नुभएको थियो, जोखिममा रहेका हिमतालहरू ब्लास्टिङ गरेर जलसतह पास गर्ने गरी छलफल अघि बढेको छ। जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिम मुक्त गर्नैपर्छ। विपद जोखिमको पूर्व तयारीमा हामी गम्भीर छौँ। तयारी सकिएपछि निर्णय लिनेछौ। हिमताल विस्फोट भएर अचानक ठूलो परिमाणमा पानी तल्लो तटीय क्षेत्रमा पुग्न सक्ने जोखिमलाई मध्यनजर गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जोखिमयुक्त तालको जलस्तर घटाउने गृह कार्य अघि बढाएको हो। ऊर्जा मन्त्रालयले जोखिमपूर्ण वर्गमा रहेका हिमतालको अध्ययन गरी आवश्यकता अनुसार पानीको सतह घटाउने तथा जोखिम न्यूनीकरणका उपाय अघि बढाउने तयारी गरेको जनाएको छ। मन्त्रालयका अनुसार हिमताललाई फुटाउने भन्दा पनि सुरक्षित रूपमा पानीको मात्रा घटाएर सम्भावित जोखिम कम गर्ने उपायहरू अप्नाइनेछ। भविष्यका सम्भावित विपत्तिप्रति पनि अहिलेदेखि नै सचेत हुनुपर्ने र त्यसका लागि सरकारले चालेको काम उपयुक्त भएको वातावरण मन्जित ढकाल बताउनुहुन्छ। अहिले नै तयारी नगरिए भोटेकोसी बाढी जस्तो अर्को विपद निकट भविष्यमै नेपालले सामना गर्नुपर्ने उहाँले बताउनु भएको छ। यसका लागि अन्तर्राष्ट्रिय मञ्चको प्रयोग गरेर सबैको ध्यान तान्नुपर्ने र थप हिमतालहरूको विस्तृत अध्ययन गरेर आवश्यक कदम चाल्नुपर्ने उहाँको सुझाव छ।
1: कृष्णभीरमा सर्फेस ड्रेनेज निर्माण असोज एकदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने वसन्त पराजुलीले यो खबर आजको गोर्खापत्रमा लेख्नु भएको छ। पहाडी राजमार्गमा पानीको निकास नहुनु पहिरोको दृष्टिले अति जोखिम मानिन्छ। यही जोखिम नियन्त्रण गर्ने उद्देश्यले पृथ्वी राजमार्गको कृष्णभीरमा राजमार्गसँगै सर्फेस ड्रेनेज अर्थात् सतही पानी निकास प्रणाली निर्माण गरिएको छ। कृष्णभीरबाट निस्कने पानीले राजमार्गलाई असर नगरोस् भन्ने उद्देश्यले सर्फेस ड्रेनेज निर्माण गरिएको हो। यससँगै त्यहाँ जम्मा हुने पानी नाली मार्फत निकास हुनेछ। आइतबार सवारी साधन सञ्चालन गरी परीक्षण गरिएको र बिहिबारबाट पूर्ण रूपमा यातायात सञ्चालन गर्ने तयारी भइरहेका बेला कृष्णभीरमा ड्रेनेज निर्माण गरिएको पृथ्वी राजमार्ग 900 मुगलिन आयोजना पश्चिम कार्यालयका इन्जिनियर धीरण ढकालले जानकारी दिनुभयो। अहिले उच्च घनत्वको पोलिथिनबाट बनेको पाइप जडान गरेर सर्फेस ड्रेनेज बनाएका छौं। यसको उद्देश्य नै पानी निकास गर्नु हो, उहाँले भन्नुभयो। कृष्णभीरमा 252 मिटर लामो पाइप बिछ्याइएर सर्फेस ड्रेनेज बनाइएको उहाँले बताउनुभयो। पहिरो क्षेत्रमा जम्मा भएको पानीलाई पाइपबाट हामीले कलभर्टसम्म लगेका छौं। कलभर्टबाट राजमार्गको तल्लो भाग हुँदै त्रिशुलीमा कटाइएको छ, उहाँले भन्नुभयो। ड्रेनेजसँगै राजमार्गमा स्तर वृद्धिको काम पनि भइरहेको छ। राजमार्गको यात्रा थप सहज बनाउन ग्राभेल गर्दै रोलिङ लगाएर बाटोसम्म बनाउने काम नियमित भइरहेको छ, जसले राजमार्गलाई थप मजबुत बनाउने उहाँले भन्नुभयो। सडक विभागले एक विज्ञप्ति जारी गर्दै राजमार्ग बिहिबार अर्थात् असोज एक गतिबाट पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ। जमिन नै भासिएपछि भदौ 14 गतेदेखि अवरुद्ध रहेको सो राजमार्गलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको हो।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ सौर्य दैनिकबाट। नेपालमा सम्पत्ति शुद्धिकरण हुने मुख्य क्षेत्र पहिल्याइयो शीर्षकको यो खबर लेख्नु भएको छ केशव भट्टले। फाइनान्सियल एक्सन टास्क फोर्स एफटिएफले नेपाललाई ग्रे लिस्टमा राखेको 1.5 वर्षपछि सरकारले राष्ट्र जोखिम मूल्याङ्कन प्रतिवेदन मार्फत सम्पत्ति शुद्धिकरण हुने मुख्य क्षेत्र पहिचान गरेको छ। ग्रे लिस्टबाट बाहिर निस्किन एटीएफले नेपाललाई दिएका 7 कार्यसूची मध्येको मुख्य बुदा कार्यान्वयन गर्दै सरकारले सम्पत्ति शुद्धिकरणका मुख्य क्षेत्र पहिचान गरेको हो। सन् 2025 फेब्रुअरीमा नेपाल दोस्रो पटक ग्रे लिस्टमा परेपछि त्यसबाट 2 वर्षभित्र बाहिरिन एफएटीएफले दिएको कार्यसूचीको पहिलो बुदामै नीति निर्माताहरूमा सम्पत्ति शुद्धिकरणको बुझाइमा सुधार ल्याउन सुझाव दिएको थियो। सोही अनुसार नेपालले आफै राष्ट्र जोखिम मूल्याङ्कन रणनीति बनाएर सम्पत्ति शुद्धिकरणका उच्च जोखिमका क्षेत्र पत्ता लगाएर तिनको न्यूनीकरणका उपायसहित प्रतिवेदन प्रकाशन गरेको हो। घर जग्गा कारोबार र बहुमूल्य धातु तथा पत्थरको कारोबार सम्पत्ति शुद्धिकरणका दृष्टिले उच्च जोखिममा रहेका क्षेत्रका रूपमा मूल्याङ्कन गरिएको छ। विशेष गरी सम्पत्ति शुद्धिकरणबाट आएको रकमलाई वैध सम्पत्तिमा रूपान्तरण गर्न घर जग्गाको प्रयोग बढी हुने गरेको मूल्याङ्कनले देखाएको छ। बहुमूल्य धातु तथा पत्थरको कारोबारमा पनि रकमको स्रोत पहिचान र कारोबारको वास्तविकता पुष्टि गर्न चुनौती रहेको छ। क्रिप्टो आदि डिजिटल मुद्राबाट आर्जन गरिएको भर्चुअल सम्पत्तिलाई पनि उच्च जोखिममा राखिएको छ। नेपालमा भर्चुअल सम्पत्तिको कारोबार प्रतिबन्धित रहे पनि यसको दुरुपयोगबाट जोखिम उत्पन्न हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। त्यस्तै नीतिगत तहको भ्रष्टाचार, सार्वजनिक सम्पत्तिको हानि, अस्वाभाविक सम्पत्ति आर्जन, कम वा बढी मूल्य देखाए बिल बिजक जारी गर्ने कार्यलाई जोखिमका रूपमा पहिचान गरिएको छ। भन्सार, मुद्रा, बैंकिङ, वित्त, विदेशी विनिमय, लिखत, बीमा र सहकारी ठगीलाई पनि जोखिममा समेटिएको छ। साइबर ठगी, भर्चुअल मुद्राको प्रयोग, कानूनी संरचनाको दुरूपयोग, संगठित आपराधिक समूहमा संलग्नता र संगठित वित्तीय अपराधलाई सरकारले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी गतिविधिमा लगानी जान सक्ने जोखिमका क्षेत्रहरूको मूल्याङ्कन गरेको छ। सरकारी प्रतिवेदन अनुसार सम्पत्ति शुद्धिकरण सम्बन्धी राष्ट्र जोखिमलाई उच्च स्तरको रूपमा मूल्याङ्कन गरिएको छ। आतंकवादी वित्तपोषणको जोखिम न्यून मध्यम न्यून र आम विनाशकारी हतियारको प्रसारमा हुने वित्तपोषणको जोखिम न्यून रहेको पाइएको छ।
1: तपाईं अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। प्रस्तुतिमा छौं प्राविधिक साथी सुरेन्द्र श्रेष्ठ, सहकर्मी दीपा झासँगै म गोपाल जङ थापा। रेडियो सगरमाथा तपाईँले इन्टरनेट ठेगाना रेडियो सगरमाथा .org.np, रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। अहिलेलाई भने छोटो विश्रामको पालो।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुपलाग तातो पानी खाइदिए निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
6: रेडियो सगरमाथा FM 102.4 MHz।

0: विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ अहिले रेडियो सगरमाथाबाट प्रसारित रेडियो खबर पत्रिकामा पत्र पत्रिकाको संगालो सुनिरहनु भएको छ। अब बाँकी खबर। चौधौं महाधिवेशनपछिको केन्द्रीय कार्यसमिति सदस्यलाई पन्ध्रौं महाधिवेशन आयोजक समितिमा समायोजन गर्ने कंग्रेस संस्थापन पक्षको निर्णय राजनैतिक सौदाबाजी भन्दै इतर समूहले यसलाई अस्वीकार गरेको छ। कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा निवासमा सोमबार बसेको चौधौं महाधिवेशन पक्षधर नेताहरूको बैठकले विशेष महाधिवेशन पक्षधरले पदलाई सौदाबाजीको विषय बनाएकोले सहमति हुन नसकेको निष्कर्ष निकालेको हो। मंसिरको महाधिवेशनमा केन्द्रित हुने यो समूहको निर्णय रहेको छ। त्यस्तै गरी अबको खबर। अन्नपूर्ण पोस्टबाट एमाले पुनर्गठन बहस थप पिचिलो शीर्षकको यो खबर लेख्नु भएको छ। शिवप्रसाद ढुङ्गानाले निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र शुरू भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन पनि हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बाद र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमालेभित्रको बहस थप पिचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन्। तर नेतृत्वको निरन्तरता, उमेरहद, कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा देखिएको छ। सोमबार काभ्रेको बलथलीमा बसेको कार्यदल बैठकले पनि दुई प्रतिवेदनमा सहमति जुटाउन सकेन। बैठक निष्कर्षविहीन भएपछि अब संयोजक थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल रहेको तीन सदस्यीय समितिले अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी पाएको छ। त्यस्तै गरी अबको खबर हामी लिँदैछौ गोर्खापत्र दैनिकबाट। बालबालिकामा बाथ मुटु रोग समस्या गम्भीर बन्दै शीर्षकको यो खबर लेख्नु भएको छ सरोज ढुङ्गेलले। बालबालिकामा घाँटीको संक्रमणपछि देखिने बाथ मुटु रोगको रोकथामका लागि सरकारले प्रारम्भिक पहिचान र नियमित उपचारमा जोड़ दिन थालेको छ। रोग लागिसकेपछि उपचारमा करोड़ौं रूपियाँ खर्च भइरहेकाले सरकारले रोकथामलाई प्राथमिकतामा राख्न थालेको हो। वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर प्रकाश राज रेग्मीले पटक पटक घाँटी दुख्ने, टन्सिल बढ्ने वा पाक्ने समस्या भएका बालबालिकाको समयमै उपचार हुन नसके बाथ ज्वरो मुटुको भल्भमा क्षति हुन पुग्ने जानकारी दिनुभयो। उहाँले बाथ ज्वरो भएका बालबालिका मध्ये करिब 50% बाथ मुटु रोग हुने जोखिम रहेको जानकारी गराउनुभयो। नेपालमा बाथ मुटु रोगका कारण वर्षेनी करिब 1000 बालबालिकाको मृत्यु हुने गरेको छ। बाथ मुटु रोग लागिसकेपछि मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा नेपाल सरकारले वर्षेनी करिब 60-70 करोड़ रुपियाँ खर्च गर्दै आएको छ।
1: भटेपछि बाढीबाट क्षतिग्रस्त रसुवा, नुवाकोट र धादिङ गरी तीन जिल्लाका 34 शैक्षिक संस्थामध्ये 31 भौतिक क्षति भएको छ। कुल 45 विद्यालय भवन र 268 कक्षा कोठा क्षतिग्रस्त भएका छन्। सार्वजनिक शैक्षिक पूर्वाधारमा भवन क्षतिको 71% भन्दा बढी र कक्षा कोठा क्षतिको 62% भन्दा बढी हिस्सा रहेको छ। जिल्लागत रूपमा नुवाकोट विशेष गरी विदुर नगरपालिका सबैभन्दा बढी भौतिक क्षति भएको क्षेत्रका रूपमा देखिएको छ। भौतिक क्षतिका कारण 19 विद्यालय पूर्ण रूपमा बन्द, 4 विद्यालय अस्थायी रूपमा बन्द अवस्थामा रहेका छन्। 7 मात्र सामान्य रूपमा सञ्चालनमा रहेका छन्। यसले प्रभावित बालबालिकाको नियमित सिकाइमा तत्काल र दीर्घकालीन अवरोध सिर्जना गरेको छ। त्यसै गरी 82 शौचालय, 35 खानेपानी आपूर्ति प्रणाली तथा 20 प्राथमिक खानेपानी स्रोतमा क्षति पुगेको छ। सड़क तथा पहुँच मार्ग अवरुद्ध हुँदा विद्यार्थी, शिक्षक तथा शिक्षा सेवा प्रदायकको सुरक्षित आवागमनमा पनि थप चुनौती उत्पन्न भएको छ। तीन जिल्लाको द्रुत सर्वेक्षण प्रतिवेदन सार्वजनिक, 19 विद्यालय पूर्ण बन्द, 45 विद्यालय भवन, 258 कक्षा गोठा क्षतिग्रस्त शीर्षकको खबर आजको नेपाल समाचार पत्रमा ईश्वर राज ढकालले लेख्नु भएको छ।
0: त्यस्तै विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यपुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएसम्म आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्यपुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्यपुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप एनसीएफ 2076 को मार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ। कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायत अन्य सरोकारवाला समूहबाट पृष्ठ पोषण लिइरहेको छ। पृष्ठ पोषण संकलन तथा चरणबद्ध छलफल सकेर नयाँ पाठ्यक्रम निर्माणको तहमा पुग्न केही समय लाग्न सक्छ। नयाँ पाठ्यक्रम अनुसार पाठ्य पुस्तक छपाईसम्मको चरणमा पुग्न झन कति दिन लाग्छ भन्ने यकिन छैन। यही अन्यलका बीच जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्य पुस्तक छपाईका लागि आवश्यक निर्णय गरिदिन पाठ्यक्रम विकास केन्द्रलाई पटक पटक अनुरोध गरिसकेको छ। पाठ्य पुस्तक छपाईका लागि आवश्यक पर्ने मुद्रीय प्रति प्रिन्ट राइट कपी पाठ्यक्रम विकास केन्द्रले दिनुपर्ने हुन्छ। मुद्रणीय प्रतिका आधारमा पाठ्य पुस्तक छपाएको काम हुन्छ। पाठ्य पुस्तक छपाई प्रभावित शीर्षकको यो खबर हामीले लियौं गोर्खा पत्र दैनिकबाट। खबर लेख्नु भएको हो सूर्य प्रसाद पाण्डेले।
1: मलेसियाको अध्यागमन विभागले आइतबार राजधानी क्वालालम्पुरको कोत्रायबाट नेपाली श्रमिक सहित कागजात विहीन सयौं आप्रवासी पक्राउ गरेको छ। पक्राउपछि उनीहरूलाई सड़क छेउमै हतकटी लगाएर राखिएको थियो। उनीहरू विदमा विभिन्न स्थानबाट कोत्रायमा घुमफिरदेखि किनमेल गर्न पुगेका थिए। घुमफिर गर्न गएको मौका पारेर अध्यागमन विभागले विशेष कार्यवाही गरेको थियो। उक्त अपरेशनबाट एकै दिन 472 जनालाई पक्राउ गरिएको विभागले जनाएको छ। क्वालालम्पुर अध्यागमन निर्देशक दातुक हम्सा इन्जाउले स्थानीय सञ्चार माध्यमलाई दिएको जानकारी अनुसार अपरेशन बिहान करिब 11 बजे शुरू भएको थियो। करिब 2500 श्रमिकको कागजात परीक्षण गरिएको थियो। पक्राउ पर्नेहरूमा नेपाल, बंगलादेश, म्यानमार, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, भारत, चीन, जिम्बाब्वे तथा साउदी अरबका नागरिक छन्, जसमा 439 पुरुष र 32 महिला रहेका छन्। उनीहरूको उमेर 18 देखि 62 वर्ष बीच छ। विभागका अनुसार पक्राउ पर्नेमा 8 नेपाली श्रमिक पनि रहेका छन्। वैध परिचय पत्र वा यात्रा कागजात नभएको, भिसा अवधि सकिएपछि ओभरस्टे गरिरहेका, मान्यता नपाएका कागजात प्रयोग गरेको तथा अध्यागमन ऐन अन्तर्गतका अन्य विभिन्न उल्लङ्घन गरेकालाई पक्राउ गरिएको क्वालालम्पुर अध्यागमन निर्देशक इन्जाउले बताउनुभयो। मलेसियामा कागजात विहीन श्रमिकलाई अभिलेखबद्ध गर्न भन्दै आप्रवासी फिर्ती कार्यक्रम 2.0 जारी रहेको छ। क्वालालम्पुरमा पक्राउ पर्दै कागजात विहीन नेपाली सहित आप्रवासी शीर्षकको खबर आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेख्नु भएको छ।
0: त्यस्तै गरी अबको खबर लिँदैछौ गोर्खापत्र दैनिकबाट। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सार्वजनिक सेवालाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी बनाउन 5 बुँदे परिपत्र जारी गरेको छ। गृह मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो। परिपत्रमा सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल्ने व्यक्तिमाथि निगरानी बढाई कानून बमोजिम कार्यवाही गर्न भनिएको छ। मन्त्रालयले अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती महिला, सानो बच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन निर्देशन दिएको छ। त्यसै गरी नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयमा प्रयोग हुने सबै प्रकारका निवेदन तथा फारम, राष्ट्र परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने, फोटोकपी तथा स्क्यान गर्ने, इमेल मार्फत पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमा मात्र नभई जिल्ला स्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयबाट समेत सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्ष मार्फत निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। सेवा प्रवाहलाई प्रभावकारी बनाउन सेवाग्राहीलाई आवश्यक सूचना, जानकारी तथा कार्यविधिगत विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ। कार्यालयका वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट सेवा सम्बन्धी जानकारी सार्वजनिक गर्न र वेबसाइट नियमित रूपमा अध्यावधिक गर्न भनिएको छ।
1: हिमाली क्षेत्रमा जलवायु परिवर्तनले बढाउँदै लगेको विपदको जोखिम, स्थानीय तहमा परेको असर र अनुकूलनका उपायबारे साझा धारणा बनाउन मुस्ताङको घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 आज शुरू हुँदैछ। एक महिना अगावै सम्मेलन तय भएकोमा गत 10 भदौमा भटेकोसी नदीमा आएको विनाशकारी बाढी र त्यसले पुर्याएको अकल्पनीय क्षतिपछि सम्मेलनको औचित्य थप बलियो बनेको छ। मुस्ताङको घरबझोङ गाउँपालिकाले संघीय मामिला मन्त्रालयको समन्वयमा देशभरका 753 स्थानीय तहलाई निमन्त्रणा पठाएकोमा आइतबारसम्म 420 स्थानीय तहले सहभागिताको प्रतिबद्धता जनाएका छन्। 36 जिल्ला समन्वय समिति समेत सहभागी रहने पालिका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभएको छ। हिमाल, पहाड र तराईमा जलवायु परिवर्तनको प्रभाव, स्थानीय तहको भूमिका, विपद व्यवस्थापन, जलवायु वित्त, पर्यटन तथा जलवायु आयोजनामा परेको असर र जलवायु अनुकूलन लगायतका विषयमा सम्मेलनका विषयमा छलफल हुने बताइएको छ।
0: त्यस्तै गरी अबको खबर हामीले लिँदैछौँ। नागरिकका दैनिकबाट गोत्र र मदिराले खुम्चिँदै राउटी समुदाय शीर्षकको यो खबर सुर्खेतबाट नगेन्द्र उपाध्यायले लेख्नु भएको छ। लोपनमुख राउटी समुदायकी मायाराम शाही 12 वर्षकी हुँदा 34 वर्षका दलबहादुर शाहीसँग विवाह गर्नुभयो। 13 वर्षकै उमेरमा उहाँले छोरी जन्माउनुभयो। जन्मेको केही दिनमै छोरीको मृत्यु भयो। अर्को वर्ष अत्याधिक मदिराका कारण दलबहादुरको पनि मृत्यु भयो। 14 वर्षकै उमेरमा विधवा हुनुभएकी उहाँले राउटी संस्कार अनुसार अर्को बिहे गर्न पाउनु हुँदैन। सुरमान शाहीको पनि 12 वर्षकै उमेरमा 33 वर्षका शिवराज शाहीसँग विवाह भएको थियो। एक वर्षमै उहाँले पति गुमाउनुभयो। उहाँको सन्तान पनि छैन। 18 वर्षीय किताब शाहीका पति मानसिंह शाहीको पनि 2081 साउन 29 गते मृत्यु भयो। किताब 14 वर्षकी हुँदा 25 वर्षका मानसिंहसँग विवाह भएको थियो। किताबले पनि छोरी जन्माउनु भएको थियो। केही महिनामै छोरीको पनि मृत्यु भयो। किताबले पनि अब विवाह गर्न पाउनु हुँदैन। राउटी समुदायमा पति गुमाएका महिलालाई विवाह गर्न वर्जित छ। बस्ती एउटै भए पनि विधवालाई छेउतिर राख्ने, शुभ कार्यमा शरीक नगराउने र अपाच्य शब्दले सम्बोधन गर्ने गरिन्छ। हाम्रो चलन अनुसार पति मरेका स्वास्नी महिलाले अर्कोसँग विवाह गर्न पाउँदैनन्, मुखिया प्रकाश शाहीले भन्नुभयो। त्यही भएर जीवनभर एक्लै बस्नुपर्छ। नेपालको एकमात्रै लोपनमुख घुमन्ते समुदाय राउटेको संख्या हरेक वर्ष घट्दो क्रममा छ। तत्कालीन जिल्ला विकास समिति सुर्खेतले पहिलो पटक 2071 चैत्रमा राउटे समुदायका नागरिकहरूको फोटो सहितको गणना गरेको थियो।
1: अब अन्तर्राष्ट्रिय खबर। रूसले पूर्वाधार तथा प्रमुख निर्यात उद्योगहरूमाथि आक्रमण तीव्र पारेसँगै युक्रेनमा आर्थिक संकट निम्तिएको छ। रूसी हमलाका कारण युक्रेनीहरूले कठिन र कठोर हिउँदियामको सामना गर्नुपर्ने अवस्था आएको युक्रेनी अधिकारीहरूले बताएका छन्। अर्थमन्त्री ओलेक्जान्ड्र ग्राम भेन्चेकोका अनुसार यो वर्ष रूसी हवाई आक्रमणबाट पूर्वाधार तथा अचल सम्पत्तिमा भएको क्षति करिब 10 अर्ब अमेरिकी डलर पुगेको अनुमान गरिएको छ। त्यस्तै युद्धको लागत र देशका बन्दरगाहहरूमा भएको अवरोधका कारण कुल ग्रास्त उत्पादन जीडीपी 1.5% संकुचित हुने देखिएको छ। किबमा आयोजित यस सम्मेलनमा लगानीकर्ता अधिकारी तथा कूटनीतिज्ञहरूलाई सम्बोधन गर्दै मन्त्री क्राभेन्चोकोले भन्नुभयो, रूसको दैनिक आक्रमणका कारण महत्वपूर्ण पूर्वाधार नष्ट भइरहेका छन्। देशको समग्र आर्थिक अवस्था झन खराब हुँदैछ। हामी निकै कठिन हिउँद सामना गर्न गइरहेका छौं। युक्रेनमा युद्ध शुरू भएको 4.5 वर्षभन्दा बढी भइसकेको छ, तर पछिल्लो समय लडाई सीमा क्षेत्रमा केन्द्रित छैन, बरु दुवै देशले हवाई हमला मार्फत विपक्षीका महत्वपूर्ण पूर्वाधारलाई निशाना बनाइरहेका छन्। अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी डीभी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गत जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता वेलफेयरमा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डीभी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। उक्त रोक असंवैधानिक र कानूनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै संघीय अदालतले बदर गरिदिएको थियो।
0: अब खेल खबर। अखिल नेपाल फुटबल संघ एन्फा कर्मचारीले फिफा निलम्बन फुकुवाको माग राख्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा ज्ञापन पत्र सहित धरना दिने भएको छ। गत 11 असारमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट एन्फा अनिश्चितकालीन निलम्बनमा परेको छ। फिफाले तेस्रो पक्ष अर्थात सरकारले हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरेको थियो, तर दुई महिना बितिसक्दा पनि निलम्बन फुकुवा हुने अवस्था देखिँदैन। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले असोज दोस्रो सातासम्म निलम्बन फुकुवा हुने आश्वासन दिनुभएको छ। उहाँले नेपालको निलम्बन फुकुवा हुने र नेपाली पुरुष टीमले साफ च्याम्पियनसिप खेल्ने प्रतिबद्धता गर्नुभएको थियो, तर स्रोतको अनुसार फिफा निलम्बन फुकुवा हुने कुनै छाटकाट देखिएको छैन। निलम्बन फुकुवा हुने छाटकाट नदेखिएपछि महासचिव किरण रायको नेतृत्वमा एन्फा कर्मचारी रेफ्री प्रशिक्षकको समूहले मंगलबार राखेको मुख्यालय त्रिपुरेश्वरमा धरना दिने कार्यक्रम राखेको एन्फा प्रवक्ता सुरेश शाहले बताउनुभयो। लामो समयदेखि एन्फा कर्मचारी प्रशिक्षक रेफ्रीदेखि खेलाडीको पारिश्रमिक समेत रोकिएपछि उनीहरू आन्दोलनमै जाने घोषणा गरेका हुन्। यता फिफाले 11 असारमा एन्फालाई निलम्बन गरेपछि अहिले नेपाली फुटबल सुनसान रहेको छ। कुनै पनि गतिविधि हुन पाएको छैन। रोकिएको पुरुषको राष्ट्र लिग हुन सकेको छैन, यस्तै महिला लिग, युथ लिग हुन सकेका छैनन्। त्यस्तै घरेलु प्रतियोगिताका तालिका प्रभावित भएका छन्।

0: र सन्देशहरूका रूपमा हेरिनुपर्छ। पृथ्वीको सतहमुनि रहेका तिब्बती र इन्डो प्लेटहरूको घर्षणले पनि हिमाली क्षेत्र जोखिममा हुन्छन्। त्यसमाथि जलवायु परिवर्तनको तीव्र गतिले जोखिमलाई थप उच्च बनाएको छ। पृथ्वी ताप्दै जाँदा हिमालहरू पग्लिएका छन्, हिमतालहरू सुक्दैछन् र हिमनदीहरूको अस्तित्व खतरामा छ। हिमतालहरू कुन बेला फुट्ने हुन् र अर्को विपद निम्त्याउने हुन् भन्ने ठूलो जोखिम छ। इसिमोड र युएनडिपीको सन् 2020 को अध्ययन अनुसार कोशी, गण्डकी र कर्णाली जलाधार क्षेत्रका 3624 हिमताल मध्ये 47 उच्च जोखिममा छन्। विशेष गरी सोलुखुम्बुको लुमडिन छो र होङ्गु दुई, संखुवा सभाको तल्लो बरुण र मनाङको दोनाठुलागी हिमताल विस्फोटको विनाशकारी डिलमा छन्। अहिले सरकार हिमतालको पानी घटाउने र पूर्व सूचना प्रणाली स्थापना गर्ने रणनीतिमा छ। छो रोल्पा र इम्जा हिमतालको पानी घटाएको अनुभव हामी आफैसँग छ। उच्च जोखिममा रहेका चार हिमतालको हकमा पनि त्यो अनुभव फेरि कार्यान्वयन गराउन सकिन्छ र तत्कालको जोखिम न्यूनीकरण गर्न सकिन्छ। दीर्घकालका लागि भने विश्वलाई जलवायु परिवर्तनको दर न्यून बनाउन र पृथ्वी जोगाउन सरकारवालाहरूलाई एकाकार गर्ने काममा नेपालको सक्रियता आवश्यक छ। संयुक्त राष्ट्रसंघको महासभामा हाम्रा प्रधानमन्त्री बालेन्द्र शाहबाट जुन सम्बोधन हुँदैछ, त्यहाँ भोटेकोसी बाढीको विपत्तिको मात्र नभई जलवायु परिवर्तनले गाँजेको विषय जोरदार रूपमा उठ्नुपर्छ। पक्कै पनि त्यसमा वैज्ञानिक अनुसन्धानका तथ्य र तर्कसहित नेपाल प्रस्तुत हुनेछ। हाम्रा हिमाल जोगाउने र हिमतालहरूको जोखिम घटाउने चासो हाम्रो मात्र होइन, समग्र विश्वकै हो भन्ने सबैलाई बुझाउन जरूरी छ। यो मुद्दालाई विश्वव्यापी रूपमा स्थापित गराउँदा मात्रै जलवायु परिवर्तनको मुद्दामा ठोस काम हुन सक्छ। नेपालका हिमाल जोगाउन ती धनी राष्ट्रहरूको पनि योगदान आउनुपर्छ जो अहिले जोखिम निम्त्याउन मात्रै उद्धत छन्। सबैभन्दा धेरै जोखिममा हुनुका नाताले यो मुद्दा उठाउने जिम्मेवारी भने हाम्रै हो। त्यसअघि उच्च जोखिमका हिमताल र हिमाली क्षेत्रमा पूर्व सूचना प्रणाली स्थापना गर्नुपर्छ, ताकि भोटेकोसीमा जस्तै प्रलय आउँदा यति धेरै दनझनको क्षति मुलुकले फेरि बेहोर्न नपरोस्।
1: तपाईँ यतिन्जेल पत्र पत्रिकाको संगालो सुन्दै हुनुहुन्थ्यो। पत्र पत्रिकाको संगालो आजलाई यति नै। रेडियो खबर पत्रिकामा बिहानी कुरा र अरू विभिन्न जानकारीहरू लिएर एकैछिनमा उपस्थित हुनेछौं।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: NBL Auto Loan.
1: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
0: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
0: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: नेपाली रेडियो नेपाली आवाज।
1: तपाईं अहिले रेडियो सगरमाथामा रेडियो खबर पत्रिका सुन्दै हुनुहुन्छ। केही बेर अघि हामीले पत्र पत्रिकाको संगालो प्रस्तुत गर्यौं, अब बेला भएको छ बिहानी कुराको। आजको बिहानी कुरामा हामी चाडपर्व नजिकै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको विषयमा कुराकानी गर्दैछौ। यस विषयमा थप कुराकानी गर्नका लागि यति बेला उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। विष्णुजी, यहाँलाई बिहानी कुरामा स्वागत छ। हजुर, अहिले अनियन्त्रित रूपमा महँगी बढेको भन्ने कुराहरू आएको छ, के मूल्य साँच्चै बढेको हो या के हो यसमा?
2: होइन, त्यो त सबै यसमा चाहिँ अत्यावश्यक वस्तुहरूमा मूल्य अत्याधिक बढेको अवस्था छ। अब तपाईँले भन्नुहुन्छ भनेपछि यो दुई हप्ताको बिचमा चामलमा, खानेतेलमा, एलपी ग्यासमा त तपाईँको व्यवसायहरूले आफैले नै सरकारले तोकेको मूल्यभन्दा 105 रुपियाँ 38 पैसा उनीहरूले आफैले बढाए त बढाइसकेपछि पनि अहिले बजारमा ग्यास पाएको छैन र ग्यास त उपभोक्ताहरूले अब 2060 पर्ने ग्यासलाई चाहिँ 3000 हालेको हामीले चाहिँ तपाईँहरूको फेसबुक लगायत अन्य सञ्चार माध्यमहरूबाट र उपभोक्ताहरूले अहिले तपाईँ छरछिमेकमै सुन्दाखेरि पनि त्यसरी किनिरहेको अवस्था देख्नुहुन्छ र अभाव छ। विशेष रूपमा चिनीको मूल्य अत्याधिक बढेको अवस्था छ र यो 1-2 महिना अगाडिसम्म पनि हामीले 90-95 रुपियाँमा पाएको चिनी अहिले 140 माथि बढिरहेको अवस्था देखिन्छ। यसरी विशेष रूपमा यो लत्ता कपडा, जुत्ता चप्पलदेखि लिएर अरू वस्तुहरू पनि भनौँ, विशेष रूपमा चाडपर्व लक्षित खालका सबै वस्तु र सेवाहरूमा चाहिँ मूल्य चाहिँ वृद्धि भइरहेको छ र बढ्ने क्रममा छ। यो चाहिँ उपभोक्ताका लागि एकदमै गम्भीर चुनौतीको विषय बन्दै गएको छ।
1: हजुर, अब यहाँनिर यहाँले पनि भन्नुभयो मूल्य चाहिँ नियन्त्रण भइसके हुन सकेको छैन, मूल्य बढ्दैछ भन्नुभएको छ। तपाईँ जस्तो उपभोक्ता अधिकार कर्मीहरूको यहाँनिर भूमिका के हुन्छ, के गर्दै हुनुहुन्छ यहाँहरूले?
2: अब हामी भनेको वास्तवमा हामीले कानुन चलाउने होइन, उपभोक्ता अधिकार कर्मी, उपभोक्ता संस्था, हामीले चाहिँ सरकारलाई कहाँ कहाँ अनियमितता भइरहेको छ, बजार कसरी सही रूपमा चलिरहेको छैन, स्वच्छ बजारका सूचकहरू के हुनसक्छन्, स्वच्छ बजार कायम गर्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामीले विभिन्न माध्यमहरूबाट हामीले सरकारलाई चाहिँ सुझाव दिने हामीले काम गर्छौँ र जहाँ जहाँ सही रूपमा चलिरहेको छैन स्वच्छ बजारका सूचकहरू के हुनसक्छन्, स्वच्छ बजार कायम गर्नका लागि के गर्नुपर्छ भन्ने कुरा हामीले विभिन्न माध्यमहरूबाट हामीले सरकारलाई चाहिँ सुझाव दिने हामीले काम गर्छौँ र जहाँ जहाँ समस्याहरू छन् ती समस्याहरूलाई चाहिँ कसरी उजागर गर्न सकिन्छ र सरकारको नियमन गर्ने निकाय सरकार, विशेष रूपमा नेपाल सरकार, आपूर्ति मन्त्रालय हाम्रो छ, त्यसपछि गएर उपभोक्ता संरक्षण विभाग छ, यी मार्फतद्वारा हामी भन्छौँ भने स्थानीय तहमा पनि स्थानीय तहमा कालाबजारी कहाँ भइरहेका छ, अब कृत्रिम अभाव के कसरी सिर्जना भइरहेका छ, मूल्य वृद्धि के भइरहेका छ भन्ने कुरा स्थानीय तहमा हाम्रा संस्थाहरू, हाम्रा अधिकार कर्मीहरूले स्थानीय सरकारहरूसँग कुरा गर्छन्, प्रदेश स्तरमा प्रदेश सरकारसँग कुरा गर्छन्, कुरा गर्ने कुराहरू हामी चाहिँ भनिरहेछौँ गरिरहेछौँ। तर कुरा के हो भनेदेखि हामीसँग अब बोल्ने भुक्ने कुरा छ, तर हामीले चाहिँ कानुन चलाउन सक्ने अवस्था छैन, नियमन अनुगमन गर्ने हामीसँग अधिकार हुन सक्ने अवस्था हुँदैन। त्यसले गर्दा सरकारलाई नियमन अनुगमनलाई प्रभावकारी बनाऊ, आपूर्ति व्यवस्थापनलाई चाहिँ सहज र सुलभ बनाऊ भन्ने कुरा हामी निरन्तर रूपमा भनिरहेका छौँ, तर सरकारले चाहिँ यतातर्फ त्यति ध्यान दिइरहेको अवस्था छैन भन्ने लाग्छ र यसको मारमा चाहिँ आज उपभोक्ताहरू पर्नुपर्ने अवस्था छ। अब हेर्नुहोस् न, अब अहिले भर्खर भन्दै हुनुहुन्छ, हामीले सुन्दैछौँ एलपी ग्यासको तपाईँको हाम्रो ग्यास खाना पकाउने यस्तो अत्यावश्यक वस्तु चुलो भान्साको विषयमा पनि सरकार चाहिँ त्यति संवेदनशील भएको देखिँदैन। हामी देख्छौँ तपाईँको एउटै विक्रेता कहाँ एउटा चाहिँ डिपोमा चाहिँ 6,000-7,000 सिलिन्डरहरू लुकाएर राखेको अवस्था छ। कतिपय ठाउँमा चाहिँ अब हकाहकी रूपमा चाहिँ अब बढी मूल्य लिएको अवस्था छ। तर सरकारले के गर्छ भने सरकारका नियमनकारी निकायहरूले के गर्छन्, 10,000-15,000-3,00,000 रुपियाँ जरिमाना गरेर छोड्छन् र उनीहरूले करोडौँ रुपियाँहरू चाहिँ

0: कालाबजारी गरेर कमाइराखेका छन् तर सरकारले चाहिँ केही पैसा लिएर चाहिँ छोड्ने काम गर्छ भने चाहिँ यो चाहिँ विडम्बना अवस्था हुन्छ र उनीहरूले चाहिँ लाखौँ रुपियाँ कमाउँछन् केही हजार तिर्नका लागि उनीहरू सहस्त्रमा स्वीकार गर्छन्। त्यसले गर्दा सरकारको नियमन र अनुगमन कार्य चाहिँ प्रभावकारी हुन सकेन, सरकारले चाहिँ आपूर्ति व्यवस्थापन सहज सुलभ गर्न सकेन र सरकार जिम्मेवार भएन भन्छौँ म त। विशेष रूपमा सरकार त्यति राम्रोसँग जिम्मेवारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न सकेका छैन र पछिल्लो समयमा हामीले ग्यासमा देखेको यो चरम अभावलाई चाहिँ सरकारले यसलाई नियन्त्रण गर्न सकेको अवस्था छैन। कानुन छ उसँग, कानुनमा अब कालाबजारी यो संरक्षण ऐन हामीसँग छ, कालाबजारी तथा बजार संरक्षण ऐन हामीसँग छ। अब यो कालाबजारी तथा सामाजिक अपराध नियन्त्रण गर्ने ऐन हुँदाहुँदै पनि हामीले त्यो कालाबजारीमा कारवाही एउटा मुद्दा पनि कारवाही गर्न सकेको अवस्था छैन र आवश्यक वस्तु नियन्त्रण ऐन पनि हामीसँग छ, अत्यावश्यक वस्तु नियन्त्रण ऐन 2017 छ। यसरी यस्तो प्रभावका यस्तो कानुनी व्यवस्था गरेका छ ताकि सरकारले यदि उद्योगी व्यवसायहरूबाट कालाबजारी हुन्छ, त्यस्तो किसिमको अभाव, कृत्रिम अभाव सृजना हुन्छ भने सरकारले आफ्नो नियन्त्रणमा लिन सक्छ र यसलाई बिक्री वितरणलाई चाहिँ उपयुक्त आदेशहरू जारी गर्न सक्छ। तर सरकारले चाहिँ के गर्छ भनेदेखि सरकारमा हुने मन्त्रीहरूले के भन्छन् भनेपछि व्यापारीहरूको पाता कस्तो भन्छन् मुखले, तर आफूले राजनामा दिन बाध्य हुन्छन् र पाता कस्ने मुखले होइन कि व्यवहारले, कानुनले, नीतिले र उसको उसले गर्ने नीतिगत व्यवस्थाहरू, संरचनात्मक व्यवस्थाहरू र नियमन र अब अनुगमनका कुरा प्रभावकारिताबाट चाहिँ गर्नुपर्ने अवस्था हो र उसले चाहिँ पाता कसो धम्कीका भरमा चाहिँ यो चाहिँ यो यस्तो समस्या समाधान हुन सक्दैन। र त्यसले गर्दा के भनेदेखि सरकार एक प्रकारको निरीह भएको जस्तो अवस्था देखिन्छ। सरकारले उपभोक्ताप्रति, आम जनताप्रति चाहिँ त्यति सरोकार नै नराखेको र एउटा कस्तो भनेपछि अब यो क्रूरता भन्छ नि मान्छे क्रूर शासकको रूपमा चाहिँ सरकार रहिरहेको छ, रमाइरहेको अवस्था छ। यो चाहिँ नेपाली उपभोक्ताका लागि गम्भीर एक प्रकारको विडम्बना बन्दै गएको छ।
1: हजुर, एकापट्टि अब भोटेकोसी बाढीले पनि हामीलाई समस्यामा पारेको छ, त्यसैमाथि महँगीले झन समस्यामा पार्दैछ। अहिलेको समयमा सरकारले यो किसिमको महँगी नियन्त्रण, सरकारका विभिन्न निकायहरू पनि छन्, कसरी काम गर्नुपर्ला, कसरी सक्रिय हुनुपर्ने हो खासमा?
0: अब भोटेकोसी बाढीका कारणले गर्दा एउटा चाहिँ हाम्रो मूल मार्ग भनौँ न, ठुला ठुलो यातायातका साधनहरू आउने, विशेष रूपमा ठुला साधनहरू आउने कुरामा चाहिँ अवरोध भएको छ र विशेष रूपमा हामीसँग दैनिक उपभोग्य वस्तुहरू चाहिँ आउने अब अरू विकल्पहरू भनौँ न, तराईसँग जोड्ने, विशेष रूपमा तराईसँग जोड्ने, भारतीय नागासँग जोड्ने हामीसँग अरू थप विकल्पहरू बाटाहरू छन् र त्यसलाई चाहिँ सहज रूपमा व्यवस्थापन गर्नुपर्ने अवस्था थियो र केवल कृष्णभीरको नाममा चाहिँ, कृष्णभीरमा भएको चाहिँ बाढीले सडक भत्काएको नाममा चाहिँ उपभोक्तालाई चाहिँ एक प्रकारको आपूर्ति व्यवस्थापनमा यस्तो प्रकारको अभाव सिर्जना गर्नुपर्ने अवस्था रहँदै र सरकारले के भन्थ्यो भन्दा मैले आफैले नेपाल सरकारकै विज्ञप्ति मैले अहिले भर्खर पढेको थिएँ उसले र मैले हामीले त्यतिखेर पनि सुनेको थियो 12 गते उसले चाहिँ एक प्रकारको विज्ञप्ति निकालेको थियो र विज्ञप्तिमा के भन्थ्यो हामीसँग 3 महिनासम्म पुग्ने त पर्याप्त मौजा छ, हरेक पेट्रोलियम पदार्थदेखि लिएर खाद्यान्न लगायत सबै गेडागोडी तेल सबैको हामीसँग भण्डार 3 महिनासम्म प्रभाव कुनै असर नपर्ने गरेर हामीसँग छ भनेर उसले विज्ञप्ति जारी गरेका छौँ। तर अहिले बजारमा हेर्ने हो भनेदेखि अभाव सबै कुरामा अभाव देखाएर अब त्यो अब कृष्ण भिरका कारणले गर्दा अहिले आपूर्ति व्यवस्थापनमा केही असहज भए पनि हामीसँग भएको स्टक 3 महिनालाई पुग्ने स्टक त अहिलेसम्म 3 महिनासम्म छ नि, यसको प्रभाव भने त 3 महिनापछि मात्रै, भदौको 10 गते पछि अवरुद्ध भएपछि भदौ असोज कार्तिक मङ्सिर पछि मात्रै यसको प्रभाव देख्नु पर्ने ठाउँमा अहिले चाहिँ अब केही हप्तामै यसरी केही दिनमै यसरी प्रभाव देख्नु भएको सरकार एक प्रकारको अब आफैले भनेको कुरा आफैले विज्ञप्ति जारी गरेर जनता समक्ष, आम उपभोक्ता समक्ष एउटा एक प्रकारको आश्वस्त पारेको कुरामा चाहिँ ऊ चुकेको अवस्था छ। त्यसले गर्दा त्यो कुन आधारमा सरकारले चाहिँ बजार व्यवस्थापन, हाम्रो आपूर्ति व्यवस्थापन छ, हामीसँग भण्डारण पर्याप्त छ भन्नुको पछाडि चाहिँ कारण भनेको उसको फेक हो कि वास्तविकता के हो भन्ने कुरा तर्फ जानुपर्छ। त्यसले गर्दा के भन्छौँ अहिले बजारमा चाहिँ वस्तु नै नपाएको अवस्था छैन, तर अवस्था वस्तु पाइन्छ, तर के भन्छौँ कालाबजारीमा र कृत्रिम अभावमा शास्ति पाएर उपभोक्ताले शास्तिमा चाहिँ मात्रै पाउन प्राप्त गर्नुपर्ने अवस्था छ र आफ्नो एउटा योजनाभन्दा चाहिँ बाहिर भनौँ न, आफ्नो उसको बजेटभन्दा बाहिर चाहिँ जबरजस्त रूपमा चाहिँ आफ्नो दैनिकी गुजारा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ। यो उपभोक्ताका लागि चाहिँ विडम्बना छ।
1: अब अन्तिममा भन्नुपर्दाखेरि आम उपभोक्ता र व्यवसायलाई के भन्नुहुन्छ छोटकरीमा भन्नुपर्दा?
0: होइन, व्यवस्थाहरू अब सरकारको काम, सरकार त अभिभावक हो, हामी सबैले भरोसा गर्नुपर्ने सरकारमाथि नै हो, किनभने सरकार बलियो भएन भने सरकारले सरकारले उपभोक्तालाई संरक्षण गर्न सकेन भनेदेखि त व्यवसायहरूले त लुट्छन् नै, उनीहरू चाहिँ उनीहरू त प्रोत्साहित नै हुन्छन्, किनभने व्यवसायहरू सङ्गठित रूपमा लागेका छन्, उनीहरू सङ्गठित छन्, उनीहरू यति ठुलो सङ्गठन छ कि अब हरेक व्यवसायहरूको सङ्गठन छ, खाद्य किरानाहरूको छुट्टै छ, तरकारीका छुट्टै छ, प्याज व्यवसायहरूको छुट्टै छ, अब होइन स्टेसनरी व्यवसायहरूको छुट्टै संस्था छ, एलपी ग्यासका संस्था छन्, ध्वनिकर्ताहरूको व्यवसायहरू छन्, यिनीहरू आफ्नो स्वार्थका लागि एकदमै जे पनि गर्न तयार भएको हाम्रो विगतदेखि इतिहास छ। तर कुरा के हो भने यो विपदको अवस्था हो, सङ्कटको अवस्था हो, केही समस्याहरू आएका छन्, यतिखेर चाहिँ उनीहरूले अत्याधिक नाफा लिने र अत्याधिक रूपमा चाहिँ गर्ने कुरा जनतालाई लुट्ने कुरा, कालाबजारी गर्ने कुरा चाहिँ उनीहरूले गर्नु भनेको उनीहरूको व्यावसायिक आचरण र धर्मको विरुद्ध पनि हो, यो त महापाप लाग्ने कुरा हो। त्यसले गर्दा के भने उनीहरू आफ्नो व्यावसायिक निष्ठाप्रति, व्यावसायिक आचरणप्रति, व्यावसायिक एउटा दायित्वप्रति चाहिँ एकदमै जिम्मेवार बन्नुपर्छ। हामी एउटा निवेदन गर्छौँ उहाँहरूसँग कि यो बेलामा चाहिँ सरकार र व्यवसायहरूको बिचमा समन्वय हुनुपर्छ र व्यवस्थापन गर्नुपर्छ र भन्नुपर्छ कि भन्नुपर्ने कुरामा चाहिँ उनीहरू चाहिँ दुइटै जिम्मेवार हुनुपर्छ भन्ने कुरा मेरो हाम्रो भनाइ हो।
1: हस्, धेरै धेरै धन्यवाद छ यहाँलाई महत्त्वपूर्ण विषयमा कुराकानी र तपाईँको समयका लागि।
0: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा। यति बेला बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ भने विभिन्न सामानहरूको मूल्य बढ्दा उपभोक्ताहरू भने अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। यसै विषयमा केन्द्रित रहेर हामीसँग उहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो।

0: यसै विषयमा केन्द्रित रहेर हामीसँग उहाँले कुराकानी गर्दै हुनुहुन्थ्यो।
1: बिहानी कुरापछि अब रेडियो सगरमाथामा आज मंगलबार प्रसारण हुने कार्यक्रमहरूको जानकारी। 7 बजे रेडियो कार्यक्रममा प्रवासनका कुरामा डाक्टर मीना पौडेललाई सुन्न सक्नुहुन्छ। 7:15 कार्यक्रम कानूनका कुरामा तपाईँ अधिवक्ता सविन श्रेष्ठलाई सुन्न सक्नुहुन्छ। 7:30 हामी सबै सक्षम छौ 8:45 हालसाल 9 बजे मिरमिरे भाका कार्यक्रममा गीतहरू, 10 बजे कार्यक्रम युवा संगीत, 11 बजे नेपाल भाषाको कार्यक्रम मुनास, 12:45 हालसाल, 12 बजेदेखि 2 बजेसम्म कार्यक्रम खुला मञ्च सुन्न सक्नुहुन्छ, 4 बजे कार्यक्रम संगीत बाटिका, यसै गरी अपराह 5:45 बेलुका 7:15 र राति 9:45 हालचालका नियमित बुलेटिनहरू सुन्न सक्नुहुन्छ, 5 बजे कार्यक्रम संगीत आकाशमा सुगम संगीतका गीतहरू सुन्न सक्नुहुन्छ, 6 बजे बाल गीतहरू, राति 8 बजे आजका कुरा 8:45 बीबीसी नेपाली सेवा सुन्न सक्नुहुन्छ र राति 9 बजे रेडियो कुराकानीको पुनः प्रसारण सुन्न सक्नुहुन्छ।
0: अब सुन चाँदीको दरभाव। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोलाको मूल्य 3,01,000 रुपियाँ रहेको छ भने चाँदी प्रतितोलाको मूल्य 4,620 रुपियाँ रहेको छ।
1: अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा आज बिहान 6:30 तापक्रम 19 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:43 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:14 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदले रही मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
0: यिनै जानकारी सँगै हामी रेडियो खबर पत्रिकाको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: बाढीपछिको पुनर्निर्माणमा स्रोतको कमी हुन नदिने प्रधानमन्त्री शाहको प्रतिबद्धता, सुरक्षित बस्ती विकासको तयारी।
0: महँगी अनियन्त्रित बन्दै चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो।
1: कंग्रेस विवाद झन बढ्दै समायोजन प्रस्ताव देउवा समूहद्वारा अस्वीकार।
0: युक्रेनमा रूसी आक्रमणले आर्थिक संकट गहिरिँदै 10 अर्ब अमेरिकी डलरको क्षति पुगेको अनुमान, रक्षा खर्च धान्न कठिनाई।
1: र फिफा निलम्बनका कारण नेपाली फुटबल संस्थान इन्फा कर्मचारी र राखेप विरूद्ध प्रदर्शनको तयारीमा।
0: हवस् त, आजको लागि रेडियो खबर पत्रिकाको समय यही सकिएको छ। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। आजको यो प्रस्तुतिबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म गोपाल जङ थापा
1: र म दिपा झा बिदा हुन्छौ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: अहिले तपाईँ रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अब भने दैनिक बिहानी प्रस्तुति रेडियो कुराकानीको पालो भएको छ। रेडियो कुराकानीमा अब सुनौ आप्रवासनका कुरामा डाक्टर मीना पौडेललाई।
3: नमस्कार, म मीना पौडेलको सधैँको मंगलबारको बिहान जस्तो आज पनि आप्रवासन सम्बन्धी केही कुराकानी लिएर रेडियो सगरमाथा मार्फत यहाँ समक्षमा उपस्थित भएकी छु। आज मैले अलिकता यो नेपालको आन्तरिक स्थिति अनि बाह्य श्रम बजारको स्थिति, त्यसपछि हाम्रो यो श्रम आप्रवासन सम्बन्धमा भएका ढिला सुस्तीहरू, अस्तव्यस्तता, त्यसपछि मन्त्रालयबाट जुन खालका कामहरू हुनु पर्थ्यो त्यो नभइरहेको समग्र स्थितिलाई अलिकता कोट्याउने प्रयास गर्छु। किनभने यो किन पनि जरुरी छ यो अलिकता समग्र कुरा गर्नमा, भने नेपालको श्रम आप्रवासन के हो भन्ने कुरा त अब व्याख्या गरिरहनु परेन। अहिले झन् यो विपत्तिहरू, प्राकृतिक विपत्तिहरू, विभिन्न आन्तरिक कारणले गर्दाखेरि आन्तरिक श्रम बजार झन् खुम्चिँदै गएको, अर्थतन्त्र झन् कमजोर हुँदै गएको बेलामा हामीले हिजो निर्वाचनमा जस्तो यतिवटा जब कामहरू सिर्जना गर्छु, यतिजनालाई फिर्ता ल्याउँछु, यतिजनालाई रोजगार दिन्छु भनेर त्यो खालको कुरा गर्नुको हिजो पनि अर्थ थिएन, आज पनि अर्थ छैन, त्यो त्यसमा विश्वास गर्ने आधार केही पनि छैन। तर त्यति हुँदाहुँदै पनि नेपाली श्रमिकहरू, युवा पुस्ता श्रम बजारमा दिनै पछि महिनै पछि बढ्दो क्रममा आइ नै रहेको छ भने त्यसलाई कहाँ समायोजन गर्ने, कहाँ त्यसलाई व्यवस्थित गर्ने, कहाँ त्यसलाई चाहिँ श्रम गरेर खानलाई त्यो अवसरको सिर्जना कहाँ गर्ने भन्ने कुरा भयावह स्थिति छ एकातिर। अर्कोतिर भनेको श्रम बजार, हाम्रो प्रमुख श्रम बजार भनेको मलेसिया र खाडी नै हो अहिले पनि, यद्यपि कोरिया, इजरायल, अब युरोपकातिर अब बढ्दैछन् श्रम बजारहरू, विस्तार हुँदैछ, त्यो आफ्नै ठाउँमा छँदैछ। तर हामीले चाहे जस्तो हाम्रो लागि, हाम्रो स्वार्थको निम्ति र हाम्रा युवालाई, हाम्रा बेरोजगार युवालाई रोजगार दिन पर्यो भनेर श्रम बजार, अन्तर्राष्ट्रिय श्रम बजार विस्तार हुँदैन। अहिले भएको श्रम बजारलाई हामीले कसरी व्यवस्थित गरिरहेछौँ भन्ने कुरा चाहिँ अहिलेको सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ यो हो। उदाहरणको लागि हेरौँ, मलेसियासँग अहिले जुन खालको टसलहरू भइरहेछ, जुन खालको अन्यलता भइरहेछ, जुन खालको एकदमै अनिश्चितता, एकदमै तरल स्थिति छ। मलेसियाले भन्छ उसले आफूले त्यो FWCMC भन्ने जुन खालको सञ्जाल छ, उसको वैदेशिक श्रमिकहरू ल्याउने, व्यवस्थित गर्ने जुन खालको सञ्जाल छ त्यो मार्फत जानुपर्छ भनेर नेपालका वैदेशिक रोजगार व्यवसायहरूलाई, केही वैदेशिक रोजगार व्यवसायहरूलाई, उसले चाहेका वैदेशिक रोजगार व्यवसायहरूलाई, अथवा दुवैतिरका सिन्डिकेट र दुवैतिरका दलालहरूबाट व्यवस्थित गरेर सञ्चालन गर्नको निम्ति उताबाट चाहिँ दबाब आइरहेको छ भने नेपालले यो हटाइनुपर्छ। यसमा चाहिँ नेपालका कानुनी मान्यता प्राप्त नेपालका वैदेशिक रोजगार व्यवसायीहरू, जसरी हिजो उनीहरूले चाहिँ श्रम आप्रवासनलाई सहजीकरण गरेका थिए, तिनीहरूले सबैले अवसर पाउनुपर्छ भन्ने नेपालको अडान छ। अनि अर्को के छ त भन्दाखेरि, अहिलेसम्म मलेसिया मैले उदाहरणको लागि ल्याउन खोजेको, प्रमुख गन्तव्यहरूसँग अहिलेसम्म हाम्रो श्रम सम्झौताहरू नवीकरण भएका छैनन्, कसैसँग श्रम सम्झौतै भएका छैनन्। विभिन्न किसिमका यो या त्यो बहानामा गरिने समझदारी पत्रहरू मार्फत गइरहेछन्, जसलाई MOU भनेर भन्छन् सरकारहरूले, यताको सरकारले पनि उताको सरकारले पनि। अनि श्रम सम्झौताहरू करिब करिब एक दशक पछि व्यवस्थित श्रम सम्झौताहरू कुनै पनि भएका छन्। अहिले जुन पनि एना केना तानिने काम भइरहेछ, यो या त्यो बहानामा श्रमिकहरू गइरहेछन् अथवा लगिराखिएछ, किनभने श्रम बजारलाई पनि श्रमिक त चाहिन्छ नै। नेपालले श्रमिक पठाउनै पर्नेछ, उनीहरूलाई श्रमिक कजाउनै पर्नेछ भनिसकेपछि त्यो बाध्यात्मक स्थिति दुवैतिर छ। तर हाम्रो जस्तो जटिल बाध्यात्मक स्थिति गन्तव्य श्रम बजारको छैन, किनभने नेपाली श्रम बजार, नेपाली श्रमिकहरू आएनन्, गएनन्, लान दिइएन, यो या त्यो बहानामा रोकियो भने उसले अरू देशबाट लान्छ। तर हामी कहाँ त, उदाहरणको लागि मलेसियाको श्रम बजार मानु एकछिन बन्द भयो अरे, बेला बेलामा मलेसियाले बन्द गर्ने गरेको पनि छ, कहिले यताका कारणले बन्द हुने गरेको छ, कहिले उताका कारणले बन्द हुने गरेको छ। त्यो के त भन्दाखेरि, हामी श्रम कूटनीतिका आधारमा हामी केही पनि निर्णय गर्दैनौँ। अनि कसैलाई के सनक चल्छ त्यसको आधारमा यो गर्ने त्यो गर्ने भन्ने जान्छ। दुवैतिरको समस्या छ, उताको पनि समस्या छ, यताको पनि समस्या छ। तर हाम्रो प्रश्न के हो त भन्दाखेरि हामी श्रमिक पठाउने, हामीलाई रोजगारी चाहिएछ भनेपछि हामीलाई छनौट छैन, हामीले रोज्न पाउँदैनौँ, हामीलाई रोजगारी दि हाम्रा युवालाई वैदेशिक रोजगारमा पठाउनु पर्नेछ, उनीहरू जानुपर्ने बाध्यता छ भनिसकेपछि हामीलाई त्यसको विकल्प छैन। तर गन्तव्य श्रम बजारको के छ भने विकल्प छ, ठिकै छ, नेपालबाट आउँदैन, नेपालबाट लिइँदैन, नेपालबाट आउन समस्या भयो, जटिलताहरू थपिए, झमेला भयो, यो ढिला सुस्ती भयो, अथवा भने मैले भने जस्तो भएन भने म अन्त्यबाट ल्याउँछु भनेर गन्तव्य श्रम बजारले भन्छ, गन्तव्य मुलुकले भन्छ, भनिसकेपछि उनीहरू त्यो त्यो हिसाबले शक्तिशाली अवस्थामा छन्। अहिले आएको समस्या के त, उदाहरण मात्रै दिन खोजेको मैले, यो सबै मुलुकसँग कहिले साउदीसँग परिरहेको हुन्छ, कहिले कतारसँग भइरहेको हुन्छ, कहिले युएईसँग भइरहेको हुन्छ, कहिले कोरियाको इपिएसमा लफडा भइरहेको हुन्छ, कहिले इजरायलमा यो या त्यो बाहनामा के भइरहेको हुन्छ, कहिले अरू देशमा भइरहेको हुन्छ। अहिले भएको मलेसिया हाम्रो प्रमुख मध्येको पनि प्रमुख गन्तव्य हो वर्षौँदेखि, त्यो केही वर्ष रहन्छ पनि, किनभने मलेसियाको श्रम बजार यसरी विस्तारित भएको छ, त्यसले आर्थिक समृद्धिका उसका योजनाहरू यसरी उसले चाहिँ त्यो तीव्र गतिमा उसले चाहिँ लागू गरिरहेको छ, र श्रम बजारलाई यति विविधीकरण पनि गरेको छ, विस्तार पनि गरेको छ भनिसकेपछि हाम्रो लागि त्यो प्रमुख श्रम गन्तव्य हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। अर्को भनेको मलेसियाका अरू विभिन्न सामाजिक सांस्कृतिक कारणहरू छन्, त्यहाँको ज्यालाको कुरा छ, त्यहाँ तुलनात्मक रूपले अन्तभन्दा श्रमिकमाथि शोषण बढी हुन्छ, कुरो सुनवाई हुन्छ, सामाजिक सुरक्षाका विभिन्न कुराहरू छन्। उसले वैदेशिक रोजगारीबाट आएका विदेशी श्रमिक र आफ्ना श्रमिकलाई करिब करिब उस्तै व्यवहार गर्छ, उस्तै त हुनै सक्दैन, विदेशीलाई बढी दबाब बढी शोषण त हुन्छ नै, तर पनि तुलना गर्दाखेरि मलेसिया अहिले पनि तुलनात्मक रूपले सहज श्रम बजार हो। अहिले समस्या त्यहाँ के त भन्दाखेरि यो FWCMCमा सूचीकृत भएका नेपाली मेन पावर कम्पनीबाट मात्रै पठाउनुपर्छ फलाना फलानाबाट भनेर उसले भन्छ, यताबाट हुँदैन भन्ने कुरा छ, हुने कुरा पनि भएन यताबाट। किन भन्दाखेरि हिजो सहजीकरण गरिरहेका वैदेशिक रोजगार व्यवसायहरू मेन पावर कम्पनी अहिले हटाउनुको कारण के हो भन्ने प्रश्न त यहाँ पनि आउँछ फेरि, अनि त्यो निर्णय कसले गर्ने भन्ने प्रश्न पनि आउँछ फेरि, यो एउटा समस्या भइरहेछ। उसले 25-30 सूचीकृत गरेका छ, तीबाट मात्रै ल्याउने भन्ने उसको अडान छ। अब अर्को प्रश्न के छ त भन्दाखेरि यी दुई देशको बिचमा श्रम सम्झौता नभएको भएर यो जसले जति बेला जे पनि गर्न सक्ने स्थिति छ। अर्को भनेको संवाद छैन, मलेसियासँग बसेर औपचारिक रूपमा, मैले मलेसिया उदाहरणको रूपमा मात्रै दिँदैछु, यो समग्रको कुरा गर्दैछु म, मलेसियासँग बसेर औपचारिक रूपमा यो आप्रवासन व्यवस्थापन सम्बन्धी कूटनीतिक वार्ताहरू भएका छैनन्। कहिलेकाहीँ राजदूत मन्त्रीले राजदूतलाई बोलाउँछन् यसो गर्ने भन्छन्, कहिले यताबाट उता हाम्रो राजदूतावासकै उताको मन्त्रीलाई बोलाउने होला, उताका मान्छेलाई बोलाउने होला, तर दुईटा राज्य बिचमा औपचारिक रूपमा परराष्ट्र मन्त्रालयबाट सहजीकरण गरेर कूटनीतिक श्रम कूटनीति सम्बन्धी यो वार्ता भएकै छैन भनिसकेपछि समस्या त जिउका त्यौँ छ। जिउका त्यौँ मात्र होइन, मलाई के लाग्दैछ भने जुन तरिकाले अहिले खाडीको श्रम बजार सङ्कुचित हुँदैछ त्यहाँको द्वन्द्वले गर्दाखेरि, त्यो अहिले तत्कालै एकदम हिजोको द्वन्द्वभन्दा अगाडिको स्थितिमा गइहाल्ने, सहज भइहाल्ने त्यो स्थिति देखिँदैन। एक त द्वन्द्व को अन्त्य कहिले हुन्छ भन्ने कुरा एकदमै अनिश्चित छ, त्यो भन्न सक्ने स्थिति नै छैन एउटा। अर्को भनेको मानव एकैछिनलाई ल एक दुई महिनाभित्र द्वन्द्वको अन्त्य भयो रे, मानव एकछिन अब चाहिँ त्यहाँ समस्याहरू भएनन्, इरान र अमेरिकाको बिचमा इजरायलको बिचमा त्यहाँ समस्या भएन, मानव एकछिनलाई कल्पना गरौँ भने पनि त्यो श्रम बजार फेरि हिजोको स्थितिमा आउनलाई उसलाई पनि पुनर्निर्माणका कुराहरू छन्, उसको त्यो त्यो जुन मुलुकहरू संलग्न बनाइएका छन् त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा, तिनीहरूका आफ्ना पनि योजनाहरू होला, त्यसले गर्दा हिजोको स्थितिमा गइहाल्छ भन्ने छैन भने त्यो सङ्कुचन हुन्छ। अर्को सबभन्दा जटिल प्रश्न भनेको मैले अघि नै भने, विश्वमै श्रम बजार सङ्कुचित भइरहेको बेलामा नेपाली श्रमिक र नेपालीलाई मात्र होइन श्रम बजार चाहिने, अरूलाई पनि चाहिन्छ भनेपछि प्रतिस्पर्धा ठुलो हुन्छ। भारतीय श्रमिक, बङ्गलादेशी श्रमिक, पाकिस्तानी श्रमिक, यावत कुराहरू मैले केही उदाहरण मात्रै दिइरहेको छु, उताको इन्डोनेसियाका श्रमिकहरू, उनीहरूको पनि त श्रम बजार त्यही नै हो भनिसकेपछि त्यहाँ प्रतिस्पर्धा बढी हुन्छ। फिलिपिन्सको श्रमिकहरूको सबभन्दा अहिले सबभन्दा एकदमै प्रतिस्पर्धामा अग्रपन्थीमा र तुलनात्मक रूपले सहज तरिकाले र तुलनात्मक रूपले कम शोषणमा काम गर्ने भनेको फिलिपिन्सका श्रमिकहरू हुन् विश्व श्रम बजारमै, र यो खाडीमा पनि त्यही हो, मलेसियामा पनि त्यही हो, अन्त पनि त्यही हो। युरोपमा पनि त्यही हो। भनिसकेपछि आफ्ना श्रमिकको सुरक्षाको निम्ति, आफ्ना श्रमिकको ज्यालाको सुनिश्चितताको निम्ति तुलनात्मक रूपले कम शोषणयुक्त श्रम बजार बनाउनको निम्ति अरू मुलुकहरू, फिलिपिन्स लगायत अरू मुलुकहरू जसरी अगाडि गएका छन्, त्यसमा हामी नि श्रम कुटनीतिमा हामीले सिन्को पनि भाँचेका छैनौँ, हामीले सम्वादै गरेका छैनौँ। र अहिलेको स्थिति हेर्दाखेरि अहिलेको मन्त्रालयको नेतृत्व, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, समग्र अहिलेको राजनीतिक नेतृत्व हेर्दाखेरि यसरी बसेर यो आप्रवासन व्यवस्थापनको निम्ति कुटनीतिक सम्वाद गर्न सक्ने आत्मविश्वास भएको नेतृत्व पनि देखिँदैन। भनिसकेपछि अब सबैतिरबाट चेपिँदै चेपिँदै चेपिँदै जाने, त्यसपछि गएर अनि हामीले त गरेकै हो भन्ने, राजदूतलाई बोलाएर कुरा गर्ने, एमओयू गरौँ भन्ने, यो गरौँ त्यो गरौँ भन्ने, तर व्यवस्थित रूपले हामीले आप्रवासनलाई व्यवस्थित नगर्ने हो भने स्थिति भयावह छ। आन्तरिक रोजगारीमा हामीले अझ यो विभिन्न किसिमका विपदले गर्दाखेरि झन् बढी बेरोजगार श्रमिक उत्पादन हामीले गरिरहेछौँ। खपत गर्ने ठाउँमा स्थिति त्यो छ, हामी राम्रोसँग बसेर कुरै गर्न हामीलाई चाहिँ आत्मविश्वास पनि छैन, जाँगर पनि छैन, गर्ने क्षमता पनि छैन, गरिरहेका पनि छैनौँ। भनिसकेपछि अनि गन्तव्यमा पनि स्थिति तरल छ, हिजो जस्तो सहज छैन। भनिसकेपछि यो भयावह स्थितिमा मलाई चाहिँ मेरो चाहिँ प्रश्न के हो त भन्दाखेरि, श्रम मन्त्रालयको नेतृत्वले के गरिरहेछ अहिले, के गरेर बसिरहेछ, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व के गरेर बसिरहेछ, किन उसले चाहिँ यो यी कुराहरू, यो श्रम कुटनीतिको सम्वादका कुराहरू, श्रम सम्झौताहरू नवीकरण गर्ने कुराहरू, त्यसलाई परिमार्जन गर्ने कुराहरू, नयाँ सम्झौताहरू गर्ने कुराहरूमा किन चाहिँ पहल गरिरहेको छैन भन्ने कुरा चाहिँ हो। पहल गरिरहेको छैन, बाहिर मन्त्रीले जेसुकै भने पनि त्यहाँ मन्त्रालयकै कतिपय व्यक्तिहरूको कुरा सुन्दा, मन्त्रालयको त्यहाँ भित्रका कुराहरू सुन्दाखेरि यो पहल चाहिँ औपचारिक रूपमा व्यवस्थित पहल भएको छैन। एक दुईजनाले कसैलाई कतै कतै भेटेर केही कुरा गरेर यो समाधान हुँदैन भनेपछि राज्यले यसमा नेतृत्वदायी भूमिका खेलेको छैन र त्यसले गर्दाखेरि भोलिको स्थिति भयावह हुने देखिन्छ। आज मैले अलिकता यो समग्र आप्रवासन व्यवस्थापनमा हाम्रो निर्यता अनि गन्तव्य मुलुकहरूले, मलेसिया लगायत गन्तव्य मुलुकहरूले विभिन्न किसिमका शर्तहरू तेर्छ्याउने क्रम बढ्दै जाने, स्थिति जटिल हुँदै जाने, त्यसपछि हाम्रो आन्तरिक रूपमा पनि हामीले आफ्नो श्रम बजार पनि विस्तार नगर्ने, त्यसपछि भएका श्रम बजार अन्तर्राष्ट्रिय श्रम बजारलाई पनि व्यवस्थित गरेर हाम्रो आफ्नो पहुँच, हिजोको पहुँचलाई गुमाउँदै जाने स्थिति, त्यो स्थितिमा यो जटिलताहरू थपिँदैछन् र चुनौतीहरू थप हुँदैछन्। त्यसले गर्दा सरकारले औपचारिक रूपमा सम्वाद सुरु गरोस् भन्ने आग्रह सहित आफ्नो केही कुराहरू राखेँ। अर्को हप्ता फेरि मैले आप्रवासन सम्बन्धी कुराकानी लिएर रेडियो सगरमाथा मार्फत यहाँ समक्ष आउने नै छु। आजलाई मेरो कुरा सुनिदिनु भएकोमा धन्यवाद दिँदै बिदा हुन्छु। नमस्कार।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवार प्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी वहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
3: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
5: हाम्रो पन, हाम्रो गौरव,
6: नेपाली रेडियो, नेपाली आवाज,
5: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
7: तपाई अहिले रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज सुनिरहनु भएको छ। अब सुनौ कानूनसँग सम्बन्धित विषयवस्तुहरू समेटिएको कानूनका कुरा अधिवक्ता सबिन श्रेष्ठबाट।
8: नमस्कार, म अधिवक्ता सबिन श्रेष्ठ कानूनको कुरामा आज मंगलबार यहाँहरू सामु उपस्थित भएको छु। देशले एउटा ठूलो विपदको सामना गरिरहेको छ। बाढी पहिरोको कारण परेका जुन असरहरू छ त्यसबाट सबैजना मर्माहत छौँ, होइन, र अझ पनि खोजी र उद्धारको कार्यहरू सम्पन्न भइसकेको छैन। अझै पनि कति जो चाहिँ फँसेका व्यक्तिहरू जीवित उद्धार हुने एउटा आशाहरू छ। जुन मृत व्यक्तिहरू छ उहाँहरूको पनि पहिचान र परिवारलाई चाहिँ यो लास हस्तान्तरणका कुराहरू पनि छन्, सब हस्तान्तरणका कुराहरू छन्। र यसै सन्दर्भमा आज म विपद सम्बन्धी कानुनकै केही पाटोहरूको कुरा गरिरहेछु। यो नेपालमा चाहिँ विपद सम्बन्धमा हाम्रो सङ्घीय ऐन विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 छ, र यो ऐन चाहिँ 2074 कार्तिक 7 गते चाहिँ यो प्रमाणीकरण भएर, राजपत्रमा प्रमाणीकरण भएर लागू भएको ऐन हो। र यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 चाहिँ यो विभिन्न तहमा विपदलाई कसरी सम्बोधन गर्ने भन्ने संरचनाहरूको चाहिँ व्यवस्था गरेको छ। सङ्घीय तहको संरचनाहरू छ, प्रादेशिक तहका संरचनाहरू छ, त्यस्तै गरेर जिल्ला तहमा पनि संरचनाहरू छ र स्थानीय तहमा पनि संरचनाहरू छ। तर म आज विशेष गरी चाहिँ सङ्घीय तहमा भएको संरचनाहरूको चाहिँ कुरा गर्न गइरहेछु। र सङ्घीय तहको संरचनाको कुरा गर्दाखेरि चाहिँ सङ्घीय तहमा चाहिँ विपदलाई हेर्ने तीन मुख्य संरचनाहरूको रूपमा के छ भन्दाखेरि चाहिँ विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी राष्ट्रिय परिषद छ, जुन चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ। त्यसै गरेर चाहिँ यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी चाहिँ कार्यकारिणी समिति छ, जुन चाहिँ गृहमन्त्रीको अध्यक्षतामा हुन्छ। र अर्को भनेको चाहिँ एउटा स्थायी एउटा चाहिँ कार्यालय एउटा चाहिँ संरचनाको रूपमा चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय प्राधिकरण छ। र यो संरचनाहरू चाहिँ कसरी कार्यान्वयन हुन्छ र यसका काम कर्तव्य अधिकारहरू चाहिँ के छन् भन्ने कुरा चाहिँ म गर्न गइरहेको छु। नेपालमा विपदलाई हेर्ने सबभन्दा माथिल्लो निकाय, सबभन्दा शक्तिशाली र सबभन्दा चाहिँ माथिल्लो निकायको रूपमा चाहिँ के छ भन्दाखेरि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद छ। यो परिषदको चाहिँ अध्यक्षता प्रधानमन्त्री स्वयंले गर्छ भने यसका सदस्यमा चाहिँ नेपाल सरकारका सबै मन्त्रीहरू यसको सदस्य हुने, प्रतिनिधि सभामा विपक्षी दलको नेता यसको सदस्य हुने, सातैवटा प्रदेश सबै प्रदेशका मुख्यमन्त्रीहरू चाहिँ यसको सदस्य हुने, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष यसको सदस्य हुने, नेपाल सरकारका मुख्य सचिव यसको सदस्य हुने, नेपाली सेनाका प्रधान सेनापति यसको सदस्य हुने, अनि यो गृह मन्त्रालयको सचिव यसको सदस्य हुने, र यसमा चाहिँ विज्ञ व्यक्तिहरूकोलाई पनि मनोनित गरेर तिनजना सदस्य चाहिँ विपद व्यवस्थापनको क्षेत्रमा हासिल गरेको एउटा चाहिँ विज्ञता हासिल गरेको व्यक्तिहरूमध्ये कम्तीमा एकजना महिला सहित परिषदबाट चाहिँ तिनजना मनोनित व्यक्तिहरू सदस्य हुने, र जुन यो प्राधिकरण छ हाम्रो चाहिँ विपद जोखिम न्यूनीकरण तथा राष्ट्रिय यो के अरे व्यवस्थापन राष्ट्रिय प्राधिकरण त्यसका चाहिँ कार्यकारी प्रमुख चाहिँ सदस्य सचिव हुने भन्ने चाहिँ व्यवस्था छ। र यो जुन प्रधानमन्त्रीको अध्यक्षतामा रहने जुन यो राष्ट्रिय परिषद छ यसको काम कर्तव्य अधिकारको कुरा गर्दाखेरि चाहिँ विशेष गरी यसले चाहिँ के गर्छ भन्दाखेरि एउटा चाहिँ राष्ट्रिय तहमा नै विपद व्यवस्थापन सम्बन्धी एउटा राष्ट्रिय नीति र योजना चाहिँ स्वीकृत गर्ने काम गर्छ। यस्तै गरेर चाहिँ विपद व्यवस्थापन सम्बन्धमा अनुगमन गर्नुपर्ने नीति र योजनाको सम्बन्धमा चाहिँ यो जुन कार्यकारिणी समिति छ सङ्घीय तहमा र जुन चाहिँ प्राधिकरण छ राष्ट्रिय विपद यो विपद जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी जुन राष्ट्रिय प्राधिकरण छ त्यसलाई आवश्यक निर्देशन दिने कामहरू यसले गर्छ। त्यस्तै विपद व्यवस्थापन सम्बन्धी कार्यमा चाहिँ जुन प्रदेश र स्थानीय तहको संरचनाहरू छ वा प्रदेश र स्थानीय तहलाई चाहिँ आवश्यक नीतिगत मार्गदर्शन गर्ने काम पनि यो परिषदले गर्छ। र विपद व्यवस्थापनको लागि चाहिँ जुन आर्थिक स्रोतहरूको व्यवस्थापन गर्ने सम्बन्धमा पनि कार्यकारिणी समिति र यो प्राधिकरणलाई निर्देशन दिने र सोको लागि चाहिँ आवश्यक सहजीकरण गर्ने स्रोतहरू जुटाउने काम पनि यो परिषदले गर्छ भने यो परिषद जुन चाहिँ प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ यो परिषदको चाहिँ अर्को एउटा महत्त्वपूर्ण काम भनेको चाहिँ विपद व्यवस्थापन सम्बन्धी कार्यको चाहिँ यो कतिको चाहिँ प्रभावकारिता भयो भएन भनेर मूल्याङ्कन गर्ने र भावी दिनहरूमा चाहिँ त्यही अनुसारले चाहिँ एउटा प्रभावकारी नीतिहरू बनाएर त्यो अनुसारले लागू गर्ने भन्ने छ। र विशेष गरी यो जुन परिषद छ राष्ट्रिय परिषद विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय परिषद चाहिँ यो चाहिँ वर्षमा दुई पटक यसको चाहिँ बैठक गर्ने भन्ने कुराहरू पनि रहेको छ। र यो चाहिँ सबैभन्दा माथिको एउटा चाहिँ नीतिगत एउटा चाहिँ मार्गदर्शन गर्ने एउटा संयन्त्रको रूपमा सङ्घीय तहमा रहेको छ भने यसले स्रोतहरूको व्यवस्थापन गर्ने र भएका कामहरूको चाहिँ मूल्याङ्कन गर्ने सुझावहरू दिने र त्यसलाई अझ परिमार्जन गर्नुपर्ने ठाउँमा परिमार्जन गर्ने जस्ता कुराहरू यसको रहेको छ। र यो परिषदपछि चाहिँ दोस्रो तहमा चाहिँ यो सङ्घीय तहमै के छ भन्दाखेरि चाहिँ यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यकारिणी समिति चाहिँ रहेको छ। यो कार्यकारिणी समिति चाहिँ नेपाल सरकारको यो गृहमन्त्रीको अध्यक्षतामा हुन्छ र यसका सदस्यहरूमा चाहिँ जस्तो नेपाल सरकारको शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सङ्घीय मामिला सम्बन्धी मन्त्रालय लगायतका यो मन्त्रालयका चाहिँ मन्त्रीहरू यसको सदस्य हुन्छन्। त्यस्तै गरेर नेपाल सरकारका चाहिँ सबै मन्त्रालयका सचिवहरू चाहिँ यसका सदस्य हुन्छन्। यसै गरेर नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव पनि यसको सदस्य हुन्छ अनि नेपाली सेनाका रथी यसको सदस्य हुन्छ। त्यस्तै गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र यो राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि यसको चाहिँ सदस्य हुन्छ। नेपाल राष्ट्र ब्याङ्कको चाहिँ कार्यकारी निर्देशक यसको सदस्य हुन्छ। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष यसको सदस्य हुन्छ अनि समाज कल्याण परिषदका सदस्य सचिव यसका सदस्य हुन्छन्। त्यसै गरेर चाहिँ यो सरकारभन्दा बाहिरकोमा चाहिँ हाम्रो नेपाल चेम्बर्स अफ कमर्स, नेपाल रेडक्रस सोसाइटी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्षहरू पनि यसका सदस्यहरू हुन्छन् भने यसको सदस्य सचिवको रूपमा चाहिँ यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख चाहिँ यसको सदस्य सचिव हुने भन्ने व्यवस्था गरेको छ। परिषदको बैठक चाहिँ वर्षमा दुईचोटि हुने भने तोकिएको छ भने यो कार्यकारिणी समितिको बैठक चाहिँ जो यसको अध्यक्ष हुनुहुन्छ गृहमन्त्री उहाँले तोके अनुसार आवश्यकता अनुसार चाहिँ यसको बैठक हुने भन्ने कुरा छ। र यो कार्यकारिणी समिति जस्तो परिषद चाहिँ यो बढी नीतिगत एउटा संयोजन गर्ने, स्रोतहरू जुटाउने, यो कार्यक्रमको चाहिँ प्रभावकारिता चाहिँ मूल्याङ्कन गर्ने रूपमा चाहिँ परिषद रहेको छ भने यो कार्यकारी समिति चाहिँ यो चाहिँ काम गर्ने निकायको रूपमा रहेको छ। यो परिषदले के गर्छ भन्दाखेरि चाहिँ विपद व्यवस्थापन सम्बन्धी राष्ट्रिय नीति र योजनाहरू अनुमोदन गर्ने काम गर्छ भने यो विपद सम्बन्धी चाहिँ यो राष्ट्रिय नीति र योजना तयार गरेर परिषद समक्ष पेश गर्ने काम चाहिँ यो कार्यकारिणी समितिले गर्छ र यो परिषदबाट एकचोटि स्वीकृत भएर आएको जुन विपद सम्बन्धी राष्ट्रिय नीति र योजना छ त्यसको अधीनमा रहेर चाहिँ यो विपद जोखिम न्यूनीकरण विपद प्रतिकारी र विपद सम्बन्धी चाहिँ पुनर्लाभ सम्बन्धी चाहिँ एकीकृत र क्षेत्रगत नीति योजना कार्यक्रम चाहिँ स्वीकृत लागू गराउने काम चाहिँ यो कार्यकारिणी समितिले गर्छ। त्यस्तै गरेर चाहिँ यो विपद व्यवस्थापन सम्बन्धी चाहिँ एउटा रणनीतिक योजनाहरू बनाउने र कार्यक्रमहरू चाहिँ स्वीकृत गरी लागू गर्ने गराउने काम पनि यो गृहमन्त्रीको अध्यक्षतामा हुने यो विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारिणी समितिले गर्ने भनेर चाहिँ यो ऐनमा चाहिँ यो तोकिएको छ काम कर्तव्य अधिकारभित्र। त्यस्तै गरेर चाहिँ विपद व्यवस्थापन सम्बन्धमा चाहिँ यो सार्वजनिक निजी गैर सरकारी लगायत सबै निकाय तथा संस्थाले निर्वाह गर्नुपर्ने भूमिकाहरू निर्धारण गर्ने र त्यस्तो संस्था र निकायले आफ्नो नीति योजना र कार्यक्रममा चाहिँ विपद व्यवस्थापन सम्बन्धी विषय चाहिँ समावेश गरेको छ कि छैन भन्ने हेरेर समावेश गर्ने लगाउने काम पनि यो कार्यकारिणी समितिले चाहिँ गरेको हुन्छ। र विपद व्यवस्थापन सम्बन्धमा चाहिँ जुन चाहिँ अब सङ्घीय संरचना छ, प्रादेशिक संरचना छ, जिल्ला संरचना छ र स्थानीय तहको जुन संरचनाहरू छ त्यसको संस्थागत क्षमता विकासको कामहरू गराउने, त्यसको चाहिँ नियमित मिटिङहरू गराउने, त्यसले चाहिँ आफ्नो चाहिँ प्रादेशिक जिल्ला र स्थानीय रूपमा चाहिँ आउने विपदहरू होइन त्यहाँ चाहिँ कस्तो किसिमका विपदहरू आउन सक्छन् र त्यो विपदलाई चाहिँ कसरी सामना गर्ने र त्यस्तो विपद आयो भने पनि त्यो विपदबाट हुने जोखिमहरू कसरी न्यूनीकरण गर्ने भन्ने जस्तो कुराहरूको लागि चाहिँ क्षमताहरू विकास गर्ने काम पनि यो कार्यकारिणी समितिले गर्नुपर्ने भन्ने छ। र त्यसको साथसाथै जस्तो चाहिँ यो विपदको बारेमा किन भन्दाखेरि नेपाल चाहिँ एउटा विपदको लागि एउटा प्रोन होइन देशको रूपमा पनि रहेको छ, एकदमै जोखिमपूर्ण देशमा रहेको छ। हामीसँग प्राकृतिक विपदहरू पनि त्यत्तिकै छन् भने कतिपय स्थितिमा गैर प्राकृतिक किसिमका विपदहरू पनि हामीले झेलिआएको छौँ। त्यसले गर्दाखेरि यो विपद सम्बन्धी यो जनचेतनाको लागि चाहिँ विद्यालय तहदेखि यो उच्च तहसम्मको यो शैक्षिक पाठ्यक्रममा चाहिँ विपद व्यवस्थापन सम्बन्धी विषयहरू चाहिँ समावेश गर्न लाउने होइन सिलेबसमै पाठ्यक्रममै समावेश गर्न लाउने कामहरूको पनि नेतृत्व चाहिँ यो कार्यकारी समितिले लिनुपर्छ भन्ने छ। त्यस्तै गरेर चाहिँ यो विपद जोखिम न्यूनीकरणको लागि चाहिँ विषयगत क्षेत्रहरू अनुरूप चाहिँ यो आपतकालीन योजनाहरू यो तर्जुमा गर्ने र त्यसको कार्यान्वयन गर्ने गराउने काम पनि यो कार्यकारिणी समितिले गर्नुपर्ने हुन्छ। यस्तै गरेर चाहिँ यो प्राकृतिक विपदको चाहिँ जुन सम्भावित असरहरू छ त्यसलाई कसरी न्यूनीकरण गर्ने होइन जोखिमपूर्ण स्थानहरू चाहिँ पहिचान गर्नु पर्यो र त्यस्तो स्थलहरू जहाँ चाहिँ जोखिम छ, विपदका जोखिमहरू छन्, त्यो कुराहरूलाई चाहिँ कसरी एउटा हेर्ने र त्यसको चाहिँ सङ्कट सम्बन्धी चाहिँ एउटा चाहिँ म्यापिङहरू नक्साङ्कन गर्ने गराउने काम पनि यो कार्यकारिणी समितिले गर्नुपर्ने हुन्छ। र जुन चाहिँ जोखिमको संवेदनशील विकास र भूपयोगको योजना तयार गरेर कार्यान्वयन गर्ने गराउने काम पनि गर्नु पर्यो। र जुन चाहिँ सार्वजनिक पूर्वाधार सम्बन्धी चाहिँ संरचनाहरू छ त्यसको चाहिँ विपद जोखिम मूल्याङ्कन गर्ने गराउने होइन जुन चाहिँ संरचनाहरू बनेको छ त्यो पनि कति विपद प्रतिरोधी छ होइन जस्तो भूकम्प प्रतिरोधीका कुराहरू पनि आउँछन् भने अब अहिलेको स्थितिमा त कति बाढी प्रतिरोधी छ अथवा कति यो चाहिँ खोलाको मापदण्डभन्दा कति टाढा छन् भन्ने जस्ता कुराहरू पनि आउँछन्। र यो यही अहिलेको हाम्रो चाहिँ जुन यो रसुवामा आएको जुन भोटे कोसी बाढी छ त्यसमा पनि एउटा चाहिँ एकदम संसारभरि नै एउटा घर चाहिँ एकदमै चर्चित भयो र त्यो घर अब विभिन्न कुराहरू हुनसक्छ तर त्यो घर चाहिँ के गर्यो भनेदेखि त्यो घरमा केही व्यक्तिहरू पनि थिए तर त्यो व्यक्तिहरू चाहिँ त्यो त्यो घर पनि बच्यो र व्यक्तिहरू पनि सकुशल उहाँहरूको चाहिँ उद्धार चाहिँ सम्भव भयो। त्यसले गर्दाखेरि चाहिँ त्यो कुराहरूलाई पनि हेरेर आगामी दिनहरूमा चाहिँ कसरी एउटा चाहिँ विपद प्रतिरोधी किसिमका चाहिँ संरचनाहरू चाहिँ बनाउने कसरी संरचनाहरू बनाउँदाखेरि त्यसले विपदको चाहिँ जोखिमबाट न्यूनीकरण गर्छ भन्ने जस्तो कुराहरू पनि गर्नुपर्ने भन्ने छ। अर्को भनेको चाहिँ एकदमै महत्त्वपूर्ण कुरा के यो ऐनमै व्यवस्था छ भन्दाखेरि चाहिँ जुन चाहिँ नदी किनारमा बगरमा पहिरो जान सक्ने भिरालोमा होइन त्यो जुन जमिनहरू छ वा डुबान हुने क्षेत्रमा छ वा विपद जोखिमको चाहिँ सम्भावना भएको जुन असुरक्षित क्षेत्रहरू छ त्यस्तो ठाउँमा बसोबास गर्ने व्यक्ति र समुदायलाई चाहिँ सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गराउने भन्ने कुरो चाहिँ एकदमै महत्त्वपूर्ण छ। यो कुरा हामीले यो चोटिको यो विपदमा वा बाढी पहिरोमा पनि हामीले महसुस गर्यौँ र अहिले चाहिँ कतिपय ठाउँहरू चाहिँ एकदमै लो ल्यान्डमा चाहिँ बस्तीहरू छ भन्ने कुरा आइरहेछ। त्यसले गर्दाखेरि यो विपदको चाहिँ जुन जोखिम भएको ठाउँहरूबाट त्यस्तो ठाउँमा बसोबास गर्ने व्यक्ति र समुदायलाई कसरी स्थानान्तरण, सुरक्षित स्थानमा कसरी स्थानान्तरण गर्ने भन्ने जिम्मेवारी पनि यो कार्यकारिणी समितिको हुन्छ। र विपदको बेलामा बढी जोखिममा अझ को हुन्छ भन्दाखेरि चाहिँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, सीमान्तकृत वर्ग, समुदाय, अशक्त, अपाङ्गता भएको व्यक्तिहरू चाहिँ बढी यो चाहिँ विपदमा अझ जोखिममा उहाँहरूको आवश्यकताहरू, संरक्षणका आवश्यकताहरू पनि बढी भएकोले उहाँहरूको लागि चाहिँ अझ विशेष जुन चाहिँ विपदको योजनाभित्र पनि विशेष योजना र कार्यक्रम बनाएर लागू गर्ने, कार्यान्वयन गर्ने जिम्मेवारी पनि यो कार्यकारिणी समितिको हुन्छ। यसै गरी चाहिँ उच्च सङ्कटको अवस्थामा रहेको समुदायलाई पहिचान गरी चाहिँ जोखिम न्यूनीकरण सञ्चालन गर्ने गराउने कुराहरू पनि हुन्छ। र अहिले अर्को एकदमै चर्चामा आएको चाहिँ यो चाहिँ पूर्व चेतावनी प्रणाली, होइन, यो चाहिँ कुनै पनि विपदका लागि विशेष गरी अब बाढी पहिरोको कुरा गर्दाखेरि पनि माथि आउनु थाल्यो वा चाहिँ हाम्रो सीमाभन्दा अझ अगाडि नै यो आयो भने पनि कसरी एउटा चाहिँ पूर्व चेतावनी प्रणाली विकास गर्ने, त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने कुरालाई पनि यो प्रभावकारी रूपमा लागू गर्ने जिम्मेवारी कार्यकारिणी समिति हुन्छ। र यो ताल के देखियो भन्दाखेरि त्यो बाढी आउँदैछ भन्ने सूचनाहरू चाहिँ आएको, तर जनमानसमा चाहिँ यो सामान्य किसिमको बाढी हो भन्ने हिसाबले पनि हेलचकाइ भएको देखियो। त्यसले गर्दाखेरि चाहिँ यो त बाढी भन्दा पनि एउटा चाहिँ सुनामी नै आएको जस्तो भयो। त्यसले गर्दाखेरि पूर्व सूचना मात्रै होइन, पूर्व चेतावनीको सूचनाहरू मात्रै होइन कि त्यसका चाहिँ कति जोखिम छन्, त्यसका चाहिँ कस्तो किसिमको चाहिँ तहको चाहिँ त्यो किसिमको विपद आइरहेछ भन्ने कुरालाई पनि सर्वसाधारणले महसुस गर्ने गरी पूर्व चेतावनी सूचनाहरू दिनुपर्छ भन्ने कुराहरू चाहिँ महसुस भएको छ। र सामान्यतया सामान्य सूचना बाढी मात्रै आइरहेछ भन्नुभन्दा पनि यसको चाहिँ एउटा त्यसले पार्न सक्ने त्यसले त्यसको इम्प्याक्टहरूको बारेमा अज्ञानता हुँदा पनि कतिपय व्यक्तिको चाहिँ यो धन र जन, होइन, यो चाहिँ नष्ट भएको हामीले देखेको छौँ। त्यो कुराहरूलाई पनि यसको भित्र पर्छ। र विपद आइसकेपछि त्यसको लागि चाहिँ तत्काल राहत उपलब्ध गराउने कार्यहरू चाहिँ मिलाउने कुराहरू पनि यही कार्यकारी समिति जुन चाहिँ गृह मन्त्रालय मन्त्रीको अध्यक्षतामा हुन्छन्, यसैकैमा छ भने यो विपदको घटना हुनसाथ जुन खोज, उद्धार र राहतका प्राथमिक कार्यहरूलाई चाहिँ तत्काल लागू गर्नलाई चाहिँ संस्थागत संयन्त्रहरू स्वतः परिचालित गर्ने लागि त्यसको लागि चाहिँ फेरि के भन्दाखेरि एउटा चाहिँ एडहक बेसिसमा भन्दा पनि त्यसको चाहिँ आवश्यक कार्यविधिहरू बनाउने, मापदण्डहरू तर्जुमा गर्ने गराउने काम पनि यसले गर्छ भने यो अब विपद आइसकेपछि जुन चाहिँ यो इमर्जेन्सी आपतकालीन उपचारको लागि सार्वजनिक तथा निजी अस्पतालहरू, स्वास्थ्य संस्थाहरूमा पर्याप्त पूर्वाधार सुविधा व्यवस्था गरी, होइन, विपद यो प्रभावितहरूलाई चाहिँ तत्काल स्वास्थ्य उपचार हुने व्यवस्था मिलाउने काम पनि यो कार्यकारिणी समिति जुन गृह मन्त्रालयको चाहिँ संयोजकतामा हुन्छ, यो कार्यकारिणी समितिको हुन्छ। र विशेष गरी एकदमै धेरै काम चाहिँ कार्यकारिणी समितिको हुन्छ र कार्यकारिणी समितिलाई चाहिँ एउटा सहयोग गर्नलाई एउटा संरचनाको रूपमा हामीले चाहिँ सङ्घीय रूपमा नै के एउटा नयाँ परिकल्पना गर्यो भनेदेखि एउटा कार्यालयकै परिकल्पना गरेका छौँ जुन चाहिँ प्राधिकरणको रूपमा, होइन, यो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण भनेर यो प्राधिकरणको परिकल्पना गरेको छ। र यो प्राधिकरणमा चाहिँ यसको चाहिँ कार्यकारी प्रमुख, यसको चाहिँ मुख्य जिम्मेवार हुन्छ भने यसमा चाहिँ धेरैजना चाहिँ यसमा चाहिँ विभिन्न किसिमका विशेषज्ञ कर्मचारीहरू पनि हुन्छन्। र यो प्राधिकरण चाहिँ प्रत्यक्ष रूपमा कसको निगरानीमा चल्छ भन्दाखेरि यो कार्यकारिणी समितिको प्रत्यक्ष रेखदेख र निगरानीमा चाहिँ यो प्राधिकरण हुन्छ। र प्राधिकरणलाई पनि विपद सम्बन्धी थुप्रै यो काम कर्तव्य र अधिकार चाहिँ ऐनले तोकेको छ। र अब चाहिँ हामीले चाहिँ यो काम कर्तव्य अधिकारहरू जुन चाहिँ संरचनाहरू चाहिँ हाम्रो कानुनले व्यवस्था गरिरहेको छ त्यसलाई चाहिँ कसरी प्रभावकारी बनाउने, होइन, एउटा किसिमले विपदलाई सम्बोधन गर्ने काम त भएको छ तर योभन्दा पनि अझ प्रभावकारी बनाउनको लागि चाहिँ अहिलेका सिकाइहरूलाई लिएर, होइन, र कानुनको प्रभावकारी कार्यान्वयनहरू पूर्व तयारीहरूलाई चाहिँ कसरी चाहिँ हामी अझ मजबुत गराउन सक्छौँ भन्ने कुरामा ध्यान दिन आवश्यक छ भन्ने कुराहरू चाहिँ मैले राखेँ। र मैले यति नै कुरा राखेँ, कानुनहरू हाम्रो चाहिँ कागजमा छ तर अझ व्यवहारमा रूपान्तरण हुनलाई अझ त्यसमा चाहिँ थप लगानी गर्न, थप त्यसलाई चाहिँ प्रष्ट बनाउन, थप प्रभावकारी बनाउन आवश्यक छ र आगामी दिनमा त्योतर्फ हाम्रो चाहिँ ध्यान जाओस् भन्दै मैले यतिमै बिट मारे। अर्को हप्ता पुनः अरू विषय लिएर उपस्थित हुनेछु। बिदा दिनुहोला, नमस्कार।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: नमस्कार, द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन, के प्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौँ कार्यक्रममा यहाँलाई स्वागत छ। हामी सबै सक्षम छौँ कार्यक्रम प्रत्येक मङ्गलबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा सुन्न सक्नुहुन्छ। आज हामी 30 सेरोफेरोमा छौँ। आज हामीले हामी सबै सक्षम छौँ कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले कसरी 30 मनाउनुहुन्छ भनेर कुराकानी गर्नेछौँ। एक्सेस प्लानेट संस्थाले 2083 सालको हरितालिका 30 सन्दर्भमा 30 गीत प्रतियोगिता सम्पन्न गरेको थियो, यसबारेमा हामी कुराकानी गर्नेछौँ। एक्सेस प्लानेटका कार्यकारी निर्देशक लक्ष्मी नेपालसँग उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। लक्ष्मीजी,
2: हजुर,
1: यहाँलाई हामी सबै सक्षम छौँ कार्यक्रममा स्वागत छ।
2: धेरै धेरै धन्यवाद हजुरलाई।
1: एक्सेस प्लानेटले 2083 सालको हरितालिका 30 सन्दर्भमा 30 गीत प्रतियोगिता गर्नुभएको थियो, यसबारेमा केही बताइदिनुहोस् न।
2: सर्वप्रथम त सगरमाथा रेडियो र हजुरको कार्यक्रममा चाहिँ हाम्रो यो 30 गीत प्रतियोगिताको सन्दर्भ, 30 चाहिँ सन्दर्भ पारेर यो कुराहरू राख्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्न चाहन्छु। यो 30 एउटा चाहिँ अब सांस्कृतिक पर्व हो। महिलाहरूले अहिले त अब पुरुष साथीहरूले पनि इक्वल्ली मिलेर मनाउनुहुन्छ, तर महिलाहरूको चाहिँ विशेष पर्वको रूपमा लिइन्छ र यसै सन्दर्भमा चाहिँ अलिकति फरक तरिकाले मनाऊँ न योपालिको 30 भन्ने चाहिँ हामीले सोचिरहेको थियौँ। र त्यही सन्दर्भमा चाहिँ के गर्ने त फरक तरिकाले, किनभने 30 भनेको एउटा महिलाहरूको पर्व, सँगसँगै नाचगान गर्ने अनि सँगै अब भिलाउने आफन्तहरू, होइन, दिदी बहिनीहरू भिलाउने भन्ने खालको त्यस्तो खालको कल्चरको प्रोग्राम हो नि त। अनि त्यो सँगसँगै सांस्कृतिक कुराहरू पनि एकदमै जोडेर आउँछ। र हामीले के सोच्यौँ भन्दाखेरि 30 चाहिँ एउटा अवसरको रूपमा लिएर चाहिँ 30 जुन एउटा सांस्कृतिक पर्व हो, परम्परागत उसदेखि नै, कालदेखि नै यसमा गाउने नाच्ने, होइन, अब पहिलाको सन्दर्भमा भन्ने हो भने चाहिँ अलिकति दुःख पीडाको गीतहरू चाहिँ ती गीत मार्फत बुलन्द गर्ने त्यस्तो खालको प्र्याक्टिसेसहरू थियो भने अहिले चाहिँ तीसँग चाहिँ अधिकारको कुराहरू, इम्पावरमेन्टको कुराहरू पनि जोडिएर आउँछ। र यही अवसरलाई चाहिँ 30 अवसरमा, 30 सन्दर्भलाई जोडेर हामीले अपाङ्गता भएको महिलाहरूको आवाज अलिक धेरै समक्ष कसरी पुर्याउन सकिन्छ त भन्ने अलिकति सोच्यौँ। र अब कुनै हलमा हामीले प्रोग्राम गरेको थियौँ भने त्यो लिमिटेड पर्सन्सहरूमा चाहिँ रिच आउट हुन्थ्यो, र अहिले हामीले सबैले, सबैको लागि अलिक धेरै अडियन्समा पुग्न सक्ने माध्यम चाहिँ सोसियल मिडिया हो, होइन।

0: पुरुष अथवा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्ति अपाङ्गता नभएको व्यक्तिले पनि कम्पिटिसनमा भाग लिन पाउनु हुन्थ्यो र सर्टेन क्राइटेरियाहरू थियो क्या, अब 5 मिनटभन्दा बढी हुन नहुने, अनि त्यसपछि आफ्नै सृजनशीलता हुन पर्ने, अथवा चाहिँ अरू कसैको वर्ड छ भने चाहिँ त्यसलाई क्रेडिट दिएर उहाँसँग सबको चाहिँ समन्वयमा क्रेडिट दिएर त्यसरी गर्नुपर्ने भन्ने थियो। अनि यसरी चाहिँ हामीले त्यो गीत कम्पिटिसनको आयोजना गरेको थियौँ, जसको मुख्य उद्देश्य चाहिँ अपाङ्गता भएको महिलाहरूको अधिकारको आवाजहरू चाहिँ उजागर गर्नु र अलिक बढीभन्दा बढी व्यक्तिहरूसँग चाहिँ त्यो पुगोस् भन्ने हिसाबले पनि हामीले भिजिबिलिटीलाई पनि मार्किङ केही पुरै चाहिँ होइन तर केही अङ्कहरू भिजिबिलिटीलाई पनि राखेको थियौँ। टिकटक माध्यम थ्रु हामीले गरेको थियौँ, लाइक कमेन्ट सेयरको पनि भ्युज हुन्थ्यो भने त्यसको पनि मार्किङ चाहिँ हामीले गरेथ्यौँ भने चाहिँ अरू त कन्टेन्टको मार्किङ जुन उहाँहरूले प्रस्तुति गरेर पठाउनु भएको गीतको कन्टेन्टको मार्किङ त छिरेथ्यो। त्यसरी दुईवटा गरेर हामीले 3 जना हाम्रो प्राप्त 30 गीतहरू मध्येबाट चाहिँ 3 जना विजेताहरू हामीले प्राप्त गरेका छौँ।
1: कति गीतहरू प्राप्त गर्नुभएको थियो यहाँहरूले?
0: अहिले मलाई सङ्ख्याको कुरा गर्दाखेरि चाहिँ अरू पनि थिए होला, तर एलिजिबल जुन क्राइटेरिया मिट गर्ने चाहिँ 8 वटा।
1: त्यसमा प्रथम द्वितीय तृतीय चाहिँ को को हुनुभयो र उहाँहरूले उठाएका विषयवस्तुहरू चाहिँ के कस्ता थिए?
0: हाम्रो तृतीय स्थान चाहिँ हिरा पोखरेलजी हुनुभएको छ। उहाँले अलिकति यो महिला अधिकारको कुराहरू अनि त्यसपछि न्यायमा पहुँच प्राप्त गर्दाखेरि अपाङ्गता भएको महिलाहरूले फेस गर्नु परेको चाहिँ चुनौतीहरू, बाधाहरू, अपाङ्गता भएको महिलाहरू पनि अझै कसरी चाहिँ सशक्त हुन सकिन्छ, हामीले के च्यालेन्ज फेस गरेका छौँ भन्ने कुराहरू उठाउनु भएको थियो। त्यसै गरी अब द्वितीय चाहिँ सुदीक्षा राणा मगर हुनुभएको थियो र प्रथम स्थान चाहिँ 2 जनाको टिम थियो, प्रतीक्षा खनाल र सुरज श्रीपाली। सुरजजी चाहिँ मेल हुनुहुन्छ, प्रतीक्षाजी फिमेल हुनुभयो होइन। उहाँहरू 3 जनाले पनि अपाङ्गता भएको महिलाहरूको अधिकारको एउटा मात्र सवाल नभएर चाहिँ समग्र सवाललाई गीत मार्फत अपाङ्गता सबैले काम गर्नुपर्ने क्षेत्र हो, दुइटै पर्सपेक्टिभ थियो। अपाङ्गता भएका महिलाहरूले फेस गरिराख्नु भएको च्यालेन्जेसको कुराहरू पनि उहाँहरूले एकातर्फबाट चाहिँ गीत मार्फत हाइलाइट गर्नुभएको थियो भने अब पोजिटिभ मेसेजहरू पनि आफ्नो प्रतिभा थ्रु चाहिँ पोजिटिभ मेसेजहरू पनि दिनुभएको थियो। जो प्रथम द्वितीय तृतीय हुनुभयो उहाँहरूमध्ये हामीले अब सबैको लागि ओपन गरेको भएर सेलेक्सन प्रोसेसबाट नै मेल फिमेलको जुन दाजु र बहिनी बनेर चाहिँ अधिकारको कुराहरू उठाउनु भएको थियो, जसको मार्फत चाहिँ महिलाहरूको अधिकारको कुरा, अपाङ्गता भएको बालिका किशोरी महिलाहरूको कुरामा चाहिँ पुरुष साथीहरूको पनि इक्वल्ली भूमिका हुन्छ है भन्ने पनि म्यासेज चाहिँ पोजिटिभली गयो कि भन्ने हाम्रो अपेक्षा रहेको छ।
1: प्रतियोगितामा चाहिँ अपाङ्गता भएका व्यक्ति, अपाङ्गता नभएका व्यक्ति सबै सहभागी हुनुपर्ने खुल्ला प्रतियोगिता थियो, नतिजा चाहिँ कस्तो कस्तो आयो? सबै अपाङ्गता भएका व्यक्तिहरू पर्नुभयो कि अपाङ्गता नभएका व्यक्ति पर्नुभयो कि उहाँहरू
0: सबै अपाङ्गता भएको व्यक्ति नै पर्नुभयो? अब हाम्रो कन्टेन्ट पठाउने सायद हाम्रो रिच पनि उहाँहरूसँगै भयो होला हुन चाहिँ धेरै, अनि अब इस्युमा पनि जानकार अपाङ्गता भएकै व्यक्तिहरू हुनुभयो, अनि अलिकति हाम्रो अपाङ्गता भएको अरूहरू पनि हुनुहुन्छ तर अलिकति हाम्रो अपाङ्गता भएको साथीहरू चाहिँ जुन यो कविता गीत सृजनशील काम गर्नको लागि उहाँहरू चाहिँ उत्सुक पनि भइराख्नु भएको हुन्छ अरू सन्दर्भमा पनि, त्यही भएको रिजनले पनि होला सायद गीत हामीसँग आउँदै पनि अपाङ्गता भएको व्यक्तिहरू चाहिँ आयो। अभियसली अब प्रथम द्वितीय तृतीय पनि अपाङ्गता भएको व्यक्तिहरू नै हुनुभयो, सबै दृष्टिविहीन व्यक्तिहरू नै हुनुभयो।
1: कस्तो संयोग, यहाँ आफै पनि दृष्टिविहीन हुनुहुन्छ अनि त्यसपछि कार्यक्रममा खुल्ला प्रतिस्पर्धा भए तापनि सहभागी भएर पुरस्कार हासिल गर्नुहुने व्यक्तिहरू पनि दृष्टिविहीन नै पर्नुभयो पुरस्कारको
0: त्यो पछि हामीले चाहिँ सबै डिसाइड गरिसकेपछि मात्रै रियलाइज गऱ्यौँ, ए ल तिनै ग्रुपको दृष्टिविहीन हुनुभएछ भन्ने भयो। हामीसँग गीतहरू आउँदाखेरि पनि धेरै अलि अब गाउने त्यस्तो कामहरूमा दृष्टिबिनहरूलाई बढी धेरै इन्ट्रेस्ट लाग्ने पनि भएर होला सायद, कम्पिटिसनमा गीतहरू पनि उहाँहरूको नै धेरै आएको थियो, अरू अपाङ्गता भएको व्यक्तिहरूको पनि आउँदै नआएको थियो होइन, तर अब इभ्यालुएसन क्राइटेरियाबाट अब यो अपाङ्गतालाई दिने यो अपाङ्गतालाई नदिने भन्दा पनि हामीले कन्टेन्ट अनि अघि भनेको भिजिबिलिटीको पार्टलाई हेर्दाखेरि चाहिँ उहाँहरू नै आउनुभयो।
1: यहाँहरूले के पुरस्कार दिनुभएको थियो?
0: हामीले क्यास प्राइज नै गरेको थियौँ। अब प्रथम पुरस्कार चाहिँ 15,000 रहेको छ, द्वितीय पुरस्कार 10,000 र थर्ड प्राइज चाहिँ 8,000 रहेको छ।
1: हुन्छ।

0: यस बारेमा धेरै जानकारी दिनुभयो, धन्यवाद यहाँलाई। हामी सकेसम्म उहाँ सहभागीहरूसँग, जित्नु भएको साथीहरूसँग कुरा गर्ने प्रयास गर्छौँ है।
1: हामीले ओपन गरेको कम्पिटिसनलाई आधार बनाएर हजुरहरूले पनि तिज एउटा सांस्कृतिक पर्व हो, हामीले तिज गीत मार्फत चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको आवाजहरू, अधिकारको इस्युजहरू चाहिँ बुलन्द गर्ने प्रयास गरेको छौँ। त्यसलाई प्राथमिकताका साथ यो कार्यक्रममा प्रसारण गरिदिनु भएकोमा म हार्दिक आभार व्यक्त गर्न चाहन्छु, मेरो व्यक्तिगत तर्फबाट र एक्सिस प्लानेटको तर्फबाट पनि।
0: हुन्छ, यहाँको समय र यहाँले चाहिँ यसरी अपाङ्गता क्षेत्रमा गरिरहनुभएका राम्रा कामहरूलाई निरन्तरता दिँदै रहनुहोला। धेरै गर्नु छ अपाङ्गता क्षेत्रमा। अहिले हामी बिदा भयौँ। हामी सकेसम्म प्रथम, द्वितीय, तृतीय हुने सहभागीहरूसँग कुराकानी गर्ने कोसिस गर्नेछौँ।
1: हस्, धन्यवाद।
0: हिराजी, यहाँलाई हामी सबै सक्षम छौँ कार्यक्रममा स्वागत छ।
2: हस्, धन्यवाद।
0: यहाँले चाहिँ एक्सेस प्लानेटले आयोजना गरेको तिजको कार्यक्रममा तृतीय हुनुभएको रहेछ, यहाँलाई बधाई छ। यहाँ पूर्ण दृष्टिबिन व्यक्ति हुनुहुन्छ होइन?
2: हजुर, म पूर्ण दृष्टिबिन हो।
0: यहाँको दृष्टिबिनपन कसरी भयो?
2: जन्मेको 7 महिनापछि थाहा पाउनु भएको, घरमा पनि म दृष्टिबिन छु भनेर। खेल्दा अब हिँड्दा अलिकति अरू बच्चाहरूको जस्तो एक्टिभिटीहरू नदेखिसकेपछि के अरे मेरो बच्चा पनि दृष्टिबिन भयो भनेर चाहिँ अब थाहा पाउनु भएको आमा बुवाले। अनि डक्टरको भनाइअनुसार चाहिँ जलबिन्दु बिग्रिएर दृष्टिबिन भएको भन्ने भनाइ रहेछ। अब मैले थाहा पाएको त्यति नै हो, त्यहाँभन्दा अरू कुरो त अब के भयो कस्तो भयो मलाई खासै त्यति थाहा छैन।
0: यहाँको परिवारमा अरू पनि कोही दृष्टिबिन हुनुहुन्छ?
2: मेरो परिवारमा म जन्मिँदा त मेरो घरमा चाहिँ म मात्रै हो दृष्टिबिन, अरू कोही पनि हुनुहुन्न मेरो आफ्नो परिवारमा।
0: हजुर, अनि यहाँ अहिले के गर्दै हुनुहुन्छ?
2: म चाहिँ अहिले टिचिङ गर्छु, 11-12 वर्षदेखि टिचिङ पेसामा आबद्ध छु। पढेको चाहिँ मैले गोर्खामै, मेरो जन्मस्थान गोर्खा, गोर्खा जिल्लाको श्री अमरज्योति जनता माभिबाट मैले 2061 सालमा एसएलसी गरेँ। अनि काठमाडौँ हुँदै, पोखरा हुँदै, क्याम्पस पढ्दै, अनि त्यसपछि 2072 सालदेखि चाहिँ म शिक्षण पेसामा आबद्ध छु।
0: कहाँ पढाउनुहुन्छ यहाँले?
2: अहिले चाहिँ म मेरो घर जितपुर सिमरा उपमहानगरपालिकामा पर्छ, वार्ड नम्बर 15 डुमरवाना भन्ने ठाउँमा। मैले यही जनता मावि रजघट्टा भन्ने ठाउँमा चाहिँ दृष्टिबिन स्कुलमा पढाउँछु।
0: यो मध्य प्रदेशमा पर्यो होइन?
2: हजुर, मध्य प्रदेशमा पर्यो।
0: भनेपछि यहाँको घर जितपुर भन्नुभयो, यहाँ विवाहित?
2: हजुर, म विवाहित।
0: पूर्ण दृष्टिबिन व्यक्ति कस्तो व्यक्तिसँग विवाह गर्नु भएको छ?
2: मेरो श्रीमान चाहिँ लो भिजन हुनुहुन्छ।
0: ए, लो भिजन हुनुहुन्छ। कति भयो विवाह गर्नुभएको?
2: बिहे भएको लगभग 6-7 वर्ष जति भयो।
0: एउटा दृष्टिबिन व्यक्ति विवाह गर्न चुनौती नै भएको पाइन्छ, कसरी विवाह भयो यहाँको चाहिँ?
2: म बिहे गर्दिनँ भन्ने कन्सेप्टको मान्छे किन भयो, अब किन खोइ त्यस्तो विचार आयो मलाई थाहा छैन। त्यसपछि मेरो चाहिँ माघी विवाह नै हो। अब चुनौती दृष्टिबिनको क्षेत्रमा माघी विवाह एकदम कम हुन्छ, 5-7% हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म। अब मेरो चाहिँ एकदम माघी विवाह, पुरानो तरिकाले विवाह भएको, मेरो मागेरै विवाह भएको र अनि चुनौती त अब होला हुन त अरू अन्य अरू साथीहरूको सन्दर्भमा, मलाई चाहिँ त्यस्तो खासै चुनौती भएन। परिवार मलाई आफै खोज्दै आउनुभयो, त्यही भएर मैले चाहिँ त्यस्तो चुनौतीमा मानिनँ।
0: अनि उहाँ चाहिँ न्यून दृष्टियुक्त हुनुभएको चाहिँ जन्मजात हो कि पछि भएको?
2: उहाँ पनि जन्मजात नै हो। मेरो बाबु छ, बाबुमा पनि हल्का अब त्यही वंशानुगत गुण भन्छन् डक्टरहरू, चेक गराउँदा डक्टरहरू त्यस्तो भन्नुहुन्छ, अब अलिकति समस्या नै जस्तो देखिरहेको छ बाबुमा पनि।
0: तिजको सेरोफेरेमा छौँ। यहाँले बाल्यकालमा तिज कसरी मनाउनुहुन्थ्यो, के छ सम्झना बाल्यकालमा दृष्टिबिन भएर तिज मनाउँदाका सम्झनाहरू?
2: तिज मनाउन त त्यस्तो अब गाउँघरतिर आमाहरूले गीत गाउनुहुन्थ्यो, आमा दिदीहरूले, अनि त्यही गीतसँगै स्वर मिसाउन जान्थेँ, बस्थेँ, म चाहिँ रमाइलो लाग्थ्यो बाल्यकालमा पनि। अब अहिले पनि रमाइलो लाग्छ, तिज गीतहरू गाउन मन लाग्छ। अहिले चाहिँ अब नाच्ने गाउने भन्दा पनि नाच्ने परम्परा धेरै भयो, अब स्पिकर बजाएर नाच्ने, साथीहरू युट्युबमा गीत बजाएर नाच्ने। अब हामीलाई चाहिँ त्यही आमाहरूले गाउनु भएको गीतहरू त्यस्तोहरू सुनिन्थ्यो, अनि त्यही भएर गाए हुन्थ्यो, गाउनु पाए रमाइलो हुन्थ्यो जस्तो हुन्छ अहिले पनि। तर अब तिज मनाउने तरिका पहिलाको र अहिलेको त एकदम परिमार्जन भएर आइसक्यो। अब आमाहरूले गीत गाउनुहुन्थ्यो, म पनि गीत गाउँथेँ, जात्रा जानुहुन्थ्यो, सँगै लिएर जानुहुन्थ्यो, म पनि जात्रा जान्थेँ, त्यही नै हो।
0: अहिले चाहिँ यहाँले कसरी मनाउनुहुन्छ तिज?
2: अब अहिले त त्यही हो, अब रमाइलो गर्ने, आफन्तहरूसँग भेटघाट गर्ने, बस्ने, त्यही त हो, नाच्ने गाउने।
0: एक्सेस प्लानेटले आयोजना गरेको तिज गीत प्रतियोगितामा यहाँ तृतीय हुनुभएको छ, यहाँलाई बधाई छ। यहाँले चाहिँ आफ्नो गीत मार्फत के कुरा चाहिँ व्यक्त गर्नुभएको छ?
2: त्यसमा चाहिँ अब अपाङ्गता भएका बालबालिका तथा महिलाहरूप्रति हुने हिंसालाई बढी समेटिएको छ त्यो गीतमा चाहिँ।
0: हजुर,
2: अब बहस गर्छन् वकिलहरू, तर

0: गरेर मात्र के गर्नु, आफूले पनि अलिकति त्यस्तो नकारात्मक कामहरू गर्न पछि पर्दैनन्, नेताहरूले राम्रो गरिदियो भने अब जस्तै अब राम्रो काम गर्नेहरूलाई लुकाइदिने जस्तै हुन्छ नि। अब अस्ति गरिमा चौधरीको हत्या भयो जस्तै, अनि निर्मला पन्तको हत्या अहिलेसम्म पत्ता लाग्न सकेको छैन, हो त्यस्तै खालको अलिअलि सब पुरै त भन्दिनँ, अलिअलि त्यस्तै खालको भाव झल्किने खालको गीत चाहिँ थियो त्यो गीत। भने मेरो एउटा साथी सरिता लामिछानेले लेख्नु भएको गीत हो त्यो, त्यो उहाँले लेखेर दिनुभएको गीत थियो मसँग, अनि विषय प्रसङ्ग मिल्न गएको भएर मैले त्यो गीत गाएको हो।
1: यहाँको आफ्नै आवाजबाट थोरै सुनेर हामी बिदा हुन्छौँ।

0: तपाईँ अहिले द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौँ कार्यक्रम सुनिरहनु भएको छ। आज हामीले हामी सबै सक्षम छौँ कार्यक्रममा तिजको सेरोफेरोमा अपाङ्गता भएका व्यक्तिहरूले कसरी तिज मनाउनुहुन्छ भन्ने बारेमा कुराकानी गरिरहेका छौँ। एक्सेस प्लानेटले आयोजना गरेको तिज गीत प्रतियोगितामा सहभागी हुनुभएर पुरस्कार जित्नुभएका व्यक्तिहरूसँग कुराकानी गर्ने कोसिस गरिरहेका छौँ। सुदीक्षाजी, यहाँलाई हामी सबै सक्षम छौँ कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: यहाँले एक्सेस प्लानेटले आयोजना गरेको तिज गीत प्रतियोगितामा द्वितीय हुनुभएछ होइन, यहाँलाई बधाई छ।
1: थ्याङ्क यू।
0: विस्तृत परिचय दिनुहोस् न हामीलाई।
1: मेरो नाम चाहिँ सुदीक्षा राणा मगर हो, अनि मेरो घर चाहिँ उदयपुर हो, र म चाहिँ पूर्ण दृष्टिविहीन हो।
0: यहाँको दृष्टिविहीनपन कसरी भयो?
1: हजुर, म चाहिँ पहिला चाहिँ पुरै नर्मल व्यक्ति नै हो।
0: पहिला आँखा देख्नुहुन्थ्यो, यहाँ कुनै अपाङ्गता थिएन यहाँमा?
1: हजुर, थिएन।
0: यहाँको दृष्टिविहीनपन कसरी भयो?
1: म त्यस्तै 5-6 वर्ष हुँदाखेरि चाहिँ मेरो आँखामा समस्या देखिन थालेथ्यो, अनि त्यसपछि हस्पिटलमा आएपछि चाहिँ मैले चाहिँ काठमाडौँ तिलगङ्गामै उपचार गराएको हो, र त्यति बेला चाहिँ मोतीबिन्दु भन्नुहुन्थ्यो डक्टरले, अनि 3 चोटि आँखा अपरेसन पनि गरेको तर सक्सेस चाहिँ भएन। पछि झन् धेरै भिजनहरू चाहिँ घट्दै गएर अनि पछि चाहिँ पुरै भिजन गएको।
0: कति वर्षको उमेरमा चाहिँ पुरै दृष्टि गुम्यो यहाँको?
1: त्यस्तै 14-15 वर्षको हुँदाखेरि।
0: त्यो बेलामा आँखा देखिरहेको व्यक्ति आँखा नदेख्ने हुँदा यो संसारमा चाहिँ समावेशी हुन कतिको चुनौती भयो यहाँलाई?
1: 1-2 वर्षसम्म त गाह्रै नै भयो। अब किन भन्दाखेरि अब पहिला सबै देखेको मान्छे पछि 81 पुरै नदेख्ने हुँदाखेरि त धेरै नै गाह्रो भएको थियो। मेरो चाहिँ फ्यामिलीमा सबैजना फुल सपोर्टिभ नै हुनुहुन्थ्यो, बाहिर यताउति समाजतिर चाहिँ अलिकति गाह्रो भएको घरमा भन्दा पनि साथीभाइदेखि लिएर हुन्छ नि, अनि पहिला यस्तो थियो यस्तो भयो भन्दा चाहिँ साह्रै नराम्रो लाग्ने रहेछ कि।
0: कस्तो व्यवहार गर्नुहुन्थ्यो साथीभाइहरूले?
1: पहिला जति धेरै मिल्ने त्यति धेरै क्लोज साथीहरू पनि पछि बिस्तारै बिस्तारै चाहिँ बोल्न नखोज्ने होइन, अनि अलिक टाढा टाढा हुने, अनि आफू जस्तै अब देख्ने साथीहरूसँग मात्रै मिल्ने, आफूसँग चाहिँ त्यस्तो मजाले नमिल्ने त्यस्तो फिल हुन्थ्यो मलाई चाहिँ, अनि एकदम धेरै नराम्रो लाग्थ्यो। म चाहिँ 14-15 वर्षमा चाहिँ पुरै भिजन गुमाएपछि चाहिँ म 3 वर्ष चाहिँ मेरो पढाइ त्यत्तिकै लस भयो, अनि म चाहिँ घरमै बसिरहेको थिएँ, अनि पछि चाहिँ मेरो भिनाजु चाहिँ सशस्त्र हुनुहुन्थ्यो, अनि हाम्रो गाईघाट सदरमुकाममा चाहिँ हामीले पढ्ने विद्यालय थियो त्यहाँ चाहिँ, अनि मेरो भिनाजुको चाहिँ त्यहाँनिर ड्युटी पढ्दाखेरि अनि म जस्तै साथीहरूले चाहिँ पढ्ने रहेछ भनेर थाहा पाउनु भएछ, त्यसपछि चाहिँ उहाँहरूले नै गर्दाखेरि चाहिँ अनि म चाहिँ त्यहाँनिर पढ्न गएको थिएँ। त्यस्तै 16-17 वर्ष हुँदाखेरि अनि म चाहिँ त्यहाँ पढ्न गएको।
0: अनि त्यहाँ गएर अरू दृष्टिबिन साथीहरूलाई भेट्दाखेरिको अनुभव, घर छोडेर विद्यालय गएर बसेर पढ्दाखेरिको अनुभव चाहिँ कस्तो छ यहाँसँग?
1: मलाई त सुरुमा त घर छोडेर आउनै मन लागेन एक त, अनि फेरि पछि पढ्न पनि मन लागेको थियो, अनि त्यो भएर पनि मैले चाहिँ पढाइलाई नै रोजेर चाहिँ म होस्टेल आएँ। त्यतिखेर चाहिँ मलाई एकदम धेरै अनौठो लागेको थियो, अब हामीले त ब्रेल लिपिबाट पढ्नुपर्ने रहेछ नि त, अनि मलाई त त्योभन्दा अगाडि ब्रेल लिपि भनेको के हो केही पनि थाहा थिएन, अनि त्यहाँ साथीहरूले त्यसरी पढेको देख्दा कसरी सकेको होला, यस्तो कसरी पढ्ने भनेर चाहिँ एकदम धेरै गाह्रो लाग्थ्यो। तर पछि चाहिँ मैले चाहिँ फेरि त्यो ब्रेलहरू पनि चाँडै नै सिकेँ कि, तर पछि सिक्दै गएपछि चाहिँ 1-2 दिनमै मलाई चाहिँ सजिलो लागेको थियो।
0: अहिले यहाँ के गर्नुहुन्छ?
1: अहिले ब्याचलर सेकेन्ड इयरमा चाहिँ शिक्षा विषय लिएर पढिरहेको छु।
0: हामी अहिले तिजको सेरोफेरोमा छौँ। यहाँले दृष्टि हुँदा आँखा देख्दा तपाईँले बाल्यकालमा मनाउने तिज कस्तो हुन्थ्यो, र दृष्टिबिन भइसकेपछि मनाउने तिज कस्तो भयो, र अहिले कसरी तिज मनाउनुहुन्छ यहाँले?
1: अब पहिला मनाउने र अहिले मनाउन त्यति धेरै डिफ्रेन्ट त छैन, तर पहिला पनि अब फ्यामिलीहरूसँगै अब रमाइलो गर्ने, अब दसैँ तिहारमा पनि अब फ्यामिलीहरूसँगै टिका लाउन जाने, घरमै रमाइलो परिकारहरू बनाएर खाने त्यस्तै हुन्थ्यो, र अहिले पनि त्यस्तै नै हुन्छ। अब तिजहरूमा पनि अब आफ्नै फ्यामिली दिदीहरूसँगै गइन्छ, रमाइलो गर्ने ठाउँमा दिदीहरूसँगै गइन्छ आइन्छ होइन, तर खासै त्यस्तो डिफ्रेन्ट चाहिँ मलाई चाहिँ लाग्दैन।
0: रचना गरेर तिज गीत प्रतियोगितामा भाग लिएर द्वितीय हुनुभएको छ होइन, यहाँले आफ्नो गीत मार्फत चाहिँ के कुरा बताउन खोज्नु भएको छ?
1: मैले चाहिँ गीत मार्फत समानता, सशक्तिकरण होइन यस्तै सम्बन्धित थोरै गीतहरू चाहिँ आफूले रचना गरेको थिएँ।
0: जब यहाँले द्वितीय भए भन्ने कुरा थाहा पाउनुभयो, यहाँले आफूले प्रयास गरेको एउटा गीत गाउनलाई, होइन गीत रचना गरेर गाउनलाई प्रयास गरेको कुरामा चाहिँ द्वितीय भए भन्ने कुरा थाहा पाउनुभयो, त्यतिखेर यहाँलाई कस्तो लाग्यो?
1: एकदम धेरै खुसी लाग्थ्यो, किनकि मैले जसरी आफ्नो प्रस्तुतिहरू राखिराख्दाखेरि चाहिँ केही न केही त हुन्छु जस्तो चाहिँ फिल भएको थियो, तर दोस्रो स्थान नै हासिल गर्छु भन्ने चाहिँ मनमा लागेको थिएन।
0: हामी यहाँले गाएको थोरै गीत यहाँकै आवाजबाट सुन्न चाहन्छौँ, त्यसपछि हामीले फेरि बजाउनेछौँ, यहाँले चाहिँ प्रतिस्पर्धामा पठाउनु भएको गीतलाई बजाउनेछौँ, तर सुरुमा चाहिँ यहाँकै आवाजबाट थोरै गीत सुन्न चाहन्छौँ र हामी बिदा हुन्छौँ यहाँसँग। यहाँको व्यस्त समयका बावजुद पनि हामीलाई यति धेरै जानकारी दिनुभएकोमा धेरै धन्यवाद।
1: हजुरहरू पनि आफ्नो टाइम दिएर मलाई कुरा गर्ने अवसर दिनुभयो, त्यसको लागि पनि हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। सपना नया तोडेर बरलाई अघि बढौ दिदी र बहिनी, जितेर संसारलाई अघि बढौ

0: तपाईँ अहिले द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको संयुक्त प्रस्तुति हामी सबै सक्षम छौँ कार्यक्रम सुनिरहनु भएको छ। आज हामी सबै सक्षम छौँ कार्यक्रममा तिजको सेरोफेरोमा अपाङ्गता भएका व्यक्तिहरूले कसरी तिज मनाउनुहुन्छ भनेर कुराकानी गरिरहेका छौँ। एक्सेस प्लानेटद्वारा आयोजना गरिएको तिज गीत प्रतियोगितामा प्रथम हुनुभएकी व्यक्ति मध्ये एकजना व्यक्तिसँग कुराकानी गर्दैछौँ, प्रतीक्षा खनाल, जो हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। प्रतीक्षाजी, यहाँलाई हामी सबै सक्षम छौँ कार्यक्रममा स्वागत छ।
1: हजुर, धन्यवाद म्याम।
0: यहाँको जन्मस्थान कहाँ हो?
1: जन्मस्थान भरतपुर नै हो, भरतपुर शिवनगर।
0: शिवनगर अहिले यहाँ चितवन नै हुनुहुन्छ, भरतपुरै
1: हुनुहुन्छ? हजुर
0: हजुर। अनि यहाँको दृष्टिबिन पन चाहिँ कसरी भएको हो?
1: मेरो दृष्टिबिन चाहिँ अराउन्ड 8-9 इयर्सको ओल्डमा भएको हो। ब्रेन ट्युमर देखेको थियो, अनि ब्रेन ट्युमर देखेपछि त्यसले चाहिँ आँखाको रेटिनालाई थिचेको रहेछ ट्युमरले, अनि अपरेसन गरेर ट्युमर निकाल्दाखेरि चाहिँ आँखाको त्यो रेटिनाको पानी सुकेपछि अनि भिजन घट्यो। त्यसै पनि फोर क्लाससम्म त साइटेड स्कुल नै पढेको हो, अनि फोर क्लासको टर्मिनल इक्जाम दिँदाखेरि चाहिँ सिम्टमहरू देखियो, अनि हस्पिटल जाँदाखेरि त्यस्तै सिटी स्क्यान गर्नुपर्छ भनेर अनि थाहा भएको।
0: कति समय लाग्यो यहाँले पछि फेरि विद्यालय जोइन गरेर पढ्नलाई चाहिँ दृष्टि गुमेपछि?
1: मेरो 72 सालमा अपरेसन भएको हो, अनि 73 सालमा म घरमै रेस्ट गरेँ, 74 सालमा चाहिँ अब जोइन गरेँ, ब्रेल सिक्न लाग्यो 1 वर्ष, अनि 75 सालमा फेरि क्लास गएको।
0: यहाँ पहिला आँखा देखिरहेको मान्छे, पछि आँखा नदेख्ने हुँदाखेरि, अनि त्यसपछि त्यो आँखा नदेख्नेपनलाई स्वीकार गरेर अगाडि बढेर विद्यालय गएर पढ्ने बेलासम्मको अवस्थामा चाहिँ यहाँले कस्ता कस्ता चुनौतीहरू भोग्नु पर्यो?
1: मलाई एउटा कस्तो फिल लाग्यो भन्दाखेरि, सानैदेखि ब्लाइन्ड फुल ब्लाइन्ड भएको मान्छेहरूलाई चाहिँ बरु सहज, मतलब सुरुमा सहज हुन्छ होला, तर पछि ब्लाइन्ड भएको मान्छेहरूलाई चाहिँ कस्तो त्यो इन्भाइरोमेन्टलाई पहिला सुरुमा आफू अनुसारको इन्भाइरोमेन्ट बनाउनै एकदम गाह्रो हुने, अनि त्यही सुरु सुरुमा गाह्रो भयो, पछि त सजिलै भयो, अब बानी पर्दै गयो, त्यस्तै भयो। अनि अर्को कुरा चाहिँ, म त्यति बेला सानै थिएँ, त्यो ट्रबल फेजमा त म म्याचर भइसकेको थिइनँ नि त, म्याचर भइसकेको भए चाहिँ मलाई अझै गाह्रो हुन्थ्यो होला, तर म आफै बुझ्ने थिइनँ एक त, अनि आफूलाई पीडा हुन्थ्यो, तर पीडालाई एक्सप्लेन गर्न नसक्ने, आफैले कस्तो पीडा भने बुझ्न नसक्ने कि। म ब्लाइन्ड हुनुभन्दा अगाडि मैले ब्लाइन्ड नै देखेको थिइनँ। म साइटेड हुने बेलासम्म अब साइटेड स्कुलमै आउने जाने गरियो, अनि त्यहाँपछि सिम्टम देखेर अपरेसन भयो, अपरेसन भएपछि जो भिजन गयो, अनि 1 वर्ष रेस्ट गरेर चितवनको नारायण मावीमा होस्टेलमा बसेर अनि आउने जाने गरायो। फर्स्ट टाइम त्यो म साइटेड स्कुलमा बेन्चमा बसेर त्यो जुन चञ्चलता, त्यो चकचकता हुन्छ नि, त्यो के अरे, त्यो थिएन कि मेरो जुन ब्लाइन्ड भएपछिको मेरो क्लासमा। अनि त्यो ब्लाइन्ड नहुँदाखेरिको मेरो पढाइ र ब्लाइन्ड भएपछिको मेरो पढाइ चाहिँ एकदम के आकाश र पातालको जस्तै फरक भयो कि। त्यहाँनिर फर्मालिटी जस्तो थिएन मेरो साइटेड हुँदाखेरि, अनि यता ब्लाइन्ड भइसकेपछि चाहिँ एकदम फर्मालिटी कि, मेरो त्यो लाइफ नै फर्मालिटी भयो कि। हजुर,
0: यहाँ चाहिँ दृष्टियुक्त, पहिला दृष्टि हुँदाखेरि यहाँले मनाउने तिज, अनि बाल्यकाल, होइन, बाल्यकालमा मनाउनु भयो, त्यसपछि दृष्टि गुमेपछि यहाँले मनाउने तिज, र अहिले तपाईँ कसरी तिज मनाउनुहुन्छ यो बारेमा कुराकानी गरौँ न अलिकति है।
1: अपाङ्गहरूले तिज कसरी मनाउँछन् भन्ने कुरा आयो, त्यो त अपाङ्गहरूले आफ्नो सहजता, आफ्नो पहुँच अनुसार नै तिज मनाउने हो। मेरो कुरा गर्दाखेरि चाहिँ बाल्यकालमा त्यही सानो हुँदाखेरि अब उफ्रिने, नाच्ने, गाउने त्यस्तै हुन्थ्यो, अनि ब्लाइन्ड भएपछि चाहिँ अब ठुलो पनि भयो, अनि त्यसपछि त्यही आफ्नो सहजता अनुसार, आफ्नो पहुँच अनुसार मनाइन्छ। अब अरू नाच्नुहुन्छ, नाच त अब सानोमा नाचिराखेको भएर कहिलेकाहीँ यसो नाचिन्छ, अनि गीतहरू गाइन्छ, अनि अहिले चाहिँ तिज भनेको एउटा अवसर जस्तो लाग्छ कि, त्यति बेला रमाइलो हो जस्तो लाग्थ्यो भने अहिले चाहिँ तिज भनेको अवसर हो जस्तो लाग्छ कि, ब्लाइन्ड भएपछि चाहिँ, किनकि गीत मार्फत हामीले आवाजहरू उठाउन सकिन्छ नि त, त्यही भएर चाहिँ तिज भनेको एउटा पर्वमा तपाईँको नै एउटा आवाज हो जस्तो लाग्छ।
0: एक्सेस प्लानेटले आयोजना गरेको गीतमा यहाँले रचना गरेको गीत प्रथम भएको छ होइन, यो गीतको बारेमा कुरा गरौँ न, कस्तो गीत रचना गर्नु भएको छ?
1: यो गीतको विषयमा कुरा गर्दाखेरि चाहिँ सुरुमा चाहिँ हामीले दाजु र बहिनीको कन्भर्सेसनको रूपमा यो गीत लेखेको थियो। अनि कस्तो छ भन्दाखेरि यो गीतलाई चाहिँ यो गीतले चाहिँ अहिले युवाहरू विदेशिनु परेको छ त्यो कुरालाई पनि समेटेको छ, अनि नेपालमा अनि यो अपाङ्गताहरूको अवस्थाबारे पनि समेटेको छ। यसमा चाहिँ त्यही दाजुले चाहिँ बहिनीलाई सम्झाएको जस्तो मोटिभेट गरेको जस्तो वाला सिन छ। बहिनी यता के अरे डिमोटिभेट भएको हुन्छ अनि उताबाट दाजुले चाहिँ मोटिभेट गरेको हुन्छ, अनि पछि चाहिँ बहिनी पनि गर्नुपर्छ, हामी समानताका लागि आवाज उठाउनुपर्छ भन्ने खालको एउटा लाइन छ, त्यस्तै खालको छ।
0: यो गीतको रचना चाहिँ यहाँले गर्नुभयो?
1: हजुर।
0: अनि यहाँले कोसँग मिलेर गाउनुभयो
1: यो गीत चाहिँ? मैले सुरज श्रीपालीजीसँग चाहिँ मिलेर गाएको।
0: उहाँ पनि दृष्टिबिन नै हुनुहुन्छ?
1: होइन, उहाँ चाहिँ फिजिकल हुनुहुन्छ।
0: ए, उहाँ चाहिँ शारीरिक अपाङ्गता भएको व्यक्ति, तपाईँ चाहिँ पूर्ण दृष्टिबिन, अनि गीत रचना तपाईँले गर्नुभयो, अनि प्रतिस्पर्धामा चाहिँ तपाईँ र सुरजजीसँग मिलेर चाहिँ गाउनुभयो है। हामी अलिकति यहाँको आवाजमा हामी सुरजजीसँग कुराकानी गर्न हामीसँग समय एकदम थोरै छ, हामीले सम्भव नहुने देखियो होइन, यहाँको आवाजमा अलिकति केही गीत सुन्छौँ र हामी यहाँसँग बिदा हुन्छौँ।
1: हजुर, धन्यवाद म्याम। हजुरसँग कुरा गर्दाखेरि पनि जोस खुसी लाग्यो, आफ्नो कुरा राख्न चाहियो। सुनादा चाहिँ तिज पनि आइपुगेछ आगनी, सुनादा चाहिँ तिज पनि आइपुगेछ आगनी, दाजुभाइकै सम्झनाले यो मन खाइरहने। सुनादा चाहिँ तिज पनि आइपुगेछ आगनी, सुनादा चाहिँ तिज पनि आइपुगेछ आगनी, दाजुभाइकै सम्झनाले यो मन खाइरहने, दाजुभाइकै सम्झनाले

आज हामीले हामी सबै सक्षम छौँ कार्यक्रममा तिजको सेरोफेरोमा विभिन्न व्यक्तिहरूसँग कुराकानी गऱ्यौँ। लक्ष्मी नेपाल एक्सेस प्लानेटका कार्यकारी निर्देशकसँग कुराकानी गऱ्यौँ। त्यसपछि हिरा पोखरेल, जो जन्मजात पूर्ण दृष्टिबिन हुनुहुन्थ्यो, उहाँसँग कुराकानी गऱ्यौँ। त्यसपछि सुदीक्षा राणा मगर, जो चाहिँ पछि दृष्टिबिन हुनुभएको थियो, उहाँसँग, र अन्तिममा प्रतीक्षा खनालसँग कुराकानी गऱ्यौँ। प्रतीक्षा खनाल पनि पछि दृष्टिबिन हुनुभएको थियो। तपाईँलाई द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, रोटरी क्लब अफ पाटन केप्याड, सक्षमता विकास समाज नेपाल र रेडियो सगरमाथा FM 102.4 MHz संयुक्त प्रस्तुति हामी सबै सक्षम छौँ कार्यक्रम कस्तो लाग्दछ? हामी सबै सक्षम छौँ कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुन चाहनुहुन्छ भने, अथवा आफ्नो सल्लाह सुझाव टेलिफोन मार्फत दिन चाहनुहुन्छ भने, सक्षमता विकास समाज नेपालको कार्यालयको फोन नम्बर 01437692 कार्यालय समय आइतबारदेखि बिहिबारसम्म बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म र शुक्रबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म फोन गरेर व्यक्त गर्न सक्नुहुन्छ। त्यस्तै आफ्ना सल्लाह सुझाव इमेल मार्फत व्यक्त गर्न चाहनुहुन्छ भने सक्षमता विकास समाज नेपालको इमेल एड्रेस ADSONKTM@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ। आजको प्रस्तुतिबाट बिदा हुने समय भइसकेको छ। प्राविधिक संयोजनको लागि प्राविधिक मित्र सुरेन्द्र श्रेष्ठलाई धेरै धन्यवाद दिँदै म निर्मला गेवाली पनि बिदा चाहन्छु। नमस्कार।

0: अया आमा, अया आमा, अया आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वाया नेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वाया नेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
5: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको PPR पाइप मात्र प्रयोग होस्।
6: किन राजेशजी?
5: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 PPR पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवारप्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी बहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
1: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
2: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
3: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
1: यसका लागि के गर्नुपर्छ?
2: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
3: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028988 सम्पर्क गर्न सक्नुहुन्छ।
2: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
4: हाम्रो पन, हाम्रो गौरव,
5: नेपाली रेडियो, नेपाली आवाज,
4: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नबिल ब्याङ्क सँगै अघि।
1: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
2: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
1: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
2: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
1: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
2: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको SMS आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 SMS पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
3: हैन, बाबा छोरीको के गफ हो?
2: राष्ट्रिय परिचय पत्रको कुरा नि।
3: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
2: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
0: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: NBL Auto Loan.
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: ललितपुर महानगरपालिकाको अनुरोध।
8: कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गरौ।
7: नक्सा पास 2 चरणमा हुन्छ। पहिलो पटक डिपिसी सम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ।
8: डिपिसी सम्म नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि 1 वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा 6 महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन।
7: डिपिसी भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ।
8: घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू रोपौं।
7: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर।
9: काठमाडौँ उपत्यकाको आवाज
10: रेडियो सगरमाथा FM 102.4 MHz।

नमस्कार, यतिखेर बिहानको 9:15 छ। म दीपा झा, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईलाई स्वागत छ। शुरूमा अहिले सम्मका मुख्य हालचाल। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी र ला लिगामा बेटिसको जित। आज रियल मड्रिडको सहित 3 खेल। अब हालचाल विस्तारमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नी, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व शुरू भएको हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेको सिबाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्त ऋषिको पूजासँगै तीज समापन हुन्छ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बैठक आज दिउँसो 1 बजेदेखि शुरू हुने जनाएको हो। बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको हो। यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायक संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट रहेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा पर्वमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्र परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधिक गराउने विषय समेत उल्लेख छ। रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा
77, धादिङमा 72 र तनहुँमा 38 जना छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका सबमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका मध्ये नागरिक मध्ये नुवाकोटमा 1,479, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनको काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारीक अर्थात आउँदो पुष 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केबर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 162 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। क्षयरोग अर्थात टीबी विरूद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाभीका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड़ दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आगामी 1 दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाभीको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030 देखि 2050 सम्ममा 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यमसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीले जनाएको छ। गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त पोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्लामेट गेडिन बीसीजी रहेको छ, जुन बालबालिकालाई दिँदै आएको छ। सरकार र निजी दाताहरूलाई एकीकृत गरी विकासशील देशहरूलाई प्रमुख रोगहरूका लागि किफायती मूल्यमा खोप प्राप्त गर्न मदत गर्ने गाभीले भनेको छ। यसले नियमित खोप मार्फत व्यापक प्रयोगका लागि जोड़ दिने र नयाँ टीबी विरूद्धका खोपका अन्तिम चरणमा पुगेका परीक्षणलाई प्रतिस्पर्धात्मक र भौगोलिक रूपमा विविध स्वचालित चरणको क्रमलाई प्रोत्साहन गर्ने पनि बताएको छ। अब खेल हालचाल। स्पेनिस ला लिगा अन्तर्गत सोमबार राति भएको खेलमा रियल बेटिसले भिल्लारियललाई 2-1 पराजित गरेको छ। भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा बेटिसले उत्कृष्ट पुनरागमन गर्दै 3 अङ्क जोडेको हो। बेटिसको जितसँगै 5 औं चरणको खेल सकिएपछि अब ला लिगाको 6 औं चरण शुरू भएको छ। आज मंगलबार 3 खेल हुँदैछन्, जसमा रियल म्याड्रिडको खेल मुख्य आकर्षणका रूपमा रहेको छ। आज पहिलो खेलमा रायो भाल्लेकानोले स्पेनोयुनोलसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली समयअनुसार खेल राति 10:45 शुरू हुनेछ। त्यसपछि राति 11:45 अलावेस र भ्यालेन्सिया बीच खेल हुनेछ। सिजनको शुरूआतमा संघर्ष गरिरहेको भ्यालेन्सियाका लागि यो खेल महत्वपूर्ण हुनेछ। आजको सबैभन्दा चर्चित खेलमा रियल मेड्रिडले एल्चेको सामना गर्नेछ। एल्चेको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार बुधबार बिहान 1:15 शुरू हुनेछ। रियल मेड्रिड पछिल्लो खेलमा रायो भालेकानोलाई 4-1 हराएर आत्मविश्वासका साथ मैदानमा उत्रिँदैछ। रियलका लागि
किलियन एम्बाप्पेले पछिल्लो खेलमा दुई गोल गरेका थिए। उनी सहित भिनिसियस जुनियर, जुड बेलिङ्घम लगायत खेलाड़ीबाट आज पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ। एल्चे भने सिजनको पहिलो जितको खोजीमा हुनेछ। पाँचौं चरणपछि बार्सिलोना 100% जितसहित शीर्ष स्थानमा छ भने रियल मड्रिड पनि उपाधि दौड़मा बलियो अवस्थामा छ। छैठौं चरणका खेलसँगै शीर्ष स्थानको प्रतिस्पर्धा अझ रोचक बन्ने देखिएको छ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। आज राति कोशी प्रदेशको पहाड़ी र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले नदी आसपासका क्षेत्रकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यता काठमाडौँ उपत्यकामा आज बिहान 8:30 बजेको तापक्रम 22 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस रह्यो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। आज बिहान 5:43 मा काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:14 अस्ताउनेछ। आज उपत्यकाको मौसम साधारणतया बदली रही मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल। फेरि एकपटक, आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै सहयोगका नाममा गैरकानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। क्षयरोग विरूद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दावी र लालिगामा बेटिसको जित। आज रियल मड्रिडको सहित 3 खेल। अहिलेलाई हालचाल यति नै। अर्को बुलेटिन लिएर 12:15 बजे आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी सुरेन्द्र श्रेष्ठसँगै म दिपा झा विदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज, नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
4: सावधान,
5: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
6: आफ्नै पनको शैली अनि भाषा।

0: हाम्रो पन, हाम्रो गौरव
1: नेपाली रेडियो, नेपाली आवाज,
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153685555 0153685555।
3: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र ₹979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01 59 70 444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153568555 0153568555।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153 68 555 0153 68 555।

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: एनबीएल अटो लोन,
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुपला तातो पानी खाइदिए निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: कुनै पनि संरचना बनाउँदा ध्यान दिनुपर्ने कुरा सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। भवनको प्लिन्थको उचाइ बाटोको अधिकार क्षेत्रलाई हानि नपुर्याउने गरी बढीमा 2 फिटसम्म राख्नुपर्छ। सडकको अधिकार क्षेत्र र सिट ब्याग अतिक्रमण हुने गरी खुड्किला ऱ्याम राख्न पाइँदैन। भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी तालिम लिएको कालीगढ वा निर्माण व्यवसायीबाट मात्र गराउनु पर्दछ। सेफ्टी ट्याङ्की सोकपिट र इनार सिमानाबाट 1 मिटर माथि उठाएर मात्र निर्माण गरौं। आकाशे पानीलाई क्याचपिट बनाई जमिन मुनि पठाएर ग्राउन्ड रिचार्ज गरौं। सार्वजनिक पानीको मुहान र निकासलाई असर पर्ने गरी कुनै संरचना निर्माण नगरौं। घर निर्माण गर्दा बाढी, पहिरो, आगलागी, सडक दुर्घटना, भूकम्प जस्ता विपदहरूलाई ध्यान दिएर मात्र निर्माण गरौं।
5: ललितपुर महानगरपालिकाको कार्यालय पुलचोक ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउनुहोस् मात्र रु 999 मा र 175 प्लस च्यानल सहितको फीचर फुल Via TV मात्र रु 150 मा। इन्टरनेट ओन्ली र टीवी सहितको अन्य प्याक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
2: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
3: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
2: बी नेपाली बाई नेपाली।
4: सम्पर्क नम्बर 01 53 68 555 01 53 68 555।

0: नबिल ब्याङ्क सँगै अघि।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

नमस्कार, यतिखेर बिहानको पाउने 12 बजेको छ। म अस्मिता श्रेष्ठ, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। प्रतिनिधि सभाको बैठक आज बस्दै, कृष्ण भीरको नयाँ ट्र्याक असोज 1 गतेदेखि सञ्चालन हुने, हुलाकबाट गरिने मतदानलाई सीमित पार्न ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक, र प्रिमियर लीगमा लिडर्सले न्यूकासललाई 4-1 गोलले हरायो। अब हालचाल विस्तारमा। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बैठक आज दिउँसो 1 बजेदेखि शुरू हुने जनाएको छ। बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्न उत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची

तय गरिएको छ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण एवं संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। त्यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामला मन्त्री सविता गौतमले एसियाली विद्यायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धमा सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ। प्रधानमन्त्री दैवी प्रकोप उदार कोषमा 14,02,73,29,770 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 वटा ब्याङ्कमा 10,40,49,43,516 रूपियाँ जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 वटा ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यस अघि 1,00,00,000 रूपियाँ निकासा गरिएको थियो। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाह सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो छरिदो सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको छ। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम उसुल गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्ग भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिकको सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गर्ने प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरूमा कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधिक गराउने विषय समेत उल्लेख गरेको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक अन्तिम चरणमा पुगेको छ। भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सम्पन्न गरी केही सवारी साधनलाई परीक्षणका रूपमा आवाजावट गराएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधनलाई सञ्चालनका लागि गर्न तीव्रता दिएको छ। त्यसै गरी नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँका अनुसार आज 11 दिनमा ग्राभलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। उहाँले सम्भवतः असोज 1 गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढाइरहेको बताउनुभयो। उहाँका अनुसार निर्माणको पहिलो चरणमा 9 देखि 10 दिनसम्म 11-12 उपकरण परिचालन गरिएको थियो। अहिले काम अन्तिम चरणमा पुगेकोले करिब 40-50 जना दक्ष तथा अदक्ष मजदूर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्स्ट्राभेटर सहित 5-6 वटा हेभी
इक्विपमेन्ट प्रयोग भइरहेका छन्। अहिले नयाँ ट्र्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभलिङ भइरहेको छ। सडकको कुनामा ड्रोन निर्माणमा गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रोन निर्माण गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। सब बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उहाँको भनाइ छ। करिब 300 मिटर लामो नयाँ ट्र्याकमा 7 मिटर चौडाइको सुरुङ र नाली सहित करिब 7.5 मिटरको संरचना निर्माण गरिएको उहाँले बताउनुभयो। यसै गरी कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत गौरी गङ्गा गाउँ नगरपालिका वडा नम्बर 2 को झोलमा आज बिहान करिब 8:30 बजे घटना भएको हो। से 1K1352 नम्बरको ट्रकले ठक्कर दिँदा त्यही ठाउँका 5 वर्षीय देवराज देउवाको मृत्यु भएको इलाका प्रहरी कार्यालय माला खेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हीरा सिंह महराले जानकारी दिनुभयो। ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बालकको धनकरी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। ट्रक र चालक लम्की चुहा नगरपालिका वडा नम्बर 2 बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय माला खेतीले नियन्त्रणमा लिएको छ। आज ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्वको सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तौलिया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धरती सहित अत्री, गौतम, भारद्वाज, जगदिन्न विशिष्ट कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकाले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको छ। आज काठमाडौँको टेको, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु भक्तजनहरूको खुल्चो लाग्ने गरिन्छ। अब अन्तर्राष्ट्रिय हालचाल। अमेरिकी सर्वोच्च अदालतले आउँदो नोभेम्बरमा मध्य अवधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे, जसले अमेरिकी हुलाक सेवा USPSलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनले योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीशहरू मध्ये 2 जनाले निर्णयप्रति असहमति जनाउनु भएको छ। न्यायाधीश ब्रेट क्याभानले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीहरूलाई चुनाव अघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताउनुभयो। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने कार्ययोजना आदेश जारी गर्नुभएको थियो। उहाँले कुनै ठोस प्रमाण बिनाइ हुलाक मार्फत हुने मतदानमा धाँधेलीको जोखिम रहेको दावी गर्नुभएको थियो। क्षयरोग अर्थात टिबी विरुद्धको नयाँ खोपहरूको 1 दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने गावीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेको नयाँ टिबीका खोपहरूको अर्को उपलब्धिमूलक रोग प्रतिरक्षक उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाविका प्रमुख सानिया निस्टारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले
जोड़ दिएको छ। नया र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउने एक दशकको अन्त्यसम्म नियमित स्वीकृति हासिल गरेको गर्ने अपेक्षा गरिएको छ। गाविको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030 देखि 2050 सम्ममा 73 लाख भन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। अब खेल हालचाल। इङ्ग्लिस प्रिमियर लिगमा लिडर्स युनाइटेडले न्यू क्यासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदानमा इङ्ल्याण्डले रोडमा आज बिहान भएको खेलमा लिडर्सले न्यू क्यासललाई सहजै हराएको हो। लिडर्सले एक गोल उपहार पाएको थियो। न्यू क्यासलका लुइस माइलीले खेलेको 32 मिनटमा आफ्नो पोस्टमा गोल गर्नुभयो। त्यसपछि 34 मिनटमा जोर्डन बोगलले गोल गर्दै लिडर्सको अग्रता डोबर बनाउनु भयो। डेमिनिक कार्भर्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिडर्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओकाफोरले अर्को गोल थप्नुभयो। न्यू क्यासलका बाजुमाना टुरेले 90 मिनटमा सान्टोना गोल फर्काउनुभयो। यो जितसँगै लिडर्स लिगमा अपराजित रहँदै 8 अङ्क सहित तालिकाको दोस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र सिटीको सम्मान 12 अङ्कमा छ। न्यू क्यासल 12 स्थानमा रहेको छ। अब मौसमसँग सम्बन्धित जानकारी। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा केही बेर अघि 11:30 बजेको तापक्रम 26 डिग्री सेल्सियस पुगेको छ। आज बिहानको न्यूनतम तापक्रम 19.3 डिग्री सेल्सियस रह्यो। आज बिहान 5:43 मिनटमा काठमाडौँ उपत्यकामा झुल्केको घाम भरे साँझ 6:14 मिनटमा अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। प्रतिनिधि सभाको बैठक आज बस्दै कृष्ण भीरको नयाँ ट्र्याक असोज 1 गतेदेखि सञ्चालन हुने। हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने ट्रम्पको योजनामा सर्वोच्च अदालतको रोक। र प्रिमियर लिगमा लिडर्सले न्यू क्यासललाई 4-1 गोलले हरायो। हालचाल अहिलेलाई यति नै। हालचालको अर्को बुलेटिन लिएर अपराह्नको 4:45 बजे आउने नै छौ। त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी राजन केसीसँगै म अस्मिता श्रेष्ठ बिदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना www.radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज हाम्रो पात्र र नेपाली पात्रबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, कार्यक्रम खुला मञ्चमा स्वागत छ। प्राविधिक साथी राजन केसीसँगै म अस्मिता श्रेष्ठ उपस्थित भइसकेका छौं। यो कार्यक्रम हरेक दिन मध्याह 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रमको सुरुवात सदा चाहिँ एउटा राष्ट्रिय गीतबाट गर्ने गर्दछौ। अहिले भने यो राष्ट्रिय गीत

0: नानी, रेडियो सगरमाथा खोल त, सुन्नु पर्यो।
1: हुन्छ काकी।
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।
3: भवन निर्माण कार्य सम्बन्धी ललितपुर महानगरपालिकाको सूचना। नक्सा पास दुई चरणमा हुन्छ। पहिलो पटक डिपिसीसम्म मात्र हुन्छ भने नक्सा पास अनुसार डिपिसी बनाइएको भए मात्र डिपिसी माथिको नक्सा पास हुन्छ। डिपिसी नक्सा स्वीकृत अस्थायी नक्सा पास भएपछि एक वर्षभित्र डिपिसी गर्नुपर्छ। नभएमा छ महिनाभित्र 5% दस्तुर तिरी म्याद थप हुन्छ, त्यसपछि म्याद थप हुँदैन। डिपिसी भन्दा माथि स्थायी नक्सा पासको म्याद 2 वर्ष हुन्छ। 2 वर्षभित्र सम्पन्न नभएमा म्याद सकिनु अगावै म्याद थपको लागि निवेदन दिनुपर्छ। यसरी निवेदन दिएपछि पुनः 2 वर्षका लागि म्याद थप हुन्छ। र कुलो, खोल्सा, खोला, नदी आदिको मापदण्ड पूर्ण पालना गरी भवन निर्माण गर्नुपर्छ। यस्तै घर निर्माण सँगसँगै धेरै अग्ला नहुने खालका जोखिम रहित रुखहरू पनि रोप्नुपर्छ।
0: सुन्यौ त नानी, रेडियो भने रेडियो नै हो, चाहिने कुरा मात्रै बोल्छ। हाम्रो पनि घर बनाउनु पर्ने राम्रो जानकारी पाइयो। जाउँ हामी पनि महानगरतिर नक्सा पास गर्न।
4: ललितपुर महानगरपालिकाको कार्यालय, पुलचोक, ललितपुर।
5: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
4: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
5: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
4: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
5: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
4: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
6: हैन, बाबा छोरीको के गफ हो?
4: राष्ट्रिय परिचय पत्रको कुरा नि।
6: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
4: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
7: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
8: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
9: नेपालको आफ्नो, नेपालमै बनेको अक्वा 100।
8: बी नेपाली, बाई नेपाली।
10: सम्पर्क नम्बर 0153568555, 0153568555।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: काठमाडौँ उपत्यकाको आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने अर्को एउटा विषय लिएर आइसकेका छौं। आज ऋषि पञ्चमी पर्व मनाइँदैछ, यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि संस्कृतिविद वीणा पौडेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई स्वागत गर्छौ। नमस्कार। यहाँलाई कार्यक्रम खुल्ला मञ्चमा स्वागत छ। आज ऋषि पञ्चमी पर्व परेको छ, ऋषि पञ्चमी पर्वको बारेमा बताइदिनुहोस् न अलि।
3: हजुर, ऋषि पञ्चमीको प्रमुख यो आधार भनेको आज गर्ने मुख्य कार्य भनेको चाहिँ नि हाम्रो यो प्रमुख ऋषिहरूमध्ये सातवटा ऋषिहरू मानिन्छन्। अनि प्राय पुरुषहरूले चाहिँ नि यो जनै पूर्णिमाको दिनमा यो जनै धारण गरेर स्नान गरेर यो चाहिँ नि उहाँहरूलाई उनीहरू चाहिँ गोत्र हाम्रो पुर्खाहरू भएको हुनाले सम्मान गर्ने चलन छ। आजको दिन चाहिँ महिलाहरूले जस्तो कश्यप बन्यो, अत्री, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठलाई सप्तऋषि भन्यो, अनि त्योमध्ये अनि फेरि अरुन्धती भनेर ऋषि पत्नी गौतमकी ऋषि पत्नी अनि उहाँलाई पनि सप्तऋषि अरुन्धतीसहित सप्तऋषि भयो नम भनेर त्यो पूजा गर्ने चलन मुख्य आजको दिन चाहिँ नि त्यो हो। अनि त्यो सँगै यसको अर्को बाटो चाहिँ नि अब यसलाई पछिल्लो समय चाहिँ विभिन्न गरेर यसलाई अलि अभिरञ्जन गरिएको छ। अनि यसको अर्को बाटो भनेको चाहिँ नि जस्तो पछिल्लो समय चाहिँ केही ग्रन्थहरू त्यस्ता पनि लेखिए, मुख्य चाहिँ नि हामीलाई यो शरीर शुद्धिको लागि सिकाउने 365 कति चिज चाहिँ प्रष्ट भनिएको हुँदैन, तर यसमा चाहिँ प्रष्टसँग 365 जति 365 विभिन्न प्रकारका पातहरू भनौँ अथवा त्यो देउताहरूलाई चढाउँदा पनि यो जौ तिल सबै गनेको 365 भनेको एक वर्षभरिका दिनहरू भए। त्यो चाहिँ कस्तो भने सिम्बोलिक रूपले 365 दिनै हामीले स्नान गर्नुपर्छ, 365 दिनै हामीले दाँत मान्नुपर्छ, होइन त्यो चाहिँ त्यो सिकाउनुको लागि गरिएको हो। तर यसलाई चाहिँ नि पछिल्लो कथा एउटा कस्तो जोड्यो भनेदेखि यो एउटा महिलाहरू जुन रजस्वला हुन्छन्, रजस्वला भइसकेपछि त्यो रजस्वला हुँदा चाहिँ विशेष त्यसमा चाहिँ यो कुरो गर्नुहुने यो कुरो गर्न नहुने भनेर त्यो कुरोहरू निश्चित नियमहरू बनाइए, जुन चाहिँ वास्तवमा त्यो बेलाको उनीहरूको ज्ञान अनुसार जस्तो अहिले आएर चाहिँ त महिलाहरू किन रजस्वला हुँदो रहेछन्, एउटा आमा बन्नुभन्दा अगाडिको एउटा एकदम गोल्डन पिरियड हो भन्ने कुरो त हामीले अहिले थाहा पाउँदै गयौँ विज्ञानको हिसाबले पनि। सुरुमा चाहिँ मान्छेलाई कस्तो भने एउटा त्यसरी अब कुनै ठाउँको शरीरबाट रगत बगिरहेछ भनेदेखि त्यो के हो त भने डरलाग्दो उनीहरूलाई कुरा केही पनि थाहा नभएर उनीहरूले त्यो हिसाबले एउटा केही नीति नियमहरू बनायो जुनद्वारा उनीहरू सुरक्षित हुन् भनेर, किनभने त्यो बेला त खुल्ला समाज थियो, हामी जङ्गली अवस्थामै बस्थ्यौँ नि त सुरुमा। त्यो अवस्थामा अलिकति यस्तो शरीरबाट रगत बग्यो के गरे पनि हिंसक जनावरहरूले चाहिँ त्यो आक्रमण गर्ने हुन्छ रगतको गन्ध पाएपछि, त्यो हिसाबले उनीहरू बाहिर नजाने बस्ने भनेको। अनि त्यसैलाई पछिल्लो समय चाहिँ यो जुन अब अहिले हामीले धेरैले यसको विरुद्ध आवाज उठाउँछौँ, यो ठिक होइन, हाम्रो शरीर त झन् पवित्र छ नि त, यसलाई चाहिँ किन धर्मसँग जोडेर अपवित्र मानेर हामीले अपवित्र काम छुवाछुत गरे भने आज किन पूजा गर्ने भनिराखेको हुन्छ नि। तर वास्तवमा पूजाको प्रसङ्ग चाहिँ नि अर्कै हो, त्यो दुईवटा कुरा यसमा मिसिएको छ कि आजको दिन चाहिँ सप्तऋषिले सम्मान गर्दा गरेको सँगै यो आत्मशुद्धि र प्रायश्चित भन्ने कुरा जोडिया हुनाले अनि यो चिज चाहिँ हामीले आजको युगमा चाहिँ धेरै महिलाहरूले यो कुरो ठिक होइन, हामी यो व्रत लिँदैनौँ गर्दैनौँ भन्ने आवाज उठाइराख्ने कारण चाहिँ यो हो।
2: हजुर, अब यो 365 छुट्टी अब डटिनले नाद मार्ने त्यस्तो गर्न नसक्ने अवस्थामा चाहिँ छोटकैमा पनि यो विधि गर्न मिल्छ?
3: होइन, अर्को हाम्रो हरेक विधिको चाहिँ कस्तो छ भनेदेखि जे कुरो पनि जस्तै यसमा पनि पञ्चगव्यहरू माटो खरानीहरू सबै चिजले स्नान गर्ने भनेको छ, माटो पनि थरी थरीका माटोको प्रावधान छ, कुनै तुलसीको मठबाट लिएको, कुनै पिपलको बोटको तलबाट लिएको, कुनै रातो माटो भनेर थरी थरीका माटोहरूको त्यसको के गुण छ भनेर होइन के पनि गर्न सकेन भनेदेखि हरेक कुरोको चाहिँ के छ भनेदेखि एउटा मानस हुन्छ, मानस स्नान अथवा मानस अर्पण त्यो पनि गर्न सकिन्छ। अब के पनि सकेन भनेदेखि सकेसम्म त्रिवेणीमा, तिनटा नदीको सङ्गममा, दोबानमा, अब ढुङ्गे धारामा, इनारमा, त्यो पनि सकेन भनेदेखि अहिले अब बाहिर नदीहरूमा नहुनसक्ने अवस्था छैन, त्यहाँ गएर त्यो के पनि केही चिज छैन भनेदेखि त्यो कुनै कुराको पनि आवश्यकता हुँदैन। त्यो चाहिँ सबै चिजहरूको लागि चाहिँ यसको लागि हाम्रो अल्टरनेट चाहिँ बताइएको छ, त्यो नभई एउटा मात्रै गरे हुन्छ भनेर।
2: हजुर, अब आजको दिनमा विशेष गरेर कर्कोरो खाने गरिन्छ, यसको बारेमा पनि बताइदिनुहोस् न, किन खाने गर्छ?
3: हाम्रो सबै सबै पर्व एउटा यति राम्रो छ कि सिजन अनुसार कुनमा के उम्रेको हो त्यो अनुसारको खाने त्यो बेलाको, अनि त्यो चिजमा चाहिँ हरेक कुरामा केही न केही तत्त्व हुन्छ, औषधि गुण पनि हुन्छ। त्यही भनेर आजको दिन चाहिँ नि सात्विक भोजन गर्ने हो होइन, अनि अझ सकेसम्म हलो नलगाएर आफै उम्रेका अन्नहरू हुन्छन् जस्तो सामा भन्छन्, कागुनो भन्छन्, यो चाहिँ नरोपेको कुरा आफै उम्रिने होइन, अनि त्यसपछि कन्दमूल्य कर्कलो, यो कर्कलोमा चाहिँ एकदमै धेरै महिलाहरूको लागि चाहिँ अति आवश्यक रहेछ भन्ने कुरो अहिले साइन्सले भनिरहेको छ। विभिन्न तत्त्वहरूमध्ये आइरन सबभन्दा बढी भनौँ न एउटा एकदम यो चाहिँ पोषण युद्ध भएको हुनाले प्रचुर मात्रामा आइरन फ्लाम तत्त्व पाउने भएको हुनाले यो चाहिँ नि आजको दिन चाहिँ विशेष गरेर अरू चिज नखाने, यो र भात मात्रै भात पनि अब भनौँ न चामलको भातभन्दा पनि चामा कागुनोको खानु चाहिँ जाति भन्दै यो चाहिँ हामीले कस्तो भने एकदम खानपानलाई महत्त्व दिएको थियो कि त्यो अनुसारको शरीर स्वस्थ हुन्छ भनेर हरेक हरेक चाडमा पर्छ, हरेक पर्वमा पर्छ थियो, आजको दिन पनि त्यो छ।
2: हजुर, अब यो ऋषि पञ्चमी मनाउने पहिला र अहिलेमा चाहिँ यहाँले के भिन्नता पाउनु भएको छ?
3: पहिला चाहिँ अलिक कट्टरेपन थियो होइन, ऋषि पञ्चमी दिनमा चाहिँ एकदम पहिलोचोटि यो पर सरेका केटीहरूलाई पनि बेग्लै राखेर पूजा गराउने त्यस्तो गर्ने, एकदम आत्मशुद्धि गर्ने त्यो गर्ने महिलाहरूको यो त्यो खालको एकदमै कट्टरपन बढी देख्थेँ मैले म सानो छँदाखेरि पनि कसै पनि। तर अहिले चाहिँ के त बिस्तारै अब यो चाहिँ हटेर गइसक्यो, यो धेरैजनाले त लिँदै लिनुहुन्न, अहिलेको केटीहरूले पनि यो चाहिँ आवश्यक छैन, यो चाहिँ हामीलाई चाहिँ एउटा हिंसा बोध गराउने पर्व हो यो भनेर। र अहिले त धेरै नै यसको संख्या चाहिँ नि अहिले चाहिँ मैले चाहिँ घटेको देखेको छु, केटीहरूले पनि दिँदैन, अरूले पनि दिँदैन, खालि एउटा केही वर्गले मात्रै अहिले लिइराखेको छ, घटेको छ पहिला हेरिकन अहिले चाहिँ मैले चाहिँ घटेको देखेको छु।
2: तिजको व्रत बसेपछि ऋषि पञ्चमीको व्रत बस्नै पर्छ कि के छ यसको विधि नियम?
3: होइन, दुइटा व्रतै फरक हो, यो खालि तिथिले द्वितीयदेखि सुरु हुने गरी द्वितीय भयो घर खाने, त्यसपछि तृतीया, चौथी भनेर गणेश चौथी भयो, अनि पञ्चमी लहरे तिथिले पर्या हो, नभए यो त के भने पञ्चमी भनेको त वास्तवमा पहिले अब जस्तो पनि चलन अनुसार यो पनि सबै जातिमा छैन, काठमाडौँको निवारहरूमा पनि पहिले गुफा राख्ने चलन भएको हुनाले उनीहरूले यो व्रत लिने गर्ने प्रायः त्यसले गर्दैन। यो चाहिँ पहाडियाहरूको जसलाई पर्वते भनिन्छ, पहाडेहरूले चाहिँ नि मिन्स भइसकेपछि लिने, अब मिन्स हुनुभन्दा अगाडि पनि लिँदैनन् यो होइन, दसवला हुनुभन्दा अगाडि पनि लिँदैन, मिन्स भइसकेपछि लिने हो। त्यस कारण के पनि पञ्चमीको व्रत लिँदैमा यो लिनुपर्छ भन्ने पनि छैन, यो यो लिनले पञ्चम तिजको लिनुपर्छ भन्ने पनि छैन। तिज तिज पनि एउटा के हो त आफ्नो स्वेच्छा हो, बिहा गर्नेले पनि नगर्ने पनि आफ्नो इच्छा अनुसार लिने हो, त्यसको उद्देश्य नै फरक हो पञ्चमीको उद्देश्य। दुईवटा व्रत गर्ने तरिका, व्रतमा पूजा गर्ने, अब तिजमा शिवको शिव पार्वतीको अथवा शिवको मात्रै पूजा गरिन्छ शिवलिङ्गको होइन, त्यसमा चाहिँ निराहार बसेर, अब आजको यो व्रत भनेको त निराहार पनि बस्नु पर्दैन, बिहानै खाने चलन पूजा सिद्ध, मध्याहमा पूजा गर्ने चलन हो, मध्याहमा पूजा सिद्ध आएपछि अब भातै खाने घरको सबै खाने भएको हुनाले यो चाहिँ त्यही पूजाको कन्टिन्युटी होइन यो। तर जस्तो आजको दिन पर्यो, हिजो यो जस्तो चौथी पनि परेर यो एकैचोटि पछिल्लो दिन पञ्चमी परेर दुई दिनै सिद्धिने भयो भनेदेखि चाहिँ घरमा पूजा गरेको छ भनेदेखि चाहिँ जुन पूजा कोठामा दियो कलश गणेश राखेर हिजो शिव पार्वती स्थापना गरेको हुन्छ त्यही ठाउँमा आज सप्तऋषि र अरुन्धति स्थापना गरेर पूजा गरिन्छ, त्यही नै त्यो उठाउनु पर्दैन कि त्यही ठाउँमा गर्न मिल्छ त्यो दिन पर्यो भने, तर दुईवटा पूजा एउटै होइन।
2: हजुर, अन्त्यमा के भन्न चाहनुहुन्छ? अन्त्यमा के भन्न चाहनुहुन्छ?
3: अनि यो चाहिँ कस्तो भनेदेखि अब सप्त मैले पनि पूजा गर्दाखेरि सप्तऋषिलाई सम्झिन्छु, सप्त सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ सप्तऋषिलाई सम्झेर उहाँहरूलाई आह्वान गर्ने दिन हो। अरू पक्ष भनेको यो चाहिँ हामीले यो यसरी नराम्रो गरे उस्तो गरे भन्नुभन्दा पनि यसको सकारात्मक पक्ष चाहिँ हेर्ने हो, यसको नराम्रो कुरा छन् भने यो चाहिँ विकृति हो है भनेर हामीले त्यसलाई आवाज उठाउनुपर्छ, सबै कुरो चाहिँ छोड्ने अथवा विरोध गर्ने चाहिँ होइन भन्छु म, राम्रो पक्ष दिने।
2: हजुर, व्यस्तताका बावजुद पनि समय दिनुभयो, कुराकानी गर्नुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। उहाँ हुनुहुन्थ्यो संस्कृतिविद वीणा पौडेल, उहाँसँग आज हामीले ऋषि पञ्चमी पर्वको बारेमा केन्द्रित रहेर कुराकानी गर्यो। यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने तीजसँग सम्बन्धित गीत सुनाउँछौं।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै भनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153685555 0153685555।
3: छोरी अगाडि बुझेर आयो त के भएको रहेछ?
4: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
3: लौ हेर, यो वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
4: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
3: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
4: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
3: छोरी कति राम्रो कुरा गर्यौ तिमीले।
5: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार, WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: हाम्रो पान हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
3: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज.

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राइ गर्न कहाँ हुन्छ र?
3: सावधान,
4: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य

0: नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाई कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा अब भने अर्को एउटा विषय लिएर आइसकेका छौं। आज कोइली देवीको जन्म जयन्ती परेको छ। यसै विषयमा केन्द्रित रहेर कुराकानी गर्नका लागि नै एकेडेमीका संस्थापक सदस्य सचिव नरेन्द्र राज प्रसाई हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। उहाँलाई स्वागत गर्छौ। नमस्कार।
1: नमस्कार बहिनी,
0: यहाँलाई कार्यक्रम खुल्ला मञ्चमा स्वागत छ। आज नेपाली संगीत जगतका गीतकार संगीतकार गायिकाका रूपमा परिचित कोइली देवीको आज जन्म जयन्ती परेको छ, उहाँलाई कसरी सम्झिनुहुन्छ?
1: नेपाली साहित्य नेपाली संगीतको एउटा विभूति नै हुनुहुन्छ। मैले चाहिँ 2063 सालमा एउटा ग्रन्थ लेखेको थिएँ, नारी शिविर भन्ने। त्यहाँ चाहिँ नेपाली साहित्यका नारी रत्नहरूको मात्रै जीवनी छ, 52 जनाको। त्यसमा उहाँलाई पनि साहित्यकार भनेरै मैले प्रस्तुत गरेको थिएँ त्यो ग्रन्थमा। र पछि मैले कोइली देवीको विषयमा बेग्लै एउटा कोइली देवीको जिन्दगानी भनेर बायोग्राफी उहाँको जीवनीको किताब पनि निकालेको थिएँ। आज उहाँको जन्म चाहिँ 96 वर्ष पुरा भएर 97 लागेको छ। र हामी सबैले स्मरण गर्नुपर्छ, रेडियो नेपालको स्थापना भएपछि पहिलोपल्ट गीत गाउने, पहिलोपल्ट गीत रचना गर्ने र पहिलोपल्ट सङ्गीत गर्ने कोइली देवी नै हुनुहुन्छ।
0: हजुर, उहाँको स्वभाव चाहिँ कस्तो थियो?
1: स्वभाव बाल्यकाल र युवाकाल त मैले भेटिनँ, लेखेका अनुसार चाहिँ उहाँ चाहिँ अलिकति दुःख पाएको मान्छे हो, घर परिवार दुःख पाएको मान्छे हो। अब त्यो सबै जानकारीको लागि चाहिँ नि मैले मेरो फेसबुक नरेन्द्र राज प्रसाई इन्दिरा प्रसाई भन्ने फेसबुकमा आज उहाँको सम्पूर्ण कथाहरू राखेको छु, मैले जीवनी राखेको छु, लघु जीवनी 1214 शब्दमा छ, त्यो हेर्नुहोस् न, त्यो हेर्न लगाइदिनुहोस् सरलाई पनि, सबै कुरा त्यहीँ लेखेकै छ मैले।
0: हजुर, अब उहाँले चाहिँ विशेष गरेर कस्ता खालका गीतहरू गाउनुभएको थियो, सङ्गीतहरू भर्नुभएको थियो गीतमा?
1: उहाँले चाहिँ अब खासगरी भजन धेरै गाउनुभयो, आधुनिक गीत पनि गाउनुभयो, लोकगीत चाहिँ त्यति गाउनु भएन, र आधुनिक गीत गाउनुभयो। उहाँलाई चाहिँ अब आधुनिक गीतको रचनाकार पनि हो र भजनको रचनाकार पनि हो उहाँ।
0: उहाँले कति जति गीत गाउनु भएको छ समग्रमा सबै गरेर?
1: मैले आज लेखेको त फेसबुकमा हेर्नुहोस् न, त्यो सबै बनोट नै लेखाएको छ मैले।
0: हजुर, अहिले हामी रेडियो कार्यक्रम खुल्ला मञ्चमा छौँ अनि हामी यहाँ कोइली देवीको बारेमा हामीले चर्चा गरिरहेका छौँ। यसै गरी अब उहाँले थुप्रै गीतहरू गाउनुभएको छ, थुप्रै पुरस्कारहरू पनि पाउनुभएको छ, होइन? अब उहाँले काल चाहिँ गाउनुभएका गीतहरूको संरक्षण गर्न चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
1: उहाँको संरक्षण म्युजिक नेपालले कति गरिराखेको पनि छ, रेडियो नेपाल नै उहाँको प्राण भनेको, उहाँले आफूलाई जीवन समर्पण गरेको ठाउँ रेडियो नेपाल हो, त्यो रेडियो नेपालको दायित्वमा पर्छ। र अहिले रेडियो नेपालमा पनि रेडियो नेपाल नेपाल टेलिभिजनको संयुक्त एउटा परियोजना, ठुलो एउटा संस्था छ, त्यसको चाहिँ उर्वशी बस्नेत हुनुहुन्छ, त्यसको बस्नेत हुनुहुन्छ, त्यसको अहिले कार्यवाहक अध्यक्ष, उहाँसँग पनि यस सम्बन्धमा कुरा गर्नु छ। किनभने योभन्दा अगाडिकाले कति गरे कति गरेनन् त्यो कुरालाई आफ्नो ठाउँमा राखौँ, तर उहाँ चाहिँ एउटा कला प्रेमी र साहित्य प्रेमी भएको हुँदा उहाँबाट चाहिँ यो कामहरू हुन्छ कि एउटा म्युजियमको स्थापना हुन्छ कि दीर्घकालीन रूपमा भन्ने मैले आशा गरेको छु।
0: हजुर, अब उहाँको गीतहरूलाई होइन अब युवा माझमा पछि पनि हामीसँग कोइली देवी जस्तो गायिका पनि हुनुहुन्थ्यो भनेर पछिसम्म पनि भावी पुस्ताहरूलाई पनि चिनाइराख्न चाहिँ के गर्नुपर्छ?
1: यो के छ भने बहिनी, कोइली देवीको जीवनकालमै हाम्रो नयाँ एकेडेमीले कोइली देवी पुरस्कारको स्थापना गरेको थियो, त्यो अहिलेसम्म हामीले निरन्तरता दिइरहेका छौँ। त्यो पुरस्कार चाहिँ एकजनाले 1 लाख रुपियाँ पाउनुहुन्छ पछिल्ला दशकदेखि पछिल्ला समयदेखि, र उहाँको जीवनी पूर्ण जीवनी लामो एउटा ठुलो ग्रन्थ नै म नरेन्द्र राज प्रसाईबाट लेखिएको छ, नयाँ एकेडेमीबाटै प्रकाशित भएको छ, र त्यो किताबले चाहिँ उहाँको साङ्गोफाङ्गो जीवनलाई त्यसले चाहिँ प्रतिनिधित्व गर्छ। त्यो किताब चाहिँ उहाँसँगै बसेर मैले लेखेको हो, उहाँसँगै सबै कुरा लिएर लेखेर त्यो किताबको भूमिका नै उहाँले लेख्नुभएको छ कि त्यो किताब चाहिँ म पढ्दै जाँदाखेरि म आफ्नो जीवनको जन्मेदेखि अहिलेसम्म आइरहेको मलाई आफैलाई आश्चर्य लागिरहेको छ तर सबै मेरो कथा भनेर उहाँले भूमिका पनि लेख्नुभएको छ त्यो किताबमा।
0: हजुर, उहाँको निधन चाहिँ कसरी भएको, कुनै रोगहरू लाएर हो कि के भएर हो?
1: उहाँ पहिला त्यहाँ लगनटोलमा सत्यनारायण प्रधानको घरमा बस्नुहुन्थ्यो र रेडियो नेपालबाट 5,000 रुपियाँ त्यतिखेर उहाँको पेन्सन आउँथ्यो। त्यो पेन्सन सबै सत्यनारायणलाई दिनुहुन्थ्यो अनि पछिल्ला दिनमा चाहिँ पहिला 5,000 दिनुहुन्थ्यो, 3,000 रुपियाँ दिनुहुन्थ्यो अनि त्यो 5,000 नै देऊ भनेर सत्यनारायणले धेरै भनौँ न एउटा दलाली गरेछन्। हुँदाहुँदै खुट्टाले भात पसिदिने दिने थालिदिने त्यस्तो गर्न थालेपछि कोइलीजीले आएर मसँग रुनुभयो अनि यतै हामीले नहिले नै संरक्षण गरेर राख्यौँ उहाँलाई र उहाँ चाहिँ दमको व्यथा थियो, उहाँको दमको व्यथाले नै भरेङ चढ्दा चढ्दै भरेङको टुप्पामा गएपछि उहाँ ती लडिराख्नु भएको थियो, ती निधन भएको देखियो।
0: हजुर, अन्त्यमा के भन्न चाहनुहुन्छ?
1: कोइली दिदी एउटा महान एउटा विभूति हुन्, अब आधुनिक कालको आधुनिक सङ्गीत साहित्य र स्वरको एउटा विभूति हो। उहाँ जस्तो व्यक्तिको संरक्षण गर्नुपर्छ। त्यतिखेर पनि मुक्त सम्राज्ञी उषा शेरचनहरूको पहलमा हामीले धेरै सहयोग गरेका थियौँ। हामी नईसँग आर्थिक भार चाहिँ त्यति ठुलो भनौँ न आर्थिक अवस्था त्यति ठुलो नभए तापनि हामीले उषा शेरचनहरू जस्ता मान्छे बटुलेर पनि उहाँको संरक्षण गरेका थियौँ र त्यस्तै अब उहाँ त हुनुहुन्न, उहाँका कृतिहरूको उहाँका गीतहरूको संरक्षण गरोस् राष्ट्रले भन्न चाहन्छु म।
0: यहाँको अमूल्य समय र यो कुराकानीको लागि धेरै धेरै धन्यवाद।
1: धन्यवाद धन्यवाद
0: धन्यवाद। उहाँ हुनुहुन्थ्यो कोइली देवीको जन्म जयन्तीको बारेमा हामीले नै एकाडेमीका संस्थापक सदस्य सचिव नरेन्द्र राज प्रसाईसँग कुराकानी गर्यौं। उहाँको अनुसार आज 96 औं जन्म जयन्ती पूरा भएर 97 औं जन्म जयन्तीमा प्रवेश गरेको छ कोइली देवीको। कोइली देवी नेपाली संगीत जगतका गीतकार संगीतकार गायिकाका रूपमा परिचित नाउँ हो। मकवानपुरको चिसा पानी गढीमा बाबु राम बहादुर बस्नेत र आमा नीलम बस्नेतको सन्तानको रूपमा 9 दशक अगाडि ऋषि पञ्चमीको दिनमा जन्मिनु भएको हो। कोइली देवीको

वीरेन्द्र ऐश्वर्या सेवा पदक रेडियो नेपाल तथा टेलिभिजनबाट समेत पुरस्कार प्राप्त गर्नुभएको छ। कोइली देवीले 2059 साल असार 8 गतेदेखि औपचारिक रूपमा गायन संगीत त्यागेको घोषणा गर्दै आफ्ना सबै वाद्य यन्त्र ललितपुर स्थित कलानिधि इन्दिरा संगीत महाविद्यालयलाई दान गर्नुभएको थियो। मुटु रोगका कारण 2064 साल पुष 6 गते भौतिक शरीरबाट संसारबाट छाडे पनि नेपाली संगीतमा कोइली देवीको योगदान हामीमा सधैँ ताजा रहनेछ। उहाँका कालजयी गीतहरू मार्फत उहाँ सधैँ नै हामीमाझ जीवित नै रहनेछ। कोइली देवीको आज जन्म जयन्ती परेको छ। उहाँको आज 97 जन्म जयन्ती परेको छ। यसै विषयमा हामीले कुराकानी गर्यौं। यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। अब नै कार्यक्रम खुल्ला मञ्चमा कोइली देवीले नै गाउनु भएको एउटा गीत सुनाउँछौं।

नेपाली रेडियो नेपाली आवाज यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्च मध्याहको 12 बजेदेखि 2 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम खुल्ला मञ्चमा विभिन्न विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गर्दै आएका छौं। आज ऋषि पञ्चमी, आज टेकुको ऋषेश्वर महादेवमा पनि मेला लागेको छ र विभिन्न शिवालयहरूमा पनि आज मेला लागिरहेको छ। कार्यक्रम खुला मञ्चमा हामी ऋषि पञ्चमीमा कर्कोरो किन खाइन्छ भनेर पनि हामीले एउटा जानकारी यहाँहरूलाई दिन लागेका हौं र यो जानकारी शिलापत्र.com/ सावार गरेर यहाँलाई सुनाउन लागेका छौं। हिन्दू नारीहरूको ठूलो चाड आज तीजपछि यो ऋषि पञ्चमीको दिनमा कर्कोरोको तरकारी खाने प्रचलन छ। अघिल्लो दिन निराहार व्रत बसेर पञ्चमीको दिन नदी किनारमा नुहाई धुवाई गरेर पूजा अर्चना गरेपछि कर्कोरोको तरकारीसँग खाना खाने गरिन्छ। ऋषि पञ्चमीका दिन कर्कोरो नै खानुपर्ने जबरजस्त धार्मिक मान्यता छैन,

यद्यपि यो खानी गरिन्छ। यस्तै गरी सुइरो भएर उम्लिएका कन्दमूल सेवन गर्दा राम्रो हुने कुरा शास्त्रमा पनि उल्लेख छ। नुहाइसकेपछि पूजा आजा गरेपछि शुद्ध कन्दमूल खाने मान्यताकै आधारमा कर्कोलको तरकारी खाने चलन सुरु भएको जानकारहरूले पनि बताएका छन्। धार्मिक मान्यतासँगै कर्कोलको तरकारी खानुका थुप्रै फाइदाहरू हुन्छन्। जस्तो कि चिकित्सक अरुणा उप्रेतीका अनुसार कर्कोलोमा प्रशस्त मात्रामा आइरन पाइन्छ, सँगै क्याल्सियम, भिटामिन ए, भिटामिन सी, भिटामिन के लगायतका शरीरका लागि आवश्यक पौष्टिक तत्त्वहरू पनि पाइन्छ। अघिल्लो दिन व्रत बसेकी नारीले भोलिपल्ट कर्कोलो खाँदा स्वास्थ्यलाई आवश्यक धेरै पौष्टिक तत्त्व एउटै तरकारीबाट पाइने भएकाले कर्कोलो खाने चलन चलेको हुनुपर्छ भनेर पनि उहाँले भन्नुभएको छ। ऋषि पञ्चमीको दिन मात्र होइन, अघि पछि पनि कर्कोलो खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ। चिकित्सकहरूका अनुसार कर्कोलो खाने हो भने रक्त अल्पत्ताबाट बच्न मद्दत पुग्छ। बाहिरका बत्ता र प्याकेटका कुहिएका खानेकुरा भन्दा कर्कोलो र पीडा को तरकारी प्रयोग गर्नु धेरै राम्रो हो भनेर भनिएको छ। चीन, ब्राजिल, ताइवान, बंगलादेश र अफ्रिकामा पनि कर्कोलो खाने चलन छ। दक्षिण अमेरिका त्यसै गरी पानामा जस्ता देशमा पनि सुप बनाएर खाइन्छ। कतिपय ठाउँमा कर्कोलोको जरा अर्थात पिडालुलाई आलुको सट्टा प्रयोग गरिने गरिन्छ। युरोपमा रोमन समयकै यता पिडालु कसरी पकाएर खाने भनेर किताबमै लेखिएको छ। कर्कोलोमा कम फ्याट र सोडियम हुन्छ, यसमा पोटासियम भने अत्याधिक हुन्छ। यही कारणले यो उच्च रक्तचाप भएका व्यक्तिका लागि अति उत्तम मानिन्छ। यसमा भएको फाइबर र कार्बोहाइड्रेटले रक्त प्रवाहलाई सरल बनाउँछ र तनावलाई पनि घटाउँछ, जसले हृदयघात हुनबाट बचाउँछ। कर्कोलोमा हुने भिटामिन सी, भिटामिन ए र फेनोलिक एन्टीअक्सिडेन्टले क्यान्सरजन्य तन्तुहरूलाई निकालेर फ्याट्न पनि मद्दत गर्छ र फेरि बढ्न पनि दिँदैन। त्यस्तै कर्कोलोले हाम्रो तौल पनि बढ्न दिँदैन। तर घुँडा दुखिएको समस्या भएका मानिसले कर्कोलो र पिडालु कम खाएकै वा खानामा हामीले पिडालु कम खाएकै राम्रो हुन्छ। जसको चाहिँ घुँडा दुखाइ भएको छ उहाँहरूले यो नखाँदा नै राम्रो हुन्छ भनेर यो जानकारीमा भनिएको छ। र यो जानकारी हामीले शिलापत्र.com साभार गरेर यहाँहरूलाई सुनायौं। यतिखेर तपाईँ कार्यक्रम खुल्ला मञ्च सुनिरहनु भएको छ। कार्यक्रम खुल्ला मञ्चमा आज ऋषि पञ्चमी पर्व परेको छ। यहाँहरू सम्पूर्णलाई ऋषि पञ्चमी पर्वको धेरै धेरै शुभकामना पनि छ। कार्यक्रम खुल्ला मञ्चको समय पनि सकिन लागेको छ। कार्यक्रम खुल्ला मञ्च सुनेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। त्यसै गरी प्राविधिक बाटो सम्हालिदिनु भएकोमा प्राविधिक साथी राजन केसीलाई धन्यवाद दिँदै कार्यक्रम खुल्ला मञ्चमा पृष्ठभूमिमा बजेको गीत छोड्दै म अस्मिता श्रेष्ठ विदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
2: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
1: बी नेपाली बाई नेपाली।
3: सम्पर्क नम्बर 01-53-68-555 01-53-68-555।
4: हाम्रो पन, हाम्रो गौरव,
5: नेपाली रेडियो, नेपाली आवाज,
4: रेडियो सगरमाथा FM 102.4 MHz।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 एमबिपिएस इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01 59 70 444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
1: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
0: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
1: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
0: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
1: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटो सहितको विवरण हेर्न सकिन्छ।
2: हैन बाबा, छोरीको के गफ हो?
1: राष्ट्रिय परिचय पत्रको कुरा नि।
2: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
1: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
3: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
4: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने? बरु नेपाली नै रोज्ने।
5: नेपालको आफ्नो, नेपालमै बनेको आक्वा 100।
4: बी नेपाली, बाई नेपाली।
6: सम्पर्क नम्बर 0153568555, 0153568555।

0: तनिकु नीति निवेदन बीमा थुकथ निवेदन बिलकी मेगु निधय नीति मैड तनिजा जुई
1: ठ खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोकथे छेद देखिगु नापनाप टस्क तजा मजुई कथ जोकी मजुईको सीमा नपीमा
2: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनी चिन छेदन माउ जखिले दुहे खनियन दत्का नु चिन उने महानगरपालिका नक्सा पास या त
3: इन्जिनियर म्याडम याद रहोस् मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्
4: किन राजेश जी
3: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठीक
5: हाम्रो पन हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
6: रेडियो सगरमाथा FM 102.4 MHz

0: झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प। झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।
1: काठमाडौँ उपत्यकाको आवाज
2: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: दाइ, मैले तपाईँलाई एकदम मनपर्ने र तपाईँले खोजी खोजी पढ्ने शिक्षक मासिक पत्रिका उपहार
1: ल्याइदिएको। ए, मैले नपढेको अङ्कै परेछ, मैले खोजिरहेको हो, नपाएको थिएँ
0: त्यसैले ल्याइदिएको नि।
1: यो सबैले पढ्नुपर्ने पत्रिका हो नि त यो।
0: अबदेखि यो पत्रिका निस्किन साथ म पत्रिका पसले साउजीलाई दाइको घरमा लगिदिए भन्छु।
1: हुन्छ हुन्छ।
2: सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूको पत्रिका शिक्षक मासिक।
3: हाम्रो पन, हाम्रो गौरव।
2: नेपाली रेडियो, नेपाली आवाज,
3: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नबिल ब्याङ्क सँगै अघि।
1: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान ल त एकचोटि बताइदिनुहोस्।
2: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
1: ए हो है?
2: अनि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
1: ल कस्तो राम्रो कुरा त।
2: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
1: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
2: हस्, यहाँलाई पनि धन्यवाद छ काका।
3: ललितपुर महानगरपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 MBPS इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा।

नमस्कार, यतिखेर अपरान्नको पौने पाँच बजेको छ। म सम्झना पन्त, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। मकवानपुरको इन्द्र सरोवरमा इभी गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चारजनाको ज्यान गयो। र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदै। अब हालचाल विस्तारमा। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिकै इभी गाडी दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश 03-001J-0702 नम्बरको इभी आज दिउँसो दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इभीमा 8 जना सवार थिए, उहाँहरूमध्ये 6 पुरूष र 2 महिला रहेको जनाइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका 4 जनामध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ र 1 जनालाई हेटौँडा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार घटनास्थलमा प्रहरी र ट्राफिक टोली परिचालन गरिएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपझोङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यान आकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिमचट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिम नदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्याहरू हिमाली क्षेत्र सहित समग्र नेपालले भोग्नु परेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरपझोङ जलवायु सम्मेलन आयोजना भएकोमा खुशी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र पालिका बीच बलियो सहकारी हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। घरपझोङ गाउँपालिकाले आयोजना गरेको 2 दिने सम्मेलनको आज कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो। सम्मेलनमा देशभरका धेरैजसो गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको छ। हिम पहिरोबाट भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाजीले अपूरणीय जनधन सहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्रसंघको 81 औं महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम सहित व्यापक तयारी भइरहेको समयमा यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रूपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान समको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट रसुवाको भोटे कोशी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रूपियाँ निकासा गरिएको थियो। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद समीक्षा बास्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिएको कार्यप्रति प्रश्न उठाउनु भएको हो। आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उहाँले उल्लेख गर्नुभयो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने उहाँले बताउनुभयो। अस्पतालमा उपचाराधीन बिरामी, त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ। यो आफैमा गम्भीर विषय बनेको उहाँले स्पष्ट पार्नुभयो। मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्यूज हुन नसक्ने भन्दै सांसद बास्कोटाले यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड़ दिनुभयो। मानव जीवनलाई टीआरपीको मूल्यमा तोलिने काम बन्द हुनुपर्ने उहाँको भनाई थियो। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले अस्पतालमा उपचाराधीन बिरामीहरूलाई अनावश्यक हैरानी नहोस् भन्नका लागि मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित बहुआयामिक विषयलाई समेटेर छिट्टै मेडिकल नेग्लिजेन्स ऐन लागू गर्नुपर्ने बताउनुभयो। आईसीयूमा बिरामीको संवेदनशीलता र सुरक्षाको प्रोटोकल कसरी कायम गर्ने भन्ने सम्बन्धमा स्पष्ट मापदण्ड बनाउनुपर्ने उहाँको भनाइ छ। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि उच्च स्तरीय संसदीय समिति बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ। आज सिंहदरबारमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद व्यवस्थापनका लागि उच्च स्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्टमबाट समेत सम्बोधन भएको 3 साता बित्दा समेत कारण नभएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो। समिति सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार, व्यवस्थित र पहुँच नपुगेका ठाउँमा राहत पुर्याउन सहयोगी बन्ने उहाँले बताउनुभयो। उहाँले एक साताभित्र उच्च स्तरीय संसदीय समिति बनाउन आग्रह गरिएको बताउँदै विपदका कारण स्थगित भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई अघि बढाउन पनि सभामुखको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो। त्यसै गरी उहाँले पार्टीको 15 महाधिवेशन अन्तर्गत तल्लो तहदेखि केन्द्रसम्मको कार्यतालिकाबारे सभामुखलाई औपचारिक जानकारी गराइएको पनि उल्लेख गर्नुभयो। यसैबीच नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपील गर्नुभएको छ। देउवाले आज एक साथ बुधे अपील जारी गर्दै पछिल्लो समय कंग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पार्टीको विधि विधान, पद्धति र परम्परा विपरीत केन्द्रीय समितिको निर्णयलाई व्यवस्था गर्दै संस्थापनले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उहाँको आरोप छ। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानूनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको देउवाले बताउनु भएको छ। उहाँले देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व भएको दावी गर्नुभएको छ। कुनै पद वा जिम्मेवारीप्रति आफूलाई लोभ नरहेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। देउवाले विगत 35 वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्ने बताउँदै उपलब्धिमा सन्तुष्ट भएर बस्ने नभई जनताको
अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सृजना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्नुभएको छ। उहाँले कंग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंगसिर 21, 22 र 23 गते हुने 15 महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। घटनामा अन्य 2 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिकै रहेको चाभाज गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो। विस्फोटपछि लागेको आगलागीमा परि 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका 2 जनाको शरीरमा करिब 60% जलेको र उहाँहरूको उपचार भइरहेको बताइएको छ। बेलगावी कर्नाटकको राजधानी बेंगलुरूदेखि करिब 506 किलोमिटर उत्तर पश्चिममा पर्छ। घटनाका सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी फ्रिज विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ। अब खेल हालचाल। एसियाली फुटबल महासंघ साफले बंगलादेशमा आगामी नोभेम्बर 5 हुने साफ च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुनेछ भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ र नोभेम्बर 17 फाइनल खेल हुने जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। काठमाडौँ उपत्यकामा केही बेर अघि 4:30 तापक्रम 25 डिग्री सेल्सियस रहेको छ। आज बिहान 5:43 काठमाडौँ उपत्यकामा झुल्किएको घाम भरे साँझ 6:14 अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। मकवानपुरको इन्द्र सरोवरमा इभी गाडी दुर्घटना हुँदा 4 जनाको मृत्यु। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 जनाको ज्यान गयो र बंगलादेशमा हुने साफ च्याम्पियनसिपको उद्घाटन खेलमा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुने। हौस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर साँझ 6:45 आउनेछौ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्त आचार्यसँगै म सम्झना पन्त विदा हुन्छु। रेडियो सगरमाथा इन्टरनेट ठेगाना radiosagarmatha.org.np का साथै रेडियो सगरमाथाको फेसबुक पेज नेपाली पात्रो र हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुन्छ। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: आमा, ए आमा, ए आमा, मेरो घाँटी दुख्यो, टुक्निनलाई पनि गाह्रो भएको छ।
1: ए केही हुन्न, चुप लाग, तातो पानी खाइदे, निको भइहाल्छ नि।
2: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
3: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
1: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
4: ए मुनियाको बाबुजी, सुन्नुभयो, अब त त्यो जङ्गलको बाटो पनि ठुलो हुने भएछ नि।
5: सडक चौडा बनाउनु त ठिकै हो, तर वन जङ्गल, वन जन्तुलाई नोक्सानी पो गर्लाई कि भन्ने पो दुख लागिरहेको छ।
4: जनावरको पनि के पिर गर्नु नि?
5: अरे, जङ्गल भनेको वन जन्तुको घर हो। जङ्गल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्रि जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के?
4: भर्खर भर्खर त गाउँमा बाटो बने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
5: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ, त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर, मानिस, पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जङ्गल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
4: बातुवा त ठिकै भन्नुभयो।
6: वन्यजन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
7: NBL अटो लोन,
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
7: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
7: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: हाम्रो पन, हाम्रो गौरव,
11: नेपाली रेडियो, नेपाली आवाज,
10: रेडियो सगरमाथा FM 102.4 MHz।

सङ्गीत र साहित्यको अनन्त आकाशमा चम्किएका नक्षत्र अनि मौलिक र वास्तविक सिर्जनाका शिल्पीहरूमा समर्पित प्रस्तुति सङ्गीत आकाश।

0: हाम्रो पन, हाम्रो गौरव
1: नेपाली रेडियो, नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू.
2: हाम्रो पन, हाम्रो गौरव, नेपाली रेडियो, नेपाली आवाज,
3: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज.

हेलो त भाइ बहिनीहरू, बाहिर निस्क त हो, सबैजना लाइन लागेर बस्छ। अब हामी पिटी खेल्ने, एक दुई तिन च।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: विगत 23 वर्षदेखि नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवा प्रदायकको रूपमा रहेको र देशमै पहिलो पटक फाइबर इन्टरनेट घर घरमा पुर्याउन सुरुवात गर्ने वायानेटको विशेष अफरको लाभ लिन छुट्नु भएको त छैन नि। अब पाउनुहोस् 200 एमबिपिएस इन्टरनेट सब्सक्रिप्सन मात्र रु 979 प्रति महिनामा, साथसाथै वाया टिभी पनि उपलब्ध छ। थप जानकारीको लागि नजिकको वायानेटको कार्यालय वा काठमाडौँ उपत्यका र बनेपाको लागि प्रादेशिक नम्बर 01-5970-444 सिधै कन्ट्याक्ट गरेर बुझ्न सक्नुहुनेछ।
2: बाबा, राष्ट्रिय परिचय पत्र त बनाए तर यसमा विवरण सच्याउनु पर्ने भयो, के गर्ने होला? मिल्छ कि मिल्दैन?
3: परिचय पत्रमा कुनै त्रुटि भएमा वा विवरण थपघट गर्नुपर्ने भएमा सम्बन्धित व्यक्तिले त्यस्तो विवरण सच्याउन वा थपघट गर्न तोके बमजिमको ढाँचामा जिल्ला प्रशासन कार्यालय वा तोकिएको निकायमा गई निवेदन दिएर विवरण सच्याउन सकिन्छ। छोरी, राष्ट्रिय परिचय पत्र प्राप्त गरिसकेको भए सो परिचय पत्र फिर्ता गरी आफ्नो विवरण सच्याई नयाँ बनाउन सकिन्छ। राष्ट्रिय परिचय पत्र नम्बर जारी भएको भए विवरण सच्याई परिचय पत्र छपाईका लागि आवेदन दिन सकिन्छ।
2: राष्ट्रिय परिचय पत्र छापिएपछि मात्र विवरण सच्याउन पाइन्छ भन्छन्, के परिचय पत्र पाएपछि मात्र विवरण सच्याउन पाइने हो र बाबा?
3: होइन छोरी, परिचय पत्र नछापिए पनि विवरण सच्याउन मिल्छ। राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण दर्ता गरिसकेपछि राष्ट्रिय परिचय पत्र नम्बर जारी भएपछि विवरण फरक परेमा सच्याउन मिल्छ।
2: राष्ट्रिय परिचय पत्र सम्बन्धी आवेदन र आफ्नो परिचय पत्र छापिएको वा नछापिएको कसरी थाहा पाउने त बाबा?
3: आफ्नो आवेदन स्वीकृत भएपछि फोनमा राष्ट्रिय परिचय नम्बर सहितको एसएमएस आउँछ। यदि नआएमा एन स्पेस आवेदन नम्बर लेखेर 300001 एसएमएस पठाई जानकारी पाउन सकिन्छ। थप जानकारी पाउनका लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको सिटिजन पोर्टलबाट परिचय पत्रको अवस्था जानकारी प्राप्त गर्न तथा आफ्नो फोटोसहितको विवरण हेर्न सकिन्छ।
4: हैन, बाबा छोरीको के गफ हो?
3: राष्ट्रिय परिचय पत्रको कुरा नि।
4: अनि यो राष्ट्रिय परिचय पत्र हाम्रो चाहिँ बनाउनु पर्दैन? यसको मान्यता र प्रयोग के छ र?
3: यो त नागरिकको आधिकारिक डिजिटल पहिचान हो, जसले सरकारी सेवा, सामाजिक सुरक्षा, बैंकिङ, राहदानी आवेदन, मतदान र अन्य सार्वजनिक सेवाहरू प्राप्त गर्न सहजीकरण गर्छ। लैडा, आजै जाउँ राष्ट्रिय परिचय पत्र बनाउन।
5: नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
6: काठमाडौँ उपत्यकाको आवाज
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

नमस्कार, यतिखेर साँझको 7:15 बजेको छ। म सम्झना पन्त, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। कृष्णभीरमा ट्र्याक खोल्ने काम सकियो, आउँदो बिहिबारदेखि दुईतर्फी यातायात खुल्ने। जर्मनीमा विमान दुर्घटना हुँदा 3 डच नागरिकको मृत्यु। र एसियाली खेलकुदका लागि दिपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा। अब हालचाल विस्तारमा। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ।

अवली 2050 बमोजिम तोकिएको अवधिभित्र रमाना दिनुपर्ने कानूनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो समय सरुवा भएका कर्मचारीलाई निजामती सेवा नियमावली 2050 नियम 40 बमोजिमको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नगरी पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको जानकारी प्राप्त भएको मन्त्रालयले आएको छ। यसका कारण स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सृजना भएको मन्त्रालयको भनाइ छ। निजामती सेवा नियमावली 2050 नियम 38 उपनियम 2 खण्ड ग बमोजिम सरुवा भएको कर्मचारीलाई तोकिएको म्यादभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको तलब भत्ता रमाना नदिने कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गरिने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ। मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना गर्न निर्देशन दिँदै अन्यथा कानून बमोजिम हुने चेतावनी दिएको छ। मन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई समेत लेखा परीक्षणका क्रममा सरुवा भएका कर्मचारीलाई रमाना नगरी तलब भत्ता भुक्तानी गरेको विषयमा बेरुजु कायम गरी निर्णय कार्यान्वयनमा सहयोग गर्न अनुरोध गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरपझोङ जलवायु सम्मेलनका क्रममा पठाउनु भएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघको 81 महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ। यसै गरी जलवायु परिवर्तनले नेपालको हिमाली पहाड़ी र तराई क्षेत्रमा परिरहेको गम्भीर असरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण गराउने पनि प्रधानमन्त्रीको भनाइ छ। विश्वव्यापी रूपमा तापक्रम वृद्धि हुँदा हाम्रा हिमालहरू पग्लिने, हिमचट्टान टुक्रिने, हिमालहरू फुट्ने, हिमनदीहरूको बहाव बढ्ने, पानीका मुहानहरू सुक्दै जाने र मौसममा अप्रत्याशित परिवर्तन आउने लगायतका समस्या हिमाली क्षेत्र सहित समग्र नेपालीले भोग्नु परेको तथा जलवायु परिवर्तनका कारण स्थानीयको जनजीवन, कृषि, जैविक विविधतामा पनि असर पर्न थालेको प्रधानमन्त्री शाहले बताउनु भएको छ। हिमाली जिल्ला मुस्ताङको जोमसोममा घरपझोङ जलवायु सम्मेलन आयोजना भएकोमा खुशी व्यक्त गर्दै उहाँले जलवायु परिवर्तनको असर सामना गर्ने कार्यमा संघ, प्रदेश र पालिका बीच बलियो सहकारी हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। घरपझोङ गाउँपालिकाले आयोजना गरेको 2 सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको थियो। सम्मेलनमा देशभरका धेरै गाउँपालिकाका प्रमुख तथा नगरपालिकाका मेयर एवं जिल्ला समन्वय समितिका प्रमुखहरूको सहभागिता रहेको थियो। हिम पहिरोबाट भोटेको सिहुँदै त्रिशुली नदीमा आएको बाढीले अपूरणीय जनधन सहित भौतिक सम्पत्तिको क्षति पुर्याएको तथा संयुक्त राष्ट्र संघको 81 महासभामा प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यक्रम सहित व्यापक तयारी भइरहेको अवस्थामा यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ। यसैबीच जलवायु अन्याय विरूद्ध सामा गाउँका युवा आमरण अनसन बस्ने भएका छन्। हिमाली क्षेत्रले भोगिरहेका दुःखका विरूद्धमा जिल्लाको चुम्लुम्री गाउँपालिका 1 सामा गाउँका युवाले मनास्लु बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका हुन्। जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्नुपर्ने माग सहित आगामी असोज 2 गतेदेखि 18 गतेसम्म अनसन बस्न लागेको स्थानीय धावा नोर्बु लामाले बताउनु भएको छ। गोर्खाका प्रमुख जिल्लाधिकारीलाई सम्बोधन गरी लेखिएको 8 ध्यानाकर्षण पत्र सामा गाउँका वडाध्यक्ष कर्मा छेवाङ लामा, मनास्नु संरक्षण क्षेत्र आयोजनाको स्थानीय इकाई कार्यालय र सामा गाउँ प्रहरी चौकीमा पेश गरेको उहाँले बताउनु भएको छ। पत्रमा मनास्लु आधार शिविर तथा सामा गाउँ क्षेत्रमा यो वर्ष धेरै नयाँ हिमताल थप भइरहेकाले यसबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन तथा यसबाट बच्न अप्नाउनु पर्ने उपायको खोजी गर्न सरकार समक्ष माग गरिएको छ। त्यस्तै नेपाल र चीनमा रहेका हिमताल तथा
नदीको संयुक्त रूपमा अध्ययन

0: अनुगमन गर्न माग गरिएको छ भने हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तनको प्रभावका विषयमा पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ। विश्वव्यापी वातावरणीय प्रदूषणमा नेपालको योगदान जम्मा 0.4% योगदान रहेकोमा प्रदूषण फैलाउने विकसित राष्ट्रबाट नेपालले पाउनुपर्ने जलवायु क्षतिपूर्ति र न्यायका लागि जोरदार पहल गर्न पनि माग गरिएको छ। एसियाली विधायकी संस्थाहरूको परिषद काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिट्युसन्स क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव नेपालको संसदबाट अनुमोदन भएको छ। प्रतिनिधि सभाको आज बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले क्यालीको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मतिले अनुमोदन गरेको हो। यो प्रस्ताव मन्त्री गौतमले यही भदौ 17 गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो, जसलाई आज निर्णयार्थ पेश गरिएको हो। प्रस्तावमा उल्लेख भए अनुसार क्याली एसियाली कानून निर्माण तथा तर्जुमा गर्ने संस्थाहरूको सहयोग आदान प्रदान गर्ने उद्देश्यले समझदारी पत्र मार्फत स्थापना गरिने अन्तर सरकारी परामर्शदाता निकाय हो। क्यालीका संस्थापक सदस्यहरूमा उज्बेकिस्तान, थाइल्याण्ड, मंगोलिया र कोरिया रहेका छन्। समझदारी पत्र कार्यान्वयनमा आइसकेको छ। गणतन्त्र कोरियाको कानून मन्त्रालयले एसियाली कानूनी प्रणालीहरूको साझा विकासका लागि अनुसन्धान तथा सूचना प्रविधिको प्रयोग गर्दै कानून तर्जुमा तथा निर्माण सम्बन्धमा निरन्तर रूपमा सहकार्य तथा समन्वय गर्ने उद्देश्यले क्याली स्थापना गर्ने कार्य अगाडि बढाइएको हो। सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताउनु भएको छ। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औषध 90 देखि 95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलप्रासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। नवनियुक्त उद्योग मन्त्री शाहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको थियो। मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेशनलाई पत्रचार गरेको जनाइएको छ। नेपालको माग बमोजिम थप दैनिक 60 बुलेट ग्यास दिन आइओसी तयार भएको मन्त्री शाहले जानकारी दिनुभयो। अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,79,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहतकोषबाट रसुवाको बोटेकोसी नदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत यसअघि 1 अर्ब रुपियाँ निकासा गरिसकिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा मन्त्री खनालले नेपालको सार्वभौम सत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। उहाँले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा आफूले व्यक्त गरेको वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्तिको आशय विगतमा देखिँदै आएको आन्तरिक राजनीतिक ध्रुवीकरण तथा परराष्ट्र नीति र कूटनीतिको संकीर्ण राजनीतिक अस्थिरीकरणबाट मुक्त हुनु रहेको स्पष्ट पार्नुभयो। ओल्ड ब्यागेज भन्ने अभिव्यक्ति नेपालको गरिमामय इतिहास, राष्ट्रिय विरासत, सार्वभौम सत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय हितको रक्षा र ऐतिहासिक दस्तावेजहरूको संरक्षणप्रति लक्षित नभएको उहाँले बताउनुभयो। त्यस अभिव्यक्तिलाई राज्य र सरकारको निरन्तरता तथा राज्यको विरासत विपरीत अर्थ लगाउनु अतिशयोक्तिपूर्ण हुने उहाँको धारणा छ। छिमेकी मुलुकसँगको सम्बन्धलाई आन्तरिक राजनीतिक लाभ हानिको औजार बनाउने गलत अभ्यास नै विगतको बोझ भएको भन्दै उहाँले त्यसलाई त्यागेर अघि बढ्न वर्तमान सरकार दृढ रहेको स्पष्ट सन्देश दिन खोजेको बताउनुभयो। बैठकमा सांसद सीता थपलियाले परराष्ट्र मन्त्री खनालले भारत भ्रमणका क्रममा द्विपक्षीय वार्तामा वर्तमान सरकारसँग पुरानो ब्यागेज नभएको अभिव्यक्ति दिएको सन्दर्भमा प्रश्न गर्नुभएको थियो। त्यसको जवाब दिँदै मन्त्री खनालले वर्तमान सरकार कुनै पनि पूर्वाग्रह, संकीर्णता र अनावश्यक अविश्वासको बन्दी नबनी पारस्परिक समानता, सम्मान, विश्वास र आर्थिक साझेदारीका आधारमा छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई रूपान्तरणकारी दिशामा अघि बढाउन चाहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभाको बैठकमा आईसीयूभित्र अन्तर्वार्ता लिएको विषयले प्रवेश पाएको छ। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाकी सांसद समीक्षा बास्कोटाले संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचार हुने कक्षमा अन्तर्वार्ता लिएको कार्यप्रति प्रश्न उठाउनु भएको हो। आईसीयू अस्पतालको अत्यन्त संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीहरूको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उहाँले उल्लेख गर्नुभयो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिइने उहाँले बताउनुभयो। अस्पतालमा उपचाराधीन बिरामी त्यसमाथि आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा लिन स्वीकृति दिनु कति नैतिक अभ्यास हो भन्दै उहाँले प्रश्न गर्नुभएको छ। यो आफैमा गम्भीर विषय बनेको उहाँले स्पष्ट पार्नुभयो। यसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन नसक्ने भन्दै सांसद बास्कोटाले यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो। मानव जीवनलाई टीआरपीको मूल्यमा तोलिने काम बन्द हुनुपर्ने उहाँको भनाइ थियो। यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उहाँले अस्पतालमा उपचाराधीन बिरामीहरूलाई अनावश्यक हैरानी नहोस् भन्नका लागि मेडिकल नेग्लिजेन्ससँग सम्बन्धित बहुआयामिक विषयलाई समेटेर छिट्टै मेडिकल नेग्लिजेन्स ऐन लागू गर्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन्। सांसद सुशीला ढकाल आचार्यले किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न बजारमा हुने कृत्रिम मूल्य वृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताउनुभयो। यसै गरी सांसद गणेश कार्कीले सांसदको गरिमा पहिरनबाट नभई कामबाट स्थापित हुने बताउनुभयो। मुलुकको भविष्य परिवर्तन गर्ने जिम्मेवारी का सांसद आफै पनि परिवर्तन हुनुपर्ने उहाँको भनाइ छ। सांसद राधिका रम्तेले विपदको जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन दीर्घकालीन डुबान नियन्त्रणका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनु भयो भने सांसद प्रभा कार्कीले खाना पकाउने एलपी ग्यासको अभावका कारण उपभोक्ता मारमा परेको भन्दै आपूर्ति सहज बनाउन सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। सांसद वसुमाया तामाङले भोटीकोसी बाढीबाट धेरै नागरिक घरबार विहीन भएको उल्लेख गर्दै वृद्ध वृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताउनुभयो। प्रभावितको सुरक्षित पुनस्थापना तथा पुनर्वासका लागि विशेष पहल गर्न सरकारसँग उहाँले आग्रह गर्नुभयो। तपाईँ अहिले रेडियो सगरमाथामा हालचाल सुनिरहनु भएको छ। अब एकैछिन विश्राम।
1: म एक चेतनशील नागरिक हुँ, दैनिक जीवन चलाएको छु, परिवारप्रतिको आफ्नो जिम्मेवारी पनि पुरा गरेकै छु। सामाजिक जिम्मेवारी चाहिँ कसरी वहन गर्ने होला भन्ने मनमा लागिरहेछ।
2: घर, परिवार, आफन्त, साथीभाइ अनि जीवनका पाटाहरू सबैतिर पाउँछु म आफूलाई, तर पनि केही नपुगे जस्तो, केही गर्न पाए हुन्थ्यो जस्तो भइरहन्छ।
3: यसका लागि त रेडियो सगरमाथाको साथी बन्नुहोस् न, आफ्नो सामाजिक उत्तरदायित्वको इच्छा पनि पुरा हुन्छ अनि सन्तुष्टि पनि मिल्छ।
4: तपाईँ पनि बन्ने होइन त रेडियो सगरमाथाको साथी। दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जको साथी।
2: यसका लागि के गर्नुपर्छ?
3: केही पर्दैन, हरेक वर्ष सानो रकम सहयोग गरेर रेडियो सगरमाथाको साथी बन्न सकिन्छ।
4: थप जानकारीका लागि आजै रेडियो सगरमाथाको टेलिफोन नम्बर 5153100 र मोबाइल नम्बर 9840028898 सम्पर्क गर्न सक्नुहुन्छ।
3: नेपाली रेडियो, नेपाली आवाज, रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: विश्रामपछि फेरि स्वागत छ। अब बाँकी हालचाल। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्व बीच सर्वदलीय बैठक बस्ने भएको छ। राष्ट्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भोलि बिहान 11 बजे बैठक बस्न लागेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ। यसैबीच राष्ट्रपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ। यही भदौ 26 गते बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको हो। संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरीका महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर व्यक्त गरिएका केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिनुभएको छ। त्यस बैठकको शून्य समयमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। साथै उहाँले महानिरीक्षक कार्की विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगदेखि संसदका सार्वजनिक लेखा समितिमा भ्रष्टाचार गरेको आरोपका उजुरीहरूको चाङमाथि चाङ थपिँदै गएको दावी पनि गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले विपद व्यवस्थापनका लागि उच्च स्तरीय संसदीय समितिबाट बनाउन सभामुखको ध्यानाकर्षण गराएको छ। आज सिंहदरबारमा कंग्रेस संसदीय दलका नेता भीष्मराज आङ देम्बेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गर्दै सत्तापक्षका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकमा विपद व्यवस्थापनका लागि उच्च स्तरीय संसदीय समिति बनाउने विषय उठेको र रोस्ट्रमबाट समेत सम्बोधन भएको 3 साता बित्दा समेत कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो। समिति सरकारको विरोधमा नभई सरकारलाई थप जिम्मेवार व्यवस्थित र पहुँच नबुकेका ठाउँमा राहत पुर्याउन सहयोगी बन्ने उहाँले बताउनुभयो। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपील गर्नुभएको छ। देउवाले आज एक साथ बुधे अपील जारी गर्दै पछिल्लो समय कंग्रेसभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। पार्टीको विधि विधान पद्धति र परम्परा विपरीत केन्द्रीय समितिको निर्णयलाई व्यवस्था गर्दै संस्थापनले विशेष महाधिवेशनको प्रक्रिया अघि बढाएको उहाँको आरोप छ। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु राजनीतिक, नैतिक, कानूनी तथा संवैधानिक दृष्टिले उपयुक्त नभएको देउवाले बताउनु भएको छ। उहाँले देशभरका महाधिवेशन प्रतिनिधिबाट विधिवत निर्वाचित सभापतिका रूपमा 15 महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनैतिक तथा नैतिक दायित्व भएको दावी गर्नुभएको छ। कुनै पद वा जिम्मेवारीप्रति आफूलाई लोभ नरहेको पनि उहाँले स्पष्ट पार्नु भएको छ। देवाली विगत 35 वर्षमा मुलुकले हासिल गरेको विकास, परिवर्तन र उपलब्धिको तुलनात्मक समीक्षा गर्नुपर्ने बताउँदै उपलब्धिमा सन्तुष्ट भएर बस्ने नभई जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सृजना गर्न र आर्थिक समृद्धि हासिल गर्न अझ धेरै काम बाँकी रहेको उल्लेख गर्नुभएको छ। उहाँले कंग्रेसभित्रको वर्तमान मतभेद अन्त्य गरी एकता, सहमति र सहकार्यका आधारमा आगामी मंगसिर 21, 22 र 23 गते हुने 15 महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। आगामी असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि अन्य दस्तावेजको तयारी अन्तिम चरणमा पुगेको जनमत पार्टीले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा तथा महिलाको सहभागिता 1/3 पुर्याउने बताइएको छ। जनमत पार्टीका अनुसार महाधिवेशनबाट बढ़ीमा 17 जना पदाधिकारी निर्वाचित हुनेछन्, जसमा अध्यक्ष 1, उपाध्यक्ष बढ़ीमा 7, महासचिव 1, उपमहासचिव 1 र सचिव बढ़ीमा 7 जना रहनेछन्। निर्वाचित हुन नसकेका वा रिक्त पदमा पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ। साथै कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले कटान गरेर सड़क भाँसिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णभीर खण्डमा पर्सि बिहिबारदेखि दुईतर्फी गाड़ी चलाउने सड़क विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाड़ी सञ्चालन भइरहेकोमा बिहिबार बिहानदेखि पूर्ण रूपमा सड़क सञ्चालन गर्ने तयारी सड़क विभागको छ। बाढ़ी र पहिरोका कारण क्षति पुगेको कृष्णभीरमा विज्ञहरूको प्राविधिक अध्ययनपछि 250 मिटर लामो नयाँ ट्र्याक बनाइएको हो। अहिले सड़कमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने र सुरक्षाका लागि बस्ती तथा ट्राफिक संकेत राख्ने काम भइरहेको छ। सम्भावित पहिरो हटाउन उपकरणहरू तयारी अवस्थामा राखिनुका साथै वैकल्पिक मार्गका रूपमा बेनीघाट फिस्लिङ खण्डमा पनि काम अघि बढाइएको छ। कैलालीको गौरीगंगा नगरपालिका 4 स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देव बहादुर बम विरूद्ध 2,00,000 रूपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बम विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारका अनुसार विद्यालय व्यवस्थापन समितिको सदस्यका रूपमा सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै बमले सेवाग्राहीसँग 2,00,000 रूपियाँ घुस माग्नु भएको थियो। सूचना तथा उजुरीका आधारमा अख्तियारको कञ्चनपुर स्थित कार्यालयबाट खटिएको टोलीले बमलाई सेवाग्राहीबाट 2,00,000 रूपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा बमले आफ्नो पदीय हैसियतको दुरूपयोग गर्दै सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै घुस लिएको पुष्टि भएको अख्तियारको दावी छ। अख्तियारले बम विरूद्ध 2,00,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगो बराबर जरिवाना सजायको माग दावी गरेको छ। धनुषाको विदेह नगरपालिकाबाट झण्डै 2 साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदेह 6 का कमलेश महतोका 15 महिने छोरा सिद्धान्तलाई गैराति विदेह 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका 9 की पुनिता देवी पासवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनुभयो। 4 जनाको मृत्यु हुने गरी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 सल्लेमा भएको दुर्घटनामा घाइते भएका मध्ये 3 जनाको पहिचान खुलेको छ। 3 जनाको अवस्था गम्भीर छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार घाइते हुनेमा चालक 12 कलैयाका 20 वर्षीय अमीर अन्सारी रहेको र उहाँको अवस्था गम्भीर रहेको बताइएको छ। यस्तै मकवानपुर हेटौडाकी कल्पना तामाङको ढाड, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। 12 कै 21 वर्षीय बबिया कुमारी यादवको अवस्था मध्यम र बोल्न नसक्ने अर्का पुरूष गम्भीर घाइते भएका छन्। उहाँहरूलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ ल्याइएको प्रहरीले जनाएको छ। मृतकको भनी पहिचान हुन सकेको छैन। आज दिउँसो 2 बजेतिर हेटौडा भीमफेदी कुलेखानी फाकेल सड़क खण्ड हुँदै काठमाडौँबाट बिरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश 03-001-0720 नम्बरको भाडाको इभी सड़कबाट भीरमा तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। पश्चिमी जर्मनीमा विमान दुर्घटना हुँदा 3 जना डच नागरिकको मृत्यु भएको छ। डच विदेश मन्त्रालयका अनुसार मृतकमा 57 र 58 वर्षका 2 पुरूष तथा 23 वर्षीय 1 महिला छन्। नेदरल्याण्ड्सको हिलभर्समबाट उडेको विमान जर्मनीको उत्तरी राइन वेस्ट फालिया राज्यको एर्केलेन्ज जिल्ला स्थित गर्डेराथ नजिकै दुर्घटनामा परेको हो। स्थानीय समयअनुसार बिहान 10:25 रडारको सम्पर्कबाट बाहिरिएको विमान करिब 11:18 दुर्घटनाग्रस्त भएको जनाइएको छ। विमान हिलभर्सम फ्लाइट संस्थामा दर्ता रहेको थियो। दुर्घटनाको कारण खुलेको छैन। कारण पत्ता नलागेसम्म सम्बन्धित व्यवस्थापनले सबै उडान तत्कालका लागि स्थगित गरेको जनाएको छ। यसैबीच भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ। घटनामा अन्य दुईजना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्याण्ड नजिकै रहेको चाभाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो। विस्फोटपछि लागेको आगलागीमा पनि चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अब खेल हालचाल। एसियाली खेलकुद प्रतियोगिताका नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह एरीको नेतृत्वमा टोली घोषणा गरेको छ। संघले आज घोषणा गरेको टोलीमा एरीसँगै कुशल भुटेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप चोरा, लोकेश बम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहनु भएको छ। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा शुरू हुँदैछ। नेपाल पहिलो खेल असोज 9 गते अफगानिस्तानसँग र दोस्रो खेलमा असोज 10 गते जापानसँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाका स्टार ब्याटर डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्ने भएका छन्। 39 वर्षीय वार्नर दशैंपछि नेपाल आउने काठमाडौँ गोर्खाजले जनाएको छ। एनपीएल खेल्न आउने विदेशी खेलाडी मध्ये वार्नर अहिलेसम्मकै ठूला नाम मध्ये एक हुन्। अस्ट्रेलियाले सन् 2015 र 2023 एक दिवसीय तथा सन् 2021 T20 विश्वकप जित्दा वार्नर टोलीका प्रमुख खेलाडी थिए। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 6:30 बजेको तापक्रम 22 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 18 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 28 देखि 30 डिग्रीसम्म पुग्ने अनुमान छ। भोलि बिहान उपत्यकामा 5:43 बजेर घाम झुल्कने र साँझ 6:13 बजेर अस्ताउने विभागले जनाएको छ। अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन। जलवायु परिवर्तनको जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाई। कृष्णभीरमा ट्र्याक खोल्ने काम सकियो, आउँदो बिहिबारदेखि दुईतर्फी यातायात खुल्ने। जर्मनीमा विमान दुर्घटना हुँदा 3 डच नागरिकको मृत्यु र एसियाली खेलकुदका लागि दिपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा। हौस् त, हालचाल अहिलेलाई यति नै। अर्को बुलेटिन लिएर राति 9:45 बजे आउनेछौँ। त्यतिन्जेलसम्मको लागि हालचाल कक्षबाट प्राविधिक साथी समन्त आचार्यसँगै म सम्झना पन्त विदा हुन्छु। रेडियो सगरमाथा सुन्दै गर्नुहोला। नमस्कार।

0: होइन ए इन्जिनियर बाबु, मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
1: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
0: ए हो है।
1: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र वडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
0: ल कस्तो राम्रो कुरा त।
1: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
0: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागेँ है।
1: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय, फुलचोक, ललितपुर।

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जङ्गल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: नबिल ब्याङ्क सँगै अघि।
1: आया आमा, आया आमा, आया आमा, मेरो घाँटी दुख्यो, थुक्निनलाई पनि गाह्रो भएको छ।
2: ए केही हुन्न, चुपलाग तातो पानी खाइदे, निको भइहाल्छ नि।
3: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
4: सावधान, के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
2: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।
5: मै रेडियो चाकिसा नेन माला
6: ज्यू बा
7: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
8: छेदनीको नीति ध्यान बि मागु खे यल महानगरपालिका या सूचना
9: नक्सा पास निगु चरनेजी नापा डीपीसी तक जुइसा नक्सा पास जु कठ डीपीसी याना टगु जुसा जक वये लिपा डीपीसी चुए या नक्सा पास जुइ
8: डीपीसी नक्सा स्वीकृत अस्थायी नक्सा पास जुगु दछि दुने डीपीसी यामा मजुसा खुला दुने न्यागु प्रतिशत दस्तुर पुला म्या थप याफै थुका थ ज्यापु अंकाली हन निदय नीति म्या तनिगु ज्याजुइ डीपीसी शिविर छुए स्थायी नक्सा पास जुगु म्याद निद तक जुइ निदल दुने पु मवासा म्याद फिन ह म्याद तनिगु नीति निवेदन बीमा थुकथ निवेदन बिलकी मेगु निदय नीति म्याद तनि ज्याजुइ
9: ठ खुशिया मापदण्ड बालक ध्यान बिया छेदनीमा ठोक ठहे छेद देखिगु नाप नाप टस्क तजा मजुई कठ जोखिम मजुईको सीमा नपीमा
5: तालमै रेडो देगुला रेडवा खने छित माउजुको कनी चिन छेदन माओ जखिले दुहे खनियन दत्का नु चिन उनी महानगरपालिका नक्सा पास या त

झ्याल र ढोकाबाट धोका नपाउन लगाउनुहोस् स्वदेशमै निर्मित गुणस्तरीय नेपाटप यूपीपीसी को झ्याल र ढोका। न बाङ्गिएला भन्ने डर, न त खिया र धमिरा लाग्ने पिर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ। बजारमा उपलब्ध काठ र आल्मुनियम फ्रेमहरूको उत्कृष्ट विकल्प, झ्याल र ढोका अब दिँदैन धोका। नेपाटप सब ठिक ठाक।

0: नमस्कार, आज कुराबाट म दीपक रियालको. भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट सहित तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति गराएको छ र त्यसपछि उद्धार राहतको चरणसँगै अहिले प्रभावित नागरिकको पुनर्स्थापना, क्षतिग्रस्त संरचनाको पुननिर्माण र पूर्वाधारलाई कसरी पुनः सञ्चालन गर्ने भन्ने विषय अहिले चुनौतीपूर्ण बन्दै गएको छ. अहिले तीन तहको सरकार छ, सङ्घ, प्रदेश र स्थानीय. विपदको पहिलो घडीमा नागरिकको सबैभन्दा नजिकको सरकार भनेको स्थानीय सरकार नै हो र त्यो जिम्मेवारी पनि स्थानीय सरकारकै हुन्छ. त्यसैले यस्तो ठुलो विपदमा स्थानीय सरकारले कसरी काम गरिरहेको छ, कहाँ सफल भयो स्थानीय सरकार, कहाँ कमजोरी रह्यो स्थानीय सरकारको भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ. यसै सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भोटेकोसी बाढीबाट प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भएको छ. छलफलमा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो. प्रधानमन्त्रीसँगको भेटमा बाढीपछिको पुनस्थापना, पुननिर्माण, सडक तथा पुल जस्ता पूर्वाधारको पुननिर्माण र प्रभावित नागरिकलाई तत्काल राहत तथा दीर्घकालीन व्यवस्थापनका विषयमा के छलफल भएका छन् यिनै सन्दर्भमा अहिले म विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठसँग कुराकानी गर्न लागिरहेको छु. यति बेला उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ. म राजनजीलाई आजको कुरामा स्वागत गर्छु. यहाँलाई स्वागत छ राजनजी.
1: नमस्कार, धन्यवाद.
0: राजनजी, जुन भोटेकोसीमा आएको यो विनाशकारी बाढीपछि तपाईँले नेतृत्व गरिरहेको नगरपालिकाले सबैभन्दा पहिले काम चाहिँ के गर्यो?
1: हामीले यो पूर्व सूचना हामीलाई केही समय अगाडि मात्रै आयो होइन. अब यो चाहिँ अलिक ठुलो रूपमा यो बाढी आइरहेछ, यसले सबैलाई लिएर जान्छ भन्ने खालको कुरो आइसक्यो तटीय क्षेत्रहरूमा भनौँ न. त्यो आएपछि हामीले अब तटीय क्षेत्रका नागरिकहरूलाई हामीले फोन मार्फत होइन, त्यसपछि वेबसाइटहरू मार्फत, आफ्नो पेज मार्फत उहाँहरूलाई नोटिस पनि जारी गर्यो र हाम्रा टिमलाई चाहिँ विपदका टिमहरूलाई माइकिङ गर्नलाई हामीले तटीय क्षेत्रमा पठायौँ. अब त्यसपछि जुन खालको आयो यो कसैले कल्पना पनि गर्न नसक्ने खालको त्यो चाहिँ ठुलो क्षतिको रूपमा होइन, यसले चाहिँ पुरै अब चाहिँ संसारै ढाकेर आएको जस्तो भयो र धेरैलाई धेरैजना हताहत भए होइन, हाम्रा नागरिकहरू हताहत भए होइन, अब चाहिँ हाम्रा घरहरू बगाएर लिएर गए, पुरिए होइन, सम्पत्तिहरू अब हाम्रो
0: यो तहस नहस त देखियो होइन, हामीले पनि देख्यौँ होइन, तपाईँहरूले पनि झन् नजिकबाट देख्नुभयो होइन, अनुभव गर्नुभयो. दुःखदायी घटना भयो यो, प्राकृतिक विपत्ति होइन, जुन खालको कल्पना गरेको भन्दा पनि बाहिरको विपत्ति चाहिँ आयो होइन. यसमा चाहिँ विदुर नगरपालिकाभित्र जुन कति परिवार प्रत्यक्ष प्रभावित भए अथवा उहाँहरूको अवस्था के छ, होल्डिङ सेन्टरमा कस्तो अवस्था छ, क्षतिको मूल्याङ्कन तपाईँहरूले कसरी गरिरहनु भएको छ, यो अलिकति जानकारी दिनुहोस् न.
1: हाम्रो चाहिँ यो अब अहिले एप्रोक्सिमेटली होइन, अब हामीले चाहिँ अब लगतहरू उठाउन होइन लिनलाई हाम्रा संयन्त्रहरू, सचिव, कर्मचारी होइन, स्वास्थ्य कर्मी, स्वयं सेविकाहरू हाम्रो होइन सबै चाहिँ लगायौँ होइन. सबै लगाउँदा अहिले एप्रोक्सिमेटली 1750 घरधुरी चाहिँ अहिले क्षति भएको अवस्था छ होइन. यसबाट चाहिँ हाम्रो करिब 7000 सङ्ख्या होइन जना चाहिँ प्रत्यक्ष रूपमा प्रभावित भएको छ. हाम्रो वडा नम्बर 13, हाम्रो 13 वडा छ विद्युत नगरपालिकामा होइन, 8 चाहिँ करिब 50% भन्दा बढी क्षति भएको छ. दुईवटा चाहिँ आंशिक रूपमा क्षति भएर करिब 13 वडामा 10 चाहिँ मा चाहिँ क्षति पुगेको अवस्था छ. 1160 हेक्टर जमिन होइन, खेतीयोग्य जमिन चाहिँ हाम्रो करिब 25,000 चान्चुन रोपनी हुन्छ, त्यो सबै यसले क्षति पुर्याएको अवस्था छ. अब हाम्रो जुन खालको अब स्टार्ट भइसकेपछि हामीले उद्धारको कार्यलाई पहिला तीव्रता दियौँ होइन, सकेसम्म जीवितै उद्धार गर्ने कुराहरूमा हामी लाग्यौँ होइन. रसुवाको हकमा पनि त्यो इपिसेन्टरकै रूपमा रहेको कारणले होइन, तत्कालीन चाहिँ हेलिकप्टरहरू जुन खालको सँगै सरकार भनौँ न ले चाहिँ जुन खालको एकदमै छिटोभन्दा छिटो उद्धारको कार्यमा चाहिँ अगाडि बढेको यो अद्वितीय जस्तो मलाई लाग्छ होइन. त्यो हिसाबको समन्वय गरेर हामीले प्रदेश सँगसँगै समन्वय गऱ्यौँ. प्रदेश पनि क्याबिनेटले मुख्यमन्त्री पनि आइसक्नु भएको थियो होइन, त्यहाँ बेलुकासम्म आइसक्नु भएको अवस्था छ. मन्त्री प्रधानमन्त्रीहरूको पनि यहाँ भिजिट भयो, चासो भयो, सबै खालको कुरा भयो, उद्धारहरू गऱ्यौँ. त्यसपछि अब चाहिँ राहतका कुराहरूमा पनि त्यही अनुसारले अगाडि बढ्यो होइन, सबै सङ्घ संस्थाहरू जोडिनुभयो होइन. पहिला त विद्युत नगरपालिकाले सुरुवात गर्यो, हाम्रै हामीले खरिद गरेर हामीले रसुवा पनि पठायौँ होइन. पहिलो हाम्रो मान्यता हिसाबले हामीले रसुवा पठायौँ, सोही अनुसार अब त्यसपछि हाम्रा स्थानीय जनताहरूलाई पनि दिन थाल्यो र अब रसुवाबाट पनि उद्धार गरेर ल्याउने क्रम जारी रह्यो होइन. विदुरका पनि रह्यो, हामीले करिब 28 जति होल्डिङ सेन्टरहरू हामीले स्थापना गऱ्यौँ र 3,000 बराबरीमा चाहिँ हामीले त्यहाँ होल्ड गऱ्यौँ होइन, होल्डिङ सेन्टरमा। अब यो होल्डिङ सेन्टरमा रहेर व्यवस्थापनहरू त पेचिलो कुरा नै थियो होइन, यो किनभने सामूहिक हिसाबको व्यवस्थापनमा अलिक कठिनाई नै हुन्छ यो फेरि होइन, यो चाहिँ अब एकदमै ठुलो महाप्रलय डिजास्टर आएको बेला त्यो हिसाबले हामीले चाहिँ एकदमै आफ्नो सक्दो हामीले रिसोर्सहरू सक्दो हामीले चाहिँ संयन्त्रहरू प्रयोग गरेर होल्डिङ सेन्टरमा हामीले राख्ने काम गऱ्यौँ होइन। राख्ने काम गरेपछि अब अहिले होल्डिङ सेन्टरहरूलाई चाहिँ कसरी हामीले सकेसम्म मिनिमाइज गर्दै होइन, यो रोग महामारी फैलिन सक्ने जुनलाई मध्यनजर गरेर हामीले एउटा विदुर नगरपालिकाले चाहिँ कन्सेप्ट बनायो सेल्टर टु रुम होइन एज अ रेन्टल, र त्यसपछि होम भन्ने अवधारणा बनायो होइन। सोही अनुसार हामीले 10,000 घोषणा गऱ्यौँ होइन, निर्णय गऱ्यौँ प्रति परिवारलाई हामीले उहाँहरूलाई चाहिँ उठेदेखिको जुन खालको नित्य कर्म हुन्छ नि होइन, के अरे टुथब्रसको पेस्ट गर्नेदेखि
0: उहाँहरूलाई
1: सुत्ने बेलासम्मको होइन, सुत्ने बेलाको सम्म प्रबन्ध गर्ने होइन, बेडिङका कुराहरू, बेडका कुराहरू, दराजका कुराहरू होइन, त्यसपछि ग्यास सिलिन्डर अहिले जुन खालको अभाव छ तैपनि हामीले चाहिँ मन्त्रालयसँग समन्वय गरेर ग्यास सिलिन्डर विथ ग्यास होइन, किचन सेटहरू होइन।
0: यो अलिकति राजनजी भनौँ न, तपाईँले जुन एउटा भनौँ न सामान्यतया सङ्घ प्रदेश र स्थानीय तहबिच समन्वय छैन भनिरहँदा चाहिँ यो विपदको बेलामा समन्वय भयो, केन्द्रीय सरकार पनि आयो, प्रदेश सरकार पनि आयो भन्नुभयो, एउटा खुसीको पाटो त्यो पनि रह्यो होइन। हुन त अब यो उद्धारको काम अझै पनि जारी छ त्यहाँ, किनभने जलविद्युत आयोजनाहरू भएको हुनाले अरू सामान्यतया अरू उद्धार जुन बाँच्न सक्ने जुन हुन्छ नि बाढीका कारण उहाँहरूलाई चाहिँ त्यही दिन त्यसपछि लगातार गरियो, तर अब जलविद्युतको क्षेत्रमा चाहिँ अझै कठिन चाहिँ देखियो त्यो क्षेत्रमा होइन।
1: हो एकदम कठिन कठिन देखियो होइन, अब त्यो तपाईँको सुरुङहरू खनिएको त्यो पुरिएको अवस्था होइन, अब चाहिँ ढोकाइ नदेखिएको अवस्था विभिन्न अब चाहिँ टेक्निकल हिसाबले अब त्यो कारणले गर्दाखेरि होइन, अब त्यहाँ स्पेसै नरहने होइन, खोल्दाखेरि पनि थाहा पाएपछि पनि हेलिकप्टर ल्यान्ड पनि गर्न नसक्ने होइन, त्यहाँ उद्धार गर्न जानेहरू एकदमै कठिन रूपमा त्यहाँ गइरहेको हामीले हरेक दिन होइन, जसा गृहमन्त्रीज्यूहरूको पनि उपस्थितिमा हामी सधैँ हुन्थ्यौँ होइन, समीक्षा गर्थ्यौँ।
0: राज्यको तर्फबाट उद्धारमा कुनै कसुर बाँकी चाहिँ राखिएन, तर
1: राखिएन एक दुई दिन अलमल पक्कै पनि भयो होला होइन, समन्वयको कमी होला, किनभने त्यो ठुलो महामारी थियो यो चाहिँ नेपालको मात्रै नभएर विश्वमै विश्व जगतमै पहिलो होइन, यति चाहिँ 22 किलोमिटर रेन्जमा यति ठुलो क्षति होइन, यति मानवीय र चाहिँ भौतिक क्षति भएको यो पहिलो पटकको घटना हो होइन, यस बिचमा यसबाट उत्रिनको लागि अब पहिलाउनको लागि पनि केही दिन अलिकता होइन अलमलमा परे पनि आफ्नो बेस्ट चाहिँ हाम्रो सङ्घले पनि दिएको छ, प्रदेशले पनि होइन, जस्तो अब यसमा हाम्रो कनेक्टिभिटी टुट्या अवस्थामा वैकल्पिक मार्गहरूको माध्यमबाट होइन रसुवाको कनेक्टिभिटी होइन जोड्नको लागि जुन खालको भूमिका निर्वाह गर्नुभएको छ होइन, सङ्घले पनि सोही अनुसार चाहिँ मन्त्रीहरू सबै आउनुभएको छ, सम्माननीय प्रधानमन्त्री, सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय सभामुख लगायत सम्पूर्ण मन्त्रीज्यूहरू पनि र यहाँका मान्यज्यूहरू पनि होइन,
0: प्रदेश आन्तरिक रूपमा पनि भएका नेताहरू त्यहाँ पुग्नुभयो, एउटा
1: मान्यज्यूहरूमा
0: आजै पनि होइन विज्ञ टोलीहरू विभिन्न देशका चाहिँ पुग्नु भएको छ होइन, आज बिहान अनुगमनमा जानुभएको थियो होइन, हिजो तपाईँले प्रधानमन्त्रीसँग नि भेटघाट गर्नुभयो, अलिकति प्रधानमन्त्री बालेन्द्र शाहसँग भएको भेटमा चाहिँ तपाईँले विदुर नगरपालिकाको तर्फबाट के कुराहरू चाहिँ माग राख्नुभयो?
1: विदुर नगरपालिकाले अहिले एउटा कन्सेप्ट हामीले अगाडि सार्यौँ होइन, विदुर नगरपालिकाले विदुर नगरपालिका मात्रै नभएर होइन रसुवा अन्य पालिका अन्य जिल्लाकाहरूलाई पनि सोही अनुसार हामीले सेल्टर दियौँ होइन, हामी प्रभावित हामी यत्रो 40% बढी प्रभावित भएको होइन आउट अफ 100 विदुर नगरपालिका हुँदा पनि हामीले मानवता नभुलिकन होइन हामी नेपाली दाजुभाइ हौ भन्ने हिसाबले हामीले सबैलाई समान व्यवहार गरेर हामीले सेल्टरमा राख्यौँ होइन। अब यो सेल्टरमा सधैँ राखिराख्दाखेरि होइन यो व्यवस्थापनको कठिनाई हरेक हिसाबले सामूहिक चाहिँ बसाइलाई चाहिँ सधैँ यसलाई व्यवस्थित गर्न नसक्ने सन्दर्भ जहाँसम्म छ, यो विभिन्न खालका रोग महामारीहरू आउन सक्ने होइन, हैजा फैलिन सक्ने, थप महामारीले थप हामीले व्यवस्थापन गर्न नसक्ने होइन, झन् ठुलो महाप्रलय आउने, पीडा हुने जनतालाई थप पीडा हुने खालको अवस्थालाई हामीले मध्यनजर गरेर हामीले के भन्यौँ भने सेल्टर टु रुम होइन, त्यो चाहिँ रेन्टको हिसाबमा
0: होइन, त्यो कुरा त तपाईँले भन्नुभयो अघि होइन, अरू थप पुनर्निर्माणका कुराहरू छन् त्यहाँ मान्छेको अब बसोबासलाई जुन आघात छ उहाँहरूलाई होइन, प्रधानमन्त्रीसँग तपाईँको ठ्याक्कै यो चिज भयो भन्ने कुरा चाहिँ के छ?
1: त्यो अनुसारले अब हामीले चाहिँ अब उहाँहरूलाई चाहिँ रुमबाट होइन सिधै होममा पुनस्थापना गर्ने, एउटा पक्की भवन होइन त, उहाँहरूलाई भोलि रोजगारी पनि दिन सक्ने होइन त, उद्यमशीलतासँग जोड्न सक्ने लाइभलीहुडका कुराहरू छन्। किनभने उहाँहरूको सबै जमिन, व्यापार, व्यवसाय, घर होइन, सारा सम्पत्ति बगाएको अवस्था छ। त्यो हिसाबले भोलि हामीले त्यहाँ राख्दै गर्दा पनि उहाँहरूलाई जीविकोपार्जनसँग जोड्ने खालको कार्यक्रम एउटा फुल प्याकेज सहित ल्याउनुपर्छ भन्ने कुराहरू राख्यौँ। र जहाँ जहाँ यो उहाँहरूको क्षति भएको स्थानहरू, हाम्रा स्थानहरू रहेका छन्, त्यसको विकल्पमा उहाँहरूलाई एकदम सुरक्षित ठाउँमा हामीले जग्गाको पनि आइडेन्टिफाई गरेर उहाँलाई प्रस्ताव पेश गरेको छु मैले, होइन।
0: तपाईँहरूको तेह्रैवटा ओडामा चाहिँ जुन बासिन्दाहरू हुन्छ, उहाँहरू जुन बाढी पीडित हुनुहुन्छ, उहाँहरूलाई कहाँ कहाँ राख्ने भन्ने कुरा पनि प्रस्ताव गर्नु भएको छ?
1: एकदम एकदम गरेको छ हामीले। जस्तो बेत्रावती बजार होइन, उत्तर गया धाम, ऐतिहासिक धार्मिक हिसाबले एकदम महत्त्वपूर्ण ठाउँ पनि पूर्ण रूपमा कल्यास भएको, 80% भन्दा बढी होइन क्याजुअलिटी भएको, एकदमै पहिलो चाहिँ हाम्रो टिमुरेबाट होइन यो हुँदै गर्दा नुवाकोटको विदुर नगरपालिकाको पहिलो जुन प्रभाव फेस गरेको ठाउँ चाहिँ बेत्रावती हो होइन, त्यस कारणले त्यहाँ बढी क्षति भयो होइन। त्यो सँगै माथिको एउटा चाहिँ भूभागमा हामीले चाहिँ आइडेन्टिफाई गरेर त्यो सुहारा डाँडा भन्ने छ होइन, त्यहाँ चाहिँ हामीले आइडेन्टिफाई गरेर त्यसको चाहिँ प्लान हामीले प्रस्ताव पेस गरेका छौँ होइन। त्यसै गरी हामीले त्यसपछि आएपछि विदुर सात अन्तर्गत सँगै रहेको तुप्चे, सोले, अक्करे, सिपिटार क्षेत्रलाई चाहिँ हामीले भित्रिनीटार भन्ने ठाउँमा होइन, त्यो चाहिँ सुरक्षित ठाउँ हामीले त्यहाँ देखाएका छौँ होइन, प्रस्ताव गरेका छौँ। त्यसै गरी हामीले विदुर दस भैँसे त्यसपछि प्रभावित भएको दोस्रो तेस्रो चरणमा होइन, त्यो ठाउँलाई हामीले त्योभन्दा अलिकति माथिल्लो सुरक्षित भूभाग चाहिँ कानले भन्नेको सेरोफेरोमा हामीले प्रस्ताव पेश गरेका छौँ। त्यसै गरेपछि त्यो चाहिँ त्यसले प्रभाव गर्दै आएर दस नम्बरकै वडा नम्बर दसकै एक नम्बर पुल भन्ने क्षेत्रको चाहिँ स्थानीयवासीहरू प्रभावितहरूलाई चाहिँ हामीले गेर्खुटारको हाम्रो वडा विदुर दसको वडा कार्यालय परिसर होइन एरियालाई हामीले चयन गरेका छौँ होइन। त्यसै गरी विदुर नौ त्यसपछि आएर विदुर नौको सिलट्याङ्की र बिजुराका बस्ती जुन विनाश भयो त्यो उहाँहरूको लागि हामीले त्योभन्दा माथिको राहुलटार होइन, उहाँहरूको ऐतिहासिक धार्मिक होइन उहाँहरूको भावनात्मक एट्याचमेन्टलाई पनि हामीले मध्यनजर गरेर होइन उहाँहरूको आसपास वरपरको चाहिँ जमिनहरू हामीले चयन गरेको यो मैले यहाँलाई जानकारी गराउन चाहन्छु। त्यसै गरी त्यसपछि आएको विदुर वडा नम्बर एक को त्रिशुली जुन सागु बजारले परिचित हिजोको भोटको जुन व्यापारिक नाका थियो होइन, त्यो इतिहास बोकेको त्रिशुली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। त्यससँगैको ढुङ्गे बजार पूर्ण रूपमा ध्वस्त भएको छ होइन, त्यहाँका बासिन्दाका लागि, त्यहाँका प्रभावित स्थानीयवासीहरूका लागि हामीले त्योभन्दा पारिपट्टि कोलनीको स्थित होइन विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गा हामीले पहिचान गरी प्रस्ताव पेश गरेका छौँ होइन। त्यसपछि आएर विदुर चारको सिमचोरको स्थानीयवासीहरूको क्षति भएको बस्तीलाई चाहिँ हामीले विदुरको वडा नम्बर दुईको भावखेत त्यो वन क्षेत्रको एरिया होइन हामीले प्रस्ताव
0: गरेका छौँ। यहाँहरूले विभिन्न ठाउँ चाहिँ प्रस्ताव गर्नुभएको छ, उपयुक्त जोखिम नहुने अब जोखिम नहुने क्षेत्र चाहिँ चयन गरेर प्रस्ताव गर्नुभएको छ। प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले यो बाहेक अरू पनि प्रस्ताव गर्नुभयो होला, ती प्रस्तावहरूमा चाहिँ उहाँको चाहिँ आश्वासन अथवा के भन्नुभयो उहाँले चाहिँ?
1: अब यस यो विदुर मैले जोडिहालेँ, विदुर पाँचको देवीघाट होइन बजार पनि त्यो चाहिँ एउटा धार्मिक स्थल हो हाम्रो, यो चाहिँ के अरे जाल्पा देवी मन्दिर
0: पुरातात्विक धेरै ठाउँ छ त्यहाँ,
1: त्यो लगायतलाई हामीले त्यो चयन गऱ्यौँ। तर यो यसको कानुनी जटिलताहरू पनि हुने भएको कारणले होइन मैले के भनेको छु भने हामीले के माग गरेका छौँ भने जस्तो यो चाहिँ भोडेकोसी बाढी प्रभावित क्षेत्र होइन को स्थानीयवासीको सुरक्षित आवासको लागि होइन जुन जग्गा सट्टापट्टा ऐन ल्याएर कानुन बनाएर चाहिँ होइन छिटोभन्दा छिटो यो जग्गा प्राप्तिको काम चाहिँ अगाडि बढाउनु पर्यो होइन भन्ने कुरा छ। किनभने त्यो तटीय क्षेत्रको जग्गाहरू चाहिँ हामीले वनलाई दिन सक्यो भने होइन त त्यहाँ चाहिँ बायो इन्जिनियरिङ गर्दै होइन ग्रिनरी को हिसाबले पर्यटन गर्न सक्छ भन्ने हिसाबको एउटा प्रस्ताव राख्यौँ। उहाँले छिटो चाहिँ हामी यो कार्यान्वयन गर्छौँ होइन कानुन बनाएर अगाडि बढ्छौँ भन्ने कुराहरू उहाँले राख्नु भएको छ होइन। अनि अरू अब हाम्रो कनेक्टिभिटी टुटेको अवस्था छ होइन, हाम्रो यो त्रिशुलीका जम्मै पुलहरू बगाएको अवस्था छ, हाम्रो करिब 7 पुल पक्की पुल बगाएको अवस्था छ होइन। त्यो हिसाबले हाम्रो पहाडीको कोलोनीहरू एरियाहरू जुन छ नि 7, 9, 8, 13, 12 होइन 6 केही भाग है त्यसै गरी 3 का हाम्रा स्थानीयवासीहरूसँग कम्प्लिटली हामी कनेक्सन आउट भएको कुरा अवस्था छ होइन। त्यसको लागि तत्कालै छिटोभन्दा छिटो हामीलाई बेली ब्रिज होइन यो सिम्चोमा रहेको एउटा चाहिँ हाम्रो पुल बगाएको एउटा जिप एउटा त्यहाँ बस रहेको छ एउटा जिप पुगेको अवस्था छ त्यसलाई छिटोभन्दा छिटो चाहिँ बेली ब्रिज राखेर कनेक्टिभिटी जोड्नु पर्यो
0: वैकल्पिक सडकको पनि व्यवस्था गर्ने कुरा
1: गरेको छु। त्यसपछि अब यो अहिले पारीको जुन खालको अहिले
0: राजनजी अब त्यो अरू पूर्वाधार कुरा नि गर्दै जाउँला। मुख्य कुरा चाहिँ जुन विद्यार्थीहरू जुन पढ्न पाइरहेको छैन नि आज भनौँ न अब यो 10 गते भएको घटना हामी 30 गतेसम्म आइपुगिरहेछौँ होइन अब यो 20 दिनसम्म त कति होइन यो उहाँहरू पीडामा हुनुहुन्छ त्यो विद्यालयको सन्दर्भमा चाहिँ के कुरा भयो प्रधानमन्त्रीसँग के भयो तपाईँहरू के गर्दै हुनुहुन्छ?
1: हजुर यो कुराभन्दा अगाडि मैले वैकल्पिक सडकको कुरा राखिहाल्छु होइन। एउटा हाम्रो कल्लेरी घाटको एउटा पुल मात्रै बाँचेको थियो होइन यो त्रिशुलीमा यो गल्छीभन्दा अलिकता 50 मिटर वर होइन हो त्यहाँबाट हाम्रो चाहिँ पारीको कनेक्टिभिटी होइन त्यहाँ चाहिँ कर्णाली दोस्रो कर्णालीको रूपमा संज्ञामा अहिले भइरहेको अवस्थामा त्यहाँबाट चाहिँ पारीबाट चाहिँ हामीले राहतका सामग्री लगायत होइन एकदमै आवश्यक सामानहरू ढुवानी गर्दा होइन लाँदाखेरि ए वान वे भएको होइन फोर व्हिल ड्राइभ मात्रै जान सक्ने त्यहाँ एक दिन दुई दिन लाग्यो जस्तो अवस्था देखिन्थ्यो कि हामीले तपाईँको पारी हामीले चाहिँ यो ग्राउन्ड क्लियरेन्स गर्ने रेस्क्यु गर्न सक्ने अवस्था थिएन होइन पारीको त्रिशुलीका यो खोला पारी पनि हामीले रेस्क्यु गर्नुपर्ने थियो त्यहाँ ट्रेलर पनि जान नसक्ने होइन हामीले स्क्याबेटरसम्म पुर्याउन नसक्ने अवस्था थियो होइन। यसलाई मध्यनजर गरेर है विदुर नगरपालिकाले अहिले त्यो सँगसँगै हाम्रो विदुर नगरपालिकामा रहने गरी होइन सडक विभागले त्योभन्दा यता चाहिँ प्रस्ताव गरेको छ भने अहिले हामीले छत्रे खोलाबाट सिर्खाली होइन रणभुवनेश्वरी मान्द्रेढुङ्गा गौरीबेसी होइन काली खोला यो 3 नम्बर हुँदै 6 नम्बर हुँदै 12 होइन यो चाहिँ गौरीबेसी काली खोला हुँदै माझी गाउँ 8 नम्बर होइन कोलनी 9 नम्बर आँगुटार 9 नम्बर हुँदै तुप्चे 7 नम्बर भित्रिनीटार तुप्चे 7 नम्बर सिस्नेचौर हुँदै च्याम्पेश्वरा भन्ने किसपाङसँग जोड्ने वैकल्पिक सडकको स्तरोन्नतिको लागि पनि मैले प्रस्ताव गरेको छु होइन। उहाँहरू एकदमै सकारात्मक हुनुहुन्छ उहाँ अहिले सडक विभागमा यो अहिले मैले इस्टिमेट सहितको होइन पठाएर यसको स्तरोन्नति अगाडि बढाउने कुरामा उहाँहरू रहनु भएको छ होइन। अब तपाईँलाई मैले जोड्न चाहे अहिलेको तपाईँको प्रश्न विद्यालयको जहाँसम्म कुरा छ हाम्रो इतिहास बोकेको त्रिभुवन त्रिशुली मावि होइन को जुन इतिहास छ त्यो अहिले पूर्ण रूपमा नामेट भएको अवस्था छ पूर्ण रूपमा कल्याक्स भएको अवस्था छ। त्यो स्कुलमा करिब 1600 विद्यार्थी होल्डिङ स्कुल हो होइन त्यो तत्कालीन समयमा पनि त्यो सिफ्ट वाइज चलाउँथ्यो होइन तत्कालीन 10 गते चाहिँ हामीले सम्पूर्ण विद्यार्थीहरूलाई जोगाउन होइन विभिन्न माध्यमबाट होइन टिचर प्रिन्सिपल लगायत सबै चाहिँ हामीले को माध्यमबाट उहाँहरूलाई जोगाउन सफल हुनुभयो तर एउटा चाहिँ ठुलो इतिहास बोकेको विद्यालय पूर्ण रूपमा कल्यास भएको अवस्था छ होइन। त्यस कारणले त्यसलाई चाहिँ अहिले हामीले टिएलसीको रूपमा पारिपट्टि होइन भवन शाखाको र सगन सहरीको एउटा बिल्डिङ र कम्पाउन्ड थियो त्यहाँ चाहिँ हामीले टिएलसीको रूपमा सबै कुरो चाहिँ त्यहाँ अहिले फिक्स भएर 1 गतेबाट त्यहाँ कक्षा सञ्चालन हुन गइरहेको छ। त्योभन्दा अगाडि हामीले 24 गते जुन जुन होल्डिङ सेल्टरमा रहेका चाहिँ रहेका हाम्रो प्रभावित बाहेकका जुन जुन र कल्याक्स भएका स्कुल बाहेकका होइन स्कुलहरू चाहिँ हामीले 24 गतेबाटै सुचारु गरिसकेको अवस्था
0: यो जुन स्कुल चाहिँ तपाईँले खोल्ने त भन्नुभयो होइन अब अलिकति यसलाई व्यवस्थित गरेर होइन स्कुल त फेरि बनाउनु पर्यो दीर्घकालीन व्यवस्थापन चाहिँ कसरी गर्नुहुन्छ स्कुल
1: दीर्घकालीन व्यवस्थापनको लागि हामीले प्रधानमन्त्री समक्ष यो कुरा राख्यो यसलाई चाहिँ हामीले मेगा स्कुलको रूपमा होइन जुन स्कुल अहिले कल्याक्स भएको छ त्यसलाई अब बनाउँदै गर्दा हामीले चाहिँ मेगा स्कुल विथ होस्टेल होइन टिचरहरू पनि होस्टेलमा बस्ने विद्यार्थी पनि होस्टेलमा बस्ने होइन थप यसमा सुविधा व्यवस्थापन समेत हामीले चाहिँ मेगा स्कुलको कन्सेप्ट बनाएर अगाडि बढाउन भनेर हामीले यो कुरा प्रस्ताव राखिसकेपछि माननीय सस्मित पोखरेल होइन प्रधानमन्त्रीज्यू यसै सकारात्मक हुनुभयो माननीय सस्मित पोखरेल शिक्षा मन्त्रीज्यूले चाहिँ एडिबीसँग जोडेर 30 करोडको बजेट रहेको र त्यसमा चाहिँ उहाँले कमिटमेन्ट पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ होइन। अन्य सङ्घ संस्थाहरू पनि इन्डियन एम्बेसी लगायत अन्य मैले अहिले भर्खर त्यो सुजी भन्ने एउटा संस्था ताइवानको संस्था छ होइन उनी पनि यसमा काम गर्नलाई उनी पनि इन्ट्रेस्ट गरिरहनु भएको अवस्था छ। त्यस कारणले लङ टर्ममा हामी छिटोभन्दा छिटो चाहिँ विद्यालय स्थापनातिर हामी यसरी चाहिँ पर्मानेन्ट विद्यालय स्थापनातिर लाग्छौँ।
0: राष्ट्रिय अन्तर्राष्ट्रिय दुवै संयन्त्रहरू प्रयोग गर्नुभएको छ यो स्थानीय तहले पनि यो प्रयोग गरिरहेछ भनेर बुझौँ हामीले
1: एकदम एकदम यसमा सबै संस्था जोडिरहनु भएको छ होइन। आज पनि यो मैले अघि पनि भने होइन यो संस्था चाहिँ एकदमै आतुर हामी 50 करोड जति परे पनि सुजी फाउन्डेसन ताइवान होइन अहिले भर्खरै आज मात्रै उहाँसँग कुरा भयो अनि मैले चाहिँ उहाँलाई अप्सनलको रूपमा होइन एडिबीले
0: हजुर अब तपाईँले जसरी त्यहाँ सक्रिय रूपमा एउटा मेयरका हैसियतमा जसरी काम गरिरहनु भएको छ नि, अब त्यहाँ विपद त ठुलो आयो, क्षति पनि ठुलो छ होइन, हरेक सेक्टरको चाहिँ पुनर्स्थापना गर्नुपर्ने छ होइन, अब बाटोदेखि लिएर अहिले तत्कालको त होल्डिङ सेन्टरको व्यवस्थापन पनि ठुलो ग्रुप हो होइन, त्यसपछि थायी रूपमा व्यवस्थापन गर्ने कुराहरू छन् होइन, बेली ब्रिजको कुरा अघि तपाईँले भन्नुभयो होइन, यी चिजहरू जुन पूर्वाधारहरूको सन्दर्भमा चाहिँ के भएको छ, पहल कसरी अगाडि बढेको छ?
1: एकदम अहिले हाम्रो चाहिँ हिजो मात्रै हाम्रो सचिवज्यू चारजना डिजी साहेब होइन, हाम्रो मन्त्रीज्यू, हाम्रो प्रधानमन्त्रीज्यूसँग बसेर छलफल हुँदै गर्दा होइन, सबै कुरा हामीले जाहेर राख्दै गर्दा प्रधानमन्त्रीज्यू एकदम सकारात्मक हुनुभयो होइन। अब उहाँले के भन्नुभयो भने मलाई यो पोलिटिकल कुरामा मलाई होइन मैले केही पनि मैले बायसनेस भएर काम गर्दिनँ होइन, मैले आफ्नो चाहिँ होइन मैले आफ्नो पार्टीका मान्यज्यूहरू पनि चिन्दिनँ होइन, म यो भनेर व्यवहार गर्दिनँ, मैले समान व्यवहार गर्छु होइन। त्यो कुरामा तपाईँहरू ढुक्क रहनु होला होइन, हाम्रो यो जनतालाई परेको समस्या छ होइन, कुनै पनि कस्टमा हामीले जे जे सक्छ तपाईँहरूले गर्न सक्नुहुन्छ, तपाईँको ग्राउन्ड लेभल हो, तिनवटै तहको आफ्नो आफ्नो टिओआर छ होइन, हामीले त्यो अनुसारले फेसिलिट गरेर तपाईँहरूलाई बजेटको कुनै चिन्ता गर्नु पर्दैन होइन, त्यो बजेट हामी जहाँबाट पनि उपलब्ध गराउँछु, तपाईँहरू अगाडि बढ्नुहोस् भन्ने कुरा भयो होइन। त्यसपछि हाम्रो मन्त्रीज्यू हुनुहुन्छ, भौतिक मन्त्री हाम्रो सुनिल लम्साल मन्त्रीज्यूले हामीलाई त्यहाँ मन्त्रालयमा बोलाउनु भयो, मन्त्रालयमा राखेपछि हाम्रो एउटा कमिटी नै गठन गरिदिनु भयो, अफेक्टेड हामी पालिकाहरूलाई राखेर होइन, सचिवहरू समेत राखेर तपाईँहरूको के कति क्षतिहरू भएको छ विवरण ल्याएर भोलि विपद व्यवस्थापन समितिबाट निर्णय गराएर एक गते फेरि पुनः बैठक बस्ने गरेर मन्त्रालयमा उहाँले हामीलाई त्यो चाहिँ एकदमै आशा भनौँ न प्रधानमन्त्रीले उहाँले आशा जगाउनु भएर हामी आइसक्यो, हिजो राति नै म घर फर्किसक्यो र आजबाट मैले सबै यो क्षतिग्रस्त जुन ठाउँहरू छ जुन चाहिँ कनेक्टिभिटीको हिसाबले बाटोहरू होइन
0: चाहिँ तपाईँले जुन प्रधानमन्त्रीदेखि लिएर मन्त्री सबै मन्त्रीहरूसँग बसिसकेपछि एउटा आश्वासन त पाइसक्नु भएको छ होइन, अब कहाँ फेरि तपाईँकै कहाँमा के आयो भने त्यहाँ जे जस्तो निर्माण गर्नुपर्ने हो, पूर्वाधार बनाउनु पर्ने हो, तपाईँहरूले पैसाको लागि चिन्ता नगर्नुहोस् भन्ने कुरा जुन जसरी प्रधानमन्त्रीले गर्नुभयो, अब तपाईँहरू चाहिँ के गर्दै हुनुहुन्छ? किन त्यही ठाउँमा त अब पुनर्स्थापना गरेर त नहुने होला होइन, खोलाको लेभल त 100 मिटर माथिसम्म बाढी आएको छ होइन, त्यो पाटोलाई चाहिँ यहाँहरू आफै नगरपालिका पनि त अब स्थानीय सरकार हो, त्यो नीतिगत रूपमा चाहिँ के गर्दै हुनुहुन्छ?
1: अब नीतिगतमा अब सरकारले पनि एउटा टिमहरू गठन गरिरहेछ होइन, नापी विभागको होइन, भूगर्भविद आफ्नो आफ्नो टिमहरू टास्कहरू होइन फोर्स चाहिँ गठन गरेर उहाँहरूले पठाइरहनु भएको छ, भूगर्भविदहरूले भोलिको दिनमा होइन अध्ययन गर्ला होइन, त्यो अध्ययनको मार्फतबाट अब अहिले मलाई लाग्छ कति क्षेत्रहरू चाहिँ बस्न योग्य छ भन्ने मलाई लाग्दैन, फेरि हामीले रिस्क लिनु हुँदैन भन्ने कुरो हामीले पनि गऱ्यौँ, प्रधानमन्त्रीज्यू पनि त्यही कुरामा एकदमै सहमत हुनुभएको छ।
0: भने सडक बन्दाखेरि त्यो सडकको वे भन्छ नि त्यो बाटो पनि परिवर्तन हुन्छ होइन, बजार बन्दाखेरि बजार पनि सुरक्षित ठाउँमा बन्छ, अब त्यसरी बुझौँ,
1: त्यसरी बुझौँ, अनि हामीले वैकल्पिक चाहिँ ठाउँहरू पनि त चयन गरेर दिइसकेको अवस्था छ होइन, अब यसलाई तटबन्ध बाँधेर होइन, अघि मैले भने डेब्रिजहरू राखेर होइन मटेरियल युज गरेर अलि ठुलो तटबन्ध राखेर त्यो एरियामा चाहिँ हामीले ग्रिनरी होइन बायो इन्जिनियरिङ हामीले वनलाई सट्टापट्टा नि गर्छौँ होइन, वनको क्षेत्रहरू हामीले युज गर्ने भनेको छौँ होइन, 603 कितानमा 603
0: यो जुन तपाईँले भन्नुभएको छ नि यो चिजमा प्रधानमन्त्रीको चाहिँ जुन जग्गा सट्टपट्टको कुरा आयो होइन, हिजै त्यहाँको एकजना स्थानीय वडा अध्यक्षसँग पनि मैले कुराकानी गरेको थिएँ, उहाँले पनि जस्तो जनताले दिएको जग्गा थियो त्रिशुली त्यो जलविद्युतको लागि त्यो चाहिँ जनताको लागि मर्का पर्दा फिर्ता पाउनु पर्छ अथवा त्यसको एउटा नियम बनाउनु पर्छ भन्ने जस्तो उहाँले कुरा गर्नुभएको थियो,
1: त्यही मैले अघि भने नि मैले त्यो के भनेको थियो नि बाढी पीडित होइन चाहिँ भोजे कोशीबाट बाढी पीडित होइन चाहिँ प्रभावित क्षेत्रहरूको होइन त्यहाँका बासिन्दालाई प्रभावित बासिन्दालाई आवासको लागि जग्गा सत्तापट्ट ऐन कानुन ल्याएर वन क्षेत्रको छ भने वन क्षेत्रको चाहिँ उहाँहरूलाई पास गराइदिने होइन, उहाँहरूको वन क्षेत्रलाई दिने वनलाई होइन, वनलाई पनि हामीले सुरक्षित गर्नुपर्ने छ नि त होइन, वनलाई पनि
0: अब एउटा कुरा नै राजनजी जस्तो भनौँ
1: यो प्राधिकरणको प्राधिकरण पनि त्यही हिसाबले होइन प्राधिकरणको जग्गा पनि त्यसै गरी अगाडि बढ्ने भन्ने कुरा उहाँहरू एकदमै सकारात्मक भएर हामी छिट्टो कानुन ल्याएर हामी काम अगाडि बढ्छौँ जग्गा प्राप्ति कुरा भन्नुभएको छ।
0: अब यो जुन यो विपदले विदुर नगरपालिका होइन खास गरी होइन भविष्यमा पनि यस्तै जोखिम दोहोरिन सक्ने सङ्केत त अहिलेको बाढीले दियो नि होइन, यहाँलाई त्यो जानकारी छँदैछ होइन, अब नगरपालिकाले यो विपद जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रूपमा चाहिँ के परिवर्तन गर्छ, नीतिगत रूपमा चाहिँ तपाईँहरू के गर्नुहुन्छ? अब घर बनाउने कुरामा हुन्छ, यो दिने यो नदिने, एकदम
1: घर बनाउने कुरामा सबै मापदण्डहरू होइन, त्यसपछि खोलाको मापदण्ड होला होइन, अब भोलि पहिरो जानेहरू लगायतका कुराहरूमा होइन, अब कसरी
0: जोखिम क्षेत्रको म्यापिङ पनि
1: जोखिम एकदम एकदम आवश्यक छ, त्यो सङ्घले सङ्घ सरकारले पनि गर्छ। हामीले त अहिले पिडिएनए भनेर मैले होइन तत्काल हुने बित्तिकै मैले पिडिएनएको लागि सूचना जारी गरेर 8 कन्सल्टेन्टहरूले अहिले हालेको छ, बिडिङ गरेको छ हाम्रोमा है, पोस्ट डिजास्टर निड असेसमेन्टको कुरा सँगसँगै होइन, सँगसँगै यस्ता चाहिँ होइन एकदमै सुरक्षित पूर्वाधारका सबै नीति नियमहरू समेतको भनेर हामीले गरेका छौँ। अब एक दुई दिनमा उहाँहरूलाई सेलेक्ट गरेर हामी त्यो काम अगाडि पनि बढाउँछौँ, र राज्यले सङ्घले पनि त्यो काम अगाडि सँगसँगै बढाइरहेको छ प्यारलली।
0: अब यो घटनाको पछाडि चाहिँ फेरि जलवायु परिवर्तन होइन, यो तापक्रम वृद्धि पनि जोडिएको छ, त्यो अलिकति साइन्टिफिक कुरा छ होइन। अब यो लस एन्ड ड्यामेज फन्डबाट यो जुन क्षतिको चाहिँ रिटर्न आउने भन्ने कुरामा हाम्रो सरकारले चाहिँ अन्तर्राष्ट्रिय कम्युनिटीसँग आवाज उठाउन बाँकी नै छ होइन, त्यसको लेखाजोखामा पनि स्थानीय सरकारको चाहिँ ठुलो भूमिका हुन्छ होइन। अब तपाईँले भन्नुभएको छ कि अब त्यो लेखाजोखा हुँदैछ भनिरहँदाखेरि टेन्टिभली अब तपाईँको एरियामाको आर्थिक रूपमा चाहिँ कति क्षति हो, मानवीयता अर्को पाटो छँदैछ?
1: आर्थिक रूपमा हाम्रो चाहिँ कति भने लगभग अहिले मैले भने जस्तै होइन, यो उसमा चाहिँ हाम्रो 160
0: निकाल्नै बाँकी छ, कति क्षति भयो आर्थिक रूपमा
1: भने चाहिँ अब करिब 3,50,00,000,000,000 होइन उद्योगहरूको क्षति भएको छ, उद्यमी व्यवसायहरू, अरू अरू थप आउँदैछ, हामीले फाइनल गर्नु भनेको छौँ स्थानीय विपद व्यवस्थापन समितिमा, जुन हाम्रो वडा प्रभावित वडाहरूले होइन हाम्रो लाभग्राही भनौँ न जो अफेक्टेड छ, अब किनभने त्यहाँ जति हामीलाई छिटो फाइनल आयो त्यही अनुसारले हामीले प्लानिङ गर्नुपर्ने हुन्छ होइन, टेम्पोरेरी पर्मानेन्टलेदेखि उहाँहरूको स्थापना होइन, र उहाँहरूको क्षतिको जुन खालको एउटा विवरण तयार गरेपछि राज्यले के एउटा चाहिँ होइन प्लान गर्छ होइन, त्यो विषयमा सम्बोधन गर्छ भन्ने हिसाबले हामीले अगाडि बढाइरहेको छु। अब त्यो हिसाबको चाहिँ हाम्रो अब फाइनलाइज चाहिँ भएन, लगभग यस्तै चाहिँ हाम्रो डाटा अहिले आइरहेको छ, हामीले अहिले पनि भरे भोलिमा गरिहाल्नुहोस् भन्ने खालको हामीले त्यहाँ चाहिँ निर्देशन दिएर अगाडि बढिरहेको।
0: अर्को चाहिँ जस्तो भनौँ न, त्यहाँ के छ भने घरहरू पुरिएका छन् होइन, अझै पनि त्यो घरभित्र पुरिएका सन्दर्भमा चाहिँ जस्तो अझै पनि मान्छे हुन सक्ने भन्ने कुरा छ होइन, मान्छेको सम्पत्तिको कुरा पनि छ, त्यो पाटो चाहिँ अलिकति ढिलाइ भइरहेको अथवा त्यो के त्यो पाटोमा चाहिँ यहाँहरूले के गर्नुभएको छ?
1: त्यो पाटोमा अहिले पनि काम गरिरहेछ, अब पारीको मैले अहिले कुरा गरेँ, हाम्रो कनेक्टिभिटी लसको कारणले गर्दाखेरि होइन हामीले स्क्याबेटर पठाउन नसकेको, तर अहिले जेन तेन अब मध्य पारी लोकमार्ग पारी पारी होइन अलिक पर भएको स्क्याबेटरहरू अहिले हामीले लगाइरहेको अवस्था छ होइन, डेब्रिजहरूलाई चाहिँ हामीले पन्छ्याउँदै घरलाई घरभित्र पुगेर त्यहाँका सामानहरू होइन जुन घर चाहिँ अहिले छ होइन कलेस भएको छैन, त्यो घरहरूमा चाहिँ हामीले अब क्याजुअलिटीका कुराहरू पनि छ, एक दुईवटा क्याजुअलिटीहरू आइरहेको अवस्था छ होइन, देखिरहेछ।
0: एउटा कुरा नि कस्तो के भइरहेछ भन्दाखेरि, तपाईँहरू त्यहाँ हुनुहुन्छ, अब के भन्दाखेरि यो कनेक्टिभिटीको कुरा पनि तपाईँ जोड्नुभयो, तपाईँहरूलाई केन्द्रीय सरकारले फुल्ली काम गर्नलाई अथोरिटी दिएको चाहिँ हिजोको प्रधानमन्त्रीसँगको तपाईँकै भनाइबाट पनि बुझिन्छ, भनेपछि त तपाईँहरूलाई त्यो काम गर्ने मौका पनि त स्थानीय सरकारलाई काम गर्ने मौका पनि हो। अब यो सङ्घीय सरकारसँगको जुन समन्वय अथवा पुननिर्माणको ठोस योजना तपाईँहरूले बनाएर अब काम गर्न त सकिने भयो नि त, त्यसो भए त होइन र
1: सकिने भयो एकदम, त्यही भएर म अलि हिजो नि अलि एक्साइटेड भयो होइन, यो दुःखको क्षणमा दुःखको अवस्थामा होइन, अब कम्तीमा यो हामीले हाम्रो सोखको अवस्थामा छ होइन, हामीले यसलाई शक्तिको रूपमा प्रयोग गर्नुपर्छ भन्ने हामीलाई लागेको छ होइन, यो विपत्तिलाई अवसरको रूपमा पनि लिनुपर्छ भन्ने मलाई लागेको छ होइन, त्यही हिसाबले हामीले के भनेका छौँ, के पनि प्रस्ताव मैले सामान्य प्रधानमन्त्रीलाई के भनेको छु भने दीर्घकालीन हिसाबले यहाँ अब जुन खालको चिन सरकारले एउटा चाहिँ सुचारु गर्ने भन्ने एउटा होइन अन्डरस्ट्यान्डिङ फेरि ल्याइसकेको अवस्था छ होइन, यो ग्रिन सिग्नल दिइसकेको अवस्था छ होइन, त्यस कारणले रसुवामा जुन भूगोलको अभावको कारणले होइन त्यहाँ जमिनको अभावको कारणले हामीले ड्राई पोर्टको स्थापना यहाँ गर्न सक्ने अवस्था रहन्छ भनेर भनेको छु मैले होइन, दीर्घकालीन सोच चाहिँ
0: त्यो ड्राई पोर्ट जुन पहिला माथि थियो नि त्यो चाहिँ तल विदुरसम्म चाहिँ भन्ने चाहिँ तपाईँको प्रस्ताव
1: हो, ड्राई पोर्ट यहाँ राखेर त्यो अगाडि बढाउन सक्ने कुरा छ होइन, भोलि औद्योगिक क्षेत्र पनि यहाँ चाहिँ स्थापना गरेर जो होइन यहाँ चाहिँ विस्थापित भएको छ होइन, सबै क्षति भएको छ, कम्तीमा रोजगारी सिर्जना गर्ने होइन यसमा जोड्ने खालको वातावरण भयो भने हामीले औद्योगिक क्षेत्रको पनि अवस्था जारी रहन सक्छ भन्ने छ। र अहिले हामीले रिसेन्टली के भनेका छौँ नि, अहिले तपाईँले भर्तालको कम्पनसेन्टको कुराहरू छ नि, जुन क्लाइमेट चेन्जबाट आएको कुराहरूमा, अब मैले ठ्याक्कै कम्पनसेन्टको कुरा चाहिँ गर्दिनँ मैले, होइन। मैले के कुरा गरेको छु भने, यसमा चाहिँ हामीले चाइना र इन्डियाको ट्रेड हबको रूपमा हामीले विकास गर्न सक्यो भने, चाइनाले हामीलाई सहयोग गर्न सक्यो भने, होइन, जसको कारणले हामी अहिले प्रभावित भएको छौँ, होइन।
0: तर तपाईँले त्यसो भनिरहँदा कस्तो छ भन्दाखेरि, अब नेपालमा कनेक्टिभिटीको कुरा गर्दाखेरि, अब तातो पानी नाका पनि अहिले पनि बन्द छ, तपाईँलाई थाहा छ होइन, जुन अब कोराला नाका मुस्ताङबाट त्यो पनि अलिकति टाढा र खर्च बढी लाग्ने भयो भने सबभन्दा राम्रो चाहिँ यही नाका थियो, रसुवा नाका नै थियो होइन। तर त्यो त्यो नाकामा जुन खालको समस्या आयो भने यसलाई अलिकति विस्तृत रूपमा अध्ययन गरेर होइन, अलिकति साइन्टिफिक, फेरि यस्तो घटना दोहोरिँदा पनि क्षति नहुने तरिकाले निर्माण
1: जस्तो हामी टनेलहरू छ नि प्रयोग गरेर, होइन, सुरुङ मार्गहरू प्रयोग गरेर, होइन, एकदि चाहिँ सरकारले चाहने हो नि, उहाँहरूले एकदमै यसको चाहिँ होइन भावना लिएर, होइन, यो यो कारणले यसरी चाहिँ क्षति भएको छ भनेर मैले कम्पनसेन्टको कुरा गरिनँ कि सहयोगी भावनाको हिसाबले, होइन, आज जुन खालको भौतिक संरचना, होइन, मानवीय क्षति भएको छ, होइन, त्यसलाई मध्यनजर गरेर यहाँको जीवन उकास्नको लागि, होइन, जीवन स्तर उकास्न उचाल्नको लागि यो ठाउँलाई, होइन, खण्डहर नबनाइकन, होइन, भोलिको दिनमा हिजोको दिनमा जुन खालको अवस्था थियो नि, अझै त्योभन्दा माथि उकास्ने गरिकन, हाम्रा यहाँ जो प्रभावितहरू हुनुहुन्छ उहाँले बिर्सने गरिकन, हिजोको दिनको, होइन, उहाँको जीवन स्तर बढाउनको लागि, यहाँको गतिविधि, आर्थिक गतिविधि, होइन, लाई चाहिँ सुधार गर्नको लागि, अझै बढाउनको लागि चीन सरकारले चाह्यो भने, होइन, गर्न सक्ने कुरा छ, होइन। यो हिसाबले चाहिँ म स्थानीय सरकारको हिसाबले पनि जनताको लागि, होइन, यो चाहिँ मैले प्रधानमन्त्रीज्यूलाई चाहिँ कुरा राख्ने कुरामा मैले त्यो सोच बनाएर अब राख्नेछु पर्सि जाँदाखेरि पनि, होइन, प्रधानमन्त्रीले नै, देशले नै, नेपाल सरकारले नै चीन सरकारलाई यो रिक्वेस्ट गर्यो भने, होइन, चाहिँ यो यो प्रोजेक्टबाट चाहिँ हाम्रो भोलिको दिनमा यो क्षति भएको नि बिर्सने गरिकन एउटा अवसरको रूपमा, होइन,
0: एउटा तपाईँले जस्तो यो क्षति भयो यसलाई अब शोकलाई शक्तिमा बदल्ने कुरा गर्नुभयो, अर्को चाहिँ विश्वमा यो विरलै हुने घटनामध्ये एउटा घटना हो, संसारले हेरिरहेको छ, अनि यो ठाउँमा यस्तो भएको छ भने देखाउने एउटा पर्यटकीय अर्को ट्रेलको रूपमा पनि विकास गर्न सकिएला, त्यो पाटो पनि छ होइन, तपाईँहरू स्थानीय सरकारले त्यो आवाज पनि पक्कै उठाउनु होला होइन, सँगसँगै पुननिर्माण गर्दा नयाँ ठाउँमा क्षति नहुने ठाउँमा चाहिँ गर्नु पर्यो,
1: सुरक्षित ठाउँमा।
0: अब म छोटो समय धेरै कम भए हुनाले, अब यो एउटा पाटो भयो होइन, एउटा घटना भइसकेपछि यसले विस्तारित रूपमा आफ्नो एउटा बाटो त लिन्छ, मानवीय क्षति छ नि, त्यो मानवीय क्षति तपाईँको क्षेत्रमा र उहाँहरूलाई जो आघात परेको छ, स्थानीयवासीहरू जो प्रभावित हुनुहुन्छ उहाँहरूलाई मलम लगाउन चाहिँ एउटा मेयरका हिसाबले, नगर प्रमुखका हिसाबले यहाँहरूले के गरिरहनु भएको छ?
1: अब हामीले अघि पनि भने, हामीले चाहिँ हामीले सुरुमै हामीले 10,000 होइन प्रति परिवारलाई, होइन, 10,000 रूपमा,
0: अनि त्यो भौतिक कुराहरू भयो, जस्तो एउटा मनोविज्ञान हुन्छ नि त, एउटा मेरो त सम्पत्ति सक्यो, जग्गा सक्यो भन्ने मान्छेहरू त हुनुहुन्छ नि त, भन्न नसके पनि हिजो एउटा लेभलमा बसेको मान्छे आज सडकमा आउँदाखेरि त उहाँहरूको मनभित्र त पीडा छ नि त, त्यो पीडालाई कम गर्न चाहिँ विदुर नगरपालिकाको भूमिका चाहिँ के हो?
1: अब यही यही त हो नि, अब उहाँहरूलाई अब यो त जति हामीले गरे पनि त्यो कमै हुन्छ, उहाँहरूको परिवारको सदस्यहरू गुमेको छ, होइन, हिजो अब सबै खालको आफ्नो एसेडहरू हुँदा हुँदै अब अहिले चाहिँ रोडमा आएको अवस्था छ, होइन, अब परिवारका सदस्यहरू गुमेका छन्, होइन, जति नै हामीले दिन सके गरे पनि त्यो एकदमै कमै हुन जान्छ भन्ने छ। तपाईँहरूको साथमा हामी छौँ, होइन, तपाईँहरूको व्यवस्थापनको लागि हामी सधैँ तयार छौँ, सङ्घ प्रदेश र अन्य निकायहरूसँग पनि हामीले अपिल गरेर तपाईँहरूलाई चाहिँ सकेसम्मको व्यवस्थापन गर्नलाई हामी लागिरहेका छौँ, तपाईँको साथमा हामी छौँ भन्ने खालको कुरा।
0: तपाईँहरूले जस्तो भनौँ राजजी, तपाईँहरूले आश्वासन पाउनु भएको छ केन्द्रीय सरकारबाट पनि, होइन, अन्तर्राष्ट्रिय जगतले पनि तपाईँहरूले हेरिरहेकै छ, तपाईँहरू त्यहाँ बसेर काम गर्नुहुन्छ, जनतासँग त तपाईँहरू नजिक हुनुहुन्छ नि, स्थानीयवासीहरूको अभिभावकका रूपमा तपाईँहरूले उहाँहरूको जस्तो खानेपानीको कुरा होला, होइन, विद्युतको कुरा होला, बसाइको भर्खरै बसाइको कुरा, धेरै चिजहरू हुन्छ नि, महिला दिदीबहिनीहरूको होला, त्यहाँ अपाङ्गता भएका व्यक्तिहरू, बालबालिकाहरू, यी सबैलाई हेर्ने एउटा किनभने त्यो संयन्त्र तपाईँहरूले नगरपालिकाले चाहिँ आफै बनाउनु भएको छ कि छैन?
1: अब यही त मैले अघि पनि भने उहाँहरूको हिसाबले हामीले अभिभावकविहीन बाल बालिकाहरूलाई एउटा छुट्टै ठाउँमा राख्ने होइन, अपाङ्गता भएकाहरूलाई त्यही अनुसार ट्रिट गर्ने, ज्येष्ठ नागरिकलाई होइन त्यो हिसाबको ट्रिट गर्ने खालको गरेर हामीले सक्दो हाम्रो चाहिँ संयन्त्र प्रयोग गरेर उहाँहरूलाई अहिले चल्ने खालको सबै वातावरण होइन उहाँहरू अहिले सहज बनाउनेतिर लागिरहेका छौँ हामी
0: तत्कालका रूपमा पनि। अहिले जस्तो भनौँ न दीर्घकालको रूपमा त यहाँले प्रस्ताव प्रधानमन्त्रीसँग राखिहाल्नुभयो होइन, तत्काल पनि त अब त्यहाँ भएका जुन प्रभावितहरूलाई चाहिँ तपाईँ त अभिभावक हो नि त होइन, तपाईँले अझ छिमेकी नगरपालिका अथवा रसुवासम्मकोलाई पनि मानवीय हिसाबले समेट्नु पर्ने हुन्छ होइन, तपाईँहरू अझ सहज ठाउँमा हुनुहुन्छ कि
1: समेटिरहेको छ, हामीले अहिले पनि उहाँहरूलाई केयर गरेर राखिरहेको छ। हामी प्रभावित, हामी एकदमै 40% भन्दा बढी प्रभावित हाम्रा जनताहरू आफैमा प्रभावित भए पनि उहाँहरूलाई पनि सोही अनुसार केयर गरेर राखिरहेको अवस्था छ होइन। अब हाम्रा जनताहरूलाई हामीले खाद्यान्न सहित होइन त्यो फुल प्याकेज सहित उहाँहरूलाई चाहिँ व्यवस्थापन गरिरहेका छौँ सबै खालका होइन, अब खाने पानी, मेडिकल, साइको काउन्सिलिङहरू समेत उहाँहरूलाई दिइरहेको अवस्था छ होइन। अब यस्तै यस्तै हामीले चाहिँ आफ्नो सक्ने अहिले तत्कालै हाम्रो रिसोर्स गर्न सक्ने भने यी नै हुन्, हामीले यही
0: अब म
1: गरिरहेका छौँ।
0: तपाईँसँग अन्तिम प्रश्न, जुन एउटा नुवाकोट क्षेत्र फेरि पुरातात्विक हिसाबले पनि त्यहाँ मठ मन्दिर देवी देवता होइन ऐतिहासिक ठाउँहरू पनि भएको हुनाले त्यसको पुरातात्विक चिजलाई संरक्षण जगेर्ना गर्ने सन्दर्भमा चाहिँ केही कुरा भएको छ?
1: अब यो कुरा चाहिँ अहिले सबैभन्दा पहिलो चाहिँ मानवीयता हो, मानवलाई चाहिँ हामीले संरक्षण र पुनर्स्थापन गर्नुपर्छ भन्ने छ होइन त्यो भनेको। अनि सेकेन्ड फेजमा हाम्रो यहाँको इतिहास, हाम्रो होइन संस्कार जसले चिनिएको छ होइन त्यसलाई पनि सँगसँगै जगेर्ना गरेर जानुपर्छ। पहिला हाम्रो जनता होइन मानवको व्यवस्थापन पहिलो चरणमा हुन्छ, दोस्रो चरणमा अभियसली जसले हामीलाई परिचय दिएको छ होइन त्यसलाई चाहिँ हामीले संवर्धन प्रवर्धन गर्ने कुरा त अभियसली हामी गर्छौँ नै।
0: हुन्छ, यो महत्त्वपूर्ण समय रेडियो सगरमाथालाई दिनुभयो विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, यहाँलाई विशेष धन्यवाद।
1: यहाँलाई पनि धन्यवाद है, सबै कुरा मैले यहाँ मार्फत सबैलाई होइन जानकारी दिन पाएँ त्यसको लागि अवसर दिनुभयो, धन्यवाद यहाँलाई।
0: प्रभावित क्षेत्रका जनता जुन आशा लिएर बसिरहनु भएको छ, तपाईँहरू नेतृत्व हुनुहुन्छ, स्थानीय तहमा तपाईँहरूले काम गरिरहनु भएको छ, जुन यो पुननिर्माणदेखि लिएर यो भौतिक रूपको कुरा पनि होइन कि मानवीय हुन्छ नि, मनको पनि
1: एकदम
0: त्यो औषधि हुनुपर्छ
1: व्यवस्थापन गरिरहेको छु एकदम, उहाँ मनलाई पनि एकदमै होइन सम्झाउने बुझाउने खालको होइन उहाँहरूकोलाई त्यो खालको आश्वासन दिएर सबै खालको ट्रिटमेन्ट हामीले गरिरहेको छौँ,
0: हुन्छ
1: सबै खालको ट्रिटमेन्ट।
0: हस् नमस्कार, हस्
1: हस् थ्याङ्क यू थ्याङ्क यू।
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, हामीसँग आजको कुरामा खास गरी भोटेकोसीमा आएको बाढी र तल्लो तट्टी क्षेत्रमा पारेको असरका सन्दर्भमा कुराकानी गर्दै क्षति सँगसँगै यसको पुननिर्माण पुनस्थापनाका सन्दर्भमा के कस्तो पहल भइरहेको छ, स्थानीय सरकारले के गरिरहेको छ, सङ्घ र प्रदेश सरकार बीचको समन्वय, प्रधानमन्त्रीसँग भएको भेटका सन्दर्भमा उहाँसँग कुराकानी गर्यौं। यही कुराकानी सँगसँगै आजलाई आज कुराको समय सकिएको छ। आज कुराबाट म दीपक रियाल पनि बिदा पाऊ। आज कुरा यति नै, भोलि कुरा भोलि नै। नमस्कार।

0: मेरो घरमा टावर होर्डिङ बोर्ड राखौँ भन्दै मान्छेहरू आथे, राख्न मिल्छ कि मिल्दैन, के छ यसको प्रावधान, ल त एकचोटि बताइदिनुहोस्।
1: ल सुन्नुहोस् काका, ललितपुर महानगरपालिकाले भवनको स्ट्रक्चरल डिजाइनमा समावेश नगरिकन कुनै पनि भवनमा होर्डिङ बोर्ड टावर आदि राख्न दिएकै छैन। प्राचीन स्मारक भएको चोक वा क्षेत्रमा पर्ने भवनहरू स्मारक भन्दा अग्लो हुने गरी निर्माण गर्न पनि पाइँदैन। पुरानो सहरी क्षेत्रमा घर निर्माण गर्दा परम्परागत वास्तुकलाको संरक्षण सम्वर्धनमा असर नपर्ने गरी निर्माण गर्नुपर्छ।
0: ए हो है।
1: अनि नि काका, परम्परागत शैलीका वास्तुकलात्मक विशेषता भएका भवनहरूको संरक्षण गर्नुपर्छ। यस्ता भवनहरूको विषयमा ललितपुर महानगरपालिका र ओडा कार्यालयमा समेत जानकारी दिई सहयोग गर्नुपर्छ।
0: ल कस्तो राम्रो कुरा त।
1: अनि नि, महानगरको स्वीकृति बिना टावर तथा एन्टिना आदि जडान गर्न पाइने छैन। स्मारक क्षेत्रमा होर्डिङ बोर्ड, पम्पलेट, पोस्टर, ब्यानर, वाल पेन्टिङ आदि त राख्न वा टाँस्न नै पाइँदैन।
0: ओहो, म यहाँ बुझ्न आएर साह्रै राम्रो काम गरेछु। यो ललितपुर महानगरपालिकालाई यस्ता राम्रा राम्रा कुराहरू ल्याएकोमा साह्रै धन्यवाद। ल, इन्जिनियर साहबलाई पनि धन्यवाद है, म लागे है।
1: हस्, यहाँलाई पनि धन्यवाद छ काका। ललितपुर महानगरपालिकाको कार्यालय फुलचोक ललितपुर।

0: कार्यक्रम अपाङ्गताका सवाल शुक्रबार बिहान 8 बजे रेडियो सगरमाथा एफएम 102.4 MHz।
1: नमस्कार, म दिनेश भोजु। मेरो विषय विज्ञान र वैज्ञानिकका कुरा। प्रत्येक बिहिबार रेडियो सगरमाथामा मलाई बिहान 7 बजे सुन्न सक्नुहुन्छ।
2: इन्जिनियर म्याडम, याद रहोस्, मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग होस्।
3: किन राजेशजी?
2: किनकि यो सजिलैसँग जडान गर्न सकिन्छ र यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। 1,00,000 भन्दा बढी घरमा प्रयोग भएको नेपालको नम्बर 1 पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
1: नेपाली रेडियो नेपाली आवाज
2: काठमाडौँ उपत्यकाको आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: आरबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेको सितृशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिसकेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अब अहिले खोला देखिएपछि हामीलाई तर्सिन्छ, पहिरन आउने ठाउँमा, पहिरन आएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। 5 दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक वक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने वाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुस

0: ले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्र संघको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 को उक्त विपदमा ज्यान गुमाएका 1300 जनाभन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधिक गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
2: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोका टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरै जस्तो ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
3: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
2: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्युको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
3: जुन अहिले जलविद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो?
2: हो, लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको छौँ।
1: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
4: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 वटा होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 का बिन्दा तामाङले बताइन्।
5: त्यहाँ त केही छैन, सब बगाहन त घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिर नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
4: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
6: त्यहाँ त असम्भव छ, जान सकिन्न। सबै घरहरू सबै त्यो उल्टा क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
4: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै 7 विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
7: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिड देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, बाढी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई

0: राम्रो लाग्छ।
1: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 गते बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 गतेको विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 गते भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 भन्दा बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
3: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 मिटर, त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज 1 गतेदेखि चाहिँ यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ, ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
2: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ ठेक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
3: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठेक्छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ, एङ्करिङहरू, माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभेलमाथि चाहिँ हामी अस्थायी किसिमको कालोपत्री पनि गर्ने तयारीमा छौँ।
2: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
3: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ। सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर, दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भइसक्यो।
2: अन्तिममा अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
3: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने गरी अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
2: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
4: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए। तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षामा राखिएको थियो भन्ने बारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
2: हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीँ सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
0: छोरी, अगाडि बुझेर आयो त के भएको रहेछ?
5: बुवा, त्यहाँ अगाडि त गाडीले लागेर चितुवा मरेको रहेछ, मान्छे पनि घाइते भएछन्।
0: लौ हेर, यो वन्य जन्तुलाई पनि किन सडक सडकमा आउनु परेको होला? खुरुकन जङ्गलमै बस्नु नि।
5: के गरौँ त बुवा, यो सडक पनि त पहिला जङ्गल नै थियो। पानी खान, खाना खोज्न, साथी खोज्न वन्य जन्तुले पनि त वारपार गर्नै पर्यो नि।
0: हुन त हो, तर बाटो पनि त बनाउनै पर्यो नि।
5: बनाउन त पर्यो नि बुवा, तर यी जङ्गल वरिपरिका सडकहरूमा सीमित गतिमा गाडी चलाउनु पर्छ। सडक बनाउँदा वन्य जन्तुलाई सजिलै आवतजावत गर्न मिल्ने गरी बनाउनु पर्छ। हाम्रो सरकारले पनि कति बन्दै गरेका सडकहरूमा अन्डरपास जस्ता संरचना बनाउन थालिसकेको छ। यसले वन्य जन्तु आफ्नो बाटोमा हिँड्छन्, मान्छेसँग जम्का भेट हुन पर्दैन र यस्ता दुर्घटना पनि कम हुन्थे।
0: छोरी, कति राम्रो कुरा गर्यौ तिमीले।
6: वन्य जन्तु मैत्री पूर्वाधार, प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।
7: आमा, मेरो घाँटी दुख्यो, दुख्निनलाई पनि गाह्रो भएको छ।
8: ए, केही हुन्न, चुप लाग, तातो पानी खाइदिए निको भइहाल्छ नि।
9: होइन भाउजू, केटाकेटीको घाँटी दुख्ने, टन्सिल बढ्ने, ज्वरो आउने हुँदा यस्तो हेलचक्राई गर्न कहाँ हुन्छ र?
10: सावधान,
11: के तपाईँका केटाकेटीहरूको पनि घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने भएको छ? समयमै उचित उपचार नगराए मुटु रोग लाग्न सक्छ। केटाकेटी उमेरमा घाँटी दुख्ने, टन्सिल बढ्ने, टन्सिल पाक्ने, ज्वरो आउने समस्या नै बाथ मुटु रोगको प्रमुख कारण हो। यसकारण केटाकेटीहरूको घाँटी दुख्ने, टन्सिल बढ्ने भएमा तुरन्त औषधि उपचार गराई बाथ मुटु रोग लाग्नबाट बचाऊ।
12: सार्वजनिक हितका लागि नेपाल हृदय रोग निवारण प्रतिष्ठान र रेडियो सगरमाथाको सहकार्य।

0: नेपाली रेडियो, नेपाली आवाज।
1: तपाईँ अहिले दक्षिण एसियाको पहिलो स्वतन्त्र प्रसारण सेवा रेडियो सगरमाथा एफएम 102.4 MHz सुन्दै हुनुहुन्छ। अब हामी आज बिहान प्रसारण भएको रेडियो कुराकानीको पुनः प्रसारण गर्दैछौ। अबको समय हो रेडियो कुराकानीको पुनः प्रसारण।
2: नमस्कार, म मिना पौडेलको। सधैँको मंगलबारको बिहान जस्तो आज पनि आप्रवासन सम्बन्धी केही कुराकानी लिएर रेडियो सगरमाथा मार्फत यहाँ समक्षमा उपस्थित भएकी छु। आज मैले अलिकता यो नेपालको आन्तरिक स्थिति अनि बाह्य श्रम बजारको स्थिति, त्यसपछि हाम्रो यो श्रम आप्रवासन सम्बन्धमा भएका ढिला सुस्तीहरू, अस्तव्यस्तता, त्यसपछि मन्त्रालयबाट जुन खालका कामहरू हुनु पर्थ्यो त्यो नभइरहेको समग्र स्थितिलाई अलिकता कोट्याउने प्रयास गर्छु। किनभने यो किन पनि जरुरी छ यो यो अलिकता समग्र कुरा गर्नमा, भने नेपालको श्रम आप्रवासन के हो भन्ने कुरा त अब व्याख्या गरिरहनु परेन। अहिले झन् यो विपत्तिहरू, प्राकृतिक विपत्तिहरू, विभिन्न आन्तरिक कारणले गर्दाखेरि आन्तरिक श्रम बजार झन् खुम्चिँदै गएको, अर्थतन्त्र झन् कमजोर हुँदै गएको बेलामा हामीले हिजो निर्वाचनमा जस्तो यतिवटा जब कामहरू सिर्जना गर्छु, यतिजनालाई फिर्ता ल्याउँछु, यतिजनालाई रोजगार दिन्छु भनेर त्यो त्यो खालको कुरा गर्नुको हिजो पनि अर्थ थिएन, आज पनि अर्थ छैन, त्यो त्यसमा विश्वास गर्ने आधार केही पनि छैन। तर त्यति हुँदाहुँदै पनि नेपाली श्रमिकहरू, युवा पुस्ता श्रम बजारमा दिनै पछि महिनै पछि बढ्दो क्रममा आइ नै रहेको छ भने त्यसलाई कहाँ समायोजन गर्ने, कहाँ त्यसलाई व्यवस्थित गर्ने, कहाँ त्यसलाई चाहिँ श्रम गरेर खानलाई त्यो अवसरको सिर्जना कहाँ गर्ने भन्ने कुरा भयावह स्थिति छ एकातिर। अर्कोतिर भनेको श्रम बजार, हाम्रो प्रमुख श्रम बजार भनेको मलेसिया र खाडी नै हो अहिले पनि, यद्यपि कोरिया, इजरायल, अब युरोपकातिर अब बढ्दैछन् श्रम बजारहरू, विस्तार हुँदैछ, त्यो आफ्नै ठाउँमा छँदैछ, तर हामीले चाहे जस्तो हाम्रो लागि, हाम्रो स्वार्थको निम्ति र हाम्रा युवालाई, हाम्रा बेरोजगार युवालाई रोजगार दिन पर्यो भनेर श्रम बजार, अन्तर्राष्ट्रिय श्रम बजार विस्तार हुँदैन। अहिले भएको श्रम बजारलाई हामीले कसरी व्यवस्थित गरिरहेछौँ भन्ने कुरा चाहिँ अहिलेको सबभन्दा महत्त्वपूर्ण प्रश्न चाहिँ यो हो। उदाहरणको लागि हेरौँ, मलेसियासँग अहिले जुन खालको टसलहरू भइरहेछ, जुन खालको अन्यलता भइरहेछ, जुन खालको एकदमै अनिश्चितता, एकदमै तरल स्थिति छ। मलेसियाले भन्छ उसले आफूले त्यो FWCMC भन्ने जुन खालको सञ्जाल छ, उसकोमा वैदेशिक श्रमिकहरू ल्याउने, व्यवस्थित गर्ने जुन खालको सञ्जाल छ त्यो मार्फत जानुपर्छ भनेर नेपालका वैदेशिक रोजगार व्यवसायहरूलाई, केही वैदेशिक रोजगार व्यवसायहरूलाई, उसले चाहेका वैदेशिक रोजगार व्यवसायहरूलाई, अथवा दुवैतिरका सिन्डिकेट र दुवैतिरका दलालहरूबाट व्यवस्थित गरेर सञ्चालन गर्नको निम्ति उताबाट चाहिँ दबाब आइरहेको छ भने नेपालले यो हटाइनुपर्छ। यसमा चाहिँ नेपालका कानुनी मान्यता प्राप्त नेपालका वैदेशिक रोजगार व्यवसायीहरू, जसरी हिजो उनीहरूले चाहिँ श्रम आप्रवासनलाई सहजीकरण गरेका थिए, तिनीहरूले सबैले अवसर पाउनुपर्छ भन्ने नेपालको अडान छ। अनि अर्को के छ त भन्दाखेरि, अहिलेसम्म मलेसिया मैले उदाहरणको लागि ल्याउनु खोजेको, प्रमुख गन्तव्यहरूसँग अहिलेसम्म हाम्रो श्रम सम्झौताहरू नवीकरण भएका छैनन्, कसैसँग श्रम सम्झौतै भएका छैनन्। विभिन्न किसिमका यो या त्यो बहानामा गरिने समझदारी पत्रहरू मार्फत गइरहेछन्, जसलाई MOU भनेर भन्छन् सरकारहरूले, यताको सरकारले पनि, उताको सरकारले पनि। अनि श्रम सम्झौताहरू करिब करिब एक दशक पछि व्यवस्थित श्रम सम्झौताहरू कुनै पनि भएका छन्। अहिले जुन पनि एना केना तानिने काम भइरहेछ, यो या त्यो बहानामा श्रमिकहरू गइरहेछन् अथवा लगिराखिएछ, किनभने श्रम बजारलाई पनि श्रमिक त चाहिन्छ नै, नेपालले श्रमिक पठाउनै पर्नेछ, उनीहरूलाई श्रमिक कजाउनै पर्नेछ भनिसकेपछि त्यो त्यो बाध्यात्मक स्थिति दुवैतिर छ। तर हाम्रो जस्तो जटिल बाध्यात्मक स्थिति गन्तव्य श्रम बजारको छैन, किनभने नेपाली श्रम बजार, नेपाली श्रमिकहरू आएनन्, गएनन्, लान दिइएन, यो या त्यो बहानामा रोकियो भने उसले अरू देशबाट लान्छ। तर हामी कहाँ त, उदाहरणको लागि मलेसियाको श्रम बजार मानु एकछिन बन्द भयो अरे, बेला बेलामा मलेसियाले बन्द गर्ने गरेको पनि छ, कहिले यताका कारणले बन्द हुने गरेको छ, कहिले उताका कारणले बन्द हुने गरेको छ। त्यो के त भन्दाखेरि हामी श्रम कूटनीतिका आधारमा हामी केही पनि निर्णय गर्दैनौँ, अनि कसैलाई के सनक चल्छ त्यसको आधारमा यो गर्ने त्यो गर्ने भन्ने जान्छ। दुवैतिरको समस्या छ, उताको पनि समस्या छ, यताको पनि समस्या छ। तर हाम्रो प्रश्न के हो त भन्दाखेरि, हामी श्रमिक पठाउने, हामीलाई रोजगारी चाहिएछ भनेपछि हामीलाई छनौट छैन, हामीले रोज्न पाउँदैनौँ, हामीलाई रोजगारी हाम्रा युवालाई वैदेशिक रोजगारमा पठाउनु पर्नेछ, उनीहरू जानुपर्ने बाध्यता छ भनिसकेपछि हामीलाई त्यसको विकल्प छैन। तर गन्तव्य श्रम बजारको के छ भने विकल्प छ, ठिकै छ, नेपालबाट आउँदैन, नेपालबाट लिइँदैन, नेपालबाट आउन समस्या भयो, जटिलताहरू थपिए, झमेला भयो, यो ढिला सुस्ती भयो, अथवा भने मैले भने जस्तो भएन भने म अन्त्यबाट ल्याउँछु भनेर गन्तव्य श्रम बजारले भन्छ, गन्तव्य मुलुकले भन्छ, भनिसकेपछि उनीहरू त्यो त्यो हिसाबले शक्तिशाली अवस्थामा छन्। अहिले आएको समस्या के त, उदाहरण मात्रै दिन खोजेको मैले, यो सबै मुलुकसँग कहिले साउदीसँग परिरहेको हुन्छ, कहिले कतारसँग भइरहेको हुन्छ, कहिले युएईसँग भइरहेको हुन्छ, कहिले कोरियाको इपिएसमा लफडा भइरहेको हुन्छ, कहिले इजरायलमा यो या त्यो बहानामा के भइरहेको हुन्छ, कहिले अरू देशमा भइरहेको हुन्छ। अहिले भएको मलेसिया हाम्रो प्रमुख मध्येको पनि प्रमुख गन्तव्य हो वर्षौँदेखि, त्यो केही वर्ष रहन्छ पनि, किनभने मलेसियाको श्रम बजार यसरी विस्तारित भएको छ, त्यसले आर्थिक समृद्धिका उसका योजनाहरू यसरी उसले चाहिँ त्यो तीव्र गतिमा उसले चाहिँ लागू गरिरहेछ, र श्रम बजारलाई यति विविधीकरण पनि गरेको छ, विस्तार पनि गरेको छ भनिसकेपछि हाम्रो लागि त्यो प्रमुख श्रम गन्तव्य हिजो पनि थियो, आज पनि छ, भोलि पनि रहन्छ। अर्को भनेको मलेसियाका अरू विभिन्न सामाजिक सांस्कृतिक कारणहरू छन्, त्यहाँको ज्यालाको कुरा छ, त्यहाँ तुलनात्मक रूपले अन्तभन्दा श्रमिकमाथि शोषण बढी हुन्छ, कुरो सुनवाई हुन्छ, सामाजिक सुरक्षाका विभिन्न कुराहरू छन्। उसले वैदेशिक रोजगारीबाट आएका विदेशी श्रमिक र आफ्ना श्रमिकलाई करिब करिब उस्तै व्यवहार गर्छ, उस्तै त हुनै सक्दैन, विदेशीलाई बढी दबाब बढी शोषण त हुन्छ नै, तर पनि तुलना गर्दाखेरि मलेसिया अहिले पनि तुलनात्मक रूपले सहज श्रम बजार हो। अहिले समस्या त्यहाँ के त भन्दाखेरि यो FWCMCमा सूचीकृत भएका नेपाली मेन पावर कम्पनीबाट मात्रै पठाउनुपर्छ फलाना फलानाबाट भनेर उसले भन्छ, यताबाट हुँदैन भन्ने कुरा छ, हुने कुरा पनि भएन यताबाट। किन भन्दाखेरि हिजो सहजीकरण गरिरहेका वैदेशिक रोजगार व्यवसायहरू मेन पावर कम्पनी अहिले हटाउनुको कारण के हो भन्ने प्रश्न त यहाँ पनि आउँछ फेरि, अनि त्यो निर्णय कसले गर्ने भन्ने प्रश्न पनि आउँछ फेरि, यो एउटा समस्या भइरहेछ। उसले 25-30 सूचीकृत गरेका छ, तीबाट मात्रै ल्याउने भन्ने उसको अडान छ। अब अर्को प्रश्न के छ त भन्दाखेरि यी दुई देशको बिचमा श्रम सम्झौता नभएको भएर यो जसले जति बेला जे पनि गर्न सक्ने स्थिति छ। अर्को भनेको संवाद छैन, मलेसियासँग बसेर औपचारिक रूपमा, मैले मलेसिया उदाहरणको रूपमा मात्रै दिँदैछु, यो समग्रको कुरा गर्दैछु, म मलेसियासँग बसेर औपचारिक रूपमा यो आप्रवासन व्यवस्थापन सम्बन्धी कूटनीतिक वार्ताहरू भएका छैनन्। कहिलेकाहीँ राजदूत मन्त्रीले राजदूतलाई बोलाउँछन् यसो गर्ने भन्छन्, कहिले यताबाट उता हाम्रो राजदूतावासकै उताको मन्त्रीलाई बोलाउने होला, उताका मान्छेलाई बोलाउने होला, तर दुईटा राज्य बिचमा औपचारिक रूपमा परराष्ट्र मन्त्रालयबाट सहजीकरण गरेर कूटनीतिक श्रम कूटनीति सम्बन्धी यो वार्ता भएकै छैन भनिसकेपछि समस्या त जिउका त्यौँ छ, जिउका त्यौँ मात्र होइन, मलाई के लाग्दैछ भने जुन तरिकाले अहिले खाडीको श्रम बजार सङ्कुचित हुँदैछ त्यहाँको द्वन्द्वले गर्दाखेरि, त्यो अहिले तत्कालै एकदम हिजोको द्वन्द्वभन्दा अगाडिको स्थितिमा गइहाल्ने सहज भइहाल्ने त्यो स्थिति देखिँदैन। एक त द्वन्द्व को अन्त्य कहिले हुन्छ भन्ने कुरा एकदमै अनिश्चित छ, त्यो भन्न सक्ने स्थिति नै छैन एउटा। अर्को भनेको मानव एकैछिनलाई ल एक दुई महिनाभित्र द्वन्द्वको अन्त्य भयो रे, मानव एकछिन अब चाहिँ त्यहाँ समस्याहरू भएनन्, इरान र अमेरिकाको बिचमा इजरायलको बिचमा त्यहाँ समस्या भएन, मानव एकछिनलाई कल्पना गरौँ भने पनि त्यो श्रम बजार फेरि हिजोको स्थितिमा आउनलाई उसलाई पनि पुनर्निर्माणका कुराहरू छन्, उसको त्यो त्यो जुन मुलुकहरू संलग्न बनाइएका छन् त्यहाँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा तिनीहरूका आफ्ना पनि योजनाहरू होला, त्यसले गर्दा हिजोको स्थितिमा गइहाल्छ भन्ने छैन भने त्यो सङ्कुचन हुन्छ। अर्को सबभन्दा जटिल प्रश्न भनेको मैले अघि नै भने विश्वमै श्रम बजार सङ्कुचित भइरहेको बेलामा नेपाली श्रमिक र नेपालीलाई मात्र होइन श्रम बजार चाहिने, अरूलाई पनि चाहिन्छ भनेपछि प्रतिस्पर्धा ठुलो हुन्छ, भारतीय श्रमिक, बङ्गलादेशी श्रमिक, पाकिस्तानी श्रमिक, यावत कुराहरू मैले केही उदाहरण मात्रै दिइरहेको छु, उताको इन्डोनेसियाका श्रमिकहरू उनीहरूको पनि त श्रम बजार त्यही नै हो भनिसकेपछि त्यहाँ प्रतिस्पर्धा बढी हुन्छ। फिलिपिन्सको श्रमिकहरूको सबभन्दा अहिले सबभन्दा एकदमै प्रतिस्पर्धामा अग्रपन्थीमा र तुलनात्मक रूपले सहज तरिकाले र तुलनात्मक रूपले कम शोषणमा काम गर्ने भनेको फिलिपिन्सका श्रमिकहरू हुन् विश्व श्रम बजारमै, र यो खाडीमा पनि त्यही हो, मलेसियामा पनि त्यही हो, अन्त पनि त्यही हो, युरोपमा पनि त्यही हो। भनिसकेपछि आफ्ना श्रमिकको सुरक्षाको निम्ति, आफ्ना श्रमिकको ज्यालाको सुनिश्चितताको निम्ति, तुलनात्मक रूपले कम शोषणयुक्त श्रम बजार बनाउनको निम्ति अरू मुलुकहरू, फिलिपिन्स लगायत अरू मुलुकहरू जसरी अगाडि गएका छन्, त्यसमा हामीले श्रम कुटनीतिमा हामीले सिन्को पनि भाँचेका छैनौँ, हामीले सम्वादै गरेका छैनौँ। र अहिलेको स्थिति हेर्दाखेरि अहिलेको मन्त्रालयको नेतृत्व, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व, समग्र अहिलेको राजनीतिक नेतृत्व हेर्दाखेरि यसरी बसेर यो आप्रवासन व्यवस्थापनको निम्ति कुटनीतिक सम्वाद गर्न सक्ने आत्मविश्वास भएको नेतृत्व पनि देखिँदैन। भनिसकेपछि अब सबैतिरबाट चेपिँदै चेपिँदै चेपिँदै जाने, त्यसपछि गएर अनि हामीले त गरेकै हो भन्ने, राजदूतलाई बोलाएर कुरा गर्ने, एमओयू गरौँ भन्ने, यो गरौँ त्यो गरौँ भन्ने, तर व्यवस्थित रूपले हामीले आप्रवासनलाई व्यवस्थित नगर्ने हो भने स्थिति भयावह छ। आन्तरिक रोजगारीमा हामीले अझ यो विभिन्न किसिमका विपदले गर्दाखेरि झन् बढी बेरोजगार श्रमिक उत्पादन हामीले गरिरहेछौँ। खपत गर्ने ठाउँमा स्थिति त्यो छ, हामी राम्रोसँग बसेर कुरै गर्न हामीलाई चाहिँ आत्मविश्वास पनि छैन, जाँगर पनि छैन, गर्ने क्षमता पनि छैन, गरिरहेका पनि छैनौँ। भनिसकेपछि अनि गन्तव्यमा पनि स्थिति तरल छ, हिजो जस्तो सहज छैन। भनिसकेपछि यो भयावह स्थितिमा मलाई चाहिँ मेरो चाहिँ प्रश्न के हो त भन्दाखेरि, श्रम मन्त्रालयको नेतृत्वले के गरिरहेछ, अहिले के गरेर बसिरहेछ, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व के गरेर बसिरहेछ, किन उसले चाहिँ यो यी कुराहरू, यो श्रम कुटनीतिको सम्वादका कुराहरू, श्रम सम्झौताहरू नवीकरण गर्ने कुराहरू, त्यसलाई परिमार्जन गर्ने कुराहरू, नयाँ सम्झौताहरू गर्ने कुराहरूमा किन चाहिँ पहल गरिरहेको छैन भन्ने कुरा चाहिँ हो। पहल गरिरहेको छैन, बाहिर मन्त्रीले जेसुकै भने पनि त्यहाँ मन्त्रालयकै कतिपय व्यक्तिहरूको कुरा सुन्दा, मन्त्रालयको त्यहाँ भित्रका कुराहरू सुन्दाखेरि यो पहल चाहिँ औपचारिक रूपमा व्यवस्थित पहल भएको छैन। एक दुईजनाले कसैलाई कतै कतै भेटेर केही कुरा गरेर यो समाधान हुँदैन भनेपछि राज्यले यसमा नेतृत्वदायी भूमिका खेलेको छैन र त्यसले गर्दाखेरि भोलिको स्थिति भयावह हुने देखिन्छ। आज मैले अलिकता यो समग्र आप्रवासन व्यवस्थापनमा हाम्रो निरीहता अनि गन्तव्य मुलुकहरूले, मलेसिया लगायत गन्तव्य मुलुकहरूले विभिन्न किसिमका शर्तहरू तेर्छ्याउने क्रम बढ्दै जाने, स्थिति जटिल हुँदै जाने, त्यसपछि हाम्रो आन्तरिक रूपमा पनि हामीले आफ्नो श्रम बजार पनि विस्तार नगर्ने, त्यसपछि भएका श्रम बजार अन्तर्राष्ट्रिय श्रम बजारलाई पनि व्यवस्थित गरेर हाम्रो आफ्नो पहुँच, हिजोको पहुँचलाई गुमाउँदै जाने स्थिति, त्यो स्थितिमा यो जटिलताहरू थपिँदैछन् र चुनौतीहरू थप हुँदैछन्। त्यसले गर्दा सरकारले औपचारिक रूपमा सम्वाद सुरु गरोस् भन्ने आग्रह सहित आफ्नो केही कुराहरू राखेँ। अर्को हप्ता फेरि मैले आप्रवासन सम्बन्धी कुराकानी लिएर रेडियो सगरमाथा मार्फत यहाँ समक्ष आउने नै छु। आजलाई मेरो कुरा सुनिदिनु भएकोमा धन्यवाद दिने बिदा हुन्छु। नमस्कार।

0: अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको प्रशोधित पिउने पानी स्वदेशी ब्रान्ड नै पाए किन विदेशी ब्रान्ड खोज्ने, बरु नेपाली नै रोज्ने।
1: नेपालको आफ्नो नेपालमै बनेको अक्वा 100
0: बी नेपाली बाई नेपाली।
2: सम्पर्क नम्बर 0153685555 0153685555।
3: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो, ViaNet र Via TV को साथले पाइयो। हजुर, अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन। 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा। इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ। अल्ट्रा 5, अल्ट्रा परफॉर्मेंस, अल्ट्रा वैल्यू।
4: ए मुनियाको बाबुजी, सुन्नुभयो? अब त त्यो जंगलको बाटो पनि ठुलो हुने भएछ नि।
5: हाँ त, सडक चौडा बनाउनु त ठिकै हो, तर वन जंगल वन जन्तुलाई नोक्सानी पोखरलाई के भन्ने पो दुख लागिरहेको छ।
4: जनावरको पनि के पिर गर्नु नि?
5: अरे, जंगल भनेको वन जन्तुको घर हो। जंगल हुँदै चौडा सडक बनेपछि वन जन्तुहरूले कसरी बार पार गर्ला? उनीहरूको बासस्थान बिग्री जान्छ, जाने ठाउँ नपाएर फेरि गाउँघर पस्न सक्छन्। त्यसैले यसो मिलाएर आवत जावत गर्ने बाटो खुलाइदिनु पर्छ के।
4: भर्खर भर्खर त गाउँमा बाटो बन्ने बजेट आएको छ, फेरि वन्य जन्तुको लागि पनि बाटो, अरे कति धेरै पैसा लाग्छ होला।
5: अहिले त धेरै ठाउँमा वन जन्तु मैत्री पूर्वाधार बन्न थालेको छ। त्यसमा अलि बढी पैसा लागे पनि त्यसले जनावर, मानिस, पर्यावरण सबैलाई फाइदा पुग्छ नि। हामी जस्ता जंगल वरिपरि बस्नेको लागि त झन गजब हुन्छ।
4: बातुवा त ठिकै भन्नुभयो।
6: वन्यजन्तु मैत्री पूर्वाधार प्राकृतिक स्रोत संरक्षणको आधार। WWF नेपाल एलाइन परियोजनाद्वारा जारी सन्देश।

0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ट्ज
1: नेपाली रेडियो नेपाली आवाज

नमस्कार, यतिखेर रातको पाउने 10 बजेको छ। म समिन बरवाल, रेडियो सगरमाथाको समाचार बुलेटिन हालचालमा तपाईँलाई स्वागत छ। सुरुमा अहिलेसम्मका मुख्य हालचाल। राष्ट्रिय सभाध्यक्ष दाहाल र राष्ट्रपति पौडेलबीच भेटवार्ता। भटेकोसी बाढीमा मृत्यु हुनेको संख्या 1403 पुग्यो। बंगलादेशमा अवामी लीगका 7 शीर्ष नेतालाई मृत्युदण्ड। र एसियाली खेलकुदका लागि दिपेन्द्रको नेतृत्वमा नेपाली टोली घोषणा। अब हालचाल विस्तारमा। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। अध्यक्ष दाहालले आज शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्नुभएको हो। भेटमा रसुवाको भटेकोसीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षति, खोजी उद्धार तथा प्रभावितलाई राहत, अस्थायी आवास र दीर्घकालीन पुनस्थापना लगायतका विषयमा छलफल भएको छ। यस्तै राष्ट्रिय सभाका काम कारवाही, चालू अधिवेशनको प्रभावकारिता र नयाँ विधेयकहरूको अवस्था बारे पनि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। रसुवाको भटेकोसीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या 1403 पुगेको छ। नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार रसुवामा 193, नुवाकोटमा 202, धादिङमा 72, चितवनमा 364, गोर्खामा 78, तनहुमा 38, नवलपरासी पूर्वमा 232 र नवलपरासी पश्चिममा 222 जनाको शव फेला परेको जनाइएको छ। काठमाडौँमा उपचारका क्रममा थप 2 जनाको मृत्यु भएको छ। फेला परेका शवको पहिचानका लागि मृतकका 1286 र आफन्तका 1904 गरी 3190 डीएनए नमूना संकलन गरिएको छ। हालसम्म 1235 शव व्यवस्थापन गरिएको छ भने शव पहिचान हुन बाँकी 1361 शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा राखिएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव स्थापनका लागि 7975 प्रहरी परिचालन गरिएको छ। प्रहरीले बेपत्ता 4089 जनाको खोजी जारी राखेको जनाएको छ। विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा 3440 जनालाई राखिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनबाट सिर्जित जोखिम तथा विपद न्यूनीकरणका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताउनु भएको छ। मुस्ताङको घरपझुङ जलवायु सम्मेलनलाई पठाउनु भएको शुभकामना सन्देशमा उहाँले आगामी संयुक्त राष्ट्रसंघको 81 महासभामा नेपालले भोगिरहेका जलवायु जन्य समस्या, क्षति र समाधानका विषयमा विश्व समुदायको ध्यानकर्षण गरिने बताउनु भएको हो। जलवायु परिवर्तनका कारण हिमाल पग्लिने, हिमताल फुट्ने, हिमनदीको बहाव बढ्ने तथा पानीका मुहान सुक्ने लगायतका समस्या बढ्दै गएको भन्दै उहाँले हिमाली, पहाड़ी र तराई क्षेत्रमा परेको असरबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उल्लेख गर्नु भएको छ। जलवायु परिवर्तनका असर सामना गर्न संघ, प्रदेश र स्थानीय तहबीच बलियो सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। यसैबीच जलवायु अन्याय विरूद्ध गोर्खाको सामा गाउँमा युवाले असोज 2 गतेदेखि 18 गतेसम्म मनास्लु बेस क्याम्पमा आमरण अनसन बस्ने घोषणा गरेका छन्। उनीहरूले हिमतालको जोखिम अध्ययन, नेपाल चीन हिमताल तथा हिम नदीको संयुक्त अनुगमन

आज संकल्प गर्नुपर्ने बताउनु भएको छ। मुङसताङको जुमसुममा आयोजित घरप झोङ जलवायु परिवर्तन सम्मेलनमा उहाँले जलवायु परिवर्तनका कारण हिउँ पग्लने र हिमताल फुट्ने जोखिम बढ्दै गएको बताउनुभयो। त्यस्तै बाढ़ी पहिरो नदी कटान खडेरी र डढेलोका कारण कृषि तथा पशुपालनमा असर पुगेर खाद्य सुरक्षामा समेत चुनौती थपिएको उहाँको भनाइ छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय आयोग सचिवालय प्रदेश सरकार र स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा हाजिर गराउन निर्देशन दिएको हो। पछिल्लो समय विभिन्न वाहनामा सरुवा भएका कर्मचारीलाई पुरानै कार्यालयमा राख्ने र त्यहीँबाट तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको जनाएको छ। एसियाली विधायकी संस्थाहरूको परिषद क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव नेपालको संसदबाट सर्वसम्मतिले अनुमोदन भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले नेपाल सरकारले आफ्नो हकमा गरेको घोषणा सहित क्यालीको सदस्यता प्राप्त गर्ने प्रस्ताव पेश गर्नुभएको थियो। भदौ 17 गते दर्ता भएको प्रस्ताव आज निर्णायत पेश गरिएको हो। क्याली एसियाली कानून निर्माण तथा तर्जुमा गर्ने संस्थाबीच सहयोग र अनुभव आदान प्रदानका लागि स्थापना भएको अन्तर सरकारी परामर्शदाता निकाय हो। नेपालले संस्थापक सदस्यका रूपमा नभई साझेदारी पत्रको धारा 15 बमोजिम सदस्यता प्राप्त गर्नेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भोलि बुधबार बिहान 11 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। सिंहदरबार स्थित रासोपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उच्च स्तरीय राजनैतिक दलका संयन्त्र गठन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायत पछिल्लो राजनीतिक र समसामयिक विषयमा छलफल हुने रासोपाका प्रवक्ता जगदीश खरेलले बताउनुभयो। नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्ण भीरमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुली नदीले सड़क कटान गरेपछि कटान गरी भासिएको ठाउँमा केही माथिबाट 250 मिटर लामो ट्र्याक निर्माण गरिएको हो। सड़क विभागका अनुसार अहिले ग्राभेल नाली निर्माण, बत्ती, ट्राफिक र संकेत राख्ने काम भइरहेको छ। त्यस्तै कृष्णभीर खण्डमा बिहिबार बिहानदेखि दुईतर्फी यातायात पूर्ण रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ। यसैबीच सरकारले ग्यासको अभाव हटाउन भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहका अनुसार भारतीय आयल कर्पोरेशनले थप 60 बुलेट ग्यास दिन तयार भएको छ। त्यस्तै हाल भारतबाट दैनिक औसत 90-95 बुलेट मात्रै ग्यास आइरहेको छ। कृष्णभीरमा पहिरोका कारण आपूर्ति प्रभावित भएपछि मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सावाट ग्यास रिफिल गरी काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। मन्त्री शाहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दावी गर्नुभएको छ। कैलालीको गौरी गंगा नगरपालिका 4 स्थित कालिका माध्यमिक विद्यालयका व्यवस्थापन समिति सदस्य देवबहादुर बम विरूद्ध 2,00,000 रूपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। विद्यालय व्यवस्थापन समितिबाट सेवा सुविधा उपलब्ध गराउने निर्णय गरिदिने भन्दै बमले घुस लिएको अख्तियारको दावी छ। अख्तियारको टोली उनलाई 2,00,000 रूपियाँ घुससहित नियन्त्रणमा लिएको हो। त्यस्तै धनुषवाको विदेह नगरपालिकाबाट झण्डै 2 साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। भदौ 18 गते अपहरणमा परेका विदेह 6 का सिद्धान्त महतोलाई गैराती विदेह 1 को 10 गजा क्षेत्रबाट उद्धार गरिएको हो। प्रहरीले बालकलाई छाडेर भाग्न खोजेकी कमला नगरपालिका 9 की पुनिता देवी पासवानलाई पक्राउ गरेको छ। बालकलाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिला माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्लाहीको बागमती नगरपालिका 4 गोलेटोलमा चट्याङ लागेर 12 वर्षीय दिना मुक्तानको मृत्यु भएको छ। चट्याङ लागेर घाइते भएकी मुक्तानको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा 11 वर्षीय प्रतिमा बमजन र 42 वर्षीय पोषक बहादुर वाइबा घाइते भएका छन्। प्रतिमालाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ भने वाइबाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै शेयर बजार लगातार
दोस्रो कारोबार दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 48.57 अङ्कले बढेर

2633.62 पुगेको छ। आज सबै समूहको उपसूचक बढेकोमा लगानी बिमा समूह 2.5% भन्दा धेरैले उकालो लागेको छ। आज 265 कम्पनीको सेयर बढेकोमा 212 घटेको छ। यस्तै मोदी इनर्जीको सेयर भने गडबड भएको छैन। आज धौलागिरी लघुवित्तको सेयर 15% बढेको छ। बजार उच्च अङ्कले उकालो लागेको दिन एभरेस्ट बैंकको डिभेन्जर 5.5% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकोमा आज 347 कम्पनीको 2,03,00,000 किता सेयर 8.29 अर्ब रूपियाँमा किनबेच भएको छ। अब अन्तर्राष्ट्रिय हालचाल। बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको आवामी लीगका 7 शीर्ष नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 विद्यार्थी आन्दोलनका क्रममा मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै आज 7 जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो। अदालतका अनुसार उनीहरूले आन्दोलनका क्रममा हिंसा भड्काउन निर्देशन दिन वा प्रोत्साहन गर्न भूमिका खेलेका थिए। मृत्युदण्ड पाउनेमा आवामी लीगका महासचिव अबैदुल कदर, संयुक्त महासचिव एएफएम बहादुर नासिम र मोहम्मद अली अराफत सहित जुब लीग र बंगलादेश छात्र लीगका शीर्ष नेता रहेका छन्। त्यस्तै 7 जनाको अनुपस्थितिमा मुद्दा चलाइएको थियो। यसअघि सोही विद्यालय विद्यार्थी आन्दोलनसँग सम्बन्धित मुद्दामा पूर्व प्रधानमन्त्री शेख हसिनालाई पनि मृत्युदण्डको सजाय सुनाइएको थियो। अब खेल हालचाल। एसियाली खेलकुद प्रतियोगिताका नेपाल क्रिकेट संघले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ। संघले आज घोषणा गरेको टोलीमा ऐरीसँगै कुशल भुर्तेव, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, लोकेश पम, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ल रहेका छन्। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा शुरू हुँदैछ। नेपालले पहिलो खेल असोज 9 गते अफगानिस्तानसँग र दोस्रो खेलमा असोज 10 गते जापान सँग प्रतिस्पर्धा गर्नेछ। अब मौसम सम्बन्धी जानकारी। जल तथा मौसम विज्ञान विभागका अनुसार केही बेर अघि 9:30 तापक्रम 21 डिग्री सेल्सियस रहेको छ। आज राति काठमाडौँ उपत्यकाको तापक्रम 18 डिग्रीसम्म झर्न सक्नेछ। भोलि दिउँसो काठमाडौँ उपत्यकाको तापक्रम 28 देखि 30 डिग्री सेल्सियससम्म पुग्नेछ। भोलि बिहान उपत्यकामा 5:43 घाम झल्कने र 6:13 अस्ताउने विभागले जनाएको छ। अब अन्त्यमा मुख्य हालचाल फेरि एकपटक। राष्ट्रिय सभा अध्यक्ष दहाल र राष्ट्रपति पौडेल बीच भेटवार्ता। बटेकोशी बाढीमा मृत्यु हुनेको संख्या 1403 पुग्यो। बंगलादेशमा अवामी लीगका 7 शीर्ष नेतालाई मृत्युदण्ड र एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा नेपाली क्रिकेट टोली घोषणा। हवस् त हालचाल आजलाई यति नै। भोलि बिहान 6 बजे रेडियो खबर पत्रिका र 9:15 हालचालका नियमित बुलेटिन लिएर उपस्थित हुनेछौँ। त्यतिन्जेलसम्मका लागि हालचाल कक्षबाट प्राविधिक साथी सामन्त आचार्यसँगै म समीन बरुवाल पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

यो नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथा एफएम 102.4 MHz हो। यति बेला आजको प्रसारण समय सकिन लागेको छ। भोलि बिहान 6 बजे फेरि विविध कार्यक्रमहरू लिएर यहाँलाई भेट्न आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: हाम्रोपन हाम्रो गौरव नेपाली रेडियो नेपाली आवाज
1: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

ये इन्द्रेणीको हार लगाइदिन्छौ झिलिमिली सीत बिन्दु सितारा लगाइदिन्छौ तिमीलाई संसार कि राम्री बनाइदिन्छौ दुरु दुरु नरौ आमा वन तरी लाम्चो कोस गाज लगाइदिन्छौ तराईको निलो रङ्गी सारी लगाइदिन्छौ अधरमा हिमालको लाली लगाइदिन्छौ कोरी बाटी नदी नाला चुल्

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज
2: आदरणीय श्रोताहरू नमस्कार म डाक्टर प्रकाश राज रेग्मी यो सोमबारको बिहानी सदा झैँ तपाईँहरूको सामु उपस्थित भएको छु स्वास्थ्य सम्बन्धी कुराकानी गर्न श्रोताहरू आज म तपाईँहरूसँग यो अलिकति सामाजिक सञ्जालमा भएका स्वास्थ्यका केही कुराहरू म गर्न गइराखेको छु अब हिजोआज यो इन्टरनेटको जमाना छ सबैको हातमा मोबाइल छ सबैसँग वाइफाईको कनेक्टिभिटी छ डेटा छ हामी यस मार्फतबाट दुनियाँको सबै कुरासँग जोडिन सक्छौँ दुनियाँमा भएका लाखौँ करोडौँ इन्फर्मेसनहरू जानकारीहरू हामीले हासिल गर्न सक्छौँ अब अहिले झन् यो च्याट जिपिटी जस्ता एआईका एपहरू आइसकेपछि त अब जानकारी त झन् कति बढ्यो कति बढ्यो अब त्यही च्याट जिपिटी एउटाले 1 करोडभन्दा बढी किताब पढेको हुन्छ अरे अब भनेपछि 1 करोड किताब पढेको नलेज त्यहाँ हुन्छ भनेपछि अब तपाईँलाई के जानकारी चाहियो सट्ट सोध्यो सट्ट पायो कति अब यो दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो अब हिजोआज किताबको पनि कुनै मतलब छैन अब कसैकोसँग जानकारी माग्नु पनि आवश्यक छैन सट्ट सोध्यो पायो नेटमा त्यति धेरै कुराहरू छन् अब यो बाहेक पनि अब प्रत्येक व्यक्तिहरूले हिजोआज धेरै मान्छेहरूले आफ्नो पेज खोल्नु भएको छ आफ्नो युट्युब बनाउनु भएको छ र त्यस मार्फतबाट विभिन्न जानकारीमूलक कुराहरू चाहिँ प्रसारण गरिरहेको अवस्था छ र चाहिँ अब हिजोआज त यो अलिकति फेसन पनि भइसक्यो अब टिकटक भयो रिल भयो अब फेसबुकै भयो अब यिनीहरूमा चाहिँ अब कुनै जानकारी हालेर आफ्नो चाहिँ अब जानकारीमूलक प्रस्तुति त्यहाँ राखिदिएपछि अब दुनियाँले देख्छ आफू अलिकति प्रख्यात पनि भइन्छ मान्छेले दुनियाँले चिन्छन् त्यसैले आफू समाजमा चिनिनको लागि पनि एउटा न एउटा एउटा न एउटा मेटेरियल अब यो सामाजिक सञ्जालमा अपलोड गर्ने हो त्यो चाहिँ चलन आइसक्यो यो त फेसनै पनि भइसक्यो कतिपय मान्छेहरू अब मैले चिनिराखेको छु उहाँहरूले आफै भन्नु

हुन्छ, यो त नसही भइसक्यो। एक दिन फेसबुकमा अथवा टिकटकमा मेसेजहरू अपलोड गरेन भने त यो भातै नखाए जस्तो हुन्छ, भने त्यस्तो खालको नसा तल तल, ताकि एउटा न एउटा केही न केही कुरो राख्नै पर्ने, अपलोड गर्नै पर्ने, त्यस्तो समय आइसकेको छ अहिले अवस्था। त्यसैले मानिसहरूले के त भन्दाखेरि अलिकति अब त्यो इन्फर्मेसन राख्ने क्रममा जति इन्फर्मेसनहरू त्यहाँ राखिन्छ ती सबै कुरो एकदमै सही हुन्छन् भन्ने पनि छैन, र कतिपय एकदमै प्रख्यात व्यक्तिहरूले पनि अब यस्ता खालका इन्फर्मेसनहरू अब जसले चाहिँ एकदमै सिस्टमेटिक किसिमले चलाइरहनु भएका छ आफ्नो युट्युबहरू, त्यसमा अलिकति आफ्नो विषयभन्दा बाहिर गएर आफ्नै विषयमा आफ्नो विज्ञतामा कुरा गर्नु त ठिकै छ, अब जानकारीमूलक सन्देश राख्ने सिलसिलामा आफ्नो विज्ञताभन्दा बाहिर गएर जानकारीहरू राखिदिँदाखेरि अब त्यसले चाहिँ अब गलत मेसेज जान सक्छ। अब हाम्रो त के छ त चलन भन्दाखेरि हामीले अब जे अब सामाजिक सञ्जालमा आउँछ ती जानकारीहरू हेरेर हामीले आफ्नो धारणा बनाउँछौँ, धेरैले त्यो धारणा त त्यसरी नै बनाउनुहुन्छ, ऊ त्यहाँ त मैले त सामाजिक सञ्जालमा यस्तो कुरो पो देखेँ, यस्तो कुरो पो भनेछ, अब डायबिटिसको उपचारको कुरा, अब के त भन्दाखेरि प्याजलाई उसिनेर त्यसको रसलाई रसमा अब अलिकति कागती मिसाएर त्यो दिनदिनै पिउनु डायबिटिस ठिक हुन्छ, अथवा चाहिँ अब कुर्सीमा बसेर खुट्टालाई आफू बसेको दिनभरि बस्दाखेरि चाहिँ खुट्टाको मसाज गरिरहनु, खुट्टालाई हल्लाइरहनु, खुट्टाको मसललाई उ गऱ्यो भने तपाईँको ब्लड सुगर ठिक हुन्छ। यो मैले खालि उदाहरणको लागि मात्रै भने यस्ता कुराहरू थुप्रै छन्, अब कतिपयले फाइदा पनि गर्ला, केही फाइदा गर्ला ठिक छ, अब तर के त भन्दाखेरि जुन किसिमले त्यहाँ प्रस्तुति हुन्छ त्यो रोचक मान्छेहरूको ध्यानलाई आकर्षित गर्न, अब त्यसपछि आकर्षित भइसकेपछि चाहिँ आफ्नो फलोअर बढाउन हो, त्यसको लागि पनि कैयौँ कुराहरू हुन्छ नि सामाजिक सञ्जालमा। फलोअर बढाउनको लागि के मात्रै गरिँदैन, धेरै कुरा गरिन्छ मान्छेलाई आकर्षित गर्नलाई, त्यसैले हामीहरू कतिपय कुरामा चाहिँ सतर्क पनि हुनुपर्छ। मैले यहाँ प्रसङ्ग अहिले यो किन उठाइरहेको छु भन्दाखेरि यो अहिले म पनि अब हेर्छु है, मैले पनि हेर्छु, हेर्दै जाँदा अब कुनै एउटा मान्छेको अब एउटा व्यक्तिको जानकारी त्यो हेऱ्यो, उसको पेज हेऱ्यो, मन पर्यो, एकचोटि सुन्यो, दुईचोटि सुन्यो भने त अब के गर्छ त भन्दाखेरि त्यो एआईले बराबर उसैको चाहिँ दिइरहन्छ, खोल्यो कि मोबाइल खोल्यो कि वाइफाईमा कनेक्ट भयो कि उसकै कुरो आइरहन्छ। मैले अब केही समय चाहिँ यो हाम्रो प्राकृतिक चिकित्सक एकजना हुनुहुन्छ, एकदम प्रख्यात हुनुहुन्छ, डाक्टर विश्वरूप चौधरी भन्ने, उहाँका केही एक दुईवटा कुराहरू हेरेका थिएँ। पहिला एउटा हेर्दाखेरि चाहिँ अब के भन्छ, उहाँले एउटा यस्तो कुरो त्यहाँ गर्नुभयो कि यो अहिले कोभिड-19 बारेमा, कोभिड-19 बारेमा अमेरिकाको डाक्टर फाउची जो चाहिँ त्यहाँको रोग सम्बन्धी विशेषज्ञ हो, अब यो डाक्टर फाउची धेरै त्यो बेला चर्चामा आउनुभएको व्यक्ति हो, अब उहाँ र उहाँको एडभाइजर दुईजनालाई चाहिँ अहिले कोर्टले यो कोरोना महामारीको समयमा यो गलत सूचना प्रवाह गरेको हुँदै नभएको यो कोरोनाको महामारी कोरोनाको समस्यालाई अब यो यसलाई चाहिँ यसलाई विश्वव्यापी रूपमै अब यो कोरोनाको जुन महामारी भयो त्यत्रो हामीले लकडाउन त्यत्रो मृत्यु त्यत्रो क्षति कोरोनाले गर्दा 4-5 वर्षसम्म बिहोर्नु पर्यो, अब त्यसको बारेमा चाहिँ यो सम्पूर्ण दोष चाहिँ ती अमेरिकाका दुईजना वैज्ञानिक हो, तिनीहरूको कारणले गर्दाखेरि तिनीहरूको गलत सूचनाको प्रभावले गर्दाखेरि त्यो भएको उनीहरूलाई चाहिँ कोर्टले चाहिँ सजाय दियो, र चाहिँ उनीहरूले पनि आफ्नो यो के भन्छ अपराधलाई चाहिँ स्वीकार गरिसके भन्ने खालको मेसेज उहाँले त्यहाँ दिनुभएको छ एउटा उहाँको प्रस्तुतिमा। र के देखिन्छ भन्दाखेरि कोरोना भन्ने कुरो त्यो थिँदै थिएन, उनै व्यक्तिहरूले चाहिँ त्यसलाई सिर्जना गरे, तिनै व्यक्तिहरूको हौवाको कारणले गर्दाखेरि दुनियाँले दुःख पायो भन्ने खालको कुरो छ। वास्तवमा ती कुरालाई पनि गहिरिएर हेर्दाखेरि त्यसो होइन, त्यो चाहिँ एकदमै मानिसहरूलाई भ्रम छर्ने किसिमको कुरा छ। अब त्यो घटना
त्यहाँ अलिकति सजाय त पाएको हो, तर चाहिँ इन्फर्मेसन लुकाएको विषयमा उहाँहरूलाई त्यो सजाय दिइएको हो। इन्फर्मेसन त्यहाँ जुन जानकारी कोरोनाको सम्बन्धमा कतिपय डेटाहरू लुकाएको भन्ने कुरा चाहिँ हो, तर चाहिँ यो कोरोनाको समस्यै थिएन, हुँदै नभएको समस्या यो भ्याक्सिन बिकाउनको लागि, यो टेस्टहरू बढी गराउनको लागि कुनै व्यवसायीहरूले चाहिँ यो गरेको भन्ने खालको कुरामा चाहिँ खासै त्यो हो जस्तो मलाई लाग्दैन। त्यस्तै अर्को विवाद, यो त मैले खालि एउटा यो प्रसङ्ग आएको हुनाले मैले यो कुरो राखेँ। अब यो मुख्य कुरा के त भन्दा, उहाँले चाहिँ एउटा अति नै आपत्तिजनक प्रस्तुति गर्नुभएको छ। अब उहाँका कति राम्रा कुराहरू पनि छन् नि, प्राकृतिक कुराहरू गर्नुहुन्छ, यो खाऊ ऊ खाऊ, यो यो खाऊ यो नखाऊ, यति बेला खाऊ यस्तो खाऊ, त्यसले स्वास्थ्यलाई एकदमै फाइदा गर्छ, कतिपय रोगहरूलाई निको पार्न त्यसले मद्दत गर्छ, स्वस्थ रहन मद्दत गर्छ, त्यसमा कुनै ऊ छैन। तर उहाँ आफ्नो प्राकृतिक चिकित्सक भएर आफ्नो विषयभन्दा बाहिर गएर एन्जियोग्राफी र एन्जियोप्लास्टीको बारेमा उहाँको प्रस्तुति छ। अब त्यसमा के उहाँले भन्नुभएको छ त भन्दाखेरि, यो एन्जियोग्राफी भन्ने टेस्ट चाहिँ गराउनु हुँदैन। यो गरायो भने के हुन्छ भने, एन्जियोग्राफी गर्दाखेरि चाहिँ यो नसाबाट तार चिराइन्छ, अनि यो तार चिराएर मुटुसँग पुर्याइन्छ, अनि यो तार चिराउने सिलसिलामा रक्त नलीहरूको भित्तामा जमेका केही अब प्लाकहरू भनेर भनिन्छ, जमेका फोहोरहरू त्यो चाहिँ त्यो तारले चाहिँ अब घोचेर चाहिँ त्यो चाहिँ रक्त प्रवाहमा आउँछ, र त्यो चाहिँ अनि रक्त प्रवाहमा आएपछि दिमागमा, मुटुमा, आँखामा, किडनीमा कता कता गएर चाहिँ त्यो अड्किएर चाहिँ त्यसले गर्दा स्ट्रोक, हार्ट एट्याक, किडनी फेलियर जस्ता कुराहरू यो एन्जियोग्राफी भन्ने टेस्ट गर्दाखेरि यो हुनसक्छ। त्यसरी यो एन्जियोग्राफीहरू अब डाक्टरले गराऊ भन्छन् गर्नुहुन्न भन्ने खालको, त्यस्तो विवादास्पद खालको उहाँको एउटा प्रस्तुति छ। र चाहिँ के पनि भनिएको छ त भन्दाखेरि, झन् यो एन्जियोप्लास्टी मुटुको रक्त नली बन्द भएको अवस्थामा यो एन्जियोप्लास्टीहरू जुन, यो त झन् गर्नै हुन्न, यो त आवश्यकै छैन। यो एन्जियोप्लास्टी मुटुको नसा बन्द भएपछि त शरीरले आफ्नो बाइपास आफै गराउँछ, कहीँ बन्द भयो भने त्यो रगत अलिकति अर्कोतिरबाट त्यो गइहाल्छ, जानको लागि शरीरले प्रयास गर्छ अब र जान्छ अन्तत गर्दा। त्यसैले चाहिँ यो एन्जियोप्लास्टी बन्द भइसकेको नसालाई खोल्ने खालको जुन प्रोसिड्युर छ, जसलाई एन्जियोप्लास्टी भनेर भनिन्छ, अब त्यो चाहिँ गर्नु आवश्यक छैन भन्ने खालको एकदमै यो विवादास्पद जानकारीमूलक त्यहाँ सन्देश त्यसमा छ। अब यसले गर्दाखेरि के हुन्छ त भन्दाखेरि, जसले यो हेर्नुहुन्छ ऊ हो रहेछ त, यो डाक्टरहरू सब ठग रहेछ, यो मेडिकल साइन्सै कस्तो गलत रहेछ, यो त उहाँले अझ मिठो शैलीमा प्रस्तुतिमा फेरि मिठो बोली पनि उहाँको राम्रो छ। अब त्यसो हुँदाखेरि के हुन्छ भने, जसले त्यो प्रस्तुति हेर्नुहुन्छ उहाँमा एउटा गलत प्रकारको धारणा, नकारात्मक धारणा आउँछ कि यो एन्जियोग्राफीप्रति, एन्जियोप्लास्टीप्रति वास्तवमा यो विज्ञानको कति ठुलो आविष्कार हो एन्जियोग्राफी र एन्जियोप्लास्टी। अब यो यो यो आजको दिनसम्म आइपुग्नको लागि 40-50 वर्ष अगाडिदेखि वैज्ञानिकहरूले मेहनत गर्नुभएको छ, अनुसन्धानहरू कैयौँ भएको छन्। यो एन्जियोग्राफीको सेफ्टीका कुराहरू, कम्प्लिकेसनका कुराहरू, यसका फाइदाका कुराहरू, कैयौँ कुराहरू ट्रायलहरू भएर यी कुरा आएका कुराहरू छन्। त्यस्तै अब यो भएको सबैलाई, जसलाई पायो त्यसैलाई एन्जियोग्राफी गर्ने, जसलाई पायो त्यसलाई एन्जियोप्लास्टी गर्ने, त्यो पनि त पक्कै पनि होइन। त्यसका इन्डिकेसन्सहरू छन्, अब कुन अवस्थामा गर्ने, कुन अवस्थामा नगर्ने, कुन बिरामीलाई फाइदा छ, कुन बिरामीलाई फाइदा छैन, अब यस्ता कुराहरू, यी सबै कुरा हुँदाको बावजुद पनि अब यसरी चाहिँ एउटा अल्पज्ञानलाई चाहिँ एकदमै ठुलो फोरममा यसरी गलत तरिकाले प्रस्तुत गर्दाखेरि यसले चाहिँ अब यो गलत अवधारणा बनाउनको लागि यसले मद्दत गर्छ। त्यसैले मैले यहाँहरूलाई किन आज यो कुरो राख्न खोजेको भने, सामाजिक सञ्जालमा हामीले अब यो हेर्दाखेरि, त्यहाँ भएका मेटेरियलहरूलाई हामीले सुन्दा, हेर्दा, बुझ्दाखेरि चाहिँ अब ठ्याक्कै यो विज्ञ, जुन विषयको विज्ञ हो त्यो विज्ञका कुराहरू चाहिँ अलिकति बढी हामीले अब विश्वास गर्नुपर्छ। आफ्नो विषयभन्दा बाहिर कसैले बोलेको छ, विवादास्पद कुराहरू छ भने चाहिँ त्यसलाई चाहिँ तुरुन्तै त्यसबाट चाहिँ धारणा बनाइहाल्नु हुँदैन
भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। हुन त अब सामाजिक सञ्जालको कुरा गर्दाखेरि अब धेरै कुराहरू छन्, अब एउटाले पनि विज्ञकै कुरा गर्दा पनि एउटाले एउटा कुरा गरे हुन्छ, अर्कोले अर्को कुरा गरे हुन्छ, अब कसको कुरो पत्याउने भन्ने कुरा आउँछ। त्यसैले चाहिँ त्यो समयमा चाहिँ स्वविवेकको पनि कुरा आउँछ। त्यसैले चाहिँ मैले खालि आज एउटा यो यहाँहरूलाई मैले आफूले नै त्यो देखेर सुनेर त्यसपछि ओहो यो त धेरै नै गलत मेसेज पो गइराखेको रहेछ भन्ने मलाई लागेर मैले तपाईँहरूसँग चाहिँ आज यो विषयलाई मैले यहाँ प्रस्तुत गरेको छु। हस्त यो समय सकिसकेको छ, अब आजलाई यति, अर्को सोमबार फेरि अर्को विषय लिएर म तपाईँहरूको सामु उपस्थित हुनेछु। म डाक्टर प्रकाश राज रेग्मीलाई बिदा दिनुहोस्। धन्यवाद, नमस्कार।

0: हाम्रो पन हाम्रो गौरव
1: नेपाली रेडियो नेपाली आवाज
0: रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्ज

0: नमस्कार, आज कुराबाट म दीपक रियालको गत भदौ 10 गते आएको विनाशकारी भटेकोसी बाढीले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्यायो र बाढीका कारण स्थानीय बस्ती, सडक, पुल, खानेपानी, विद्युत तथा अन्य भौतिक संरचनामा क्षति पुग्यो भने धेरै परिवार विस्थापित हुन पुग्यो। आज भदौ 29 गतेसम्म आइपुग्दा प्रभावित क्षेत्रको जनजीवन कस्तो अवस्थामा छ, विस्थापित नागरिकका लागि सञ्चालनमा रहेका होल्डिङ सेन्टरको अवस्था के छ, तत्कालको राहतपछि अब पुनस्थापना र पुननिर्माणको काम कहाँ पुगेको छ र प्रभावित बस्तीलाई पुरानै लयमा फर्काउन स्थानीय तहमा के कस्ता योजना अघि बढाइएका छ, यिनै सन्दर्भमा अहिले हामी विदुर नगरपालिका वडा नम्बर 2 वडा अध्यक्ष दीपक कायस्थसँग कुराकानी गर्छौँ। यति बेला दीपकजी हाम्रो टेलिफोन सम्पर्कमा आइपुग्नु भएको छ। म रेडियो सगरमाथामा दीपक कायस्थजीलाई स्वागत गर्छु। दीपकजी, यहाँलाई स्वागत छ।
1: धन्यवाद, नमस्कार।
0: हजुर दीपकजी, जुन यो गएको भदौ 10 गतेको भटेकोसी बाढीपछि तपाईँ वडा अध्यक्ष रहेको वडा नम्बर 2 तत्कालको अवस्था कस्तो थियो र अहिले भदौ 29 आजसम्म आइपुग्दा चाहिँ अवस्था कति सामान्य भएको छ?
1: भदौ 10 गते चाहिँ अवस्था एकदम हाम्रो नाजुक थियो। हामी केही गर्ने, केही के गर्ने, कसो गर्ने भन्नेमा एकदम डरमा थियौँ कि बाढीले यस्तो किसिमको बाढी आयो कि त्यो एउटा बाढी होइन कि अहिलेसम्म आएको, म त सुनामी भन्न चाहन्छु, यो नदीमा आएको सायद पहिलोचोटि यत्रो ठुलो सुनामी होला नेपालकै। त्यो आएपछि धेरै मान्छेहरूको घरबार बिहीन भयो, उहाँहरू घरै नहुने गरेर सबैजना भाग जसरी भागेर बाँच्नुभयो, बाँच्नुभएका व्यक्तिहरू मात्र तपाईँको कहाँ जाने कसो जाने भन्ने छतपट्टि भयो। त्यो भएपछि हामीले यो विद्युत नगरपालिकाको 2 वडा चाहिँ अलिकत सेफ एरिया, जुन कि बाढी नपसेको एरिया भएको हुनाले हामीले सार्वजनिक स्थानहरू त्यहाँ चाहिँ खुल्ला गरिदिउँ, तपाईँहरू आउनुहोस् बस्नुहोस्, यो ठाउँमा चाहिँ हामी तपाईँहरूलाई सेवा दिन्छौँ भनेर खुल्ला गऱ्यौँ। त्यसै गरेर हामीले चाहिँ जुन नुवाकोटको स्वास्थ्य चौकी एउटा थियो त्यहाँ पनि खुल्ला गऱ्यौँ, र विद्युतको क्रियापुत्री भवन लगायत हाम्रो 4 त्यहाँ सङ्घ संस्था थियो, योगा भवन, स्वास्थ्य केन्द्र लगायत अनि बटार कवर हलमा खुल्ला गरिदिउँ, र मान्छेहरू नुवाकोटको मात्र होइन, नुवाकोट बेत्रावतीदेखि लिएर रसुवाका, उत्तर गयाका, एकका लगायत सम्पूर्ण व्यक्तिहरू आउनु कम भयो र उहाँहरूलाई सुरुको दिन राख्दा चाहिँ अलिकता हामीले सामानहरू पुर्याउनलाई गाह्रो जस्तो नै भयो, के गर्ने कसो गर्ने भयो। अर्को दिन चाहिँ हामीले नेपाल सरकारबाट आएको राहतमा भएका सामानहरू लगेर हामीले व्यवस्थित गऱ्यौँ राख्नलाई उहाँलाई, अनि निकायहरूबाट अनि राहतका सामानहरू बस्ने खाने लगत आए। यस क्रममा चाहिँ सम्पूर्ण होल्डिङ सेन्टरमा स्थानीय क्लब, सङ्घ संस्था, स्थानीय व्यक्तिहरूले धेरै नै सहयोग गर्यो। त्यसले गर्दाखेरि हाम्रा सबडा तथा नगर स्थानीय क्लब, सङ्घ संस्था लगायत सम्पूर्ण सहयोगीहरूसँग सहयोग यात्रामा हामी अगाडि बढेर यहाँसम्म आयौँ।
0: जस्तो तपाईँले भनिरहँदा यो भनौँ न 10 गते गएको बाढी 29 गतेसम्म हामी यो कुराकानी गरिरहेछौँ है, जस्तो तपाईँ वडा अध्यक्ष रहेको जुन वडा नम्बर 2 जुन कुन कुन बस्ती अथवा समुदायमा सबैभन्दा बढी प्रभावित भएको होइन, क्षतिको समग्र तस्विर चाहिँ कस्तो छ तपाईँको वडाको चाहिँ?
1: मेरो वडामा चाहिँ क्षति चाहिँ भएन, भौतिक क्षति भएन, मानवीय क्षति चाहिँ 5-6 चाहिँ हराउने अवस्था भयो उहाँहरूको किनको। मेरो वडामा चाहिँ भौतिक क्षति नभएको हुनाले हामीले होल्डिङ सेन्टरहरू चाहिँ 5 स्थापना गऱ्यौँ, त्यहाँ चाहिँ प्रभावित व्यक्तिहरूलाई राखिरहेका छौँ होइन, जो प्रभावित बाढीबाट प्रभावित भएको उहाँहरूलाई चाहिँ खानी बस्ने व्यवस्था मिलाइरहेको छौँ।
0: तपाईँले भन्नु भयो होइन यो चाहिँ यो बाढी मात्र थिएन सुनामी भनेर भन्नुभयो, यद्यपि होइन अब यो विपद, महा विपद भनौँ न, त्यो खालको विपद आयो होइन, जस्तो बाढीका कारण विस्थापित भएका परिवारको जुन अहिलेको अवस्था चाहिँ के छ, त्यति तपाईँहरूले त्यहाँ ल्याएर होल्डिङ सेन्टरमा त राख्नुभयो भन्नुभयो होइन, उहाँहरू कहाँ कसरी त्यो होल्डिङ सेन्टरमै बसिरहनु भएको छ कि आफन्तकोमा जानु भएको छ, के छ उहाँहरूको जुन पीडितहरू विस्थापितहरूको अवस्था चाहिँ?
1: अहिले जस्तै हाम्रो होल्डिङ सेन्टर कुरा गर्दाखेरि घट्दो क्रम चाहिँ छ, जस्तै नुवाकोट हेल्थ तथा स्वास्थ्य केन्द्रमा चाहिँ होल्डिङ सेन्टरमा अहिले हाम्रो सुरुमा हामीले 137 राखेका थियौँ भने अहिले हाम्रो त्यहाँ चाहिँ 95 चाहिँ घटिसकेको छ। त्यस्तै गरेर हाम्रो बटारको क्रिया विदुरको क्रियापुत्री भवन, सेफ हाउस, योगा भवन र स्वास्थ्य चौकीमा सुरुको अवस्थामा 220 थियो भने अहिले त्यहाँ पनि घटेर 160-165 हारिमा व्यक्तिहरू बसिरहनु भएको छ। त्यसै गरेर बटारको कवर हलको जुन होल्डिङ सेन्टर छ त्यहाँ पनि सुरुमा हाम्रो सबै ठाउँबाट मान्छे आउँदाखेरि 225 थियो भने अहिले त्यहाँ पनि घटेर तपाईँको 145 लगभगमा झरिसकेको छ। अब उहाँहरूलाई चाहिँ हाम्रो के चुनौती के छ भने अब उहाँहरूलाई कहाँ चाहिँ व्यवस्थापन गर्ने, अब राज्यले हुन त अब सबैलाई अस्थायी भवन बनाएर चाहिँ राखिदिने तथा स्थायी भवन बनाइदिने भन्ने पनि भनिरहेको छ, तर सुरुवात नगरेको अवस्थामा उहाँहरू चाहिँ विचलित भएर टेन लिएर ठाउँ ठाउँ गएर बस्ने हो कि भनेर एउटा हाम्रो जुन कवरहरूमा भएको होल्डिङ सेन्टरमा भएका व्यक्तिहरूले चाहिँ स्थानीय सरकारसँग दार्ची निकायबाट आएको ट्रेन मागेर अहिले 5 नम्बर वडाको 12 चौतामा त्यो ट्रेनहरू राख्ने सुरुवात गरिसकेको छ। त्यस्तै गरेर हाम्रो बिजुरमा रहेका होल्डिङ सेन्टरमा रहेका जुन रसुवावासीहरूले अब हामी यहाँ सधैँ बस्न सक्दैन, परिवार परिवार मिलेर बस्नुपर्छ भनेर पिपल टारको एउटा पेट्रोल पम्प पछाडि 5 रुपियाँ जग्गा उहाँहरूले लिजमा लिएर उहाँहरूलाई चाहिँ लिजमा लिएर बस्न जानुभएको छ। उहाँहरूले के भन्नुभएको छ भने हामीलाई चाहिँ छिटो गरिदिनु पर्यो भने चाहिँ हामीले जिल्ला रेड क्रससँग समन्वय गरेर उहाँहरूलाई त्यो 5 रुपियाँ जग्गामा आवश्यक पर्ने ट्रेन लगायत सम्पूर्ण टोयलेट लगायत अस्थायी सामानहरू तपाईँहरूले त्यहाँ चाहिने सम्पूर्ण कुरा चाहिँ व्यवस्थापन गरिदिनु होला भनेर जिल्ला रेड क्रसलाई लेखेको छौँ। उहाँहरूले चाहिँ त्यसलाई समन्वय गर्नु भएको छ, त्यहाँको व्यवस्थापन हामी मिलाउँछौँ भन्ने कुरा आएको छ। त्यसै गरी नुवाकोट हेल्प पोस्टकोमा भएका जुन होल्डिङ सेन्टरमा बसेका व्यक्तिहरू चाहिँ अहिले यहाँ जाने वहाँ जाने भनिरहेको छैन, किनभने त्यहाँ अलिकति राम्रै छ सुविधा सम्पन्न। हाम्रो त्यो हेल्प पोस्टमा चाहिँ जुन आपतकालीन एउटा भवन बनाएको थियो त्यही भएर त्यसमा सुविधा सम्पन्न भएको हिसाबले अथवा त्यहाँ उहाँहरू चाहिँ त्यो अलिकति माथि एरिया भएको हुनाले कहाँ जाने कसो जाने भनेर भनिरहेको छ। अब सायद राज्यले कुनै ठाउँको अस्थायी भवनहरू बनाइदियो भने उहाँहरू जान्छ होला सर।
0: अब तपाईँ त्यहाँ सक्रिय रूपमा त्यहाँ सामाजिक सेवामा लागिरहनु भएको भन्ने मैले थाहा पाएर तपाईँलाई सम्पर्क गरेँ होइन। जुन यो तपाईँले भन्नुभयो नि होल्डिङ सेन्टरमा उहाँहरूको अवस्था जस्तो त्यहाँ अब खानाको कुरा हुन्छ होइन, पानीको, स्वास्थ्य, सरसफाइ, सुरक्षाको कुरा हुन्छन् महिला दिदीबहिनीहरूको, त्यो दृष्टिकोणले आवासको दृष्टिकोणले कस्तो छ उहाँहरू जो होल्डिङ सेन्टरमा बसिरहेकोहरूको अवस्था? हो,
1: एकदमै तपाईँले सही क्वेसन गर्नुभयो। एकदमै यो अब धेरै समय लङ टर्म भएर गइसकेपछि यस्तो स्वास्थ्य समस्याहरू धेरै देखिने भएको हुनाले हामीले चाहिँ एउटा के गर्यौँ सुरुमा चाहिँ अहिले जुन हाम्रो बालबालिका आमा बाबाविहीन बालबालिकाहरूलाई चाहिँ हामीले होल्डिङ सेन्टरमा हाम्रो होल्डिङ सेन्टर भाइहरूलाई हामीले सर्टिङ गऱ्यौँ भने सर त्यो सर्टिङ गरेर हामीले एउटा अन्नपूर्ण आदि हाम्रै 2 नम्बर वडाको छ एउटा स्कुल, त्यहाँनिर चाहिँ होस्टेल सहितको उहाँहरूलाई बस्न खान व्यवस्था अहिले गऱ्यौँ। हामीले सुरुमा 8-10 जना गरेर लाँदाखेरि पनि अहिले लगभग त्यहाँ 22-24 जना बच्चाहरू भइसकेको छ आमा बुवा बिहीन। त्यहाँ चाहिँ जुन एउटा संस्थाले सहयोग गरेर उहाँहरूको रेखदेख पनि गरिरहेको छ, आशा भन्ने संस्थाले सहयोग गरिरहनु भएको छ। उहाँ मेन उसमा नगरपालिका वडा तथा नगरको समन्वयमा होइन उहाँ हेरिरहेको छ 24 जनालाई। अब यस्तै गरेर हामीले अन्त भएको होल्डिङ सेन्टरहरूमा नि सरसफाइलाई ध्यान दिएर सरसफाइ त प्रत्येक दिन गरेको नै हुन्छ गरेकै हुन्छ, तर हामीले जुन होल्डिङ सेन्टरहरूमा पुरुष र महिला एकै ठाउँमा भएको ठाउँमा चाहिँ अहिले विद्युतमा हामीले पुरुषहरूलाई एकपट्टि महिलाहरूलाई एकपट्टि राख्ने व्यवस्था गरेका छौँ भर्दै गएको अवस्थामा, तर त्यो चाहिँ कवर हलमा गर्न सकेको छैन, विद्युतमा गरेका छ नुवाकोटमा गर्न सकेको छैन। अब उहाँहरूलाई चाहिँ जुन उहाँले अस्थायी संरचना बनाएर बस्ने भन्ने छ त्यहाँनिर चाहिँ व्यवस्थापन गरिदिनु पर्ने छ, त्यसको लागि पनि हामीले दार्जिलिङ निकायहरूलाई अनुरोध गरिरहेछ। उहाँहरूले चाहिँ त्यो ठाउँमा बस्ने ठाउँमा चाहिँ टोयलेट लगाए खानेपानीको व्यवस्थापनहरू हजुरले हेरिदिनु भनेर धेरै राजनीतिकाहरूले चाहिँ त्यसलाई सहयोग गर्नु भनेर आइरहेको पर्छ सर।
0: अब जुन होल्डिङ सेन्टरबाट प्रभावित परिवारलाई आफ्नै घरमा अथवा सुरक्षित स्थानमा फर्काउने विषयमा अहिलेसम्म त्यस्तो कुनै कुरा प्रगति भएको छ अथवा त्यो जुन घर पनि बस्न योग्य छैन होला कतिपय ठाउँ त होइन?
1: कतिपय ठाउँ त यस्तो रहेछ सर हामीले सुन्दाखेरि होइन, एकजनाको कसैको 17 जना परिवार गएर 1 जना बाँचेको छ, कसैको अब 9-10 जना परिवार गएर 2-2 जना बाँचेको छ। तिनीहरूको उहाँहरूको कुरा सुन्दाखेरि हाम्रो मन सिरिङ्ग भएर आउँछ। त्यो ठाउँ होइन कि त्यो बस्ती नै छैन कि सर, त्यो रस्ता जुन केरुङबाट तल हाम्रो जुन चाइनाको बोर्डर छ नि बोर्डरबाट तल आउने खोला किनारमा बस्तीहरू तपाईँको अरू त्यो मात्र रस्तामा कुरा नगर, अहिले बेत्रावतीको जुन ठाउँ छ तपाईँको उत्तर गया धाम भन्ने नेपालको के काशी जाँदाखेरि काशीमा गएर आ मान्छे उत्तर गया भएन भनेदेखि त्यो काशी गएको फल पाउँदैन भन्ने ठाउँ जहाँ चाहिँ एकदम ठुलो मेला लाग्थ्यो, त्यो के भन्छ तपाईँको श्राद्ध गर्न आउने ठाउँ होइन, त्यो ठाउँमा तपाईँको 80% मान्छे छैन, घर तपाईँको टोटल छैन, त्यस्तो अवस्था छ, यो भयावह स्थिति छ। यसलाई चाहिँ राज्यले चाँडैभन्दा चाँडै चाहिँ यो ठाउँहरूमा चाहिँ यो ठाउँमा चाहिँ हामी अस्थायी सेन्टर र स्थायी भवन बनाउनु भन्नुपर्ने हो। जस्तै हामीले विद्युत नगरपालिकाले चाहिँ के गर्यौँ भने विद्युत कार्यपालिकाको बैठकले चाहिँ एउटा निर्णय गरेर यो होल्डिङ सेन्टर राखिरहनु भन्दा गाह्रो हुन्छ भनेर प्रत्येक जुन परिवारहरूलाई चाहिँ एक परिवार बराबर 10,000 रुपियाँ दिएर उहाँहरूलाई कोठामा भाडा बस्ने व्यवस्था मिलाउने भनेपछि होल्डिङ सेन्टर पनि घट्दै गएको हो सर।
0: जस्तो अब आफन्तकामा गएर बस्नुमा भएको भन्ने पनि आएको छ, मैले त्यहाँ पुगेका होइन अवलोकनका लागि पुगेका मान्छेहरूसँग सोधेको थिएँ के छ त अवस्था भनिरहँदाखेरि, अब किनभने 3 हप्ता नाग्न लाग्यो होइन घटना भएको पनि, अब होल्डिङ सेन्टरमै बसेर सबै चिज त हुँदैन होइन, फेरि मान्छेलाई पुनर्स्थापना गर्नुपर्ने हुन्छ। अब स्थानीय सरकारको तपाईँ पनि एउटा प्रतिनिधि हुनुभयो, प्रदेश सरकार सङ्घीय सरकारहरू छन् होइन, यो राहतको कुरामा चाहिँ यो प्रभावित नागरिकसम्म पर्याप्त राहत पुगेको छ कि छैन, सामानहरू पुगेको छ कि छैन, के छ त्यो चाहिँ दिपकजी?
1: राहतको सामान चाहिँ चाहिने जति जो प्रभावितहरू छ उहाँहरू जुन होल्डिङ सेन्टर लगायत ठाउँहरूमा बसेका छ उहाँहरूलाई राहत चाहिँ पर्याप्त रूपमा पुगेको छ। तर अब व्यवस्थापनको कुरा चाहिँ ठुलो कुरा देख्छु म। राहतमा चाहिँ तपाईँको धेरै सङ्घ संस्थाहरूले पनि राहत चाहिँ पुऱ्याएको छ, पुगेको पनि छ होइन। हुनसक्छ केही राहतहरू चाहिँ प्रभावित क्षेत्रले नलिकन धेरै आइसकेपछि बाहिरी मान्छेहरूले नि लिने गरेको छ, त्यो हामीले चाहिँ देखेको अनि
0: त्यो सुन्नमा आएको छ। तपाईँले भनिहाल्नुभयो होइन, त्यो जुन अब कति त नदीमै बगेर गए होइन, कसैको तपाईँले अघि भने जस्तै 17 जनाको परिवारमा 1 जना मात्रै बाँच्नु भएको छ अनि त्यस्ता पीडाहरू थुप्रै छन्। अब उहाँहरू होल्डिङ सेन्टरमै हुनुहुन्छ, यो राहत चाहिँ कहाँ गइरहेछ भन्ने कुरा पनि आएको छ, त्योभन्दा बाहिरको मान्छेले चाहिँ लाभान्वित भएको भन्ने पनि आएको छ। यद्यपि उहाँहरूले जसले लिइरहनु भएको छ त्यो अब दुःख नै परेर लिनुभयो होला होइन, त्यसमा भन्नु त केही भएन, तैपनि त्यसलाई व्यवस्थित चाहिँ भएन भनेर बुझौँ।
1: यसको कुरामा चाहिँ अब सरकारले नि अलिक चनाखो भएर हेर्नुपर्ने हो। हुन त सरकारले एकद्वार नीति भन्यो, तर एकद्वार नीति अनुसार गर्छु भन्दाखेरि पनि किन नसकिरहेको त्यो कुरा होइन। हामीले चाहिँ सकेसम्म आउने राहतलाई तपाईँहरूले के होल्डिङ सेन्टरमा ल्याएर दिनु पर्यो कि तपाईँहरूले चाहिँ स्थानीय पालिकामा ल्याएर जम्मा गरिदिनुहोस् भनेर अनुरोध गर्छौँ। तर पनि हाम्रो अनुरोधलाई हामी नसुनिकन अब आउने राहत ल्याउनेहरूले चाहिँ चाँडै चाहिँ हामी सिधै व्यक्तिको हातमा दिन्छौँ भनेर दिया हुन्छ। हिजो पनि मलाई एक ठाउँमा चाहिँ के भन्छ त्यो नभएको ठाउँमा जुन चाहिँ हाम्रो होल्डिङ सेन्टर नभएको ठाउँमा चर्चमा लगाएर राहत पनि वितरण गरिरहेको छ, पछि मलाई चाहिँ यसमा चाहिँ यो राहत वितरण गरेको हो भनेर प्रमाणित गरिदियो भनेर आए होइन। मैले हिजै कुरा तपाईँलाई भन्छु, आज त्यसो भनेर आए तपाईँले के आधारित बाँड्नुभयो मसँग सन्मय नगरेर तपाईँले चाहिँ अनि आएर चाहिँ आज चाहिँ राहत बाँडेको भनेर प्रमाणित गरिदियो भनेर तपाईँले कुन मान्छेलाई बाँड्नुभयो फोटो देखाउनुहोस् भनेर हेर्दाखेरि त्यो जुन कि प्रभावित मान्छेहरू नै छैन कि त्यस्तो मान्छेलाई बाँडेर पनि पाएँ। अब यसको लागि चाहिँ राज्यले पनि अब सम्बन्धित निकायहरू लगाएर यस्तो कुरा चाहिँ टाइट गरेर रोक्नुपर्ने जस्तो देख्छु म। किन यो चाहिँ कमी कमजोरी भइरहेछ, जस्तै हामी त सबै ठाउँमा पुगेका हुँदैन, जस्तै हिँड्दाखेरि वडा चाहिँ वडा सदस्यहरू सबै ठाउँ पुगेन, अब प्रभावित आफ्नो ठाउँहरूमा आफूले राखेको होल्डिङ सेन्टर लगायत डिजास्टर भाटामा बनाउनु पर्नेहरू पुनर्निर्माण कामहरूमा हिँडिरहेको हुन्छ। यो चाहिँ बाटोमा आएर मान्छेहरूले सम्बन्धित निकायहरूसँग नबुझिकन बाँडिरहेको अवस्थाले पनि यो चाहिँ भइरहेको छ।
0: दिपकजी तपाईँले त्यसो भनिरहँदा जुन यो राहत वितरणमा है कुनै कमजोरी अथवा ढिलाइ वास्तविक पीडित छुट्ने अवस्था त आउँदैन, यसरी बाहिरबाट गएर जथाभावी रूपमा राहत बाँडिदिँदाखेरि वास्तविक पीडित चाहिँ छुट्ने त्यो कति सम्भावना छ फेरि?
1: त्यो त अब नेपाल सरकारकोबाट वितरण भएको चाहिँ सायद के भन्छ तपाईँको द्वार नीतिले अब अहिले लगभग अब सबै पालिकाहरूले आफ्नो जुन बाढी पीडितहरू छ उहाँहरूको कार्ड बनाउने क्रम सुरु गरेका छ। हिजो मात्र नेपाल सरकारले एउटा फर्महरू भरेर कर्मचारीहरू पनि पठाएको छ, अब त्यो फर्म भर्ने क्रम छ। अहिलेसम्म उहाँहरूलाई जो बाढी भएर बसेका छ उहाँहरूलाई खान चाहिँ पुग्ने सामानहरू चाहिँ अहिलेसम्मलाई भइरहेको छ। अब एकीकृत रूपले त्यो आइसकेपछि झन् सबैको चाहिँ जुन हाम्रो अभिलेख आइसकेपछि चाहिँ त्यसलाई सजिलो हुन्छ। र हामीले पालिकागत हिसाबले विद्युत नगरपालिकाको भन्नुपर्दाखेरि तपाईँको हामीले जुन भन्यो 10,000 रुपियाँ घर भाडा दिने र उहाँहरूलाई एक परिवारलाई पुग्ने सम्पूर्ण सामानसहित किचनका सामानसहित घरमा आवश्यक पर्ने सम्पूर्ण खाट दराज तपाईँको ग्यास चुल्हा ग्यास चुल्हा लगायत भाँडा कुराहरू शुद्ध दिएर हामी चाहिँ उहाँहरूलाई पठाउने अभियानमा छौँ। त्यसमा चाहिँ हामीले सबैको टिपोटहरू गरिरहेको छौँ, त्यो चाहिँ सकेसम्म चाँडै गर्ने क्रममा छौँ। अहिले हाम्रो चाहिँ प्रत्येक वडामा चाहिँ विपद समितिको मिटिङ बसेर यतिजना चाहिँ हाम्रो प्रभावित हो भन्ने कुरा चाहिँ हामी चाहिँ प्रत्येक वडाबाट चाहिँ अहिले पठाउने काम भइरहेको छ।
0: दिपकजी जस्तो भनौँ न तपाईँले त्यो जानकारी दिइरहँदाखेरि विदुर नगरपालिकाभित्र चाहिँ विस्थापितको सङ्ख्या होइन अथवा के छ डाटा चाहिँ के छ तपाईँहरूसँग?
1: अहिलेसम्म यसो हेर्दाखेरि हाम्रो विस्थापितको सङ्ख्या हाम्रो लगभग 1600 चान्जुनदेखि 1700 चान्जुनसम्मको आइरहेछ। अहिले त्यो आउने क्रम छ, जहाँसम्म लाग्छ घरहरू विहीनै भएर चाहिँ बस्नै नसक्ने अवस्थाको चाहिँ 1600 चान्जुनदेखि 1700सम्म चाहिँ आएको छ।
0: मानवीय क्षति चाहिँ के छ विदुर नगरपालिकाको मात्रै चाहिँ?
1: विदुर नगरपालिकाको मानवीय क्षति अब ठ्याक्कै एक जस्तै हामीले एउटा सुरुमा त्रिशुली बजारमा एउटा कुरा गर्दाखेरि हिजो हामीले 35-40 जना गएको होला भन्दाखेरि आज 80 जना गएको आइसकेको छ। त्यसै गरेर अब देवीघाटमा पनि 8-10 जना होला भने चाहिँ 20-22 जना जस्तै सबभन्दा बढी चाहिँ बेत्रौतीमा चाहिँ तपाईँ 80% व्यक्तिहरू नै चाहिँ बेपत्ता भइरहेको छ, 20% बजारमै छैन,
0: 80% भने भित्र बत्तीको चाहिँ त्यहाँको चाहिँ जनसङ्ख्या केही यकिन छ, केही थाहा छ?
1: मलाई ठ्याक्कै अब त्यो चाहिँ मेरो एउटा 10 नम्बर पर्यो, त्यो मेरो दुई भाग र त्यहाँको मलाई ठ्याक्कै एक्ज्याक्ट चाहिँ भएन, त्यो 10 नम्बरवटा चाहिँ मलाई थाहा होला। र बढी जस्तो चाहिँ हाम्रो त्यो बेत्रावती जुन बजार छ, त्यो सुरुको उत्तरगया धाम, त्यो सुरुमा खोला चाहिँ हाम्रो विद्रोह नगरपालिका पस्नी खोला, त्यहाँ चाहिँ धेरै नै तपाईँको मानवीय क्षति चाहिँ त्यहाँ बढी भएको छ। त्यहाँपछि त्यसको सँगै सोले बजार भएर अनि घट्दो घट्दो क्रममा आएपछि जुन मान्छेहरूले फोनबाट सकेसम्म मान्छेहरूलाई बजारै लग्यो भनेपछि मान्छेहरू भाग्ने क्रमले तल तल आएपछि क्षति चाहिँ मानवीय क्षति चाहिँ कम कम भएर गएको जस्तो देखिन्छ।
0: अनि सूचना आएपछि त्यो सूचनाका कारण पनि धेरैको ज्यान बच्यो होइन, यद्यपि धेरै मानवीय क्षति भएको छ होइन,
1: धेरै क्षति। अब यस्तो हामीलाई त खास चाहिँ अब विद्रोह नगरपालिकाको जनप्रतिनिधिहरूलाई त्यो जुन बाढी आउनुभन्दा अगाडि आधा घन्टा 25 मिनट अगाडि नै आएको थियो होइन, त्यो चाहिँ हामीले चाहिँ सबैलाई माइकिङ गरेर कराएर तपाईँलाई छेउमा नजानुहोस् भनेर नि भन्यो। त्यही गर्ने क्रममा हाम्रो 1 नम्बरवटा चाहिँ झन्नै उहाँ पनि पढ्नु भएको, उहाँले 3 पल्ट पनि तपाईँ निस्किनुहोस् यहाँ बाढी आइरहेको छ बस्नु हुँदैन भन्दाखेरि पनि अब केही कारणले पहिला पनि बाढी आइरह कहाँसम्म आउँछ र भनी पनि अलिकता मान्छेहरूलाई पऱ्यो कि। अब यसरी बजारै सबै डिजास्टर पुरै यो बजारै लाइन गरेर आउँछ भने चाहिँ धेरैले सोचेका छन्, त्यसले गर्दाखेरि नि तपाईँको हराउनेको सङ्ख्या बढेको जस्तो लाग्छ। उहाँ अल्सीज्यूले भन्दा भयो उहाँ सुधा आफू गाडी लिएर नहिँडे, उहाँ सुधा पढ्ने अवस्था त्यस्तो थियो सर।
0: दिपकजी अब जुन अब यो विपदपछि जुन स्थानीयवासीलाई स्थानीय नागरिकलाई चाहिँ पहिलाकै अवस्थामा फर्काउनको लागि होइन त्यहाँको खानेपानी विद्युत सञ्चार अथवा विद्यालय जस्ता विद्यार्थीहरूको लागि त्यो आधारभूत कुराहरू छ नि संरचनाहरू, त्यो चाहिँ के छ, काम कति अगाडि बढाएको छ त्यो चाहिँ?
1: अब हामीले सधैँ यसरी राखेर राख्नु हुँदैन भनेर विद्युत नगरपालिकाले एउटा फैसला पनि गरिसकेको छ। अब हामीले चाँडै नै स्कुल सञ्चालन गर्नुपर्छ र स्कुल

0: जुन अफिस छ त्यसको नजिक बनाउने र सञ्चालन गर्ने र त्यस्तै गरेर अन्य ठाउँहरू पनि यसरी व्यवस्थापन गर्ने भनेर हामीले
1: तपाईँले जुन भन्नुभयो नि त्यो
0: अब लगभग हामी तिन चार दिनमा चाहिँ स्कुल सञ्चालन गरेर अगाडि बढ्न सकिन्छ कि भन्ने कुरामा लागिरहेछ। अब स्कुल सञ्चालन गरेन भने झन् मानिसहरूमा चाहिँ बच्चाहरूमा डिप्रेसन हुने मान्छेहरूको चाहिँ अलिक पहिलाको सोचाइ र अहिले सोचाइमा फरक पर्दै जाने, अहिले नै मान्छेहरूमा धेरैमा चाहिँ के गर्ने कसो गर्ने भन्ने अवस्था छ। जस्तै एउटा तपाईँलाई साधन रहन्छु, हिजो अब त्रिशुली बजार लगायत देवीघाट बजार बेतौती बजार भनेको एउटा मुख्य व्यापारिक केन्द्रहरू हो, त्यहीँ काम गरेर जीविकोपार्जन गर्ने व्यक्तिहरू पनि धेरै थिए, तिनीहरूलाई पनि एकदमै डर त्रासको वातावरण भइरहेको छ। सकेसम्म चाहिँ स्कुलहरू सञ्चालन गर्यो भने त्यहाँ जाँदाखेरि बाबुआमालाई पनि बच्चाहरूको जुन डर छ, बच्चाहरू चाहिँ अब के हुन्छ अब यो पछि भन्ने अवस्थालाई नि सुधार हुन्छ सुधार्न सकिन्छ कि भन्ने हिसाबले त्यो अनुसारले विदुर नगरपालिका लागिरहेको छ सर। स्कुल सञ्चालन गर्ने सम्बन्धमा धेरै स्कुलहरू चाहिँ बिग्रेको छ, बिग्रेको स्कुलहरूलाई पनि अब सुधारेर अन्य ठाउँमा चाहिँ सारेर कहाँ हुन्छ सार्वजनिक स्थानहरू जुन नेपाल सरकारका भएका जग्गा लगायत सङ्घ संस्थाको जग्गाहरूमा चाहिँ क्लास स्कुलहरूलाई सञ्चालन गर्ने भनेर लगाएको छ। अनि अरू कुरा भनेको स्कुलहरूमा कुनै ड्रेसको आवश्यकता पनि इमेज भोलिपछि मिलाउँदै जाने, जसलाई नजिकको छ नजिक स्कुलमा पढ्ने वातावरणमा आउन सक्ने हिसाबले चाहिँ विदुर नगरपालिका अगाडि पर्न लागेको छ सर।
1: अब यो विद्यार्थीको सन्दर्भमा त यो कुरा भयो, ज्येष्ठ नागरिकहरू जुन एकल महिला अथवा विभिन्न समस्यामा भएकाहरूको लागि चाहिँ के व्यवस्था हुँदैछ त?
0: अब यसको लागि चाहिँ यो सबै चाहिँ टिपोर्ट गरेर हामीले चाहिँ ज्येष्ठ नागरिक एकल महिलाहरूको चाहिँ एकिन सङ्ख्या चाहिँ आइसकेपछि यसलाई चाहिँ के गर्ने भन्ने छ। सबभन्दा पहिला चाहिँ हाम्रो एउटा वृद्ध आश्रम नै थियो देवीघाटमा, होइन, त्यहाँ चाहिँ लगभग 45-50 वृद्ध वृद्धहरू बस्थ्यो, त्यो वृद्ध आश्रम नै गएको त्यो बेला 6 चाहिँ उहाँ त्यो वृद्ध आश्रमभित्र नै के भन्छ पुरिनु भयो, होइन, तल्लो फ्ल्याटको माथि भएका चाहिँ बाँचेकोमा 11-12 चाहिँ तपाईँको काठमाडौँ हस्पिटलमा लग्यो भने 12-13 चाहिँ तपाईँको आफ्नो मान्छेहरू नजिकका नातेदारहरूका पठाइयो भने तपाईँको 17-18 चाहिँ 5 वडाको एउटा धार्मिक क्षेत्र भवनमा राखिरहेको छ। उहाँहरूलाई चाहिँ विवाहसम्म भएकाहरूलाई चाहिँ नुवाकोटको स्वास्थ्य चौकी बहुद्देश्य भवनमा लाने भनेर त्यसरी सोचेका छ विवाहसम्म बस्नेलाई चाहिँ। अब भएका यहाँको एकल महिलाहरूको विषयमा चाहिँ कतिजना छ के गर्ने उहाँहरूको विषयमा भन्ने चाहिँ सोचमै छौँ सर हामी।
1: अनि दिपकजी, जुन यो जुन एउटा तपाईँले पनि यो मानसिक तनाव होइन, जस्तो विपदमा परेको नागरिकहरू जो बाढीमा पर्नुभयो अथवा उहाँहरूको घर क्षति भएको छ, जमिन क्षति भएको छ, होइन, उहाँहरूको त्यो डर त्रास अथवा असुरक्षाको अवस्था चाहिँ कस्तो छ, तपाईँले कस्तो अनुभव गर्नुभएको छ उहाँहरू?
0: अहिले म धेरै नै देखिरहेको छु, धेरै मानिसहरू अब तपाईँको करोडपट्टि वा रोडपट्टिमा आएको छ, होइन, त्यो मानसिक तनाव त उहाँहरूलाई धेरै नै छ, उहाँहरूले व्यक्त गर्न सकिरहेको छैन। कति मान्छे त अब तपाईँको व्यक्त नगरिकन आफू कतिले त भन्नै थालिसक्यो, बरु हामीसँगै हाम्रो सबै लाँदाखेरि बरु दिउँसो नआइकन राति गाभे हुन्थ्यो, बरु कोही त हुन्थेन, केही त हुन्थेन, केही नथापा भए केही हुन्थ्यो भन्ने पनि यस्ता भावहरू प्रकट गर्ने, किनभने केही छैन उहाँको। अब हिजो भुइँचालोमा चाहिँ जस्तो जहाँ थियो घर त्यहीँ चाहिँ मान्छेहरू भेट्टाउँथ्यो, लास भेट्टाउँथ्यो, अथवा त्यो घर भत्का भत्के पनि त्यसलाई फेरि त्यही ठाउँमा बनाउनु हुन्थ्यो। यहाँ त अहिले अवस्था के भयो भने न लास भेटिन्छ हराएको मान्छेहरूको, न त्यो जुन घर छ त्यही घरमा बसेर बनाएर घर बनाउन सक्ने अवस्था छ, न त्यहाँ भएका कागजपत्र आफ्नो गर्गना झिक्न सक्ने अवस्था छ। त्यसले गर्दाखेरि धेरै नै यसले चाहिँ के भन्छ मानिसमा मान तनाव त एकदमै बढेको देख्छु म। हाम्रै धेरै साथीहरू पनि यो जुन बाढीबाट विस्थापित भएको छ त्रिशुली बजारका, हिजो अब जुन स्ट्यान्डर्डमा बसेको उहाँहरूको अहिले अब कुनै आफूले लगाएको लुगा र आफूसँग जे आएको थियो दौडेर आएको थियो, कसैले साइकलमा आएको थियो होला, कसै मोटरसाइकलमा, कसै दौडेर हिँडेर आएको थियो, त्यति मात्र छ सर, एकदम नाजुक छ। उहाँहरूले चाहिँ व्यक्त गर्न सक्नु भएको छैन, तर उहाँहरूको मनोभाव यहाँ हामीले चाहिँ रात लिन आएको बेला देख्दाखेरि उहाँहरूको जुन मनोभाव देख्दाखेरि एकदम डर लाग्दो काल लाग्दो छ। यसको लागि चाहिँ नेपाल सरकारले चाँडै नै यो मनाप्रसदाताहरूलाई चाहिँ ठाउँ ठाउँमा क्याम्पिङ गरेर यो चाहिँ उहाँहरूलाई चाहिँ यो मानसिक तनावबाट दूर गराउनुको लागि चाहिँ पठाउनुपर्छ जस्तो नेपाल सरकारले केही भूमिका खेल्नुपर्छ जस्तो लाग्छ सर।
1: पक्कै पनि अब तपाईँ मार्फत म नेपाल सरकार केन्द्रीय सरकारलाई पनि त्यो आह्वान गर्छु, होइन, कतिपय सङ्घ संस्थाका प्रतिनिधिहरू चाहिँ त्यहाँ बुझ्न अनुगमनमा जानुभएको छ, होइन, त्यो आफ्नो ठाउँमा छँदैछ, तर पनि अब सरकारले यो सबै चिज चाहिँ सरकारले नै ध्यान दिनुपर्छ, हरेक नागरिक

0: जिम्मेवारी चाहिँ सरकारले लिनुपर्छ। यो जोखिमको अवस्थामा जुन एउटा क्षतिग्रस्त घरहरू छन्, संरचना चाहिँ यो पुनर्निर्माण पनि त्यहीँ गर्न नसकिने, तपाईँले भूकम्प जस्तो पनि रहेन यो भनिरहँदाखेरि, अब यो सुरक्षित बस्ती स्थानान्तरण गर्ने भन्ने सन्दर्भमा विदुर नगरपालिकाको धारणा के छ? स्थानीयहरू जो पीडितहरू उहाँहरू चाहिँ के भन्नुहुन्छ?
1: त्यही त, अब जुन ठाउँमा तपाईँको हिजो घर थियो त्यो ठाउँमा घर बनाउनु सक्ने अवस्था त छैन छैन। तपाईँको खोलाको जुन सेन्टरबाट तपाईँको 100 मिटर त सबै 100-150 मिटर त पुरै लगेको छ, त्यहाँ बस्ने अवस्थाै छैन। हाम्रो सोचाएर जो गएका छ, जसको घरबारी गएको छ, उहाँले चाहिँ के भन्छ भने जुन विद्युत नगरपालिका त्रिशुली बजारका व्यक्तिहरू छ, उहाँले चाहिँ कोलोनीमा रहेको नेपाल प्राधिकरणको जग्गामा बरु बनाएर हामीलाई सरकारले दियो भने नि हुन्छ भन्ने छ। जस्तै त्यहाँ नेपाल विद्युत प्राधिकरण पनि धेरै जग्गाहरू युज नभएर बसेका छन्। हिजो चाहिँ प्राधिकरणलाई चाहिन्छ भनेर अधिकरण गरेर उहीँहरूसँग लिएका थिए, उहीँका व्यक्तिहरूसँग जो अहिले पीडित भएछ उहाँसँग लिएका थिए। अब त्यो नचाहिने भएपछि किन नेपाल सरकारले यस्तो अवस्थामा चाहिँ त्यो विद्युत प्राधिकरणको खाली भएका जग्गाहरूमा यस्तो पीडितहरूलाई घरबार दिनुभएकोहरूलाई बनाइदियो भने सजिलो हुन्छ भन्ने कुरा छ। त्यसै गरेर हाम्रो देवघाटको 5 नम्बर जुन देवघाट बजारका छ, देवघाट बजारका साथीहरूको चाहिँ अब उहाँहरूको नि केही छैन, त्यो ठाउँमा गएर घर बनाउने अवस्था छैन। उहाँहरूले नि चन्द्रज्योति स्कुलको यतापट्टि खाली जग्गा तथा माथि तल्लो पिपल टारको खाली जग्गाहरू, सार्वजनिक जग्गाहरूमा त्यहाँ घर बनाएर दिएर बनाइदियो भने नि हामी यहाँ बस्न हुन्थ्यो, हामीलाई केही गरेर। अनि बनाउँदाखेरि चाहिँ एउटा सामूहिक हिसाबको, जस्तै अब त्रिशुली बजारको एउटा सामूहिक थियो हिजो, देवीघाट बजारको सामूहिकता थियो, त्यस्तै गरी सोले बजार बेतावतीको बेतावतीलाई छुट्टै, त्यहाँ चाहिँ भोलि बस्दाखेरि आफू पनि बस्न सकोस् र भोलि उहाँहरू व्यवसाय गरेर बसेका मान्छेहरूले त्यहाँ त्यो बस्ती बनाउँदाखेरि व्यवसायिक हिसाबले बस्न सक्ने, भोलि पनि त्यो ठाउँमा गएर आफूले केही सानोतिनो व्यवसाय गर्न सक्ने हिसाबले गर्दैदेखि हाम्रो चाहिँ केही गर्न सक्थ्यौँ, हामी माथि उठ्न सक्थ्यौँ भन्ने कुरा छ। र व्यवसाय नै गर्ने अवस्था छैन, के हिसाबको भवन दिनुहुन्छ भने राज्यले चाहिँ हामीलाई चाहिँ कुनै रोजगारीमा हाम्रो परिवारहरूलाई चाहिँ लगाइदियो भने भोलि गएर कमाएर खाने बाटो हुन्थ्यो भन्ने कुरा आइरहेछ। किनभने अब उहाँहरूलाई बनाएर दिएर मात्र पनि हुने अवस्था छैन, अब उहाँहरूको केही नै छैन, बाँकी केही नै छैन। त्यसको लागि पनि राज्यले चाहिँ कि उहाँहरूलाई रोजगारी दिने वातावरण, कि भने उहाँहरूलाई व्यवसाय गरेर बस्ने वातावरणको भवन बनाइदिनु पर्ने भन्ने जस्तो उहाँहरूले नि भनिरहेछ, हामीले त्यही देख्छौँ सर।
0: हजुर भनौँ न, अब अहिले जहाँसम्म बाढी आयो, जुन तहसम्म बाढी आयो, त्यहाँसम्म त बनाउन पनि मिलेन होइन, फेरि पछि दोहोरियो भने त फेरि क्षति हुन्छ, त्योभन्दा माथि मात्रै बनाउन मिल्यो होइन, अब पुनर्निर्माण गर्दा पनि त विचार गर्नु पर्यो नि।
1: पुनर्निर्माण गर्दाखेरि नै हामीले त्यही भन्दा छ, त्यो रेखा होइन, तपाईँको अहिले जुन खोलाको धारले कोरेको रेखा छ त्योभन्दा पनि अझै 100 मिटर माथि गएर गर्नुपर्छ भन्ने हाम्रो सोच। हामीले त्यही अनुसारले चाहिँ जग्गाहरू पनि नगरपालिकाले देखाएको छ, ठाउँहरू देखाएको छ, यो चाहिँ अलिक सेफ हुनसक्छ, यहाँ चाहिँ राज्यले स्थायी संरचनाहरू बनाइदियो भनेदेखि यो हुन्छ भनेर। जस्तै हाम्रो बटारको पनि एउटा 603 किट्टा भन्ने छ, त्यहाँ चाहिँ हाम्रो 200 चान्चुन रोपनी जग्गा छ होइन सार्वजनिक, त्यस्तो जग्गाहरूमा चाहिँ एकीकृत बस्ती बनाइदिने हो कि भन्ने कुराहरू पनि हामीले अगाडि सारेका छौँ भने, जस्तै 5 नम्बरमा पनि त्यस्तै छ, जुन अब 1 नम्बरको त भनिहालेँ मैले।
0: दिपकजी जस्तो भनौँ न, यो भोटेकुसी बाढीले त्यहाँको स्थानीयवासीहरूले अब भनौँ त्यो बस्ती विकासकै पूर्वाधार निर्माणका लागि पनि ठुलो पाठ सिकायो भनौँ न, त्योभन्दा फरक ठाउँमा सुरक्षित ठाउँमा बस्ती बनाउनु पर्छ भन्ने तपाईँले जुन आशय भन्नुभयो त्यहाँ छलफल भइरहेछ भन्नु भएको छ होइन, अब सरकारले पनि अब जोखिमयुक्त ठाउँभन्दा पनि जोखिम नहुने ठाउँमा चाहिँ बस्ती विकासको लागि चाहिँ अब अनुमति दिनु पर्यो, तपाईँ आफै वडा नम्बर 2 को अध्यक्ष हुनुहुन्छ,
1: तपाईँ यो त एकदम यो पाठ हामीलाई सिकाएको छ, यो पाठमा नि सिकेन भनेदेखि हिजो भुइँचालो पनि एउटा पाठ सिकाएको थियो हामीले, त्यो पुनर्निर्माण गर्ने क्रममा हामीलाई सिकाउँदा नि हामीले हेल्चेकाइ गऱ्यौँ होइन, हुनसक्छ त्यस्तो कमजोरी, अब पनि त्यो चाहिँ डोडाउनु हुँदैन जस्तो लाग्छ मलाई। जुन कि नदी किनाराको तपाईँको जुन रेखाङ्कन भएको छ, रेखाले कोरेको छ नदीले, त्योभन्दा पनि अब 100 मिटर माथि नै जानुपर्छ जस्तो लाग्छ। जुन यो बाढी जुन ठाउँबाट आएछ नि, त्यो अहिले त्योभन्दा फेरि डबल त्यस्तो तालहरू पनि छ, योभन्दा डबल तरिकाले, योभन्दा नि डबल तरिकाले आउने छ भन्ने पनि त्रासमा यहाँका व्यक्तिहरू बसिरहेका छन्। त्यसले गर्दाखेरि पनि अब त सुरक्षित ठाउँमै लानुपर्छ भन्ने लाग्छ सर।
0: जोखिमयुक्त ठाउँमा बस्ती बनाउने गल्ती चाहिँ नहोस् तपाईँ मार्फत होइन, म नेपाल सरकारलाई पनि आह्वान गर्छु होइन, बाढी नदी वरिपरिको चाहिँ भयो उद्धार होइन, यो जलविद्युत आयोजनाहरूको मा चाहिँ निकै प्रयास पनि भइरहेछ अहिलेसम्म पनि होइन, त्यो पाटोमा चाहिँ के छ तपाईँको टिप्पणी, तपाईँले त्यहाँबाट हेर्दाखेरि देख्नुभयो?
1: होइन अब हुन त अब किन हो, अब नेपाल सरकारले जुन बाढी गइसकेपछि विदेशी संस्थाहरूले विदेशबाट पनि हामी आएर गर्छु भन्दाखेरि पनि अब के कारणले रोक्यो, सायद सरकारको आफ्नै कानुन होला, आफूले हेर्ने तरिका होला, नजर होला। अहिले पनि जुन हाम्रो चिलेमी जलविद्युत लगायत माथिको जलविद्युतहरूको सुरुङभित्र अझ पनि व्यक्तिहरू फसिरहेको छ भने अझ भित्र छिर्न सकेका छैन। आज तपाईँको 17-18 दिन भइसकिन्छ, त्यो अवस्थामा राज्यले पनि विचार गर्नुपर्ने कुरा हो। यसलाई हामीले भन्दा पनि अब उहाँहरूले नै बुझ्नुहुन्छ, उहाँहरूले बुझेर त्यो गर्नुपर्ने हो के भइरहेछ यसमा चाहिँ भन्ने कुरो हामीले अब नसक्ने भयो भने अरू पनि सहाएर चाहिँ लिनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ मेरो नजरमा चाहिँ, किनभने जसलाई परेछ पीडा परेछ उनीहरूले चाहिँ यो कुरामा चाहिँ महसुस हुन्छ।
0: अब यो पुननिर्माणको लागि छ नि दिपकजी, पुननिर्माणको लागि स्थानीय तहमा तपाईँहरू हुनुहुन्छ, प्रदेश सरकार र केन्द्रीय सरकारमा बजेटको सन्दर्भमा केही पहल भएको छ तपाईँहरूको के कुरा भएको छ?
1: अब उहाँहरूले बेला बेलामा एक दुईचोटि चाहिँ नगरपालिकामा आएर मिटिङ पनि राख्नु भएको छ, छलफल क्रममा छ, तपाईँहरूले ठाउँ देखाउनुहोस् हामी गर्छौँ भन्छ, हामी ठाउँ पनि देखाइरहेको छ। अब यो ठाउँमा चाहिँ अस्थायी संरचना भोलिबाटै बनाउने भनेको आज कति दिन भयो, म त्यो जस्तै तपाईँको पूर्वाधार मन्त्रालयबाट इन्जिनियर साहबहरू नै आएको थियो, मैले पनि धेरै ठाउँहरू देखाएको थिएँ यस्तो सार्वजनिक ठाउँ तथा खाली जग्गाहरू, त्यहाँ चाहिँ अस्थायी संरचना तत्काल बनाउनु भनेर, अहिलेसम्म पनि अस्थायी संरचना बनाउन किन आइरहेको छैन त्यो म पनि बुझ्न सकिरहेको छुइनँ। मैले त्यहाँ होल्डिङ सेन्टरहरूमा पनि गएर भनेको थिएँ योभन्दा एक हप्ता अगाडि, आज नेपाल सरकार तर्फबाट पुरा मन्त्रालयबाट यसरी हेर्न इन्जिनियर साहबहरू आउँदैछ, उहाँहरूलाई मैले ठाउँ देखाएँ, अब तपाईँहरूलाई भोलि पर्सिबाटै अस्थायी संरचना बनाउने भन्ने कुरो आइरहेछ, तपाईँहरू चाहिँ नडराउनुहोस् भनेर यसो हौसला दिएको थिएँ, अहिले म आफै झुट साबित भइरहेको छु सर।
0: अब यो पुननिर्माणको कुरा पनि छ होइन, अब तपाईँले भनिहाल्नुभयो अलिकति समन्वय प्राथमिकता के हो भन्ने कुरा पनि छ होइन, अब जस्तो परिस्थिति छ नि अब त्यो परिस्थितिबाट गुज्रिएर अगाडि बढ्नु त छँदैछ होइन, तैपनि यो राजनीतिक दलहरू सरकार तिनै तहको सरकारहरू एउटा समन्वय चाहिँ देखिन्छ, राज्यको तर्फबाट कमजोरी चाहिँ कहाँनिर भयो जस्तो लाग्छ तपाईँलाई?
1: अब राज्यको तर्फबाट कमजोरी कहाँ हुने र मैले कोट्याउनु भन्दा पनि अब सबैले देख्ने हेर्ने कुरा हो होइन, जुन कि अब जुन हुनुपर्थ्यो, जस्तै मैले पनि हिजो पनि मलाई एउटा त्रिशुली बजारको साथीहरूले भने कि दुईवटा त्यहाँ स्काई भेटर डोजर प्रयोग भइरहेछ कि, हिजो तपाईँको त्यो हेटौँडामा घर भत्काउँदा तपाईँको जुन सुकुम्बासीको घर भत्काउँदा सयौँ डोजर स्काई भेटर प्रयोग हुने, अहिले विद्युत नगरपालिका यस्तो डिजास्टरमा तिमरी नगरपालिकाले खै त डोजर स्काई भेटर प्रयोग गरेका खै यति यही हो भनेर पनि सोध्ने गरेका छ, म पनि मैले त्यसो जवाफ पनि दिइरहन सकेको छैन, त्यो पनि सोध्ने, जस्तै अहिले तपाईँको हिजो मात्र पनि त्रिशुली बजार एकै घर तिनवटा लाभ निकाल्यो कि, त्यो दुईवटा डोजर त्यहाँ लागेको छ, जै त्यो बजारमा चाहिँ अहिले तपाईँको 5-10 डोजर स्काई भेटर लगाएर त्यहाँ चाहिँ उत्खननहरू गर्नुपर्ने ठाउँहरू गर्नुपर्ने, त्यो जस्तै बाढ जस्तै देवीघाट बजार छ त्यहाँ नि 8-10 जस्तै बेतराउ त्यहाँ 10-20 गर्नुपर्नेमा यो दुई तिनवटा हुँदाखेरि मान्छेहरूमा अलिक त कस्तो भने झन् त नैरिष्ठा त्यसमाथि नैरिष्ठा भएर अब स्थानीय सरकार हामी छौँ भन्ने त उहाँहरूले माथि देख्नुहुन्न, सानो हामीलाई नै तल चाहिँ बढी चाहिँ गाली गर्ने गरिरहेको छ सर।
0: भनेपछि त्यो जुन पुरिएको ठाउँहरू छन् त्यहाँ अझै पनि लासहरू हुन सक्ने सम्भावना त छ नि होइन?
1: एक्ज्याक्ट सर, हिजो 3 झिक्यो, आज 1-2 झिक्दैछ, झिकिरहेछ कति
0: यति संख्या भनेर त अहिले भन्न पनि सकिएन कति हताहती भएको भन्ने कुरो होइन, यो ठुलो चाहिँ त्यहाँ यो उत्खनन गरेर होइन त्यो सरसफाई गर्नु जरुरी छ, तर संयन्त्रहरू पुगेन भन्ने चाहिँ यहाँको भनाइ
1: हजुर, त्यो जति त्यो युज हुनुपर्ने स्काई भेटर डोजरहरू छ नि जुन कि तपाईँ
0: एउटा मानवीय कुरा भयो, मानिसहरूको लास निकाल्ने कुरो भयो, अर्को चाहिँ अब त्यहाँको उत्खनन भनौँ त्यो अलिकति भित्रपट्टिदेखि
1: घरहरू जस्तै सधैँ भएको घरहरूमा केही सामानहरू झिक्न सक्थ्यो होला, त्यहाँ गएर चाहिँ मान्छेहरूले चाहिँ घरसम्म गएर चाहिँ आफ्नो सामानहरू झिक्न सक्ने अथवा बस्न सक्ने अवस्था हुन्थ्यो होला, अनि बजार अहिले एकदम दुर्गन्धित भइसकेको छ सबै ठाउँमा होइन, एकदम दुर्गन्धित भएर तपाईँको सेन्ट आउने भइसकेको छ, त्यस विषयमा नि अब मलाई जहाँसम्म लाग्छ सरकारले चाहिँ तत्काल जुन पाउडरहरू ठाउँ ठाउँमा छर्नुपर्ने हो त्यो पनि किन आइरहेको छैन, जस्तै दुर्गन्धित भएको
0: दुर्गन्धी भनेको अब यो जुन घरपालुवा जनावर जुन भनौँ न गाई बस्तु
1: जनावर मानिसहरू भएर भएको ठाउँहरू त हो नि, त्यहाँ जनावर नि परेको छ घरपालुवाहरू नि छ त्यहाँ, त्योभित्र मानिसहरू पनि छन्, त्यही भएर अब यो पाउडरहरू चाहिँ सबै ठाउँमा आएर चाहिँ पूर्ण रूपले चाहिँ छर्नुपर्ने हो, किन कमी भइरहेछ त्यो पनि बुझ्न सकिरहेको छैन सर।
0: हुन्छ, यो अब छिटोभन्दा छिटो चाहिँ यो पहल होस् तपाईँ मार्फत, तपाईँ पनि स्थानीय सरकारको एउटा प्रतिनिधि एउटा सक्रिय रूपमा समाज सेवा सेवीको रूपमा काम गर्नुभएको छ, वडा नम्बर 2 अध्यक्ष हुनुहुन्छ, तपाईँको पनि भूमिका हुन्छ, तपाईँले नै केन्द्रीय सरकारलाई जानकारी गराउनु होला, यो समय दिनुभयो रेडियो शर्माथलाई, दीपक कास्ताजी विशेष धन्यवाद।
1: हजुरलाई पनि धेरै धेरै धन्यवाद, हामीले जुन सरकारलाई घचघचाउने कुरा चाहिँ घचघचाइरहेको छौँ, त्यो भनेको र गर्ने काम चाहिँ अझै भनेको सँगै गर्ने काम सँगै भयो भने चाहिँ हामीलाई तथा नेपाल सरकारलाई सबै धन्यवादको पात्र हुन्थ्यो, उहाँहरूलाई नि गाली गर्नु हामीलाई नि गाली गर्नु एउटै हो भन्दै तपाईँ रेडियो मार्फत हामीहरूले चाहिँ सकेसम्म चाहिँ छिटोभन्दा छिटो काम गरेर अगाडि बढ्नलाई केन्द्रीय सरकार चाहिँ अगाडि आउन हुन अनुरोध पनि गर्छु।
0: तपाईँ मार्फत तपाईँले भनेका कुराहरू जे जति समस्या छन् यही रेडियो मार्फत यही कुराकानी मार्फत उहाँहरूलाई जानकारी पक्कै पनि जानेछ। यहाँलाई फेरि पनि विशेष धन्यवाद दिपक कास्तेजी। हस् नमस्कार।
1: हस्
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका वडा नम्बर 2 वडाध्यक्ष दिपक कास्तेजी, जुन गएको भदौ 10 आएको विनाशकारी भटेकोसी बाढीले रसुवा नुवाकोट धादिङ लगायतका क्षेत्रमा ठुलो जनधनको क्षति पुऱ्याएको छ। त्यसपछि बाढीपछि जुन स्थानीय वासीहरूको अवस्थाका बारेमा के कस्तो छ, यो आज 29 आइपुग्दा चाहिँ प्रभावित क्षेत्रको जनजीवन कस्तो छ, सामान्य बन्यो कि बनेन भन्ने सन्दर्भमा मैले उहाँसँग कुराकानी गरेको थिएँ। अझै समस्याहरू छन्, पक्कै पनि सम्बोधन हुँदै जानेछ भन्ने आशा व्यक्त गरौँ। तत्काललाई यो राहतपछि चाहिँ अब पुनस्थापना र पुननिर्माणको काम र विद्यार्थीका लागि चाहिँ विद्यालय खोल्नुपर्ने र स्वास्थ्य समस्या भएकाहरूलाई उपचार पाउनुपर्ने छँदैछन्। यिनै विषयमा केन्द्रित रहेर उहाँसँग कुराकानी गऱ्यौँ। आजलाई यही कुराकानी सँगसँगै आज कुराको समय सकिएको छ। आज कुराबाट म दिपक रियाल पनि बिदा पाउँ। आज कुरा यति नै, भोलि कुरा भोलि नै। नमस्कार।